आनंद दुवै पर्यायवाची शब्द हुन्। विश्व का संपूर्ण जीव एकमात्र आनंद नै चाहने भएकाले सबै स्वतः आनंद यानी श्री कृष्ण का दास हुन्। जगद्गुरु श्रीको यो अमृत वाणी का साथी आजको कार्यक्रमको समय पूरा हुन लागेको छ। भोलि बिहानको कार्यक्रममा सत्संग एवं तत्व ज्ञान का नवीन सामग्री सहित उपस्थित हुने नै छौं। तबसम्मको लागि जय श्री राधे।

0: हजुर दर्शन,
1: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते बाबुजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ बाबुजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए वाइफाई होला नि, पासवर्ड माग्न।
0: हे त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। संवैधानिक परिषदको बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज साँझ 5 बजे बस्ने संवैधानिक परिषदको बैठकले सम्भवतः प्रधान न्यायाधीश नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्नेछ। रिक्त प्रधान न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषदका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन अनुसार परिषदको बैठक बस्न लागेको संवैधानिक परिषदको सचिवालयले जनाएको छ। बैठकमा सहभागी हुन सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतम, प्रतिनिधि सभामा विपक्षी दलका नेता भीष्मराज आङदाम्बे र उपसभामुख रुबी कुमारीलाई आमन्त्रण गरिएको सचिवालयले जनाएको छ। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले पूर्व महान्यायाधिवक्ता एवं कानून क्षेत्रका विज्ञहरूसँग हिजो छलफल गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा पूर्व महान्यायाधिवक्ता तथा कानून क्षेत्रका विज्ञहरूले शासकीय स्वरूप, निर्वाचन प्रणाली, संघीय संरचना, न्यायपालिकाको पुनर्संरचना, संवैधानिक निकायको संख्या तथा समावेशिता लगायतका विषयमा सुझाव दिनुभएको थियो। छलफलमा पूर्व महान्यायाधिवक्ता डाक्टर युवराज संग्रौलाले स्थानीय तहलाई गैरदलीय बनाउने, प्रदेश प्रमुख प्रत्यक्ष रूपमा निर्वाचित हुने व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो। त्यस्तै पूर्व महान्यायाधिवक्ता सविता भण्डारीले विज्ञसँगै सांसदलाई मन्त्री बन्न पाउने व्यवस्था उपयुक्त हुने, विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने, प्रदेशको संख्या घटाउने, मन्त्रालयहरूमा दोहोरोपन हटाएर मन्त्रालय गाभ्ने, न्याय परिषद तथा संसदीय सुनवाईको संरचनामा पुनर्विचार गर्नुपर्ने सुझाव दिनुभयो। त्यस्तै अर्का पूर्व महान्यायाधिवक्ता रमण कुमार श्रेष्ठले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्ने, सांसदहरू मन्त्री बन्न नहुने, संवैधानिक इजलासको औचित्यमाथि पुनर्विचार गरिनुपर्ने सुझाव दिनुभयो। त्यस्तै पूर्व महान्यायाधिवक्ता महादेव प्रसाद यादवले संवैधानिक आयोगको संख्या पुनरावलोकन गर्न सरकारलाई सुझाव दिनुभयो। पूर्व महान्यायाधिवक्ता मुक्ति नारायण प्रधानले न्यायपालिकाको पुनर्संरचना तथा उच्च अदालतलाई थप सुदृढ बनाउनुपर्ने, प्रदेशको संख्या घटाउनुको सट्टा प्रदेशको संरचनालाई प्रभावकारी बनाउनुपर्ने सुझाव दिनुभयो। पूर्व कानून मन्त्री अग्निप्रसाद खरेलले स्थानीय तहलाई थप शक्तिशाली बनाउनुपर्ने र समावेशितालाई संविधानको मूल आधारका रूपमा निरन्तरता दिनुपर्ने बताउनुभयो। संविधान सभाका सदस्य सुरेश आले मगरले पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा धारणा राख्नुभयो। प्रतिनिधि सभाका सदस्य परशुराम तामाङले अन्तर्राष्ट्रिय सम्झौता, मधेसी मुस्लिम तथा आदिवासी समुदायका सवालका विषयमा संविधान संशोधन गरिनुपर्ने धारणा राख्नुभयो। पूर्व कानून सचिव राजीव गौतमले न्यायाधीशको कार्य सम्पादन, मूल्याङ्कन तथा प्रदेश प्रमुखको भूमिकालाई थप स्पष्ट र प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो। छलफलपछि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार एवं कार्यदलका संयोजक असीम शाहले प्राप्त सुझावहरूलाई बहसपत्र तयारीका लागि महत्वपूर्ण सुझावका रूपमा लिइने बताउनुभयो। प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र सरकारवाला मन्त्रालयका मन्त्रीहरूबीच आगामी बजेट विनियोजन र कार्यक्रमबारे छलफल भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा हिजो भएको छलफलमा भौतिक योजना मन्त्रालय र अर्थ मन्त्रालयबाट विनियोजन गर्नुपर्ने बजेट र प्राथमिकताका बारेमा सांसद र मन्त्रीहरूबीच परामर्श भएको हो। आगामी बजेट विनियोजनका लागि सांसदहरूले मन्त्रालय चाहनुपर्ने अवस्था नआओस् भन्नका लागि अर्थमन्त्री डाक्टर सुर्णी वाग्ले र भौतिक योजना मन्त्री सुनिल लम्सालसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले छलफल गर्नुभएको सांसद राजीव खत्रीले जानकारी दिनुभयो। आफ्नो क्षेत्रमा बजेट विनियोजन गर्न यसअघि मन्त्रालय धाउनुपर्ने अवस्थामा त्यो नहोस् भन्नका लागि मन्त्रीहरू र सांसदहरूका बीचमा छलफल गरिएको स्वतन्त्र पार्टीले जनाएको छ। नेपाली काँग्रेसका सभापति गगन थापाले संविधान निर्माणका क्रममा राखिएको आशय विपरीत सरकारले संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएकोले काँग्रेस त्यसको विपक्षमा रहेको बताउनु भएको छ। पार्टीका सांसदहरूलाई संसदीय दलको कार्यालय सिंहदरबारमा हिजो प्रशिक्षण दिने क्रममा सभापति थापाले सरकारले अध्यादेश ल्याउन सक्ने भए पनि संविधानको परिधि भने नाग्न नहुने बताउनुभयो। सभापति थापाले संवैधानिक निकायमा प्रधानमन्त्रीको नियन्त्रण नरहोस् भनेर संवैधानिक परिषदको व्यवस्था गरिएको भए पनि सरकारले आफू अनुकूलका व्यक्तिलाई नियुक्ति दिन अध्यादेश ल्याएको धारणा राख्नुभयो। सभापति थापाले भूमिहीन सुकुम्बासीको व्यवस्थापनका क्रममा राज्य क्रूर र कठोर हुन नहुने बताउनुभयो। आगामी संसद बैठकमा पार्टीको भूमिकाबारे जानकारी दिन संघीय संसदको दुवै सदनका सांसदहरूलाई हिजो प्रशिक्षण दिइएको काँग्रेसले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले पूर्व विशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारी साधनको यथार्थ विवरण उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयद्वारा गरिएको पछिल्लो अध्ययनले केही पूर्व विशिष्ट पदाधिकारीहरूले कानूनले तोकेको भन्दा बढी सवारी साधन प्रयोग गरेको, फरक फरक निकायबाट दोहोरो सुविधा लिइरहेको लगायतका तथ्य फेला पारेको भन्दै गृह मन्त्रालयसँग हिजो विवरण माग गरेको हो। पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व प्रधान न्यायाधीश, पूर्व सभामुख र पूर्व राष्ट्रिय सभाका अध्यक्षहरूले लिइरहेको सुविधाको पूर्ण विवरण पठाउन हिजैका लागि ताकेता गरिएको प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। सरकारले निजामती सेवा र स्वास्थ्य सेवाका राष्ट्रिय स्तरका 12 ट्रेड युनियनको दर्ता खारेज गरेको जनाएको छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नेपाल निजामती सेवा ऐन 2074 अनुसारका 8 स्वास्थ्य सेवा ऐन 2053 अन्तर्गतका 4 ट्रेड युनियनको दर्ता खारेज गरेको जनाएको छ। निजामती अन्तर्गतका नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल मधेसी निजामती कर्मचारी मञ्च, नेपाल स्वास्थ्यकर्मी संघ, मधेसी स्वास्थ्यकर्मी फोरम, त्यसै गरी एकीकृत सरकारी कर्मचारी संगठन नेपाल र स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपालको दर्ता खारेज गरिएको छ। स्वास्थ्य सेवा अन्तर्गतका नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ र राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनको दर्ता खारेज गरिएको विभागका प्रवक्ता मणिनाथ गोपले जानकारी दिनुभयो। सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश 2083 मार्फत सार्वजनिक सेवामा रहेका ट्रेड युनियन सम्बन्धी व्यवस्था हटाइएपछि सबै ट्रेड युनियनहरूको दर्ता खारेज गरिएको हो। बागमती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ। तामाङ र नेपाल भाषालाई बागमती प्रदेश सरकारले प्रदेश भाषाका रूपमा मान्यता दिएको छ। बागमती प्रदेश सरकारले 2081 वैशाख 24 गतेका दिन प्रदेश भाषा दिवस मनाउन सुरु गरेको बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले जानकारी दिनुभयो। भाषा दिवसका अवसरमा आज बिहान भक्तपुरमा र्याली गरिने भएको छ। बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक विदा समेत दिएको छ। जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गर्दै नेपालको संविधान बमोजिम गठन भएको वर्तमान प्रदेश सरकारलाई दिएको समर्थन जनमत पार्टीले फिर्ता लिएको जानकारी गराएको छ। जनमत पार्टीका संसदीय दलका नेता चन्दन कुमार सिंह सहित प्रदेश सभाका सदस्यहरूले हस्ताक्षर गरेर नेपाली काङ्ग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादवको नेतृत्वमा बनेको सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक पत्र प्रदेश प्रमुखको कार्यालयमा दर्ता गरिएपछि प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति मार्फत त्यसबारे जानकारी गराएको हो। सरकारले वरिष्ठ चिकित्सक प्राध्यापक डाक्टर जगदीश प्रसाद अग्रवाललाई प्रधानमन्त्री बालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ। मन्त्री परिषदको बैठकले डाक्टर अग्रवाललाई अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीतावादीले बाल अधिकार सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि सीआरसी प्रतिवेदन तयार गर्ने प्रक्रियालाई प्रभावकारी रूपमा अघि बढाउन मन्त्रालय प्रतिबद्ध रहेको बताउनु भएको छ। मन्त्रालयले काठमाडौँमा हिजो आयोजना गरेको सीआरसी प्रतिवेदन प्रक्रियाबारे अभिमुखीकरण कार्यक्रममा मन्त्री वादीले बाल अधिकारको संरक्षण प्रवर्धन र सीआरसी प्रतिवेदन प्रक्रियालाई प्रभावकारी रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। स्वास्थ्य जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहतासँग नेपालका लागि बेलायती राजदूत रो फेनले हिजो भेटवार्ता गर्नुभएको छ। मन्त्रालयमा भएको भेटमा मन्त्री मेहताले दुई देशबीचको आपसी सहकार्यले द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो। भेटमा राजदूत फेनले नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि बेलायत सरकारले सहयोग निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उपराष्ट्रपति रामसाहेब प्रसाद यादवसँग नेपालका लागि नर्वेकी राजदूत ड्याग्नी मियोसले हिजो भेटवार्ता गर्नुभएको छ। उपराष्ट्रपतिको कार्यालय लैन्चौरमा भएको भेटमा उहाँहरूबीच नेपाल र नर्वेबीचको द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ। कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले आन्तरिक बैठक कार्यविधि अध्ययन गर्नका लागि 7 सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको छ। संसदको उक्त समितिको हिजो बसेको बैठकले संयोजकसहित 7 सदस्य रहने गरी उपसमिति गठन गर्ने निर्णय पनि गरेको छ। दलीय आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका 3, नेपाली काङ्ग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका 1-1 सदस्य रहने गरी समिति बनाइएको समितिका सभापति अशोक कुमार चौधरीले जानकारी दिनुभयो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीतावादीसँग नेपालका लागि चीनका राजदूत च्याङ माओमिङले हिजो भेटवार्ता गर्नुभएको छ। भेटमा राजदूत माओमिङले महिला बालबालिका तथा ज्येष्ठ नागरिकको
संरक्षण सशक्तिकरण र समावेशी विकासका क्षेत्रमा नेपाल सरकारसँगको सहकार्यलाई अझ सुदृढ गर्दै लैजाने चिनिया प्रयास रहेको जानकारी दिनुभयो। विशेष अदालतले सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा थुनामा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप 12 दिन हिरासतमा राखेर अनुसन्धान गर्न हिजो अनुमति दिएको छ। न्यायाधीशहरू हेमन्त रावल, दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले अनुसन्धानका लागि 12 दिन थप हिरासतमा राख्न अनुमति दिएको विशेष अदालतले जनाएको छ। खानेपानी मन्त्रालय मार्फतको राष्ट्रिय खानेपानी तथा सरसफाई अनुसन्धान नवप्रवर्तन तथा क्षमता वृद्धि केन्द्रलाई अस्थायी होल्डिङ सेन्टरका रूपमा सञ्चालनमा ल्याइएको छ। काठमाडौँका विभिन्न स्थानमा रहेका सुकुम्बास्ती बस्तीबाट विस्थापित नागरिकहरूलाई अस्थायी रूपमा व्यवस्थापन गर्न 100 अट्ने क्षमतासहितको उक्त केन्द्रलाई होल्डिङ सेन्टरका रूपमा हिजैदेखि सञ्चालनमा ल्याइएको इन्जिनियर राम कुमार श्रेष्ठले जानकारी दिनुभयो। ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री विराज भक्त श्रेष्ठले मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा जलवायु विश्लेषण जस्ता सेवाको स्तर उन्नति गरिने बताउनु भएको छ। जल तथा मौसम विज्ञान विभागको हिजो अनुगमनका क्रममा उहाँले पछिल्लो पूर्वानुमान प्रभावकारी भएको र त्यसलाई अझ प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो। मन्त्री श्रेष्ठलाई विभागकी महानिर्देशक डाक्टर अर्चना श्रेष्ठले विभागका कामहरूबारे जानकारी दिनुभएको थियो। वर्षाका कारण प्राय दैनिक राजमार्ग अवरुद्ध हुने अवस्था आएपछि बिपी राजमार्गमा अवस्था बुझेर मात्र यात्रा गर्न सुरक्षा निकायले यात्रु तथा यातायात व्यवसायीहरूलाई आग्रह गरेको छ। र आज 11 पत्रकारिता दिवस गोर्खा पत्र प्रकाशनको दिन वैशाख 24 पत्रकारिता दिवसका रूपमा एक दशक यता मनाउँदै आइएको छ। विक्रम सम्मत 1958 वैशाख 24 प्रकाशन शुरू भएको गोर्खा पत्र नेपालको मात्र नभई दक्षिण एसियाकै पुरानो अखबार मध्येमा पर्दछ। बिहान 6 बजेको समाचार सकियो, अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार। दैनिक पत्र पत्रिकाको सङ्गालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल वैशाख 24 गते बिहिबार, ज्येष्ठ कृष्ण पक्ष पञ्चमी तिथि। तदनुसार 7 मे सन् 2026, नेपाल सम्बत 1146, आज बसलागा 5। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसङ्गका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। कर्णालीमा धेरै पछि भर्नासँगै पुस्तक शीर्षकको समाचार कान्तिपुर दैनिकमा प्रमुख समाचारका रूपमा प्रकाशित छ। कालीकोटको राजकोट नगरपालिका स्थित बढीमालिका माध्यमिक विद्यालयकी छात्रा जयन्ती बराल यो वर्ष कक्षा 6 मा भर्ना हुने बित्तिकै नयाँ किताब पाउँदा दङ्ग हुनुहुन्छ। पोहोर त विद्यालयले दिएको पुरानो किताबले नै कक्षा 5 सकेकी थिए। उहाँले भन्नुभयो, नयाँ कक्षामा नयाँ किताब पाएपछि पढ्न पनि जाँगर लाग्ने रहेछ। कक्षा 9 का हिक्मत साईले पनि सुरुकै दिन किताब पाउँदा खुसी लागेको बताउनुभयो। पहिले त पुरै किताब कहिल्यै आउँदैनथ्यो, साथीको किताब हेरेर पढ्दा सरले पढाएको बुझिँदैनथ्यो। उहाँले भन्नुभयो, यसपटक सुरुमै नयाँ किताब पाइयो। कर्णालीमा विगत वर्षमा धेरै विद्यार्थीले हातमा पाठ्यपुस्तक नै नपरी परीक्षा दिनुपर्ने अवस्था थियो। यो वर्ष भर्ना र कक्षा सुरु भएसँगै हात हातमा किताब परेपछि विद्यार्थी मख छन्, शिक्षक पनि खुसी छन्, अभिभावकलाई चिन्ता छैन। कर्णालीमा 3026 सामुदायिक विद्यालय छन्। ती विद्यालयमा गत वर्ष 5,95,599 विद्यार्थी भर्ना भएका थिए। यो वर्ष पनि त्यही हाराहारी विद्यार्थी भर्ना हुने कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालयले अनुमान गरेको छ। सबैजसो विद्यालयले पढाइ सुरु गरिसकेका छन्। निर्देशनालयकी निमित्त निर्देशक दिपा हमालले भन्नुभयो, केही विद्यालयमा भर्नासँगै पढाइ पनि भइरहेको छ। भर्ना भएका सबै विद्यार्थीले किताब पाइसकेका छन्। निर्देशनालयले कर्णालीमा विद्यार्थीको हात हातमा पाठ्यपुस्तक पुर्याउन विद्यालयमा वितरणको व्यवस्था मिलाउँदै आएको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रमुख समाचारका रूपमा प्रकाशित छ। शिक्षाकै प्रसङ्ग फेरि पनि लिँदैछौँ। आजको गोर्खापत्र दैनिकमा विद्यालयमा 2 दिने बिदा असर कम गराउन 2 प्रस्ताव शीर्षकको समाचार लिँदैछौँ। सातामा 2 दिन सार्वजनिक बिदा दिँदा विद्यार्थीको पढाइमा पर्न सक्ने सिकाइ उपलब्धिलाई यथावत राख्न 2 प्रस्ताव अगाडि सारिएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनमा पाठ्यक्रम विकास केन्द्रले अध्ययन गरेर यस्तो प्रस्ताव अघि सारेको हो, जसअनुसार विद्यार्थीलाई पढाइसँगै परियोजना कार्यमा पनि अभ्यस्त गराउने पहिलो प्रस्ताव छ। केन्द्रका महानिर्देशक युवराज पौडेलका अनुसार विद्यार्थीले सोमबारदेखि शुक्रबारसम्म कक्षामा सिकेको विषयलाई आइतबार बिदाको दिन व्यवहारमा उतार्न लगाइनेछ। यस दिन आवश्यकता अनुसार विद्यार्थीलाई पाठ्यक्रमले तोकेअनुसार अनुसन्धानमा लगाइने, सामाजिक गतिविधिबारे अध्ययन गर्न लगाउने तथा घरमै पनि केही सिप सिक्न लगाउने लगायतका विकल्प दिइनेछ। अहिले पनि विद्यार्थीलाई परियोजना कार्यमा लगाउने विषय पाठ्यक्रममा समावेश गरिएको छ। अबदेखि भने यसको दायरालाई अझ फराकिलो बनाइने र विद्यार्थीको अभ्यासमूलक क्रियाकलापलाई सिकाइ उपलब्धिसँगै अनिवार्य रूपमा जोडिनेछ। केन्द्रले यो प्रस्ताव मन्त्रालयमा पठाएको पौडेलले जानकारी दिनुभयो। त्यससँगै अहिले विद्यालयले दिँदै आएको हिउँदे र बर्खे विदा कटौती गर्न अर्को प्रस्ताव पनि केन्द्रले गरेको छ। अहिले विद्यालयले हिउँदे र बर्सातको समयमा गरेर आवश्यकता अनुसार वर्षमा 45 दिन विदा दिन पाउँछन्। त्यसबाहेक विद्यालयले 5 दिन थप स्थानीय विदा दिन पाउने कानुनी व्यवस्था छ। दसैँ तिहार लगायतका अन्य सार्वजनिक विदा यसमा गणना हुँदैन। केन्द्रले मन्त्रालयमा पठाएको प्रस्तावमा 45 दिनको विदालाई 15 दिन कटौती गरेर 30 दिनमा झार्न सकिने उल्लेख छ। तर यसो गर्दा हालको शिक्षा नियमावलीलाई संशोधन गर्नुपर्ने हुन्छ, किनकि शिक्षा नियमावलीको दफा 85 मा 1 शैक्षिक सत्रमा हिउँदे वा बर्खे वा दुवै गरी 45 दिन स्कुल बन्द गर्न पाइने उल्लेख गरिएको छ। विद्यालयमा 2 दिने बिदा असर कम गराउन 2 प्रस्ताव शीर्षकको यो समाचार आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। फेरि पनि विद्यार्थीकै प्रसङ्ग छ। विद्यार्थीलाई यार्सा टिप्न रोक्न स्कुलमै होस्टेल शीर्षकको समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ।
विगतमा यर्सा गुम्बा सङ्कलनको समयमा विद्यार्थीहरू स्कुलमा भेटिँदैन थिए। आमा बाबुसँगै विद्यार्थी पनि यर्सा टिप्न निस्किएपछि मुगुको दुर्गम हिमाली क्षेत्र मुगुम कारबारोङ गाउँपालिका दुईको जनजागृति आधारभूत विद्यालयले नयाँ जुक्ति अप्नाएको छ। वर्षेनी यर्सा गुम्बा सङ्कलनको मौसमसँगै सुनसान बन्ने विद्यालयमा अहिले बालबालिका होस्टेल बसेर पढिरहेका छन्। विद्यालयले यस वर्षदेखि यर्सा सङ्कलनको समय लक्षित गर्दै 45 दिने आवासीय विद्यालय कार्यक्रम सञ्चालनमा ल्याएको हो। विद्यार्थीको सिकाइको अवरोधलाई समाधान खोज्ने प्रयासका रूपमा नयाँ रणनीति बनाएको विद्यालय प्रशासनको भनाइ छ। हरेक वर्ष जेठको दोस्रो साताबाट यर्सा गुम्बा सङ्कलन सुरु हुन्छ। यहाँका स्थानीयवासीको मुख्य आमदानीको स्रोत पनि यर्सा नै हो। साना बालबालिका सहित परिवारका सबै सदस्य उच्च पाटनतिर लाग्ने भएकाले गाउँ र विद्यालय दुवै सुनसान बन्थे। विद्यालय बन्द हुँदा कक्षाहरू रोकिँदै आएका थिए भने बालबालिकाको पढाइ समेत प्रभावित हुँदै आएको थियो। तर अब भने विद्यार्थीलाई यर्सा टिप्न रोक्न स्कुलमै होस्टेल सञ्चालन गरिएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। कान्तिपुर दैनिकमा देउबा दम्पति विरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलको अस्वीकार शीर्षकको समाचार प्रकाशित छ। सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुर अनुसन्धानमा तानिनुभएका पूर्व प्रधानमन्त्री एवं काङ्ग्रेस सभापति शेरबहादुर देउबा र उहाँकी पत्नी पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउबा विरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलले अस्वीकार गरेको छ। आरोपित व्यक्तिहरू विरुद्धका आवश्यक कागजात तथा प्रमाण पर्याप्त नभएको कारण देखाउँदै इन्टरपोल हेडक्वार्टरले हाललाई देउबा दम्पति विरुद्ध रेड नोटिस जारी हुन नसक्ने बेहोरासहितको पत्र पठाएको हो। हाललाई अनुरोध अस्वीकृत भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र नेपाल प्रहरी प्रधान कार्यालयका अधिकारीहरूले भन्नुभयो, तर तोकिएका शर्त र मागिएका कागजात भएमा पुनः नोटिस जारीका लागि अनुरोध गर्न सकिनेछ। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। आजको नयाँ पत्रिका दैनिकमा ओली र लेखकमाथि अनुसन्धान, पोस्टमार्टम रिपोर्टदेखि सिसिटिभी फुटेजसम्म अध्ययन हुँदै शीर्षकको समाचार प्रकाशित छ। ठूलो मानवीय क्षति भएको जेन्जी आन्दोलनको विशेष अध्ययन गरिरहेको प्रहरीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि अनुसन्धान तीव्र बनाएको छ। जेन्जी आन्दोलन छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले ओली लेखकसहितका अधिकारीमाथि फौजदारी कसुर अन्तर्गत अनुसन्धान गर्न सिफारिस गरेको थियो। त्यसपछि पक्राउ परेका ओली र लेखक हाजिरी जमानीमा छुटे पनि अनुसन्धान चढिरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतकका पोस्टमार्टम रिपोर्ट, घटनास्थल आसपास भेटिएका सिसिटिभी फुटेज, सामाजिक सञ्जाल तथा नागरिक स्तरबाट प्राप्त फोटो भिडियो अडियो, घाइतेका बयान लगायत प्रमाणका आधारमा अध्ययन भइरहेको छ। यस क्रममा कतिपय घाइते र प्रत्यक्षदर्शीलाई प्रहरीले भेटेरै बयान लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईले विभिन्न प्रमाण विश्लेषण गर्दै तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकमाथि अनुसन्धान चढिरहेको बताउनुभयो। यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।

0: उपलब्ध छन्। छाने छाने लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसङ्गहरू। व्यवसायी दीपक भट्टका साझेदारहरू अझै फरार शीर्षकको समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ। सम्पत्ति शुद्धिकरण अनुसन्धानमा पक्राउ परेका व्यवसायी दीपक भट्टका व्यावसायिक साझेदारहरू फरार भएका छन्। भट्टका साझेदार सुलभ अग्रवाल पक्राउ परिसकेका छन्। फरार अन्य साझेदारलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन। अघोषित रूपमा भट्ट र अग्रवालका व्यावसायिक साझेदार रहेका उपेन्द्र हिरावत भने नेपालमै नभएको प्रहरी स्रोतले जनाएको छ। कुनै बेला सरकारले सबैभन्दा बढी राजस्व तिरेर सम्मानित भएका मदिरा उद्यमी राजबहादुर शाह पनि भट्टका व्यावसायिक साझेदार हुन्। उनी पनि अहिले कहाँ छन् भन्ने अत्तोपत्तो छैन। त्यसै गरी अर्का साझेदार रोहित गुप्ता पनि कहाँ छन् भनेर प्रहरीले बताउन सकेको छैन। उनी पनि नेपाल बाहिर गएको आशंका छ। त्यसै गरी भट्टका अर्का साझेदार एवं क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सका अध्यक्ष ऋषि राज मोर पनि प्रहरीको सम्पर्कभन्दा बाहिर छन्। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको अनुसन्धानमा तानिएपछि मोर क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स सञ्चालक समिति सदस्य एवं अध्यक्ष दुवै पदबाट राजीनामा दिएर सम्पर्क विहीन भएका हुन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले यो विषयमा अनुसन्धान गरिरहेका छन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ। सम्पत्ति छानबिनको दायरामा 50,000 भन्दा बढी पदाधिकारी र कर्मचारी 8 पूर्व प्रधानमन्त्रीदेखि सहसचिवसम्मलाई 105 दिनभित्र हुन सक्छ कारवाही शीर्षकको समाचार राजधानी दैनिकमा प्रकाशित छ। सम्पत्ति छानबिन आयोगले 8 जना पूर्व प्रधानमन्त्रीदेखि सहसचिवसम्मका 50,000 भन्दा बढी पदाधिकारी र कर्मचारीको सम्पत्ति छानबिन थालेको छ। पदीय दुरुपयोग गरी भ्रष्टाचार र अकुत सम्पत्तिमा अनुसन्धान गरी मुद्दा समेत चलाउने अख्तियारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तै शक्तिशाली आयोग बनाउने तयारी गरेको सरकारले अन्तत जाँचबुझ आयोग ऐन 2026 अनुसारको आयोग बनाएको हो। गत 2 बैशाखमा बसेको मन्त्री परिषदले बनाएको आयोगले 9 बैशाखबाट औपचारिक रूपमा काम थालिसकेको छ। हाल कार्यतालिका र कार्यविधि बनाउन व्यस्त आयोगले आफ्ना लागि आवश्यक कर्मचारीसँगै अनुसन्धान र छानबिनको दायरामा ल्याउनु पर्ने उच्च पदस्थ अधिकारीदेखि सहसचिवसम्मको कर्मचारीको रोस्टर तयार गरिरहेको छ। यो समाचार राजधानी दैनिकमा प्रकाशित छ। महासंघको नेतृत्वमा श्रेष्ठ काम गर्न सजिलो हुने गरी आयो टिम शीर्षकको समाचार कारोबार दैनिकबाट लिँदैछौ। नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्षको जिम्मेवारीमा अञ्जन श्रेष्ठ आउनु भएको छ। श्रेष्ठलाई बुधबार निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको लोगो अंकित फिन लगाएर कार्यभार हस्तान्तरण गर्नुभयो। अघिल्लो कार्यकालमा वरिष्ठ उपाध्यक्ष रहनुभएका श्रेष्ठ महासंघको विधान अनुसार स्वतः अध्यक्ष बन्नुभएको हो। अर्को कार्यकालदेखि लागू हुने गरी यो व्यवस्था हटाइएको छ। आगामी कार्यकालमा हुने निर्वाचनमा अध्यक्ष पदमा पनि प्रतिस्पर्धा हुनेछ। महासंघका अन्य पदहरूमा भएको निर्वाचनमा श्रेष्ठ समूहले धेरै सीटमा जित हासिल गरेको छ। यो समाचार कारोबार दैनिकमा प्रकाशित छ। पश्चिम सेती प्रसारण लाइन पीपीपी मोडलमा निर्माण गरिँदै शीर्षकको समाचार आजको कान्तिपुर दैनिकबाट लिँदैछौ। सरकारी स्वामित्वको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड आरपीजीसीएलले पश्चिम सेती प्रसारण लाइन सार्वजनिक निजी साझेदारी पीपीपी मोडलमा निर्माण गर्न लगानीको मोडालिटी टुङ्गो लगाएको छ। अब पश्चिम सेती प्रसारण लाइन निर्माण गर्न निजी क्षेत्रको 49 र सरकारी निकायको 51% सेयर रहेको स्पेसल पर्पज भेहिकल कम्पनी स्थापना हुनेछ। सोही कम्पनीबाट 400 किलो भोल्ट केभीको पश्चिम सेती प्रसारण लाइनको निर्माणको काम अघि बढाइने आरपीजीसीएलका प्रमुख कार्यकारी अधिकृत सागर श्रेष्ठले बताउनुभयो। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। जनकपुर धाम क्षेत्र संरक्षित स्मारक क्षेत्र घोषणा हुँदै शीर्षकको समाचार नेपाल समाचार पत्रमा प्रकाशित छ। जनकपुर धाम क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने तयारी गरिएको छ। पुरातत्व विभागले जनकपुर क्षेत्रको सांस्कृतिक तथा ऐतिहासिक महत्वलाई संरक्षण गर्ने उद्देश्यले राम जानकी मन्दिर क्षेत्रलाई स्मारक क्षेत्र घोषणा गर्न लागेको हो। विभागले संरक्षित स्मारक क्षेत्र घोषणा गर्न औपचारिक रूपमा प्रक्रिया अघि बढाएको छ। यो समाचार नेपाल समाचार पत्रमा प्रकाशित छ। दिपेन्द्र र सन्दीपको आइसिसी वरियतामा छलाङ शीर्षकको समाचार नयाँ पत्रिका दैनिकबाट लिँदैछौ। नेपाली राष्ट्रिय एक दिवसीय क्रिकेट टोलीका उपकप्तान दिपेन्द्र सिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेले आइसिसी वरियतामा छलाङ मार्नु भएको छ। दिपेन्द्रले एक दिवसीय अलराउन्डर वरियतामा एकैपटक 12 स्थान सुधार गर्नुभएको छ। 148 रेटिङ अङ्कका साथ उहाँ 31 स्थानमा उक्लिनु भएको छ। उहाँभन्दा अगाडि भारतका हार्दिक पाण्ड्या हुनुहुन्छ। न्युजिल्यान्डका ग्लेन फिलिप्स दिपेन्द्र सिंहभन्दा एक स्थान तल हुनुहुन्छ। यसैगरी सन्दीप आइसिसी एक दिवसीय बोलिङ वरियतामा एकैपटक 15 स्थान माथि पुग्नु भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले मे महिनाका लागि सार्वजनिक गरेको 3 फर्मेटका वरियता सार्वजनिक गरेको हो। नयाँ वरियता अनुसार सन्दीप 43 स्थानमा हुनुहुन्छ। एक दिवसीय बोलिङमा नेपालबाट उच्च स्थान प्राप्त गर्ने उहाँ मात्र एक्ला खेलाडी हुनुहुन्छ। यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। अब यसपछि अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक राजु थापालाई धन्यवाद। दीपक जोशीलाई बिदा दिनुहोस्। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov.np र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्त बाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखे गढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा radionepal.gov.np र radionepalonline.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
3: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
2: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
3: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
2: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
3: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
2: सेवा सुचारु गर्नका लागि *14## डायल गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

नमस्कार, अन्तर सम्वादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौँ। हुलाक सेवा जनस्तरमा सञ्चार सुविधा उपलब्ध गराउने विश्वकै सबैभन्दा पुरानो र ऐतिहासिक सेवा हो। समयको प्रवाहसँगै हुलाक सेवाले धेरै आरोह र अवरोहको सामना पनि गर्दै आएको छ र विकसित मुलुकहरूमा यो सेवा अझै पनि प्रभावकारी रूपमा सञ्चालन हुँदै आएको छ। नेपालको सन्दर्भमा हुलाक सेवा पछिल्ला समयहरूमा त्यति प्रयोगमा नआएको, खासै नागरिकसँग नजोडिएको विषय बन्न पुगेको छ। प्रविधिको विकासले अन्य प्रविधिहरू सहज हुँदा हुलाक सेवाप्रति आम नागरिकहरूले चाहिँ प्रयोग गर्न नसकिरहेको सन्दर्भमा सरकारले मन्त्री परिषदको गत चैत 13 गते बसेको पहिलो बैठकबाट सेवा प्रवाहलाई चाहिँ घर दैलोमा पुर्याउने निर्णय गरेको छ, जसमा चाहिँ राहदानी वितरण सेवा हुलाक मार्फत गर्ने र हुलाक सेवा विभागले विभिन्न जिल्ला प्रशासन कार्यालय लगायत सेवा प्रवाह प्रदायकहरूसँग सम्झौता गरेर नागरिकलाई चाहिँ सेवा प्रवाह घर दैलोमै पुर्याउने गरी व्यवस्था गर्ने बैठकले निर्णय गरेको छ थियो। र अर्कोतर्फ सरकारले घोषणा गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीको बुदा नम्बर 27 पनि सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले हुलाक सेवालाई आधुनिकीकरण गरी पासपोर्ट, नागरिकता, प्रतिलिपि, लाइसेन्स लगायत सवारी सरकारी कागजपत्र सामग्रीहरू घरमै पुर्याउने व्यवस्था गर्न 100 दिनभित्र लागू गर्ने निर्णय पनि गरेको थियो। आजको अन्तर्संवादमा हामी विशेष गरी सेवा प्रवाहलाई चाहिँ घर दैलोमै पुर्याउनका लागि हुलाकको भूमिका, हुलाक सेवा विभागले अहिले 20 जिल्ला प्रशासन कार्यालयहरूसँग सम्झौता गरेको छ, विशेष गरी जिल्ला प्रशासन कार्यालयले दिने राहदानीलाई चाहिँ यदि नागरिकले चाहे उनीहरूकै घर दैलोमा पुर्याउने व्यवस्थाका लागि यो सम्झौता गरिएको हो। र यो प्रवाह सेवा प्रवाह कसरी भइरहेको छ र विदेशका मुलुकहरूमा विकसित मुलुकहरूमा अझै पनि प्रभावकारी बन्दै गइरहेको हुलाक सेवा नेपालको सन्दर्भमा किन प्रभावकारी बन्न सकेन र

0: व्यवस्था को सन्दर्भमा त्यो सम्झौता भएको हो। अब कसरी जाँदै हुनुहुन्छ यहाँ अब सरकारले पनि हुलाक सेवालाई प्रभावकारी बनाउने निर्णय गरेको छ, अब यहाँहरू चाहिँ कसरी अगाडि बढ्दै हुनुहुन्छ अहिले सेवा प्रभावको सन्दर्भमा?
1: हजुर, यो जिज्ञासाको लागि धन्यवाद। मैले राहदानीबाटै कुरा सुरुवात गर्न चाहन्छु।
0: हजुर, हुन्छ।
1: हुलाक सेवा संसार रहेसम्मै रहने सेवा हो, होइन, देश रहेसम्मै रहन्छ, किनभने यो राज्य र नागरिकलाई नजिकैबाट जोड्ने संस्था हो। यो चाहिँ कस्तो भएछ भने थाहा नपाएको हो, यो काम गरेर जोडिएकै संस्था र प्रचार प्रसारको कमीले चाहिँ थाहा नभएको जस्तो भएको संस्था। सरकारले जुन प्रायोरिटी दिएको छ त्यसै अन्तर्गत अहिले राजधानीकै कुरा गऱ्यौँ भने, हजुरले 20 जिल्ला भन्नुभयो, हामी 41 जिल्लामा पुगिसकेका छौँ। 23 जिल्लाले घर घर पुर्याउने सुरुवात गरिसक्नु भएको छ भने 19 भनौँ, आज हिजोको एउटा थपिँदाखेरि 20 जिल्लामा चाहिँ एमयुको पर्चेस भएको हो भन्दाखेरि 23 काम सुरु गरिसक्नु भएको छ, त्यो अवस्था छ। अनि यसको लागि चाहिँ अब हाम्रो स्रोत साधन सबै कुरा अहिलेकै एक्जिस्टिङ जस्तो अवस्था छ त्यस्तै अवस्थाबाट सुरु गरौँ भनेर हामीले सुरु गरेका छौँ। स्रोत साधन अझै थपिन बाँकी छ, आधुनिकीकरण गर्ने प्रक्रिया प्रारम्भ भएका छन्।
0: अब विगतमा हेर्ने हो भने चिठी पत्र आदान प्रदान हुने थियो, हुने गर्थ्यो, र चिठी पत्रको आदान प्रदान गर्ने माध्यम भनेको हुलाक सेवा नै थियो। अब अहिले अब यो सन्दर्भ फेरिएको छ, सञ्चारका माध्यमहरू आइसकेका छन्, सामाजिक सञ्जालहरू आइसकेको छ, अब यो हिसाबमा पनि त्यो यहाँहरूले विगतमा गर्नुभएको काम अब परिष्कृत हुनुपर्ने देखिएको छ, परिष्कृत हुँदै गरेको छ। अब यो सन्दर्भमा यहाँहरू कसरी अगाडि बढ्दै हुनुहुन्छ? अब सरकारको यो यो जुन खालको यहाँहरूले एमओयू गर्नुभयो प्रशासन कार्यालयहरूसँग, त्यो त एक किसिमको सरकारी सेवा प्रवाह भयो। अब नागरिकसँग जोडिएर नागरिकहरूले यहाँहरूसँग सेवा लिने सन्दर्भमा चाहिँ कुन कुन प्रकारका सेवाहरू यहाँहरूले अहिले प्रदान गर्दै हुनुहुन्छ?
1: अब यसमा कस्तो रहेछ भने, यो चिठी पत्र मात्रै बोक्ने हो कि भन्ने बुझाइ हजुरले प्रश्न सोद्धा पनि यस्तै देखिन्छ, होइन। मैले आफैले पनि त्यो संस्थामा नजाँदासम्म त्यसै गरी बुझ्ने गर्थेँ। त्यो भनेको चाहिँ प्रचार प्रसारको कमी नै हो, होइन। यसले तिनटा क्याटेगोरीमा काम गर्छ, एउटा चिठी पत्र कागजातहरू, होइन, लेटरको क्याटेगोरीमा काम गर्छ, अर्को द्रुत डाक सेवाको काम गर्छ, अर्को पार्सलहरूको काम गरेका छ, त्यसमा चाहिँ देशभित्र र देश बाहिर गरिरहेको अवस्था छ। अनि अहिले नागरिकसँग के काम गरेका छौँ त भन्ने कुरा पनि मैले यहाँ हजुरहरूलाई भन्न चाहन्छु। हामीले नागरिकको लाल पूर्जा बोकिरहेका छौँ, जिल्लासम्म हामी पुर्याउँछौँ, त्यसै गरी नागरिकको राष्ट्रिय परिचय पत्र जिल्ला प्रशासन कार्यालयसम्म पुर्याउने काम गरेका छौँ, राष्ट्रिय वाणिज्य ब्याङ्कको एटिएम कार्ड चेकबुकहरू हामीले पुर्याएका छौँ, अनि सरकारी निकायका कागजात त भइहाल्यो, विदेशमा पठाउने कूटनैतिक थैली हुन्छ जहाँ चाहिँ पासपोर्टदेखि लिएर अत्यन्तै संवेदनशील डकुमेन्टहरू हुन्छ, त्यो पनि हामीले बोकेकै छौँ। अनि त्यसै गरी लाइसेन्स, अहिले पछिल्लो समयमा लाइसेन्स पनि बोक्न थालेका छौँ। योभन्दा अगाडि इन्डोस नम्बर प्लेटहरू हामीले बोकेका छौँ। त्यति मात्रै नभएर अहिले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग हामीले सम्झौता गरेर प्रयोगशालाको स्याम्पल पनि बोक्न थालेका छौँ देशभित्र, अनि देश बाहिर हामी चाहिँ द्रुत डाक सेवामा जोडिएका छौँ 39 देशहरूसँग। त्यसै गरी 75 देशको 92 गन्तव्यमा चाहिँ जोडिएका छौँ, र नेपाल चाहिँ यो द्रुत डाक सेवाको फुल मेम्बर भएको भएर विश्वका जुनसुकै देशबाट आएका पार्सलहरूलाई चाहिँ हामीले पुर्याउने काम पनि गरिरहेका छौँ।
0: अब सेवा प्रवाहलाई विविधीकरण गर्दै हुनुहुन्छ, अब चिठी पत्र सँगै डाक सेवा सँगै पार्सल, अब निजी स्तरमा पनि यो सेवाहरू सञ्चालन भइरहेका छन्। अब निजी क्षेत्रसँग यहाँहरूले प्रतिस्पर्धा गर्नुपर्ने चुनौती छ, अब सरकारले पनि यहाँहरूलाई भर्ती गरेकै छ, अब यो सन्दर्भमा निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने सन्दर्भमा यहाँहरू कति सक्षम हुनुहुन्छ, त्यसको तयारी भनौँ न, त्यो प्रतिस्पर्धी बन्ने गरी यहाँहरू कसरी अगाडि बढ्दै हुनुहुन्छ?
1: अब यसमा कुरा गरौँ भने चाहिँ निजी क्षेत्र नितान्त नाफामूलक हुन्छ, होइन ना?

0: सरकारको सेवा भनेको विश्वभरिकै हुलाक भनेको सेवामुखी हुनु भयो। सेवामुखी हुँदाहुँदै पनि निजी क्षेत्रसँगै सँगसँगै काम गर्दै अलिकति नाफा पनि कमाउने, राज्य कोषमा अलिकति आमदानी पनि गर्ने उद्देश्य चाहिँ संसारकै हुलाकले राखे हुन्छ। युनिभर्सल सर्भिस अब्लिगेसन भनेर हामीले हस्ताक्षर गरेका छौँ। हामीले पब्लिकको डकुमेन्ट्सलाई मुगुको मान्छेलाई र काठमाडौँको मान्छेलाई फरक किसिमले ट्रिट गर्न पाइँदैन, संसारभरिको एउटै नियम भएको हुँदाखेरि चाहिँ हामीले त्यसरी नै सेवा दिनुपर्ने हुन्छ अत्यावश्यक सेवाको रूपमा। त्यो हुँदाखेरि चाहिँ संसारको हुलाक निजी क्षेत्रसँग प्रतिस्पर्धा त गर्छ, तर प्रतिस्पर्धा गरेर जित्ने र हार्ने भन्ने कुरा चाहिँ होइन, सेवाको कुरा हो। त्यो हुँदाखेरि हामी भनेको चाहिँ निजी क्षेत्रलाई सँगसँगै हिँडाउने गरी हिँड्नुपर्छ। त्यो हिँड्ने गरी चाहिँ हामीले प्रक्रिया प्रारम्भ गरेका छौँ। अबको ऐनलाई चाहिँ संशोधन अथवा नयाँ आउने बित्तिकै सँगसँगै हिँड्ने बाटो हामीले कोर्छौँ, होइन? त्यो बाटो कोर्दाखेरि निजी क्षेत्रले नाफा कमाउनुहुन्छ, तर जनतालाई चाहिँ असर नपर्ने गरी उहाँले नाफा कमाउने बाटो हामी खोलिदिन्छौँ र हामी पनि सँगसँगै साझेदार भएर उहाँहरूसँग काम गर्ने गरी हामी गरेका छौँ। त्यसको लागि हामीले पोस्टल कोड ठेगानामा काम गर्नुपर्ने हुन्छ, होइन? ठेगानामा अहिले पोस्टल कोड हाम्रो 5 डिजिटको छ अहिलेसम्म प्रयोग भएको। त्यसमा चाहिँ 7 डिजिट संहिता अनुसार 7 डिजिट गरेर हामीले काम स्तरोन्नति गरिसकेका छौँ। अब यो चाहिँ अन्तर्राष्ट्रिय हुलाक सङ्घबाट इन्डोर्स भएपछि चाहिँ यो देशमा पनि 7 नम्बरको डिजिट हुन्छ ठेगाना। त्यो प्रणाली वडासम्म जोडेका छौँ, त्यही प्रणालीभित्र निजी क्षेत्र पनि हिँड्नुहुन्छ। अनि अर्को चाहिँ डाक रेखाको पुनर्संरचना गरेका छौँ र आधुनिकीकरण गर्दै सिस्टमलाई बलियो बनाउनेतिर हामी अघि बढ्दैछौँ। र अब उहाँहरूले जस्तै गरेर एसएमएस अलर्ट गर्ने, होइन, पब्लिक र हुलाक बिच इन्ट्रेक्सन हुन सक्ने खालको एक्सर्साइजमा हामी अघि बढाएका छौँ।
1: अब हुलाकलाई चाहिँ आम नागरिक, सबै आम नागरिकसँग जोड्न जरुरी छ। अब विकसित मुलुकहरूमा प्रत्येकसँग प्रत्येकलाई चाहिँ यो पोस्टल कोड प्रदान गरिएको हुन्छ। अब नेपालको सन्दर्भमा प्रत्येक घरमा एक एकवटा पोस्टल कोड जुन खालको प्रदान गर्न सकेमा चाहिँ त्यसले चाहिँ नागरिकले पनि हुलाक सेवा मार्फत सेवा लिन सक्ने अवस्था आउने थियो। यो सन्दर्भमा भनौँ न, प्रत्येक घर घरमा जाने सन्दर्भमा यहाँहरूको योजना अथवा नीति नियमहरू के कस्तो छ?
0: अब यसमा ठेगाना प्रणाली कसले गर्ने भन्ने कुरा अझै क्लियर रहेन रहेछ कि। कतिपय स्थानीय तहहरूले गरिराख्नु भएको छ, कति मार्गहरू व्यक्तिका नाममा छन्, कति मार्ग के को नाममा छ, होइन, यस्तो खालको छ। त्यो हुँदाखेरि अब सरकारले कुनै मजाले एउटा नीति पनि बनाउँछ होला। यो ठेगाना चाहिँ ठेगाना प्रणाली भनेको एउटै किसिमको व्यवस्थित हुनुपर्ने रहेछ, संसारमा त्यसै गरी भएको छ। र जुनसुकै जता गए जसले बनाए पनि पोस्टल कोड भनेको त अहिले पनि प्रयोग भएकै हो, होइन, 5 डिजिटको। अब घर घर लाने कुरा चाहिँ सम्म हामी पुगेका छैनौँ, वडासम्म लाने कुरामा त्यो पोस्टल कोडको निर्माणमा हामी निर्माण गरिसक्यौँ भनौँ न, वडासम्म जोडिने गरी। अब त्यहाँ भएका हाम्रा हल्का र हुलाकीले घर चिन्छन्, त्यहीँका मान्छे छन्, त्यहीँको मान्छे भएको हुँदाखेरि चिन्छन् भन्ने गरी अघि बढेको छ। अहिले घरसम्म लाने कुरामा चाहिँ सरकारले एउटा केही गर्यो भने बिस्तारै यो सपना पनि पुरा होला।
1: अब यहाँहरूले अहिले चाहिँ सबै 77 जिल्लामा जुन खालको डाक सेवा, पार्सल सेवा चाहिँ प्रदान गर्ने गरी काम गर्नु भएको छ कि सबै जिल्लामा पुगेको अवस्था छ सेवा चाहिँ?
0: सबै जिल्ला छ नि, हाम्रो त हामीले सबै पुनर्संरचना भइसकेपछि 7 प्रदेश, होइन, 753 पालिकामा हामी पुगिसकेका छौँ। त्यहाँसम्म हाम्रो संयन्त्र छ, त्यो संयन्त्रले फेरि आफ्नो गाउँ चिन्छ, आफ्नो वडा चिन्छ, बस्ती चिन्छ, अनि त्यसरी नै काम गरिराख्नु भएको छ। हाम्रा हल्कारा हुनुहुन्छ, हुलाकी हुनुहुन्छ, हाम्रो 2 घन्टा मात्रै काम गरेर गाउँ गाउँ चिन्ने अतिरिक्त हुलाकीहरू पनि हुनुहुन्छ। त्यो संयन्त्रहरू, लिङ्केजहरू, नेटवर्कहरू छ। बिचबिचमा हाम्रो सामग्रीहरू जाँदाखेरि झार्ने अनि त्यसपछि फेरि डिस्प्याच गर्ने ठाउँहरू छन्, त्यसरी नै हामीले म्यानेज गरिरहेछौँ।
1: जस्तो अब यहाँहरूसँग जनशक्ति लगायतका अन्य आवश्यक पूर्वाधारहरूको अवस्था चाहिँ कस्तो छ?
0: जनशक्तिहरू हाम्रो पालिकासम्म जोडिएको चाहिँ छ, होइन, तर अब पुरै अझै कम्प्लिट रूपमा फुलफिल भइसकेको अवस्था छैन एउटा पाटो. अर्को चाहिँ यो जुन दरबन्दीहरू छन् दरबन्दीलाई फेरि पनि पुनर्संरचना गर्नुपर्ने हो कि भन्ने जस्तो देखिन्छ. जस्तै महानगरपालिकामा अलिकति ठुलो जनसङ्ख्या भएको ठाउँमा र गाउँपालिकामा उस्तै उस्तै खालको दरबन्दी कताकति त्यस्तो मिसम्याच पनि भएको रहेछ पुनर्संरचना हुँदाखेरि. त्यसलाई पनि हामीले एक्सर्साइज गरेर अघि बढाएको चाहिँ हो. अब त्यसलाई पनि केही गर्ला मन्त्रालयले होइन. त्यसपछि चाहिँ ओडासम्मै हामीले हल्कारालाई पनि जोड्न सक्यौँ भने अझै घरसम्म हजुरले भने जस्तो त्यो पोस्टल कोड त्यहाँ पुग्दाखेरि घरसम्म जोडाउन पनि उनीहरूबाट धेरै मद्दत पुग्छ होला भन्ने लागेको छ. हामी माथि भन्दा पनि तलको लेभलको त्यो कर्मचारीहरू हल्कारा हुलाकीहरूकै क्षमतालाई मजासँग इन्हान्स गरेर गर्न सक्यो भने त्यो एउटा सपना छ. दोस्रो चाहिँ अब कम्तीमा कम्प्युटर चलाउन जान्ने होइन, त्यो कम्प्युटर सामान्य खालको बार कोड स्क्यानर अनि हाम्रो सिस्टम प्रयोग गर्न सक्ने त्यस्तो खालको सबैतिर जुटाउनु पर्ने छ. त्यसले गर्दा स्मार्ट हुलाकको कन्सेप्ट पनि हामीले अगाडि बढाएको छौँ. योपालि 50 स्मार्ट हुलाकहरू पनि योपालि छनौट हुन्छन्.
1: भनेपछि अब यहाँ सरकारले शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीमा हुलाक सेवालाई चाहिँ आधुनिकीकरण गर्ने भन्ने बुदा पनि राखेको छ. अब स्मार्ट हुलाकको कुरा पनि यहाँहरूले गर्नुभयो. अब यो सन्दर्भमा 100 कार्यसूची 100 कार्यसूचीको सन्दर्भमा चाहिँ अब यो 100 दिनभित्र यहाँहरूले हुलाक सेवालाई आधुनिकीकरण गर्ने सन्दर्भमा गर्ने कार्यहरू चाहिँ के हुन्?
0: अहिले चाहिँ पहिलो काम भनेको हामीले सिस्टम कस्तो हुनुपर्छ भनेर एउटा अध्ययन पनि अघि बढाएको छौँ. त्यो कुराले सरकारले एउटा दिशानिर्देश गर्छ होइन. अनि दोस्रो कुरा डाँकरेखाको पुनर्संरचना गरेर त्यसलाई छोटो दूरीबाट छोटो समयमा थोरै लागतमा छिटो पुग्न सक्ने कामहरू अघि बढाउँदैछौँ होइन. अनि तेस्रोमा चाहिँ हामीले हाम्रो यी कुराहरू लगायत अन्य निकायसँग कसरी साझेदारी गर्ने, कसरी सबै कामहरू सँगसँगै भएर गर्ने भन्ने सन्दर्भमा अहिले हाम्रो नेपाल टेलिकमको पनि त 2G सेवा 4G स्तरोन्नति गर्ने कुराहरू बाँकी छ. 5,00,000 बढी ग्राहकहरूसँग त्यो पुगेको छैन भन्दाखेरि यो NTCको सिम पनि हामीले पुर्याउने काममा हामी अघि बढ्दैछौँ. त्यसमा पनि सम्झौता गर्दैछौँ. त्यति मात्रै होइन, पब्लिकको सर्टिफिकेट पनि त उहाँहरूको झोलामा हुलाकबाटै पुग्न पर्यो नि त. गाउँ गाउँदेखि यहाँसम्म आउँदा कति हजार खर्च हुन्छ, यसको लागि पनि टियुसँग हामी छलफल अघि बढाएका छौँ. ओपन युनिभर्सिटीसँग पनि हामीले छलफल अघि बढाएर पब्लिकको विद्यार्थीको सर्टिफिकेट उहाँहरूकै घरसम्म पुर्याउने हामीले कार्ययोजना बनाएका छौँ. ल्याबको स्याम्पलहरूलाई गाउँदेखि सहरसम्म यहाँ काठमाडौँसम्म ल्याउने गरी पनि हामीले अब यही अब नेक्स्ट विकमा हामीले सम्झौतै गर्दैछौँ होइन. अनि मेन कुरा चाहिँ अब हाम्रो सिस्टमलाई चाहिँ अहिले ट्र्याकिङ कोड छ हामीसँग, बार कोड छ अन्तर्राष्ट्रिय प्रणालीले जुन दिएको छ, इन्टर्नल सिस्टम छ, अनि बाहिरको विदेश हुलाकसँग काम गर्ने सिस्टम चाहिँ बलियै छ अहिले पनि. इन्टर्नल सिस्टमलाई अझै SMS अलर्ट गर्ने कुराहरू भए, पब्लिकसँग इन्टरेक्सन गर्ने कुराहरू भए, नजिकै पुग्ने कुराहरू भए होइन, त्यो पठाउले जस्तै चुइँ त्यो गाडी हिँड्दै गर्दा मेरो सामान कहाँनिर आछ भनेर थाहा पाउने कुराहरू भए, यस्तो यस्तो काम गर्नलाई चाहिँ एक्सर्साइज दिनदिनै भइरहेको अवस्था छ. लाइसेन्स पनि अहिले जिल्लासम्म पुगेको छ होइन. 2,96,000 लाइसेन्स त हाम्रो जिल्लामा पुर्याइ पनि सकेका छौँ. अब त्यो लाइसेन्सलाई पनि घरैसम्म पुर्याउने सपना छ नि त. त्यसको कामहरू अघि बढ्दै त भइसकेका छैन. लाइसेन्सको सन्दर्भमा अहिलेसम्म त कति वर्षदेखि नछाडिएको लाइसेन्स हामीसँग कामै पनि पहिलो भइरहेको छ क्या. यो जिल्लामा पुर्याउने गर्दाखेरि आधुनिकीकरण गर्नलाई हामीले हाम्रो जनशक्तिलाई तालिम दिने, IT विङ्सलाई बलियो बनाउने कुराहरू चाहिँ गरिरहेका छौँ.
1: भनेपछि अब हुलाक सेवा भन्ने बित्तिकै त्यहाँ चाहिँ वस्तुको एक ठाउँबाट अर्को ठाउँमा लाने प्रक्रिया हुन्छ. यस क्रममा चाहिँ अब यसको सुनिश्चितता, डेलिभरीको सुनिश्चितता चाहिँ महत्त्वपूर्ण हुन्छ. अब सँगै यसको सुरक्षित भनौँ न, यो सुरक्षित तरिकाले चाहिँ डेलिभरी चाहिँ सुनिश्चितता हुनु पर्यो. अब यो सन्दर्भमा कति विश्वसनीय छ हुलाक सेवा, जसले चाहिँ एउटा नागरिकले अर्को ठाउँमा कुनै वस्तु पठाउनु पर्यो भने त्यो चाहिँ सुरक्षित रूपमा अब चाहिँ अर्को त्यो पठाउन खोजेकोमा ठाउँमा चाहिँ पुग्ने अवस्था भनौँ न, यो यो चाहिँ कति कति विश्वसनीय हुन सकिन्छ?
0: यो यो सरकारको निकाय हो र अन्तर्राष्ट्रिय हुलाक सँगसँग आबद्ध भएको हुँदाखेरि तपाईँले यो हुलाकलाई नेपालको हुलाक मात्रै भनेर बुझ्नु हुँदैन। यो हुलाक विश्वको जुनसुकै देशको हुलाक पनि नेपाल हुलाक हो, र बेलायतमा रहेको हुलाक फेरि नेपालको पनि हुलाक हो, फ्रान्समा रहेको हुलाक हाम्रो पनि हो, नेपालको हुलाक फ्रान्स पनि हो। त्यसै गरी हाम्रो काम हुन्छ र त्यसमा चाहिँ हाम्रो जुन अन्तर्राष्ट्रिय र राष्ट्रिय ट्र्याकिङ नम्बर छ, त्यो ट्र्याकिङ नम्बरले चाहिँ कहाँ पुग्यो मेरो भन्ने कुरा चाहिँ थाहा पाउन सकिन्छ। अनि त्यसपछि कहीँ कतै केही क्षति भयो भने द्रुत डाक सेवामा क्षतिपूर्ति दिने व्यवस्था समेत छ होइन, त्यो हुँदा विश्वसनीय चाहिँ छ। अहिले हामीले विश्व हुलाक सङ्घबाट हामीले अब यसरी गफ गरेको भन्दा नि सिस्टमैबाट जुन हेरेर हामीलाई नम्बर दिएको छ, विश्वसनीयताको दर हाम्रो वृद्धि भएको छ। अब नेपाल हुलाकले चाहिँ क्वालिटी सर्भिस फन्ड पनि पाउँदैछ, त्यसबाट 15 मोटरसाइकल समेत हुलाक सेवालाई प्रदान भइसकेको अवस्था छ। त्यो हुँदा क्वालिटी सर्भिसमा हामी गाछौँ भन्ने प्रमाणित हुँदैछ, विश्वसनीयता वृद्धि हुँदैछ। त्यो भएर तपाईँले करेक्ट गर्नुहोस् हुलाकलाई, विश्वसनीयताको रिजल्ट आउँछ।
1: तर अब विदेशबाट पठाएका सामानहरू चाहिँ त्यति सुरक्षित भएन, हराउने गरेको भन्ने गुनासो पनि हामीले बेला बेला सुन्ने गरेका छौँ, अब यो चाहिँ अहिले अन्त्य भएको
0: हो? यो हराउने गरेको भन्ने जुन गुनासो छ नि धेरै अगाडिको होला, अहिले त्यस्तो छैन एकदमै। त्यो बिचमा चाहिँ कस्तो भएछ भने यो हुलाक सेवा खारेज भइसकेपछि सबै मेमोरीहरू लस भएको कन्डिसन भएछ। अनि अर्को कारण के रहेछ भन्दाखेरि स्पष्ट ठेगाना लेखेर नपठाएपछि त थाहा पाउने कुरा भएन, अनि दोस्रो हुलाक कार्यालयमै थन्किन सक्ने अवस्था हुँदो रहेछ कि। त्यो अवस्थालाई अन्त्य गर्नलाई चाहिँ फोन नम्बर अनिवार्य, जस्तै विदेशबाट पठाउने भनेपछि त फोन नम्बर हुन्छ नि त, ठेगाना हुन्छ, त्यो स्पष्ट भइदिएपछि चाहिँ कहीँ पनि हराउँदैन, त्यस्तो हुँदै हुँदैन।
1: अब हामी अन्त्यतिर आइपुगेका छौँ कुराकानीको। अब नेपालमा भनौँ न आम नागरिकको चासोमा चासोबाट हट्दै गरेको हुलाक सेवा, अब पछिल्लो समय यहाँहरूले यहाँले उल्लेख गर्नुभएका विविध विविधीकरण विभिन्न कामहरू अगाडि बढाउँदै गर्नुभएका कामहरूले चाहिँ अब बिस्तारै हुलाक सेवामा चाहिँ रहेछ है, अब यसले पनि काम गर्दो रहेछ भन्ने आभास अब हुन थालेको छ। अब यो सन्दर्भमा लोप हुँदै गरेको हुलाक सेवालाई अब फेरि जीवन्त बनाउन आम नागरिकको भूमिका, आम नागरिकहरूलाई चाहिँ अन्त्यमा यहाँ के भन्न चाहनुहुन्छ?
0: यो हुलाक सेवा लोप भएको होइन, यसको रिब्रान्ड नभएको मात्रै हो, पुनर्जागरण नभएको हो। अब यसको रिब्रान्ड हुनेछ, पुनर्जागरणको यो फेरि हुलाकले लिँदैछ, किनभने हाम्रो जिजु हजुरबुवादेखि लिएर हजुरआमाहरूदेखि लिएर पहिलो विश्वयुद्धदेखि थाहा पाएको हुलाक कमी मात्रै भएको हो, हराएको होइन, यो हराएको होइन। त्यसैले यसलाई अझै बढी घरमा गएर ऋणका पत्र घरमा गएर खोज्न सक्ने हुलाक, खेतसम्म ऋणका पत्र लिएर जाने हुलाकले अन्य कुरा लान नसक्ने कुरै छैन। त्यो भएर यसलाई चाहिँ सम्झिन पर्ने भयो। यो इन्फर्मेसन टेक्नोलोजी वृद्धि हुँदा हुलाक झनै वृद्धि हुन्छ, संसारमा झनै विकसित भएको छ, हाम्रो पनि झनै विकसित हुन्छ। निरन्तर नागरिकको माया, हजुरहरू सँगसँगै हामी हिँड्न सक्छौँ र प्रयोग गर्नुभयो भने हजुरहरूको माया पनि खबरदारी पनि सँगसँगै हाम्रो सुधार पनि हुन्छ, र यसलाई प्रयोग गरौँ, प्रयोग गरी हेरौँ भन्ने मैले भन्न चाहन्छु।
1: हुन्छ त महानिर्देशकज्यू, आजका लागि समय हामीसँग यति नै रह्यो, यो समयमा कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दैथ्यौँ हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीसँग। विशेष गरी पछिल्लो समय हुलाक सेवालाई प्रभावकारी बनाउने सरकारले नीति लिएको छ, सरकारले प्रदान गर्ने सेवा प्रवाहलाई चाहिँ घर घरमा पुर्याउने जुन खालको अभियान लिएको छ, त्यो अभियानमा हुलाक सेवालाई पनि जोडिएको छ र हुलाक सेवा विगतमा लोप भए जस्तो आवाज भएको थियो र अहिले अब यी सबै प्रयासहरूबाट बिस्तारै आम नागरिकको एउटा सहयात्रीको रूपमा हुलाक सेवा चाहिँ हुन खोजेको छ। यो सन्दर्भमा हुलाक सेवा विभागले गरिरहेका कामहरू के कस्ता छन् र सेवा प्रवाहलाई अझ चुस्त दुरुस्त बनाउन भइरहेका प्रयासका सन्दर्भमा कुराकानी गरौँ। यो सँगै आजको अन्तर्सम्वाद यति नै। प्राविधिक साथी राजु थापालाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु, नमस्कार।

0: सवारी चालकको लापरवाहीले सडक संरचनामा क्षति पुगेमा क्षतिको भरपाई पनि तपाईँबाटै हुन्छ। तसर्थ सदैव ट्राफिक नियम पालना गरेर सवारी साधन चलाऊ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
3: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: गोबरलाई गुइठा नबनाऊ, खेती गरिएको जमिनमा प्रयोग गरेर माटोलाई उर्वर र उत्पादनशील बनाऊ।
1: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
2: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यार घ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
3: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छे, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छे।
2: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ, जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ।
4: ल यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो, श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यार घ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
2: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
4: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
5: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक श्वासवा हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यार घ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
7: नागरिक लगानी कोष।
8: यस बेला बिहानको 7 बज्ने लाग्यो, अब सुन्नु समाचार।

0: यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। संवैधानिक परिषदको बैठक आज साँझ बस्दै प्रधान न्यायाधीश नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने कार्यसूची। संविधान संशोधन कार्यदलद्वारा कानून विज्ञहरूसँग परामर्श। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र मन्त्रीहरूबीच आगामी बजेटबारे छलफल। सरकारद्वारा निजामती सेवाका 8 र स्वास्थ्य सेवाका 4 गरी 12 ट्रेड युनियन संगठन खारेज। गोर्खापत्र प्रकाशनको स्मरण गर्दै आज पत्रकारिता दिवस मनाइँदै प्रदेश भाषा दिवसका अवसरमा आज बागमतीमा सार्वजनिक विदा र भारतको पश्चिम बंगाल राज्यमा निर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै भड्किएको हिंसामा कम्तीमा 4 जनाको मृत्यु।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: समाचार अब विस्तारमा। संवैधानिक परिषदको बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज साँझ 5 बजे बस्ने संवैधानिक परिषदको बैठकले सम्भवतः प्रधान न्यायाधीश नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्नेछ। रिक्त प्रधान न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषदका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन अनुसार परिषदको बैठक बस्न लागेको संवैधानिक परिषदको सचिवालयले जनाएको छ। बैठकमा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम, प्रतिनिधि सभामा विपक्षी दलका नेता भीष्मराजा आङदाम्ब्य र उपसभामुख रूबी कुमारीलाई आमन्त्रण गरिएको संवैधानिक परिषदको सचिवालयले जानकारी दिएको छ। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले पूर्व महान्यायाधिवक्ता एवं कानून क्षेत्रका विज्ञहरूसँग हिजो छलफल गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा पूर्व महान्यायाधिवक्ता तथा कानून क्षेत्रका विज्ञहरूले शासकीय स्वरूप, निर्वाचन प्रणाली, संघीय संरचना, न्यायपालिकाको पुनर्संरचना, संवैधानिक निकायको संख्या तथा समावेशिता लगायतका विषयमा सुझाव दिनुभएको थियो। छलफलमा पूर्व महान्यायाधिवक्ता युवराज संग्रौलाले स्थानीय तहलाई गैरदलीय बनाउने, प्रदेश प्रमुख प्रत्यक्ष निर्वाचित हुने व्यवस्था लागू गर्न सुझाव दिनुभयो। पूर्व महान्यायाधिवक्ता सविता भण्डारीले विज्ञसँगै सांसदलाई मन्त्री बन्न पाउने व्यवस्था उपयुक्त हुने धारणा राख्नुभयो। उहाँले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने, प्रदेशको संख्या घटाउने तथा मन्त्रालयमा दोहोरोपन हटाएर एक आपसमा गाभ्नुपर्ने एवं न्याय परिषद तथा संसदीय सुनवाईको संरचनामा पनि पुनर्विचार गर्नुपर्ने सुझाव दिनुभयो। पूर्व महान्यायाधिवक्ता रमण कुमार श्रेष्ठले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्ने सुझाव दिनुभयो। उहाँले सांसद मन्त्री बन्न नहुने सुझाव दिनुभयो भने संवैधानिक इजलासको औचित्यमाथि पुनर्विचार गर्न सुझाव दिनुभयो। पूर्व महान्यायाधिवक्ता महादेव प्रसाद यादवले संवैधानिक आयोगको संख्या घटाउन सुझाव दिनुभयो। पूर्व महान्यायाधिवक्ता मुक्ति नारायण प्रधानले न्यायपालिकाको पुनर्संरचना र उच्च अदालतलाई सुदृढ बनाउनुपर्ने धारणा राख्नुभयो। पूर्व कानून मन्त्री एवं पूर्व महान्यायाधिवक्ता अग्नि प्रसाद खरेलले स्थानीय तहलाई थप शक्तिशाली बनाउनुपर्ने र समावेशितालाई संविधानको मूल आधारका रूपमा निरन्तरता दिनुपर्ने सुझाव दिनुभयो। संविधान सभाका सदस्य सुरेश आले मगरले पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा धारणा राख्नुभयो। प्रतिनिधि सभा सदस्य परशुराम तामाङले अन्तर्राष्ट्रिय सम्झौता, मधेसी, मुस्लिम तथा आदिवासी समुदायका सवाललाई संविधान संशोधनको बहसमा समेटिनुपर्ने बताउनुभयो। पूर्व कानून सचिव राजीव गौतमले न्यायाधीशको कार्य सम्पादन मूल्याङ्कन तथा प्रदेश प्रमुखको भूमिकालाई थप स्पष्ट र प्रभावकारी बनाउनुपर्ने सुझाव दिनुभयो। छलफलपछि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार एवं कार्यदलका संयोजक असीम शाहले प्राप्त सुझाव बहसपत्र तयारीका लागि महत्वपूर्ण हुने धारणा राख्नुभयो। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र सरकारवाला मन्त्रालयका मन्त्रीहरूबीच आगामी बजेट विनियोजन र कार्यक्रमहरूबारे हिजो छलफल भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा भौतिक योजना मन्त्रालय र अर्थ मन्त्रालयबाट विनियोजन गर्नुपर्ने बजेट र प्राथमिकताका बारेमा सम्बन्धित मन्त्रीहरू एवं सांसदहरूबीच परामर्श भएको हो। आगामी बजेट विनियोजनका लागि सांसदहरूले मन्त्रालय चाहनु पर्ने अवस्था नआओस् भनेर अर्थमन्त्री डाक्टर सुर्णी वाग्ले र भौतिक योजना मन्त्री सुनिल लम्सालसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले हिजो छलफल गर्नुभएको सांसद राजीव खत्रीले जानकारी दिनुभयो। उहाँले आफ्नो क्षेत्रमा बजेट विनियोजन गर्न यसअघि मन्त्रालय धाउनुपर्ने अवस्थामा सांसदहरू रहने गरेकोमा अब त्यो नहोस् भन्नका लागि मन्त्रीहरूसँग सांसदहरूले सामूहिक छलफल गरेको बताउनुभयो। नेपाली काङ्ग्रेसका सभापति गगन थापाले संविधान निर्माणका बेलामा राखिएको आशय विपरीत सरकारले संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएको बताउनु भएको छ। त्यसैले काङ्ग्रेस त्यसको विपक्षमा रहेको उहाँले बताउनुभयो। पार्टीका सांसदहरूलाई हिजो संसदीय दलको कार्यालय सिंहदरबारमा प्रशिक्षण दिएर बाहिरिने क्रममा सभापति थापाले पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै सरकारले अध्यादेश ल्याउन सक्ने भए पनि संविधानको परिधि भने नाग्न नहुने बताउनुभयो। सभापति थापाले संवैधानिक निकायमा सरकारको नियन्त्रण नरहोस् भनेर संवैधानिक परिषदको व्यवस्था गरिएको भए पनि सरकारले आफू अनुकूलका व्यक्तिलाई नियुक्ति दिनका लागि अध्यादेश ल्याएको दावी गर्नुभयो। सभापति थापाले भूमिहीन सुकुम्बासीको व्यवस्थापनका क्रममा राज्य क्रूर र कठोर हुन नहुने बताउनुभयो। आगामी संसद बैठकमा पार्टीको भूमिकाबारे जानकारी दिन हिजो संघीय संसदको दुवै सदनका आफ्ना सांसदहरूलाई प्रशिक्षण दिएको काङ्ग्रेसले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले पूर्व विशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारी साधनको यथार्थ विवरण उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयद्वारा गरिएको पछिल्लो अध्ययनले केही पूर्व विशिष्ट पदाधिकारीहरूले कानूनले तोकेको भन्दा बढी सवारी साधन प्रयोग गरेको वा फरक फरक निकायबाट दोहोरो सुविधा लिइरहेको तथ्य फेला परेपछि गृह मन्त्रालयसँग हिजो विवरण माग गरिएको हो। पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व प्रधान न्यायाधीश, पूर्व सभामुख एवं राष्ट्रिय सभाका पूर्व अध्यक्षहरूले लिइरहेको सुविधाको पूर्ण विवरण तत्काल पठाउन ताकेता गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सरकारले निजामती सेवा र स्वास्थ्य सेवाका राष्ट्रिय स्तरका 12 ट्रेड युनियनको दर्ता खारेज गरेको छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नेपाल निजामती सेवा ऐन 2074 अनुसारका 8 र नेपाल स्वास्थ्य सेवा ऐन 2053 अन्तर्गतका 4 ट्रेड युनियनको दर्ता हिजो खारेज गरेको हो। निजामती अन्तर्गतका नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल मधेसी निजामती कर्मचारी मञ्च, नेपाल स्वास्थ्यकर्मी संघ, मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल र स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपालको दर्ता खारेज गरिएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ। त्यसै गरी स्वास्थ्य सेवा अन्तर्गतका नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ र राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनको दर्ता खारेज गरिएको विभागका प्रवक्ता मणिनाथ गोपालले जानकारी दिनुभयो। सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश 2083 मार्फत सार्वजनिक सेवामा रहेका ट्रेड युनियन सम्बन्धी व्यवस्था हटाएपछि ट्रेड युनियनको दर्ता खारेज गरिएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ। बागमती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदैछ। तामाङ र नेपाल भाषालाई प्रदेश सरकारले बागमती प्रदेश भाषाका रूपमा मान्यता दिएको छ। बागमती प्रदेश सरकारले विक्रम सम्बत 2081 सालदेखि वैशाख 24 गतेका दिन प्रदेश भाषा दिवस मनाउन सुरु गरेको बागमती प्रदेशका संस्कृति पर्यटन मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले जानकारी दिनुभयो। भाषा दिवसका अवसरमा आज भक्तपुरमा र्याली आयोजना गरिएको पर्यटन कार्यालय काठमाडौँका प्रमुख पवन कुमार पोखरेलले बताउनुभयो। बागमती प्रदेश सरकारले आज भाषा दिवसका अवसरमा प्रदेशभर सार्वजनिक बिदा समेत दिएको छ। जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ। प्रदेश प्रमुखको कार्यालयले नेपालको संविधान बमोजिम गठन भएको वर्तमान सरकारलाई जनमत पार्टीले दिएको समर्थन फिर्ता लिएको जानकारी दिएको छ। जनमत पार्टीका संसदीय दलका नेता चन्दन कुमार सिंहसहित प्रदेशसभाका सदस्यहरूले हस्ताक्षर गरी नेपाली काङ्ग्रेसको संसदीय दलका नेता कृष्ण प्रसाद यादवको नेतृत्वमा रहेको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक पत्र प्रदेश प्रमुखको कार्यालयमा दर्ता गरेपछि प्रदेश प्रमुखको कार्यालयले हिजो विज्ञप्ति मार्फत त्यसबारे जानकारी दिएको हो। सरकारले वरिष्ठ चिकित्सक प्राध्यापक डाक्टर जगदीश प्रसाद अग्रवाललाई प्रधानमन्त्री बालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ। मन्त्री परिषदको बैठकले डाक्टर अग्रवाललाई अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। उहाँले राज्यबाट कुनै पनि पारिश्रमिक वा आर्थिक सुविधा नलिए विशेषज्ञका रूपमा सेवा पुर्याउनुहुने प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीले बाल अधिकार सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि सीआरसी कन्भेन्सन अन द राइट अफ द चाइल्ड प्रतिवेदन तयार पार्ने प्रक्रियालाई प्रभावकारी रूपमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। काठमाडौँमा हिजो मन्त्रालयले आयोजना गरेको सीआरसी प्रतिवेदन प्रक्रियाबारे अभिमुखीकरण कार्यक्रममा मन्त्री बादीले बाल अधिकारको संरक्षण प्रवर्धन र सीआरसी प्रतिवेदन प्रक्रियालाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले लैङ्गिक हिंसामुक्त समाज निर्माणका लागि आआफ्ना तर्फबाट योगदान गर्न सबै व्यक्ति, परिवार, समुदाय, सरकारी निकाय, निजी क्षेत्र, आम सञ्चार माध्यम तथा सरकारवाला संघ संस्था र निकायलाई आग्रह गर्नुभयो। कार्यक्रममा सीआरसीको अवधारणा, नेपालका प्रतिबद्धता, प्रतिवेदनको प्रक्रिया, बाल अधिकारका प्रमुख क्षेत्रहरू तथा आगामी कार्ययोजनाबारे छलफल गरिएको मन्त्रालयले जनाएको छ। स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहतासँग नेपालका लागि बेलायती राजदूत रो फेनले हिजो भेटवार्ता गर्नुभएको छ। मन्त्रालयमा भएको भेटमा मन्त्री मेहताले दुई देशबीचको आपसी सहकार्यले द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो। भेटमा राजदूत फेनले नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि बेलायत सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि नर्वेकी राजदूत ड्याग्नी मियोसले हिजै भेटवार्ता गर्नुभएको छ। उपराष्ट्रपतिको कार्यालय लैनचौरमा भएको भेटमा उहाँहरूबीच नेपाल र नर्वे बीचको द्विपक्षीय सम्बन्धका विभिन्न आयामबारे छलफल भएको थियो। संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले आन्तरिक बैठकको कार्यविधि अध्ययन गर्न 7 सदस्यीय उपसमिति गठन गरेको छ। समितिको हिजो बसेको बैठकले संयोजकसहित 7 जना सदस्य रहने गरी उपसमिति गठन गरेको हो, जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका 3 जना तथा नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका 1-1 जना सदस्य रहनेछन्। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले हिजो भेटवार्ता गर्नुभएको छ। भेटमा राजदूत माओमिङले महिला बालबालिका तथा ज्येष्ठ नागरिकको संरक्षण, सशक्तिकरण र समावेशी विकासका क्षेत्रमा नेपाल सरकारसँगको सहकार्यलाई थप सुदृढ गर्दै लैजाने विश्वास दिलाउनु भएको थियो। विशेष अदालतले सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा थुनामा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप 12 दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। न्यायाधीशहरू हेमन्त रावल, दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले अनुसन्धान गर्न हिजो अनुमति दिएको विशेष अदालतले जनाएको छ। खानेपानी मन्त्रालय मार्फतको राष्ट्रिय खानेपानी तथा सरसफाई अनुसन्धान, नवप्रवर्तन एवं क्षमता वृद्धि केन्द्रलाई अस्थायी रूपमा होल्डिङ सेन्टरका रूपमा सञ्चालनमा ल्याइएको छ। काठमाडौँका विभिन्न स्थानमा रहेका सुकुम्बास्ती बस्तीबाट विस्थापित भएका नागरिकलाई अस्थायी रूपमा व्यवस्थापन गर्न 100 जना करिब अट्ने क्षमतासहितको उक्त केन्द्रलाई हिजैदेखि होल्डिङ सेन्टरका रूपमा सञ्चालनमा ल्याइएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले मौसमको पूर्वानुमान, बाढीको पूर्वानुमान एवं जलवायु विश्लेषण जस्ता सेवाको स्तर उन्नति गरिने बताउनु भएको छ। जल तथा मौसम विज्ञान विभागको हिजो स्थलगत अनुगमनका क्रममा उहाँले विभागको पछिल्लो पूर्वअनुमान प्रभावकारी भएको र त्यसलाई अझ प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो। त्यस अवसरमा मन्त्री श्रेष्ठलाई विभागकी महानिर्देशक डाक्टर अर्चना श्रेष्ठले विभागको कामहरूबारे जानकारी गराउनु भएको थियो। सूचना प्रविधिमा पहुँच पुगे पनि गण्डकी प्रदेशको पर्वत जिल्लामा कटुवाल प्रथा अझै कायमै छ। पर्वत जिल्लाका ग्रामीण क्षेत्रमा सबै नागरिकलाई छिटो र सरल तरिकाले सूचना प्रवाह गर्न निश्चित ठाउँबाट सबैले सुन्ने गरी कटुवालले चिच्याएर जानकारी दिने गर्दछन्। पर्वत संवाददाता राजन पौडेलको यो रिपोर्ट।
4: प्रविधिले फड्को मारेको 21औं शताब्दीमा पनि गाउँघरमा सूचना प्रवाहको परम्परागत माध्यम कटुवाल प्रथा अझै कायम छ भन्दा अचम्म लाग्न सक्छ। तर गण्डकी प्रदेशको पर्वत जिल्लामा यो प्रथा अझै जीवितै रहेको छ। हाकोडाको हाल्दै गाउँलेहरूलाई सूचना दिँदै गरेका मंगल बहादुर परियार।
5: गाउँले हो,
4: गाउँमा हुने सभा समारोह मेला पर्व वा अन्य कार्यक्रमको जानकारी दिन कटुवालले हाँको डाको गर्दै गाउँलेहरूलाई बोलाउने चलन अहिले पनि जारी छ। विशेष गरी ग्रामीण क्षेत्रका सबै नागरिकहरूलाई छिटो र सरल तरिकाले सूचना प्रवाह गर्ने गतिलो माध्यम कटुवाल प्रथा प्रभावकारी बनेको बताउनुहुन्छ पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा।
5: जुन परम्परागत रूपमा संचारको प्रमुख माध्यम थियो कटुवाल प्रथा, अहिले पनि पर्वतका केही गाउँहरूमा जारी छ। रेडियो र विभिन्न संचार माध्यम खोज्दा खर्चिलो पनि हुने र धेरै समय पनि लाग्ने भएको हुनाले तत्कालै आफ्नै गाउँमा भएको जनशक्तिलाई प्रयोग गरेर यो कटुवाल प्रथा मार्फत एउटा डाँडामा गएर घोकाइसकेपछि त्यसले तत्काल त्यहाँका नागरिकहरूले सूचना प्राप्त गर्छन्।
4: पर्वत जिल्लाको कुस्पा नगरपालिका, मोदी, बिहादी, महाशिला र पैयौं गाउँपालिकामा यो प्रथा अझै अभ्यासमा रहेको छ। आजको दिनमा पनि सबै नागरिकहरू सूचनाको सहज पहुँचमा छन् भनेर स्वीकार गर्न नसकिरहेको अवस्थामा गाउँ टोलमा विभिन्न सूचनाहरू सबै नागरिकलाई दिनका लागि कटुवाल प्रथा कायम रहेको मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामी छानेको भनाइ छ।
6: आजको सूचना प्रविधिको युगमा कटुवाल प्रथाको औचित्य कति ठिक बेठिक भन्ने कुराको व्यवस्था हामी गर्न सक्छौँ, तर हाम्रा सबै नागरिकहरू सूचना र प्रविधिको सहज पहुँच हुन्छ भन्ने कुरा चाहिँ हामीले सहज ढङ्गले स्वीकार गर्न हामी सक्दैनौँ। जुन सूचना प्रविधिको पहुँच नभएको ठाउँमा कटुवाल प्रथाको महत्व आजको दिनमा पनि उत्तिकै छ भन्ने मलाई लाग्छ।
4: प्रविधिको विकाससँगै पुराना परम्पराहरू हराउँदै गएको अवस्थामा पर्वतमा भने कटुवाल प्रथा अझै जीवित रहनु सांस्कृतिक निरन्तरताको महत्वपूर्ण उदाहरण बनेको छ। सार्वजनिक विषयका सूचना तथा जानकारीहरू छिटो र सही समयमा पाउने अधिकारको संरक्षण कटुवाल प्रथाले गरेको बुझाइ छ। राजन पौडेल, रेडियो नेपाल, पर्वत।
0: वर्षाका कारण प्राय दैनिक राजमार्ग अवरुद्ध हुन थालेपछि बीपी राजमार्गमा अवस्था बुझेर मात्रै यात्रा गर्न सुरक्षा निकायले आग्रह गरेको छ। जिल्ला सुरक्षा समितिको हिजो बसेको बैठकले राजमार्गमा रातिको समयमा अनिश्चितकालीन आवागमन बन्द गराइसकेको छ। समितिले वर्षा लगायतका जोखिमका कारण साँझ 5 बिहान 5 बजेसम्म अनिश्चितकालीन राजमार्ग बन्द गराइएको हो। बेमौसमी वर्षाका कारण रोसी खोलामा बाढी आउँदा खोलाको सतह बढेर डाइभर्सन समेत बगाउँदा सडक अवरुद्ध हुन थालेपछि रातिको समयमा अनिश्चितकालीन राजमार्ग बन्द गराइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब परीक्षक रबिन विष्टले जानकारी दिनुभयो। काभ्रे पलाञ्चोक प्रहरीका अनुसार मौसमी अवस्था अनुसार राजमार्गमा आवागमन नियमित गराइनेछ। आज 11 पत्रकारिता दिवस, गोर्खापत्र प्रकाशनको दिन वैशाख 24 पत्रकारिता दिवसका रूपमा एक दशकता मनाउँदै आइएको छ। विक्रम सम्बत 1958 वैशाख 24 प्रकाशन सुरु भएको गोर्खापत्र नेपालको मात्र नभई दक्षिण एसियाकै पुरानो अखबार मध्येमा पर्दछ। बैतडीको मेलौली नगरपालिकामा इलाका प्रशासन कार्यालय सञ्चालन गर्ने सरकारको निर्णयअनुसार आजदेखि सेवा प्रवाह सञ्चालनमा ल्याइने भएको छ। बैतडी संवाददाता गोविन्द पन्तको यो रिपोर्ट।
7: बैतडीको मेलौली नगरपालिकामा इलाका प्रशासन कार्यालय सञ्चालन गर्ने सरकारको निर्णय अनुसार बिहिबारदेखि इलाका प्रशासन कार्यालयबाट सेवा सञ्चालन गरिने बताउनुहुन्छ प्रमुख जिल्ला अधिकारी डाक्टर रिजन भट्टराई। इलाका प्रशासन कार्यालय स्थापना भएसँगै वडा नम्बर 1 पुरानो वडा कार्यालयको भवनबाट सेवा दिने तयारी भएको बताइएको छ। इलाका प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र र राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवाहरू सञ्चालन हुनेछ। मेलौलीमा इलाका प्रशासन कार्यालय सञ्चालन भएमा तल्लो सुरार क्षेत्रका नागरिकलाई सेवा प्राप्तिमा सहज हुने बताउनुहुन्छ मेलौली नगरपालिका वडा नम्बर 3 वडाध्यक्ष गगन सिंह भाट। जिल्लाको मेलौलीबाट इलाका प्रशासन कार्यालय सञ्चालन भएसँगै नागरिकता र राष्ट्रिय परिचय पत्रकै लागि सदर्म काम धाउनु पर्ने तल्लो सुरार क्षेत्रका नागरिकको बाध्यता अन्त्य हुनेछ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
0: अब केही अन्तर्राष्ट्रिय समाचार। भारतको पश्चिम बङ्गाल राज्यमा हालै सम्पन्न निर्वाचनको मतपरिणाम सार्वजनिक भएपछि प्रदेशका विभिन्न क्षेत्रमा हिंसा भड्किएको छ। वर्षौंदेखि पश्चिम बंगाल राज्यमा शासन गर्दै आएको मुख्यमन्त्री ममता बनर्जीको दल टीएमसीले अनपेक्षित हार तथा केन्द्रमा शासनरत भारतीय जनता पार्टीको ठूलो जितपछि पश्चिम बंगालमा हिंसा भड्किएको स्थानीय संचार माध्यमले उल्लेख गरेका छन्। हिंसाका क्रममा कम्तीमा 4 जनाको मृत्यु भएको र कैयौं घाइते भएको अधिकारीहरूले जनाएका छन्। शान्ति सुरक्षा बहालीका लागि आवश्यक पहलकदमी अघि बढाइएको अधिकारीहरूले जनाएका छन्। मुख्यमन्त्री बनर्जीले धाँधली गरिएकाले मतपरिणाम स्वीकार गर्न नसक्ने प्रतिक्रिया दिनुभएको छ। उता विजयी भारतीय जनता पार्टीले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न मुख्यमन्त्री बनर्जीसँग आग्रह गरेको छ। इरान र अमेरिका युद्ध अन्त्य गर्ने समझदारी नजिक पुगेको दावी गरिएको छ। दुवै पक्षबीच 14 बुधे प्रारम्भिक समझदारी पत्र तयार गर्ने विषयमा प्रगति भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले उल्लेख गरेको छ। समाचारमा जनाइए अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो 24 घण्टामा अमेरिकाको इरानसँग सकारात्मक वार्ता भएको छ र अब सम्झौता सम्भव भएको छ। उहाँले इरानले सहमति जनाए आफूहरूले जारी राखेको आक्रमण रोक्ने संकेत पनि गर्नुभएको छ। प्रस्तावित समझदारीमा इरानको आणविक कार्यक्रम स्थगन, इरानमाथिका सबै खाले प्रतिबन्ध हटाउने तथा होलमुज जलडमरूमा जहाजको आवत जावत पुनः सञ्चालन गर्ने लगायतका विषय समावेश छन्। इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले अमेरिकी प्रस्तावहरूमाथि इरानले अध्ययन गरिरहेको र पाकिस्तान मार्फत इरानले धारणा सार्वजनिक गरिने जानकारी दिनुभएको छ। पाकिस्तानले युद्धविरामलाई स्थायी शान्तिमा रूपान्तरण गर्न आफूले मध्यस्थता गरिरहेको जनाएको छ। इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले इरानको आणविक क्षमता अन्त्य गर्ने विषयमा आफूहरूले अमेरिकासँग समन्वय गरिरहेको बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सात चीनको भ्रमण गर्नुहुनेछ। अन्तर्राष्ट्रिय मामिलाहरू थप जटिल बन्दै गएको र वैश्विक संकट गहिरिँदै गएका बेला विश्वका दुई महाशक्ति राष्ट्रका प्रमुखहरूबीच छलफल हुने भएको हो। अमेरिकी अधिकारीहरूका अनुसार मे 14 र 15 बेजिङमा ट्रम्प र सी बीच वार्ता हुनेछ। वार्तामा मुख्यत इरानको विषयमा गहन छलफल हुनेछ। गत अक्टोबरमा भएको व्यापार सम्झौतापछि अमेरिका र चीन दुवै देशले स्थिर सम्बन्धलाई सही ट्र्याकमा राखिराख्ने प्रतिबद्धता गरेकोमा पछिल्लो दिनमा देशमा थप प्रगति भएको अमेरिकी अधिकारीहरूले जनाएका छन्। होर्मुजमा व्यापारिक जहाजहरूको सुरक्षाका लागि अमेरिकाले चाल्ने कदममा चिनिया समर्थन जुटाउन राष्ट्रपतिले भूमिका खेलिरहनु भएको छ। अमेरिका र इजरायलका तर्फबाट संयुक्त राष्ट्रसँग ल्याइने प्रस्तावहरूमा चीन र रुसले अवरोध सिर्जना गर्न बन्द गर्नुपर्ने प्रस्ताव राष्ट्रपति ट्रम्पले समकक्षी सी समक्ष राख्नुहुने अमेरिकी अर्थमन्त्री बेसेन्टले बताउनु भएको छ। नेताद्वयको भेट अघि अमेरिकी अर्थमन्त्री बेसेन्टले अमेरिकी अन्तर्राष्ट्रिय ढुवानीका लागि स्ट्रेट अफ होर्मुज खुला गर्न चीनले इरानमाथि कूटनीतिक दबाव बढाउनुपर्ने धारणा राख्नु भएको हो। विश्लेषकहरूका अनुसार पछिल्लो दिनमा चीनले अमेरिका इरान युद्धमा न खुलेर अमेरिकाको विरोध गरेको छ न इरानको खुलेर समर्थन नै, जबकि चीनले इरानको समर्थन र अमेरिकाको कडा आलोचना गर्छ भन्ने अनुमान रहेको थियो। अहिले चीनले आफ्नो भूमिकालाई महत्व दिएको छ विश्लेषकहरूले भनेका छन्। चीनले पछिल्लो प्रकरणमा अमेरिकाको कडा आलोचना गर्नबाट आफूलाई जोगाइरहेको छ। उल्टो इरानलाई सक्दो सहजता र समन्वयका लागि आग्रह गरिरहेको छ। चीनले लगातार अमेरिका र इरान दुवै देशलाई युद्धविराम पालना गर्न र स्टेट अफ होर्मुजको प्रतिबन्ध हटाउन आग्रह गर्दै आएको छ। दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा 3 जनाको मृत्यु भएको र धेरै घाइते भएको लेबनानका मिडियाहरूले जनाएका छन्। अब आर्थिक समाचार।
8: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: विभिन्न मुलुकबाट आयात गरिने सामानमा एमआरपी अनिवार्य उल्लेख गर्ने व्यवस्था सरकारले गरेसँगै अवरुद्ध भएको भन्सार नाकाको जाँच पास सुरु भएको छ। सरकारले वैशाख 15 गतेदेखि आयात हुने सबै सामानहरूमा एमआरपी उल्लेख गर्नुपर्ने व्यवस्था लागू गरेको थियो। त्यो व्यवस्था लागू भएसँगै भन्सार नाका हुँदै नेपालमा आयात हुने सामानहरू भन्सार नाकामै रोकिएका थिए। भन्सार विभाग र आयात निर्यात एवं ढुवानी व्यवसायहरू बीच भएको छलफलपछि आयात निर्यातकर्ताहरूले भन्सार नाकामै एमआरपी घोषणा गर्ने र गोदामबाट सामान निकाल्दा एमआरपी टाँसेर मात्र बजारमा पठाउने सहमति भएपछि भन्सारको अवरोध बुधबारबाट खुलेको हो। भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारीले आयातकर्ताहरूले भन्सार नाकामै एमआरपी घोषणा गर्ने र गोदामबाट बजारमा पठाउँदा एमआरपी टाँसेर मात्र निकाल्ने सहमति भएपछि जाँचपास प्रक्रिया बुधबारबाट सुचारू भएको जानकारी दिनुभयो। नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ चयन हुनु भएको छ। अघिल्लो कार्यकालका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ महासंघको विधान अनुसार स्वत अध्यक्ष पदमा चयन हुनु भएको हो। महासंघको 60 वार्षिक साधारण सभापछि शुरू भएको निर्वाचन प्रक्रियाको मतगणना सम्पन्न भएसँगै अन्य पदका पदाधिकारीहरू समेत निर्वाचित हुनु भएको छ। मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलका अनुसार जिल्ला तथा नगर तर्फका दुई उपाध्यक्ष पदमा कृष्ण प्रसाद शर्मा र दिल सुन्दर श्रेष्ठ निर्वाचित हुनु भएको छ। त्यसै गरी वस्तुगत संघ तर्फको उपाध्यक्षमा नरेशलाल श्रेष्ठ र एसोसिएट तर्फको उपाध्यक्ष पदमा प्रबल जङ पाण्डे निर्वाचित हुनु भएको छ। वरिष्ठ उपाध्यक्ष स्वत अर्को महाधिवेशनबाट अध्यक्ष हुने प्रावधान यस पटक अन्तिम पटक रहेको र आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि निर्वाचन हुने विधानमा व्यवस्था गरिएको छ। बाराको सिमाना स्थित विशेष आर्थिक क्षेत्रमा स्थापित 6 उद्योगले उत्पादन शुरू गरेका छन्। विशेष आर्थिक क्षेत्र प्राधिकरण मार्फत रहेको 833 बिघा जग्गा मध्ये 343 बिघा क्षेत्रफल अन्तर्गत विभिन्न ब्लकमा स्थापित 6 उद्योगले उत्पादन शुरू गरेका हुन्। सिमरा स्थित विशेष आर्थिक क्षेत्र प्राधिकरणका प्रमुख पप्पू गिरीले सेजमा रहेका आधा दर्जन भन्दा धेरै उद्योगले उत्पादन थालेको जानकारी दिनुभयो। सेज सिमरामा हाल 1 भन्दा धेरै उद्योग निर्माणाधीन अवस्थामा रहेका छन्। सेजमा रहेको पशुपति सेरामिक्स प्रालीले सेरामिक्स सम्बन्धी वस्तु तथा सामान उत्पादन गर्दै आएको छ। सो उद्योगले करिब 450 जनालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी उपलब्ध गराएको जनाएको छ। सेजमा
0: भुवन आचार्य, अब खेल समाचार।
10: नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेको एक दिवसीय अन्तर्राष्ट्रिय ओडीआई तर्फको बलिङ वरियतामा व्यापक सुधार भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले जारी गरेको पछिल्लो वरियतामा सन्दीप 15 स्थान सुधार गर्दै 43 स्थानमा उक्लिएका छन्। मंगलबार मात्र सम्पन्न भएको विश्वकप लिग 2 अन्तर्गतको नेपाल ओमन तथा युएई सहभागी त्रिकोणात्मक सिरिजमा उनले उत्कृष्ट बलिङ प्रदर्शन गरेका थिए।
0: अब मौसम। आज देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। तराई मधेसका भूभागमा आंशिक बादल लाग्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम लगायत बाँकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा एवं हिमपात हुनेछ। तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 25.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 14.9 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24-26 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:15 भयो भने सूर्यास्त भरे साँझ 6:47 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। संवैधानिक परिषदको बैठक आज साँझ बस्दै प्रधान न्यायाधीश नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने कार्यसूची। संविधान संशोधन कार्यदलद्वारा कानून विज्ञहरूसँग परामर्श। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र सरकारका मन्त्रीहरूबीच आगामी बजेटबारे छलफल। सरकारद्वारा निजामती सेवाका 8 र स्वास्थ्य सेवाका 4 गरी 12 ट्रेड युनियन संगठन खारेज। गोर्खा पत्र प्रकाशनको स्मरण गर्दै आज पत्रकारिता दिवस मनाइँदै प्रदेश भाषा दिवसका अवसरमा आज बागमतीमा सार्वजनिक विदा र भारतको पश्चिम बंगाल राज्यमा निर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै भड्किएको हिंसामा कम्तीमा 4 मृत्यु। बिहान 7 समाचार सकियो। अर्को समाचार प्रसारण 8 अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
11: फोर जी एलटीई मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको
12: सञ्चार।
13: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
12: बर्खाको बेला छ,

0: सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार वैदेशिक रोजगार बोर्डको सचिवालय र रेडियो नेपालको सहकार्यमा तयार पारिएको रेडियो कार्यक्रम वैदेशिक रोजगारी।
1: नमस्कार, रेडियो कार्यक्रम वैदेशिक रोजगारीमा यहाँलाई हार्दिक स्वागत छ। यो कार्यक्रम सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक बिहिबार बिहान 7 बजेको समाचारपछि सुन्न सकिन्छ। वैदेशिक रोजगार बोर्ड सचिवालय र रेडियो नेपालको सहकार्यमा यो कार्यक्रम तयार पारिएको हो। कार्यक्रममा हामी बोर्ड सचिवालयले प्रदान गर्ने सेवाहरू, सो सेवा प्राप्त गर्ने श्रमिक, श्रमिकका परिवार र सरोकारवाला पक्षका लागि आवश्यक जानकारी, सूचना र सन्देशहरू समेट्ने गर्दछौँ।
2: आजको कार्यक्रममा हामीले श्रमदान कल सेन्टरले श्रमिकका गुनासोहरू कसरी सम्बोधन गरिरहेको छ, श्रमिकका समस्या समाधानमा सम्बन्धित निकायहरूले कसरी समाधान खोजिरहेका छन्, यस विषयमा सम्बन्धित निकायका फोकल पर्सनहरूसँग गरिएको कुराकानी, साथमा बोर्ड सचिवालयको जानकारी र महत्वपूर्ण सूचना र सन्देशहरू समेट्नेछौ। कार्यक्रम सुन्दै रहनुहोला।
1: नेपाल सरकारले वैदेशिक रोजगार व्यवसायलाई प्रवर्धन गर्न यसलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउँदै वैदेशिक रोजगारीमा जाने श्रमिक र वैदेशिक रोजगार व्यवसायको हकित संरक्षण गर्ने प्रायोजनका लागि वैदेशिक रोजगार बोर्डको व्यवस्था गरेको छ।
3: वैदेशिक रोजगार बोर्डको सचिवालयले मुख्य गरी गन्तव्य मुलुकमा अप्ठ्यारोमा परेका श्रमिकको उद्धार तथा खोज तलास गर्ने, श्रमिकका परिवारका सदस्यलाई अल्जाइमर, मृगौला फेल, क्यान्सर, मुटु सम्बन्धी रोग जस्ता दीर्घ रोग भएमा औषधि उपचारको लागि समेत सहयोग गर्दै आएको छ। यस्तै बोर्डको सचिवालयले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका श्रमिकको शव नेपाल ल्याउन आवश्यक समन्वय गर्ने, शव नेपाल ल्याउने, मृतकका परिवारलाई आर्थिक सहायता दिने र बिरामी एवं अङ्गभङ्ग भएकालाई उपचार खर्च उपलब्ध गराउने गर्दछ।
1: बोर्डको सचिवालयले प्रदान गर्ने अर्को सेवा हो छात्रवृत्ति सहायता र श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको कानुनी प्रतिरक्षा समेत गर्ने गरेको छ। त्यस्तै महिला श्रमिक का हकमा वैदेशिक रोजगारीमा जानु अघि दिइने पूर्व प्रस्थान अभिमुखीकरण तालिम पीडीओटी को शुल्कको शोध भर्ना समेत बोर्ड सचिवालयले उपलब्ध गराउँदै आएको छ।
3: बोर्डको सचिवालयले अनलाइन सेवा मार्फत स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउन टेलिमेडिसिन सेवा पनि सञ्चालन गरिरहेको छ।
1: वैदेशिक रोजगार बोर्ड सचिवालयले प्रदान गर्ने यी कुनै पनि सेवा प्राप्त गर्दा वा प्रक्रियामा रहँदा कुनै अप्ठ्यारो परेमा सचिवालयमा रहेको श्रमाधान कल सेन्टर 1141 निशुल्क फोन गर्ने व्यवस्था समेत गरिएको छ।
3: यसका साथै बोर्डले दिने सेवा सम्बन्धी थप जानकारी बोर्डको वेबसाइट www.feb.gov.np बाट समेत लिन सकिनेछ।
1: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौ, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
4: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौ, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: श्रम र श्रमिक सम्बन्धी जानकारी, गुनासो तथा समस्याहरूको उचित र सहज ढंगले सम्बोधन गर्न र सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारले समाधान कल सेन्टरको व्यवस्था गरेको छ। वैदेशिक रोजगार बोर्डको सचिवालयमा रहेको समाधान कल सेन्टरले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र मन्त्रालय अन्तर्गतका विभिन्न निकायहरूसँग श्रम र श्रमिक सम्बन्धी जानकारी, गुनासो तथा समस्याहरूको उचित र सहज ढंगले सम्बोधन गर्न सहजीकरण गरिरहेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्गतका निकायहरूमा फोकल पर्सन नै तोकेर श्रम र श्रमिक सम्बन्धी जानकारी, गुनासो तथा समस्याहरूको उचित र सहज ढंगले सम्बोधन गर्ने व्यवस्था समेत मिलाइएको छ। समाधान कल सेन्टर स्थापनाको उद्देश्य श्रमिकका गुनासो प्राप्त गर्ने विधि र यसको समाधान कसरी गरिन्छ, यस विषयमा जानकारी दिनुहुँदै समाधान कल सेन्टरका सुपरभाइजर सरिना महर्जन।
5: समाधान कल सेन्टरमा श्रमिक र मन्त्रालय बीचको सहजकर्ताको भूमिकाहरू निर्वाह गर्नको लागि, अनि अर्को चाहिँ सम्बन्धित सूचना तथा जानकारीहरू प्रत्यक्ष श्रमिकसम्म पुर्याउनको लागि, सेवाग्राहीको समस्यालाई छिटो भन्दा छिटो सम्बन्धित निकायसम्म पुर्याइ उचित सम्बोधन गर्नको लागि, अनि हरेक श्रमिकहरूलाई आफ्नो कर्तव्य अधिकारको बारेमा सूचनाहरू प्रवाह गर्नको लागि चाहिँ स्थापना गरिएको हो।
6: श्रमिकहरूले आफ्नो गुनासो अथवा चाहिँ कुनै समस्या
3: गुनासाहरू राख्नु पर्यो भने चाहिँ यहाँहरूले प्राप्त गर्ने विधि प्रक्रियाहरू पनि होला, होइन? कसरी उहाँहरूले चाहिँ गुनासोहरू गर्नुपर्छ, के छ यसको विधि प्रक्रिया चाहिँ?
5: यो समस्याहरू राख्नको लागि चाहिँ उहाँहरूले हाम्रो पैसा नलाग्ने नम्बर भनेर छ, टोल फ्री नम्बर 1141 एनटिसी एनजेल दुवैबाट कन्ट्याक्ट गर्न सक्नुहुन्छ। अर्को भनेको चाहिँ हाम्रो इमो भाइबर वाट्सएपहरूबाट पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ हामीसँग मोबाइल नम्बर छ 9851347222222। यसमा र अर्को एनसेलको नम्बर पनि छ 9801800013। यो दुईटा नम्बरबाट चाहिँ नि इमो भाइबर वाट्सएपबाट कन्ट्याक्ट गर्न सक्नुहुन्छ भने हाम्रो इमेल आइडी पनि छ shramadhan@febi.gov.np भनेर। अर्को फेसबुक पेजहरू पनि छ, श्रमादान कल सेन्टर भनेर छ। इन्स्टाग्राममा पनि सर्च गर्न सक्नुहुन्छ, इन्स्टाग्राम अनि ट्विटरहरूबाट पनि उहाँहरूले चाहिँ आफ्नो जिज्ञासाहरू अथवा गुनासोहरू राख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो 24/7 डेज नै रनिङ हुन्छ।
3: यसको समाधान चाहिँ कसरी खोजिन्छ, के हुन्छ यसको प्रक्रिया चाहिँ?
5: यसको लागि चाहिँ हामीले एउटा टिकेटिङ सिस्टम भनेर सफ्टवेयर चलाउँछौँ। त्यो टिकेटिङ सिस्टमबाट चाहिँ यो दर्ताहरू गर्नको लागि हामी युज गर्छौँ भने जुनै पनि स्रोतबाट हामीलाई गुनासोहरू जानकारीहरू लिनको लागि कल गर्नुहुन्छ भने हामी त्यो टिकेट रेज गर्छौँ। त्यो टिकेट रेज गरिसकेपछि सम्बन्धित निकायमा, भनेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको विभिन्न निकायहरू छन्, त्यो निकायहरू प्रत्येक निकायहरूमा एक एकजना फोकल पर्सन भनेर तोकिएको छ। त्यो फोकल पर्सनहरूलाई चाहिँ हामीले टिकेट रेज गरेर फरवर्ड गर्छौँ र उहाँहरूले त्यही टिकेटको थ्रुबाट हामीलाई रेस्पोन्स गर्नुहुन्छ र हामीले सेवाग्राहीलाई कल ब्याक गरेर अथवा फलोअप गरेर चाहिँ उहाँहरूको समस्याको सम्बोधन गर्ने प्रयास गर्छौँ।
2: श्रमाधान कल सेन्टरमा आएका श्रमिकका गुनासोहरू सम्बन्धित निकाय, मन्त्रालय, विभाग, बोर्ड र निकायहरूमा पठाएर समाधान खोज्ने गरिन्छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र माथाहतका निकायमा कस्तो गुनासो आउँछन्, यसबारे जानकारी दिँदै श्रम रोजगार तथा

0: आफ्नो कार्यालय मार्फत जहाँ जो जोसँग सम्बन्धित छ त्यहाँ पठाउँछ र पठाइसकेपछि त्यसको समाधान भइसकेपछि फेरि हामीलाई मन्त्रालयमा जानकारी हुन्छ र हामीले त्यसको प्रत्युत्तर गर्ने गर्छौँ। श्रमिकको श्रम सम्बन्धी इन्टरनल रोजगारीको सम्बन्धीमा आउँछ होइन, र अर्को विशेष गरी चाहिँ हाम्रो यो वैदेशिक रोजगारसँग सम्बन्धित फौजी सम्बन्धी उजुरीहरू विशेष गरी भुक्तानी नपाएको, काम नभएको र त्यसपछि विदेशबाट फर्किएर आएको, पैसा नपाएको त्यस्तो समस्या आउने गर्छ र ती समस्या समाधानको लागि वैदेशिक रोजगारसँग सम्बन्धित समस्याहरू हामी वैदेशिक रोजगार विभागमा पठाउँछौँ भने श्रमसँग सम्बन्धित र श्रमिकको समय तलब र सेवा सुविधाको विषयमा हामी श्रम तथा व्यवसाय जन्य सुरक्षा विभाग मिन भवन बगरमलमा पठाउने गर्छौँ।
1: समाधान कल सेन्टरमा आउने गुनासोहरू मध्ये वैदेशिक रोजगार बोर्ड सचिवालयसँग सम्बन्धित श्रमिकका गुनासो र समस्याहरू चाहिँ श्रमिकका कल्याणकारी सेवासँग सम्बन्धित रहेको बोर्डका फोकल पर्सन तारा मैनालीको भनाइ छ।
2: यस बोर्ड सचिवालयले गर्ने विशेष काम भनेको कल्याणकारी काम हो। कल्याणकारी काम अन्तर्गत श्रम अवधिभित्र मृत्यु भएका श्रमिकहरूको शव झिकाउने, आर्थिक सहायता दिने, 100% आर्थिक सहायता पाउनुभएका श्रमिकको सन्ततिलाई छात्रवृत्ति प्रदान गर्ने, यस्ता विषयहरू हाम्रो बोर्डले गर्ने गर्छ। यही रिलेटेड समस्याहरू गुनासोहरू चाहिँ सम्बन्धित पालिकाबाट श्रमिक परिवारबाट आउने हुँदा छात्रवृत्तिको केसहरू आयो भने हामी छात्रवृत्ति शाखामा नै फरवार्ड गर्छौँ। विशेष गरी चाहिँ रेस्क्यूका केसहरू आउने हुँदा रेस्क्यू रिपाट्रिएसन शाखामा हामीले जानकारी गराएर त्यो केस दूतावासमा फरवार्ड गर्ने गर्छौँ। त्यो केस फलोअप भइरहेछ कि छैन त्यो हाम्रो सिस्टममा नै देखाउँछ। समाधान भइसकेपछि हामी समाधान भयो भने त्यो केस क्लोज गरेर परिवारलाई जानकारी गराउँछौँ र यदि प्रक्रियामा छ भने प्रक्रियामा नै राख्छौँ, सिस्टममा नै हुन्छ त्यो सबै कुरा नै। विशेष गरी चाहिँ हामीले अर्जेन्ट केस, मिडियम, नर्मल भनेर केस डिभिजन गरेका हुन्छौँ हाम्रो सिस्टममा। बढी झिकाउन पर्ने यस्ता केसहरूलाई फलोअप गर्नपर्ने, रेस्क्यू गर्नपर्ने, यस्तो केसहरू चाहिँ हामी फलोअप गर्नपर्ने भनेर राखेका हुन्छौँ। त्यो फलोअप गर्नपर्ने केसमा चाहिँ सम्बन्धित शाखाको सर म्याडमहरूले दूतावासमा सम्पर्क गरिरहनुहुन्छ।
1: श्रमाधान कल सेन्टरमा प्राप्त हुने गुनासो र समस्याहरू वैदेशिक रोजगार विभागसँग सम्बन्धित पनि हुने गरेका छन्। विभागसँग सम्बन्धित गुनासो र समस्या समाधानका लागि विभागले कसरी सहजीकरण गरिरहेको छ त? यसबारे जानकारी दिनुहुँदै विभागका फोकल पर्सन अनिल सुवेदी।
3: पासपोर्ट घर आउन नपाएको, कामदारले ठगेको, त्यस्तो खालका गुनासोहरू आउँछन्। मेन पावर ठगीका सम्बन्धमा चाहिँ हामीले त्यो गुनासाहरूलाई हाम्रो अनुगमन तथा संस्था शाखा छ ती अनुगमन शाखाबाट सम्बन्धित मेन पावरलाई पत्र काटेर बोलाएर उहाँहरूको के हो समस्या भनेर त्यसलाई समाधान गर्छौँ। अनि रात उद्धारको भनेको काम नपाएको, काममा उता कामदारले ठगेको केसमा चाहिँ रात उद्धार मार्फत दूतावासमा चाहिँ कुटनीतिक पहल र रात उद्धारबाट पनि जुन मेन पावरबाट जानु भएको छ उहाँहरूलाई पनि समन्वय गरेर उहाँहरूको समस्या समाधान गर्ने गरिएको छ।
1: श्रमिकका कतिपय गुनासो गर्ने र जानकारी माग्ने निकाय सामाजिक सुरक्षा कोष पनि हुने गरेको छ। श्रमिकले मागेका सामाजिक सुरक्षा कोषसँग सम्बन्धित जानकारी तत्काल उपलब्ध गराउने गरिएको कोषका फोकल पर्सन पार्वती श्रेष्ठले जानकारी दिनुभयो।
4: सुरक्षा कोषमा चाहिँ यो वैदेशिक रोजगारको लागि चाहिँ अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध भएर योगदान गरेर जाने भन्ने प्रावधान सुरु भएदेखि चाहिँ धेरै जसो श्रमिकहरूले चाहिँ श्रम स्वीकृति लिने बेलामै सामाजिक सुरक्षा कोषमा आबद्ध हुने गर्नुहुन्छ। अनि उहाँहरूको जिज्ञासा भनेको चाहिँ अब सामाजिक सुरक्षा कोषमा योगदान गरिसकेपछि चाहिँ के कसो सुविधाहरू पाइन्छ, के कसरी योगदानलाई कन्टिन्यू गर्न सकिन्छ, र अनि अब यो एउटा सरकारले बजेटमा ल्याएको कार्यक्रम हो यो चाहिँ जस्तो एक वर्षसम्म चाहिँ सामाजिक सुरक्षा कोषमा आबद्ध भएर वैदेशिक रोजगारमा बसेर आएको श्रमिक चाहिँ एक वर्षमा घर फर्किँदाखेरि चाहिँ जतिसुकै इन्चको टिभी ल्याउँदा पनि भन्सार शुल्क चाहिँ छुट हुने भन्ने जुन एउटा यो अब प्रावधान सुविधाको लागि गरेको छ, यसको बारेमा पनि अलिक बढी नै जिज्ञासाहरू चाहिँ बढी आउने गर्छ। पछिल्लो समयमा चाहिँ वैदेशिक रोजगारमा जानेहरूलाई पनि यो घर सापट्टि, शैक्षिक सापट्टि र अनि घडेरी खरिद गर्नको लागि, जग्गा खरिद गर्नको लागि सापट्टि दिने भन्ने जुन आएको छ त्यसमा पनि अब उहाँहरूले चाहिँ हामीले के कोल्याटर राखेर धितो राखेर लोन लिन सक्छौँ भनेर उहाँहरूले अब इच्छुकहरूले चाहिँ कल गर्नुहुन्छ अनि त्यसबारे पनि गर्ने गरेको छ। अनि कोही कोही श्रमिकहरू चाहिँ अब जस्तो विभिन्न ठगीमा पर्नु भएको होइन, समस्यामा पर्नु भएकोहरूले पनि हामीले कहाँ सम्पर्क गर्ने, के गर्ने भनेर पनि गर्नुहुन्छ। त्यस्तो चाहिँ हामीले श्रमाधान कल सेन्टरमै हामीले उहाँहरूलाई त्यहाँ कलेक्ट गराइदिने कोसिस गर्छौँ।
1: श्रमाधान कल सेन्टरमा आउने गरेका कतिपय गुनासो इपिएस प्रणाली अन्तर्गत कोरिया जाने प्रक्रियाका बारेमा हुने गरेको इपिएस शाखाका फोकल पर्सन राजकिशोर शाह बताउनुहुन्छ।
5: गुनासो हुने भनेको रोस्टरमा भएका पार्सल साथी

0: जान पाइएन भनेर गुनासो गर्नु। मेन गुनासो चाहिँ त्यस्तै छ है। कसैको सेक्टर चेन्जको कुरा पनि आउँछ बेला बखत। र अर्को एउटा एकचोटि कोरिया गएर आइसक्नु भएका साथीहरू, त्यसलाई सिबिटी भन्छ टेक्निकली, सिबिटी पासर साथीहरूले एकचोटि गएर आइसक्नु भएको छ, अब हाम्रो इस्यु नै भएन भन्ने गुनासो गर्नुहुन्छ। यस्ता यस्ता गुनासो छ। हामीले चाहिँ सम्बोधन गर्नलाई पटक्कै पछि हामीले चाहिँ पत्रचार गरेका छौँ इपिएस सेन्टर नेपाल थ्रु एचआरडी सर्भिस अफ कोरियालाई। हाम्रो पहल चाहिँ त्यति छ।
1: श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागसँग सम्बन्धित विषयमा पनि गुनासोहरू आउने गरेका छन्। यस प्रकारका गुनासोहरू विभागले पनि सम्बोधन गर्दै आएको विभागका फोकल पर्सन प्रताप सोधको भनाइ छ।
2: कुनै पनि प्रतिष्ठानमा अनुचित श्रम भएर सरुवा गरिदियो, जस्तै मानौ फर इक्जाम्पल एउटै प्रकृतिको काम यहाँ भइरहेछ भने अर्को ठाउँमा गएर अर्को प्रकृतिको काम भएर सरुवा भयो भने चाहिँ त्यस्तो मान्छेको चाहिँ यहाँबाट हेरिन्छ। अर्को भनेको नेपाल सरकारले तोकेको न्यूनतम स्यालेरी छ नि, हो त्यो चाहिँ न्यूनतम स्यालेरीको चाहिँ प्रतिष्ठानले दिएको छ कि छैन भन्ने विषयमा चाहिँ हाम्रो यहाँबाट हेरिन्छ। अनि अर्को भनेको तपाईँको कुनै पनि प्रतिष्ठानमा काम गर्दै गर्दाखेरि त्यहाँ डिसेन्ट वर्कहरू भएको छ कि छैन, हाम्रो ओएचएस सम्बन्धी नेपाल सरकारले तोकेका नीति तथा नियमहरू कार्यान्वयन भएको छैन छैन भन्ने विषयमा चाहिँ हामीले यहाँबाट हेर्ने गरेका छौँ। विभागमा त्यसको समस्या समाधान हुने विषयहरू चाहिँ हामीले विभागबाटै समाधान गर्ने गर्छौँ यहाँबाट, र हाम्रो कार्यालयसँग सम्बन्धित विषयहरू चाहिँ हामीले कार्यालयमा पठाउने गरेका छौँ।
1: समाधान कल सेन्टर स्थापना गरेर श्रमिकका गुनासो तथा समस्याहरूको समाधान खोज्न पहल गरिए पनि यो व्यवस्था अझै प्रभावकारी भने बन्न सकिरहेको छैन। श्रमिकका समस्याहरूको समाधान खोज्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्गतका निकायहरूमा फोकल पर्सन नै तोकेर सम्बोधनको प्रयास थालिए पनि यससँग प्रत्यक्ष सम्बन्ध राख्ने अध्यागमन विभाग, कन्सुलर विभाग र अर्थ मन्त्रालयसँग पनि प्रभावकारी समन्वय गर्न आवश्यक छ। यसर्थ श्रमिकका समस्या समाधानका लागि जोडिने सबै निकायमा फोकल पर्सन नै तोकेर समन्वय हुन सके समाधान कल सेन्टर थप प्रभावकारी बन्न सक्नेछ।
3: वैदेशिक रोजगारीमा जानु अघि आफू जाँदै गरेको देशको जानकारी लिनु अत्यन्त जरुरी हुन्छ।
4: त्यहाँको भाषा, संस्कृति, नियम कानुन सिक्नै पर्छ।
3: यात्रा प्रक्रिया, सुरक्षा उपाय र आपतमा के गर्ने भन्ने कुरा सिकाउने पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिनुपर्छ।
4: पूर्व प्रस्थान अभिमुखीकरण तालिम तोकिएको संस्थाबाट लिएपछि प्रमाण पत्र अनिवार्य रूपमा लिनुपर्छ।
3: तालिम कुनै औपचारिकता होइन, आफ्नै सुरक्षा र अधिकार संरक्षणका लागि हो।
4: महिला श्रमिकहरूले पूर्व प्रस्थान अभिमुखीकरण तालिम शुल्क भने फिर्ता पाइन्छ।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: आजलाई कार्यक्रमबाट सहकर्मी अर्जुन श्रेष्ठ, मुकुन्द भण्डारी र म मनुका कुँवर बिदा हुन्छौ। नमस्कार।
6: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
7: नेपालको समावेशी आवाज।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: ए रमेश दाइ, अघिदेखि देख्दैछु तपाईँ आफ्नो पसलको दर्ता कागज पत्र र पुराना हिसाब किताब के पल्टाएर बस्नु भएको नि? के को लागि यत्रो तयारी हो?
4: ए लक्ष्मी बहिनी, 2083 वैशाख 2 असार 7 गतेसम्म देशभर राष्ट्रिय आर्थिक गणना हुँदैछ नि त, त्यसैको लागि विवरण तयार गरेको। यो त हाम्रो देशको लागि साह्रै महत्त्वपूर्ण काम पो हो त।
3: के हो र यो आर्थिक गणना भनेको? अनि हामी जस्तो साना व्यापारीलाई के फाइदा हुन्छ र यसले?
4: फाइदा छ नि बहिनी, यो गणना त देशैभर सञ्चालनमा रहेका उद्योग, व्यापार, व्यवसाय, स्कुल, अस्पताल, संघ संस्था आदिको यथार्थ विवरण संकलन गर्ने ठुलो अभियान हो बहिनी। गणनामा विवरण दिन छुटाउँदा वा डरले सही कुरा नभन्दा हामीलाई चाहिने सही नीति, योजना तथा कार्यक्रम बनाउन बाधा पुग्दछ। यसो भएमा त हामी व्यवसायीलाई नै ठुलो घाटा पुग्दछ नि।
3: ए, एउटा सानो विवरणले पनि त्यत्रो फरक पार्छ है?
4: पार्छ नि। हामी व्यवसायीले जति सही विवरण दियौँ सरकारलाई, हाम्रै सेवा सुविधा, व्यवसायिक पूर्वाधार र नयाँ नीति योजनाहरू बनाउन सहयोग पुग्छ। यो त हाम्रो हक अधिकारसँग जोडिने कुरा पो हो त।
3: कुरा त ठिक रहेछ दाई, तर यो विवरण अरूले थाहा पाएर पछि झमेला त गर्दैनन् नि? हामी साना व्यापारीलाई त डर लाग्छ नि।
4: त्यो त सोच्दै नसोच्नुहोस् न बहिनी, यो विवरण एकदमै गोप्य रहन्छ। तथ्याङ्क ऐन 2079 नै यसलाई सुरक्षित राख्ने ग्यारेन्टी दिएको छ। हामीलाई फाइदा नै हुन्छ र यसले कुनै झमेला गर्ने कुरै छैन नि। ढुक्क भएर विवरण दिए हुन्छ, सही विवरण उपलब्ध गराउनु हाम्रो कर्तव्य पनि हो।
3: ए, त्यसो भए त म पनि ढुक्क भएँ दाइ। म त अब आफ्नो सबै व्यवसाय साथीहरूलाई पनि आर्थिक गणनाको गणकाउँदा सही विवरण दिनु भन्छु।
4: हो, त्यसरी नै सबैलाई भन्नुपर्छ। हाम्रो सानो सहयोगले नै राष्ट्र निर्माणमा ठुलो मद्दत पुग्छ।
5: राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनको लागि आर्थिक गणना, नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालय।
6: गाउँका कृषकहरू जम्मै सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
7: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
6: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
7: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
6: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ। अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
7: ए, सूचीकरण त गर्नै पर्ने हो।
6: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तल्ला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
8: कृषक सूचीकरण अभियानमा सहभागी बनौँ, कृषकको पहिचान स्थापित गरौँ।
9: ए बाबु, अँध्यारो छ।

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम्बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ प्रेमधोज प्रधान र तारादेवीको स्वरमा रहेको यो स्वदेश गान। भोपी शेरचनको रचना अनि सङ्गीत हो नातिकाजीको।

स्वदेशगान सुनाउने क्रममा अब सुनाउँछौँ प्रेम प्रकाश मल्लको स्वर, रचना अनि सङ्गीत गायक स्वयंकै। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 8 बजे बिहान अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउँ र नचढाउँ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
1: नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग।
2: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
3: त्यसो हो भने जिल्ला प्रशासन कार्यालय भित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनु होला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
2: नागरिक लगानी कोष।
3: नमस्कार, कार्यक्रम सुशासन र समृद्धिमा प्राविधिक मित्र सुलोचना बज्राचार्य सँगै कार्यक्रम सञ्चालक म हरिगिरी हार्दिक स्वागत गर्दछु। सुशासन र समृद्धि कार्यक्रम प्रत्येक बिहिबार बिहान 8:15 रेडियो नेपालबाट प्रसार हुने गर्दछ। कार्यक्रमलाई हाम्रो एफएम ब्यान्ड 98.1 र 103 मेगाहर्जका अतिरिक्त हाम्रो अनलाइन www.radionepalonline.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरी संसारभर प्रत्यक्ष सुन्न सकिनेछ। आजको कार्यक्रममा हामीले मुस्ताङ स्थित हिमाल पारीको गाउँ लोमानथाङको विकास र सुशासनको बारे चर्चा राख्दैछौ। मुस्ताङ जिल्ला अवस्थित लोमानथाङ गाउँ एक पर्यटकीय गाउँ हो। यो गाउँ तिब्बतसँग जोडिएको छ। यो गाउँपालिकाको क्षेत्रफल 727 वर्ग किलोमिटर रहेको छ। यस गाउँपालिकाभित्र करिब 1900 मानिसको बसोबास रहेको छ। यो उच्च हिमाली भूभागमा अवस्थित गाउँपालिका हो। अत्यधिक चिसोका कारण यहाँ खेतीपाती तथा बसोबास गर्न समेत कठिन मानिन्छ। यो गाउँपालिका साबिकका लोमानथाङ, छोसेर र छोन्युप तीनवटा गाउँलाई समेटेर लोमानथाङ गाउँपालिका राखिएको हो। यहाँ माटोका ढिस्कोका प्राचीन गुफा छन् भने बौद्ध गुम्बा पनि प्रशस्त भेटिन्छन्। लोमानथाङको टाँसी घ्याफेल दरबार ऐतिहासिक र पुरातात्विक महत्व बोकेको संरचना मानिन्छ। राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडर कोरला नाकासम्म जोडिएको छ। यसले लोमानथाङ पुग्ने पर्यटकको संख्यामा दिनहुँ वृद्धि भएको देखिन्छ। जोमसोम र मुक्तिनाथ पुग्ने पर्यटक उपल्लो मुस्ताङको रूपमा परिचित लोमानथाङ पुगेनन् भने मुस्ताङको यात्रा नै अपुरो भएको मानिन्छ। विशाल मैदानको बीच भागमा बाक्लो पर्खालले घेरिएको बस्ती हो लोमानथाङ। विशाल ढोकाबाट बिस्तारै बस्तीभित्र छिरिन्छ। मौरीका चाका झैं गुजुमुज घर, आदिमकालको गढी र किल्ला झल्किन्छ लोमाङथाङमा। उपल्लो मुस्ताङ अर्थात् लोमाङथाङ तिब्बती परम्परा संस्कृतिको ऐतिहासिक थलो हो। ऐतिहासिक गुफा, तिब्बती संस्कृति, हिमालको आकर्षण र पठारको रमणीय दृश्यका लागि आन्तरिकदेखि बाह्य पर्यटकहरू समेत लोमाङथाङ पुग्ने गर्दछन्। लोमाङथाङबाट अन्नपूर्ण धौलागिरी हिमालहरू निकै आकर्षक र आफूभन्दा होचा जस्तो देखिन्छन्। जोमसोमबाट अलिक माथि लागेपछि भेटिने कागबेनीदेखि नै निकै आकर्षक लाग्ने पठारको बीचमा ससाना बस्ती देखिन्छन्। कुनै बेला लोमानथाङ तिब्बत नेपाल भारतको नुन व्यापारको मार्ग पनि थियो। नेपालको मरुभूमि भनेर चिनिने उपल्लो मुस्ताङ हिमाल सँगै पठारको प्राकृतिक सुन्दरता र सांस्कृतिक सम्पदाले आकर्षणको केन्द्र हो। स्थानीय मौलिकता र ऐतिहासिक गुफाहरूले झनै आकर्षण थपेको छ लोमाङथाङलाई। वास्तविक हिमाली जीवन, हिमालसँगको साक्षात्कार, हजारौं वर्ष अघिको नेपालको ऐतिहासिकता, पुरातात्विक संरचना अनि चिनको तिब्बत झैं लाग्ने भूबनोट, यी सबै पक्षले पर्यटकलाई घुमघामका लागि आकर्षक गरिरहेको हुन्छ। लोमाङथाङमा रहने बासिन्दाको मुख्य पेसा आलु, उवा, केराउ र स्याउ हो भने पशुपालनमा भेडा, चौरी तथा च्याङ्ग्रालाई मुख्य पेसा मानिन्छ। लोमाङथाङबाट 22 किलोमिटरको सडक खण्डबाट तिब्बतको नाका कोरला पुग्न सकिन्छ। लोमाङथाङमा पर्यटकका लागि आधुनिक होटल पनि सञ्चालनमा रहेका छन्, जसबाट लोमाङथाङवासीले आफ्नो जीवन शैलीलाई नै माथि उठाएको देखिन्छ। जोमसोमबाट 90 किलोमिटर सडक खण्डबाट लोमाङथाङ पुग्न सकिन्छ। पछिल्लो क्रममा लोमाङथाङको विकास कसरी बढेको छ र पर्यटक आगमनमा वृद्धि ल्याउन के कस्ता प्रयास गाउँपालिका सरकारले गर्दैछ, साथै सुशासनको पक्षमा के कसरी सरकारी सेवा प्रवाह हुने गरेको छ, यो बारे अहिले हामीसँग लोमाङथाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङ कुराकानीमा हुनुहुन्छ। हाम्रो कार्यक्रममा यहाँलाई स्वागत गर्दछु।
4: यहाँले पनि धन्यवाद।
1: हजुर, लोमाङथाङ गाउँपालिकाको अध्यक्ष भई नेतृत्व लिनुभएको छ होइन। लोमाङथाङ भन्दा बित्तिकै उपल्लो मुस्ताङ, त्यही भित्र पनि फेरि तिब्बतसँग सिमाना जोडिएको गाउँपालिका पर्यो होइन। यसमा पर्यटनको क्षेत्रमा चाहिँ गाउँपालिकाले कसरी काम गरेको छ, पर्यटकहरू विस्तार गर्नका लागि, पर्यटकको बसाई लम्बाउनका लागि, यहीँबाट सुरु गरौँ त पहिला।
4: यहाँलाई धन्यवाद दिन चाहन्छु। अब लोमन्थाङ गाउँपालिका विशेष गरेर चाहिँ प्राकृतिक होइन भौगोलिक अनि तपाईँको सांस्कृतिक र यहाँको रहन सहन र यहाँको भौगोलिक बनावट अनि सँगै यहाँको संरचना होइन
1: हजुर
4: सँगै अनि तपाईँको लोमन्थाङको दरबार गुम्बा लगायत अब कोरा नाकाले गर्दाखेरि एकदमै अहिले चर्चामा आएको एउटा गाउँपालिका पनि हो होइन
1: हजुर हजुर
4: त्यो भएको हुँदाखेरि अब हामीले चाहिँ विगत वर्षहरूमा चाहिँ पर्यटन प्रबन्धनको लागि चाहिँ विभिन्न किसिमको योजनाहरू राख्दै आएका थियौँ होइन
1: हजुर
4: जस्तै अब पाथ मार्गहरू बनाउने त्यो सँगै विशेष गरेर चाहिँ कोरला नाकालाई चाहिँ खुलाउनका लागि विशेष पहल गरेका थियौँ अनि गत दुई वर्ष अगाडि चाहिँ हामीले चाहिँ स्थानीयहरूको लागि पनि यो कोरला नाका खोल्न सफल भयौँ होइन त्यो सँगै चाहिँ अब हामीले यो उपल मुस्ताङको पाँचवटा गाउँपालिकामा दुईवटा गाउँपालिका चाहिँ यो निषेधित क्षेत्रमा चाहिँ राखिएको छ नेपाल सरकारले त्यो सम्बन्धमा पनि हामीले चाहिँ बारम्बार चाहिँ सरकारसँग चाहिँ यो निषेधित क्षेत्रलाई चाहिँ पुगा गर्नुपर्छ भन्ने
1: कुराले कस्तो किसिमको निषेधित क्षेत्र भन्नुभयो यहाँले जस्तो पर्यटकहरू जान नमिल्ने क्षेत्रको रूपमा निषेधित भन्न खोज्नुभएको कि अरू कारण हो के होला
4: निषेधित क्षेत्र भनेको गत अब हामीले चाहिँ सन् 1992 चाहिँ यो ठाउँमा नेपाल सरकारलाई चाहिँ विशेष ट्याक्स तिरेर मात्र चाहिँ यो क्षेत्रमा प्रवेश गर्न पाउने भनेर चाहिँ लागू गरेको थियो
1: हजुर
4: जुन चाहिँ 10 दिनको लागि चाहिँ $500 तिर्नै पर्ने अवस्था थियो अनि त्यसको लागि पनि हामीले बारम्बार हामीले चाहिँ यो निषेधित क्षेत्र हटाउनु पर्छ र यो पर्मिटलाई चाहिँ होइन भनेपछि यो पर्मिटलाई चाहिँ अलिकति मिलाएर व्यवस्थित बनाउनु पर्छ भन्ने कुराहरू राखेका थियौँ अनि त्यसलाई चाहिँ पहिले चाहिँ $500 दियो भने जान पाउँथ्यो भने अहिले चाहिँ त्यसलाई चाहिँ अलिकति परिमार्जन गरेर चाहिँ एक दिनको लागि $50 मात्र तिरेर पनि जान सक्ने वातावरण बनाएको छ होइन
1: यो विदेशीका लागि कि नेपालीको लागि पनि हो यो $50 तिर्नुपर्ने
4: यो विदेशीको लागि मात्र
1: विदेशीको लागि भनेपछि त्यसलाई रोयल्टीलाई चाहिँ अलिकति बढाउन नसकेको कारणले गर्दाखेरि त्यहाँ निषेधित क्षेत्र बनाउनु परेको कि सीमा नाकाको कारणले गर्दाखेरि समस्या भएको कारणले गर्दा निषेधित गर्न खोजिएको कि अर्थात् चाहिँ प्राकृतिक विपदबाट चाहिँ मानव क्षति नहोस् भनेर चाहिँ यो किसिमको निषेधित कार्य गरिएको के बुझ्नुभयो सर
4: अब मैले जहाँसम्म लाग्छ तपाईँको पहिला चाहिँ हाम्रो माथिको आर्थिक अवस्थाहरू धेरै कमजोर थियो अनि एउटा त्यो भयो अर्को चाहिँ त्यति बेला चाहिँ अब गाडी चल्ने थिएन अब पैदल यात्रा आउनु पर्थ्यो अनि अर्को कुरा चाहिँ त्यति बेला हाम्रो यहाँ चाहिँ होटल व्यवसायहरू पनि थोरै मात्रामा थियो होइन जसले गर्दाखेरि पर्यटनहरू निश्चित त्यो ठाउँमा मात्र बस्न सक्ने होइन
1: पर्यटकहरू
4: हजुर हजुर जस्तै होटलहरू थोरै भएपछि अब थोरै मात्रामा चाहिँ साँगुरो हिसाबले बस्नुपर्ने अवस्था थियो त्यो भएर पनि होला अनि अर्को चाहिँ यो अलिकति अब चिनसँग अलिकति नजिक भएको र त्यो भएको कारणले पनि हुन सक्छ कि भन्ने कुराहरू हो होइन तर अहिले चाहिँ यहाँको स्थानीयले के भनिरहेको छ भन्दाखेरि अब कोरला नाका चाहिँ एउटा अन्तर्राष्ट्रिय रूपमा चाहिँ नाका खोल्ने एउटा नेपाल सरकारको एउटा सम्झौता भइसकेको होइन पर्यावरण सम्झौता भइसकेको हुँदाखेरि यो निषेधित क्षेत्रलाई चाहिँ जसरी भए पनि हटाउनु पर्छ यो नहटाएसम्म चाहिँ यहाँबाट चाहिँ अन्तर्राष्ट्रिय रूपमा पनि यो नाका सुचारू गर्दाखेरि धेरै बेफाइदाहरू र त्यो अवरोधहरू हुन सक्ने यहाँको स्थानीय र यहाँ जनप्रतिनिधिहरूको ठाउँमै छ होइन त्यो भएको हुँदाखेरि हामीले चाहिँ बारम्बार चाहिँ जुनसुकै सरकारले पनि घटघटाएको थियौँ र तैपनि अब गत वर्ष चाहिँ एउटा मात्र निर्णय के परिमार्जन भयो भने दिनको 150 दिने पहिले चाहिँ एकैचोटि $500 तिर्नु पर्थ्यो एक दिन बस्यो नि दुई दिन बस्यो भने 10 दिन बस्यो भने तर अहिले चाहिँ जति दिन बस्यो त्यो हिसाबले चाहिँ पर डे चाहिँ $50 हिसाबले तिर्नु पर्ने त्यस्तो व्यवस्था चाहिँ नेपाल सरकारले बनायो होइन त्यो भएको हुँदाखेरि अब अलिकति यो पर्यटन क्षेत्रमा चाहिँ पर्यटकहरू बढाउँदा होला तैपनि यहाँको स्थानीय पर्यटक र व्यवसायहरूले चाहिँ यो अलिकति उचित भएन कि भन्ने कुराहरू अझै पनि उठिरहेको छ किन भन्दाखेरि कागबिनीबाट अहिले चाहिँ एक दिनमा चाहिँ लोमन्थाङ घुमेर कागबिनीमा पुग्ने अवस्था पनि छ गाडी भएको हुँदाखेरि
1: होइन
4: त्यो भएको हुँदाखेरि यहाँ चाहिँ बसाइ नलम्बिने र पर्यटकहरू होटेलहरू व्यवसायलाई चाहिँ अझै झन् मर्का पर्ने हो कि भन्ने कुराहरू चाहिँ उठिरहेको छ
1: अब यसैमा मैले के थप्न खोजेँ भने जस्तो लोमन्थाङ भन्दा बित्तिकै ऐतिहासिक र सांस्कृतिक सम्पदाले परिपूर्ण क्षेत्र पनि मानिन्छ तिब्बतसँग नाका जोडिएको पनि छ र हामीलाई लोमन्थाङ पुग्दाखेरि उपल्लो मुस्ताङ जहाँ चाहिँ प्राकृतिक पहाडहरू विशेष गरी माटोका डिस्कोहरू पहाडहरूमा होइन विभिन्न खाल खालका चाहिँ चित्रहरू पनि हामीले त्यो बाटोमा देख्न सक्छौँ। अहिले चाहिँ त कालीगण्डीको करिडोरले पनि कोरला नाका भनेर चाहिँ जोडेको छ होइन। यो भन्दै गर्दाखेरि जस्तो लोमानथाङको टाँसिक घ्याफेल दरबार पनि तपाईँहरूसँगै छ होइन, यो ऐतिहासिक र पुरातात्विक महत्व बोकेको दरबार क्षेत्र पनि हो। यसको संरक्षण र प्रवर्धनका लागि र पर्यटकहरूलाई त्यहाँ आइपुगेर उनीहरूलाई सुविधाजनक तरिकाले चाहिँ व्यवस्थापन गर्नका लागि चाहिँ गाउँपालिकाले कसरी काम गरेको छ यो सुनौ त।
4: हाम्रो चाहिँ खास गरेर चाहिँ लोमनथाङ चाहिँ हिजो चाहिँ 2223 राज्य हुँदाखेरि राज्य भएको एउटा जिल्ला हो होइन। त्यो भएको हुँदाखेरि यो दरबार चाहिँ अब ऐतिहासिक दरबार पनि हो। अब 2063 आन्दोलनपछि अब हाम्रो राजाले चाहिँ अलिकति नेपाल सरकारले नि एउटा चिठी मार्फत चाहिँ अबदेखि तपाईँको कुनै पनि सेवा सुविधा राज्यले दिने छैन भनेर चाहिँ त्यति बेलै चाहिँ ऊ पत्राचार गरे
1: गर्नुभयो।
4: त्यो सँगै अब दरबार चाहिँ अहिले जिनो अवस्थामै छ, मान्छे जाने अवस्था अलिकति गाह्रै छ। त्यो भएको हुँदाखेरि दरबारभित्र चाहिँ कोही पनि छिन्न साग्ने अवस्था छैन, तर बाहिरबाट सबैले चाहिँ अब अवलोकन गरेर चाहिँ हेरेर चाहिँ अब चित्त बुझेर जानुहुन्छ।
1: भित्रै जानको लागि व्यवस्था मिलाउनको लागि चाहिँ सकिँदैन, गाउँपालिका तहबाट चाहिँ दरबार क्षेत्र वरिपरि आउने पर्यटकहरूलाई दरबार भित्र चाहिँ प्राचीन कालमा यस्तो थियो अर्थात् त्यहाँ चाहिँ त लोमनथाङको त्यो दरबार चाहिँ त 600-700 वर्ष पुरानो हो होइन। त्यो दरबार भित्र चाहिँ त संग्रहालयको रूपमा पनि छ होला कतिपय अवस्थामा होइन। ती कुराहरूलाई देखाउनु पाएदेखि चाहिँ त पर्यटकहरूलाई पनि अलिकति गएपछि केही नयाँ कुरा बुझ्ने जान्न खोज्ने पर्यटकहरूलाई सजिलो पर्थ्यो नि, यतातिर तपाईँले बल गर्नुभयो होइन।
4: अब हामीले चाहिँ एउटा स्थानीय सरकारको हिसाबले चाहिँ हामीले गर्नुपर्ने अब सामान्य कुराहरू चाहिँ चलाएको थियौँ होइन।
1: हजुर,
4: अब यो एउटा हिसाबले चाहिँ व्यक्तिकै एउटा जहाँसम्म लाग्छ व्यक्तिकै नाममा चाहिँ दरबार भएको हुन सक्ने हामीले चाहिँ यसरी बुझिरहेको छौँ होइन। तर त्यो के हो हामीले चाहिँ एकिङ थाहा छैन होइन, राज्यकै उस नाममा होला भन्ने कुरा हो। अब नेपाल सरकारले पनि अब यसलाई चाहिँ खासै चासो चाहिँ दिइरहेको छैन। अब हामीले चाहिँ अब यहाँको अब राजाहरूसँग अब कुराकानी गर्दाखेरि अब कुनै कुनै अब त्यस्तै अब इम्पोर्टेन्ट कुनै अब त्यस्तो यो सम्बन्धी अध्ययन गर्न आउने त्यस्तोहरूले चाहिँ अब राजासँगै छलफल गरेर चाहिँ त्यसलाई चाहिँ हामीले चाहिँ होइन एक दुईजना जाने व्यवस्था चाहिँ मिलाएको छौँ। तर आम रूपमा चाहिँ
1: हामीले
4: चिन्ने वातावरण चाहिँ हामीले चाहिँ बनाउन अहिले चाहिँ अलिकति कठिनाइ नै छ।
1: अनि त्यहाँ भएका लोमनथाङमा रहेका गुम्बाहरूको संरक्षणमा चाहिँ गाउँपालिकाले पनि सहजीकरण गरेको होला होइन। गुम्बाहरू कति मात्रामा छन् र ती गुम्बा हेर्न आउने पर्यटकहरूको संख्या कस्तो छ र त्यसलाई कसरी बढाउन सकिएला? अब
4: गुम्बा हाम्रो लोमनथाङ गाउँपालिकाभित्र लगभग चाहिँ 7-8 छ होइन। त्यसमध्येमा पनि अब तपाईँको लोमनथाङमा चाहिँ तपाईँको 700-800 पुरानो दुईटा गुम्बा, विशेष दुईटा गुम्बा छ।
1: 700-800 वर्ष पुरानो चाहिँ दुईवटा गुम्बा लोमनथाङमा अझै पनि संरक्षित छ। हजुर,
4: संरक्षित छ।
1: हजुर,
4: त्यसले चाहिँ अब हरेक अब कुन त्यहाँ आवश्यक पर्ने अब संरचनालाई चाहिँ हामीले चाहिँ स्थानीय सरकारले गर्न सक्ने सबै चाहिँ हामीले चाहिँ संरचनाहरू बनाउनु पर्नेहरू हामीले बनाइरहेको छौँ होइन। अन्य अब त्यो जस्तै गुम्बाहरू धेरै छ, तिनीहरूको पनि स्थानीय सरकारले गाउँपालिकाले चाहिँ विशेष चाहिँ महत्त्वको रूपमा चाहिँ हामीले चाहिँ संरक्षण गर्दै आएको छौँ।
1: अनि यसै क्रममा जस्तो लोमनथाङ आइसकेका पर्यटकहरू लोमनथाङमै बस्छन्, उनीहरू चाहिँ अब त्यहाँ त होटल पनि छ तपाईँ होइन, तपाईँको गाउँपालिकामा होटलहरू पनि प्रशस्त रूपमा छन् भनौँ न लोमनथाङ आउने पर्यटकहरूलाई राख्नको लागि। अब त्यो लोमनथाङबाट 22 किलोमिटर चाहिँ तिब्बतको सिमाना होइन, त्यहाँनिर जहाँ चाहिँ पर्यटकहरू बढी जाने गर्नुहुन्छ कि होइन, लोमनथाङ वरिपरि मात्र घुम्नुहुन्छ अनि त्यहाँबाट फर्किने गर्नुहुन्छ, तथ्याङ्कमा के देख्नुभयो यहाँले?
4: खास गरेर चाहिँ लोमनथाङ आउने पर्यटकहरू विशेष गरेर चाहिँ थाङको दरबार अनि यहाँको रानसन यो अनि माटोले घिरेको यो पर्खललाई चाहिँ विशेष महत्व राखेर चाहिँ हेर्न आउँछ। त्यो सँगै चाहिँ कोराला नाका चाहिँ जसरी भयो नि त्यहाँ चाहिँ एकचोटि पुगेर चाहिँ पर्यटकहरू फर्किने गर्छ। त्यो सँगै चाहिँ हाम्रो यो वार्ड नम्बर 1 भएको गुफा झोङक्यापलाई चाहिँ विशेष चाहिँ उहाँहरूले चाहिँ त्यहाँ नछुट्याइकन चाहिँ त्यहाँ घुम्ने गर्दछ।
1: पाँच तला भएको एउटा गुफा छ नि होइन, त्यो माटोको ढिस्कामा चाहिँ खोपेर प्राचीन कालका व्यक्तिहरू चाहिँ त्यहाँ बस्ने गर्दथे होइन, त्यो गुफामा पनि बढी मात्रामा पर्यटकहरू आउने गर्नुहुन्छ?
4: हजुर हजुर, त्यो चाहिँ विशेष गरेर चाहिँ यहाँको पर्यटकहरू बढी घुम्ने गर्दछ।
1: सिजा झोङ अर्थात् झोङ भन्दा बित्तिकै गुफा भनेर बुझिन्छ होइन,
4: र कोन्चोलिङ गुफा
1: हजुर,
4: अनि त्यहाँको हाम्रो निपु गुम्बा गुम्बा चाहिँ जस विशेष गरी चाहिँ एउटा गुफाभित्रै भएको एउटा गुम्बा हो, त्यहाँ पनि अवलोकन गरेर चाहिँ मान्छेहरू फर्किन्छ।
1: त्यही त 60 कोठा र 5 तला भएको सिजा झोङ गुफा पनि तपाईँकै गाउँपालिकामा पर्दछ। माटोको पहाड खोपेर निर्माण गरिएको त्यो गुफा करिब 2000 वर्ष पुरानो भनेर चिनाइएको छ, हो?
4: हजुर हो,
1: हजुर। अनि यही क्रममा जस्तो पर्यटकहरू चाहिँ त जोमसोमसम्म आउने पर्यटकहरूलाई तपाईँहरूले लोमान्थाङसम्म तान्नको लागि अर्थात् ल्याइ पुर्याउनका लागि चाहिँ अब यातायातको अलिकति कठिन छ, सडक कठिन छैन कि यातायातका साधनहरूको प्रवाह कम भएको कारणले गर्दाखेरि महँगोतिर र खाना बस्नको समस्या भन्दा नि तपाईँको यातायातको खर्च अलिक बढी आउने कारणले गर्दाखेरि कतिपय पर्यटकहरू आउन चाहेर पनि जोमसोमबाट सिधै फर्केको देखिएको छ के। अब जोमसोम आएका पर्यटकहरूलाई यातायातको सहजीकरण गरेर तपाईँको गाउँपालिकासम्म ल्याइ पुर्याउने र तपाईँका ती प्राकृतिक र सांस्कृतिक अनि ऐतिहासिक धरोहरूलाई देखाउनका लागि चाहिँ प्रयत्न गाउँपालिकाले पनि गर्नु पर्यो नि त। यस यातायातको क्षेत्रमा कसरी काम गर्दै हुनुहुन्छ
4: अहिले? चाहिँ यातायातको क्षेत्रमा चाहिँ हाम्रो मुस्ताङमा चाहिँ लोमन्थाङबाट जोमसोमको लागि चाहिँ जिप चाहिँ छुटाइरहन्छ, होइन?
1: हजुर,
4: 8 सिटी 10 सिटीहरू छुटिरहेको छ समिति मार्फत।
1: हजुर,
4: खास गरेर चाहिँ अब यो जोमसोम काठमाडौँसम्म आउनलाई चाहिँ गाडीहरूले पनि खासै त्यति तेलको थोरै तेलले मात्र पुग्छ, होइन? पेट्रोल डिजेल। तर त्यहाँबाट माथि गइसकेपछि तपाईँको गाडीले चाहिँ लगभग चाहिँ तपाईँको धेरै मात्रामा भाडा चाहिँ महँगो नै पर्ने भयो। त्यही पनि अहिले चाहिँ हामीले चाहिँ तपाईँ जुनसुकै पर्यटकहरू आफ्नो हिसाबले चाहिँ गाडीमा आएर जिपमा आउन सक्ने चाहिँ व्यवस्था चाहिँ छ।
1: अनि आएका पर्यटकहरू बिच बाटोमा चाहिँ अलपत्र पर्नुपर्ने अवस्था, यातायातका साधन बिग्रनको कारणले गर्दाखेरि आफूले रिजर्भमा ल्याएको साधन बिग्रनको कारणले गर्दाखेरि अर्थात् चाहिँ आउने पर्यटकले आफैले साधन लिएर आउँदाखेरि त्यस्तो अप्ठ्यारो परेको परिस्थितिमा गाउँपालिकाले पनि सहजीकरण गर्नुपर्ने हुन्छ, यसमा तपाईँहरूको तत्परता कतिको देखिएको छ?
4: अब यस्तो तपाईँको केसहरू धेरै भएको छ, होइन? हामीले चाहिँ अब बिच बाटोमा कुनै मान्छे अलपत्र भयो भने अब जस्तै लोमन्थाङदेखि चारङसम्म बिचमा चाहिँ कोही अलपत्र पर्यो भने त्यसलाई चाहिँ अब गाउँपालिकाकै गाडीले पनि ल्याउने गरेको थियौँ, होइन? अब राति पर्यो भने मान्छे त्यहाँ अप्ठ्यारो हुन्छ, बिचमा बस्ने ठाउँ हुँदैन, त्यो भएको हुँदाखेरि अब तल जाने भए पनि हामीले यस्तो उद्धार कार्यक्रमहरू धेरै गरेका छौँ, होइन? सँगै चाहिँ अब बिचमा चाहिँ यतै लोमन्थाङमै भिरगामी हुने मान्छेहरू होइन अक्सिजन नपुग्ने त्यस्तो अवस्था भयो भने हामीले यहाँ एम्बुलेन्सले चाहिँ जोमसोमसम्म हामीले पुर्याइरहेको छौँ। त्यो भएको हुँदाखेरि हामीले चाहिँ जति सक्दो चाहिँ यहाँबाट चाहिँ यहाँको पर्यटकहरूलाई चाहिँ सेवा दिनको लागि हामीले कुनै पनि कन्सेसन चाहिँ गरेको छ।
1: जोमसोम बजारबाट कागबेनी, कागबेनीबाट मुक्तिनाथ, मुक्तिनाथबाट फर्केका फेरि पर्यटकहरू चाहिँ कागबेनी हुँदै तपाईँको लोमान्थाङसम्म आउनु पर्यो र बिचको एउटा बजार छ भनौँ न, जुन चाहिँ अघि भन्दै हुनुहुन्थ्यो चराङ बजार, होइन? चराङ बजार भन्दा यता त फेरि पहाडै पहाडबाट मात्र हिँड्नुपर्छ, बस्ती क्षेत्र छैन, त्यो कारणले गर्दाखेरि यातायातहरू अल्पत्र पर्न सक्छ। त्यस्तो अवस्थामा चाहिँ तपाईँले गाउँपालिकाले पनि एउटा सूचनाहरू ठाउँ ठाउँमा बोर्डहरू राखेर यदि तपाईँहरूलाई आएका पर्यटकलाई केही अप्ठ्यारो परेमा चाहिँ गाउँपालिकाको यी नम्बरमा चाहिँ सम्पर्क गरेर तपाईँलाई गाउँपालिकाले दिने सहयोग सहजीकरण चाहिँ गर्न तत्पर छ भनेर त्यस्ता किसिमका होर्डिङ बोर्डहरू पनि राख्न पाएदेखि अलिक केही समयको लागि चाहिँ त आएका पर्यटकहरूलाई सजिलो पर्थ्यो नि भन्न खोजेको मैले।
4: ए हो, त्यस्तो अब बिचमा त होर्डिङ बोर्डहरू त छ, होइन?
1: हजुर,
4: भए तपाईँ अब अहिले हाम्रो होर्डिङ बोर्डहरू अलिकति राम्रो नबनाएसम्म चाहिँ हावाले चाहिँ एकैचोटि उडाउने,
1: त्यो पनि
4: त्यस्तो समस्या भएकोले नि त्यो हामीले चाहिँ त्यस्तो बोर्डिङहरू त राखेको छैन। अब तपाईँको लोमन्थाङ पुग्नलाई यति लाग्छ वा लोमन्थाङ यसरी बाटो हो भनेर चाहिँ हामीले चाहिँ साङ्केतिक यो हामीले चाहिँ साइन बोर्डहरू चाहिँ टाँसेकै छौँ।
1: हजुर, अनि जस्तो लोमन्थाङको पर्यटनको आधार भनेको चाहिँ दरबार क्षेत्र भयो, गुम्बा क्षेत्र भयो र साथसाथै तिब्बतको नाका, होइन? यति रमाइलो लाग्छ कि त्यो तिब्बतको नाका पुगेर चीन र नेपाललाई छुट्याएका चाहिँ ती सीमा स्तम्भहरूमा मान्छेहरू यति धेरै जान्छन् कि त्यहाँ बजार लाग्ने गर्दछ तपाईँको लोमन्थाङमा त्यो सीमा क्षेत्रमा?
4: अहिले सीमा क्षेत्रमा चाहिँ स्थानीयहरूले चाहिँ त्यहाँ चाहिँ अलिकति चाइनाको कोसेलीहरू भेज्नको लागि होइन आफ्नै उत्पादन भएको के कोसेलीहरू भेज्नलाई चाहिँ बोर्डरमा चाहिँ पाल टाँगेर चाहिँ अलि मान्छेहरू बसिरहेको छ, होइन? केही अब आम्दानी
1: गर्नको लागि
4: अलिकति अलि आम्दानी हुन्छ भनेर चाहिँ अल्टिच्युड पनि पढ्यो। त्यो भएको हुँदाखेरि त्यहाँ आउने अलिक पर्यटकहरूले स्याहा हुने वा कुनै पनि समस्या हुने देखिएमा त्यहाँको तातो पानीहरू दिने वा चिसोमा चाहिँ पालभित्र बस्ने व्यवस्था चाहिँ त्यहाँकै स्थानीयहरूले गरिरहेको छ, होइन? त्यो भएको हुँदाखेरि पर्यटकहरू चाहिँ कोरला नाका चाहिँ पुगेरै जान्छ। हजुर,
1: क्षेत्रफलको आधारले भन्नुपर्दा 727 वर्ग किलोमिटर क्षेत्रफल छ, तर चाहिँ बसाईको हिसाबले भन्नुपर्दाखेरि घरदुरी संख्या धेरै छैन र जनसङ्ख्याको हिसाबले पनि एकदम कम छ, करिब करिब 1900 को हारिमा जनसङ्ख्या रहेछ यहाँको गाउँपालिकामा, होइन? त्यसो भएको हुनाले चाहिँ अब खाली क्षेत्र बढी भयो, होइन, चिसोको कारणले गर्दा खाली क्षेत्र भयो, त्यसमा लोमानथाङमै होटल व्यवसाय सञ्चालन गर्नेहरूको संख्या कति छ र आएका पर्यटकहरू बस्नको लागि चाहिँ सुविधा सम्पन्न खालका जस्तो होटलहरू छन् कि छैनन्, के छ त्यसलाई बढाउनको लागि गाउँपालिकाले के किसिमको चाहिँ सहजीकरण गर्दैछ?
4: अब पर्यटकहरू चाहिँ अब सिजनल बेलामा मात्र चाहिँ अलिकति होटलको समस्या हो, नत्र भने चाहिँ तपाईँको यहाँ चाहिँ 30-40 बिचमा चाहिँ होटलहरू छ, होटल राम्रो होटल पनि छ, होइन, यहाँ चाहिँ अब 5-स्टार होटल पनि छ, 5-स्टार भन्ने रिसोर्ट पनि छ, अनि पर्यटकहरूले आफ्नो स्तर अनुसार चाहिँ बस्न सक्ने होटलहरू छ। हामीले चाहिँ होटल व्यवसायहरूबाट पनि अब त्यति हामीले चाहिँ ट्याक्सहरू उठाइरहेको छैनौँ, होइन, तथापि पनि हामीले चाहिँ यहाँको होटल व्यवसायको लागि गर्नुपर्ने कामहरू चाहिँ स्थानीय सरकारले गरिरहेको छ, होइन, जस्तै अब उनीहरूले चाहिँ खानेपानी केही काहीँ बिग्रियो भने सब त्यो खानेपानी सबै गाउँपालिकाले बनाइरहेको छ, त्यो सँगै अब पैदल यात्राहरू बनाउनु पर्ने या तपाईँको होटल व्यवसाय गर्नेहरूको घरमा कोही मान्छे त्यस्तै बिराम पऱ्यो भने होटल व्यवसाय होटलमै गएर चाहिँ उपचार गर्नेदेखि लिएर चाहिँ होटल व्यवसायलाई पनि सायद चाहिँ भइरहेको छ।
1: हजुर, अब कृषि क्षेत्रको कुरा गर्नुपर्दाखेरि त्यहाँ स्याउ, उवा, जौ, गहुँ तथा आलुको उत्पादन प्रशस्त हुने क्षेत्र पनि भयो, चिसो ठाउँ भयो, होइन, यसलाई चाहिँ बढावा दिनका लागि चाहिँ कृषि क्षेत्रबाटै काम गरेर पनि जीवन धान्न मात्र होइन कि घर परिवार सञ्चालनमा मात्र होइन कि त्यसबाट आय स्तर बढाउनका लागि पनि चाहिँ गाउँपालिकाले सहजीकरण गरेको छ, त्यस्तो कुनै योजना छ?
4: हामीले चाहिँ अब हामी आउने बित्तिकै चाहिँ तपाईँको आलु उत्पादनको लागि चाहिँ त्यसरी अनुदान पनि दिएको थियौँ, त्यसरी गरी अब तपाईँको तोरी उत्पादनको लागि पनि अनुदान, अनि तपाईँको जस्तै अहिले चाहिँ हामीले चाहिँ के गरिरहेको छौँ भन्दाखेरि खेती बाली बाँझो भएको ठाउँ जसले रोपे पनि त्यसलाई चाहिँ लगभग चाहिँ 3 रोपनीभन्दा बढी जसले रोपे पनि गहुँ, उवा, तोरी, केराउ अनि आलु रोप्यो भने ती प्रत्येक चाहिँ घरलाई कृषकलाई चाहिँ 3 रोपानी रोपे बाबत चाहिँ 7000 जति चाहिँ प्रोत्साहन जस्तो चाहिँ हामीले दिइरहेको छौँ। अहिले यही वर्ष पनि हामीले चाहिँ धेरै घर परिवार किसानहरूले चाहिँ हामीले चाहिँ यस्तो प्रोत्साहनहरू दिइसकेको छौँ, लगभग 300-400 घरलाई।
1: हजुर,
4: त्यो भएको हुँदाखेरि अलिकति हाम्रो उत्पादनमा चाहिँ अलिकति वृद्धि होस्, खेतीपाती बाँझो नराखोस् भनेर चाहिँ यसरी चाहिँ कृषिको क्षेत्रमा पनि विशेष चाहिँ हामीले पालिकाले चाहिँ ध्यान दिइरहेको छौँ।
1: जस्तो कृषिसँग जोडिएको जीवनबाट चाहिँ आय स्तर पनि बढेको देख्नु भएको छ।
4: अब यो खास गरेर चाहिँ अहिले चाहिँ पहिले चाहिँ हामीले आलु आफ्नो खानाको लागि मात्र रोप्छ भने रोप्थ्यो भने अहिले चाहिँ अब विशेष गरेर चाहिँ मुस्ताङको आलु भनेर चाहिँ अब देशभरि चिनेको हुँदाखेरि उत्पादनमा चाहिँ वृद्धि भएको छ, होइन?
1: हजुर, अनि यो कृषिसँग जोडिएको फेरि अर्को पशुपालन क्षेत्र पनि छ नि, भेडा, च्याङ्ग्रा र चौरी पालनका लागि फेरि प्रख्याति ठाउँ पनि हो, कृषकहरू कतिको जागरुक छन् त्यहाँ?
4: अहिले चाहिँ अब यो भेडा, च्याङ्ग्रा र चौरी पालन गर्ने मान्छेहरू पनि छन्, थोरै मात्रामा छ, अब विशेष गरी अब यो कृषि क्षेत्रमा भन्दा पनि यो पशुपालन क्षेत्रमा अलिकति टाढा गाउँदेखि टाढा, होइन, अलि बुगीमा बस्नुपर्ने त्यस्तो भएको हुँदाखेरि व्यवसाय गर्नेहरू थोरै छन्। थोरै भए तापनि हामीले चाहिँ त्यसलाई चाहिँ प्रोत्साहन गर्नको लागि त्यहाँ हिउँसितले चाहिँ आक्रमण नगरोस् भनेर चाहिँ तार जालीहरू तारबारहरू लगाइदिने, अनि त्यसै गरी चाहिँ अब तपाईँको यो नास्ला सुधारको लागि

0: पहिलोको तुलनामा चाहिँ पहिले 20-30-40-50 पाल थियो भने अहिले चाहिँ अब एक घरले चाहिँ 200-300-500 चाहिँ अब पाल्ने चाहिँ उनीहरूको वातावरण चाहिँ बनाएको छौँ। विशेष गरेर चाहिँ लोमदाङ गाउँपालिकाले चाहिँ निशुल्क खोपहरू दिने अनि तपाईँको औषधि उपचारहरू निशुल्क गर्ने होइन त्यो भएको हुँदाखेरि त्यो उत्पादनमा चाहिँ वृद्धि चाहिँ भएको छ। तर व्यवसाय गर्नेहरू त अलिकति यसमा चाहिँ पहिलोको तुलनामा चाहिँ अलि चाहिँ कृषकहरू चाहिँ अलिक कम भएको छ। किन भन्दाखेरि सबै विदेश भएको हुँदाखेरि अब बुढाबुढीहरूले गर्ने कुरा भएन, त्यति बेला गरे तापनि त्यति बेला चाहिँ 20-30-40 मात्र चाहिँ पाल्थ्यो भने अहिले चाहिँ प्रति पाल्नेहरूले चाहिँ थोरैमा 100 चाहिँ पालिरहेको छ होइन, 100-500-700 पनि पालिरहेको छ।
1: हजुर, अघि मैले भनेको थिएँ कि स्याउ उवा होइन जौ गहुँ अनि आलुको उत्पादनलाई पनि बढाउने र साथसाथै पशुपालनको क्षेत्रमा भेडा च्याङ्ग्रा र चौरी पालनलाई पनि बढावा दिने गरी चाहिँ गाउँपालिकाले त्यस्तो कार्यक्रम योजनाहरू ल्याउन सक्यो र कृषकहरूलाई प्रवर्धन हुने गरी काम गर्न सक्यो भनेदेखि चाहिँ त उत्पादकत्व पनि बढ्ने थियो, जीवनस्तरलाई पनि माथि उकास्ने थियो, आय स्तर पनि बढ्ने थियो होइन। यतातर्फ अब हामीले ध्यान दिनुपर्ने हो कि तपाईँहरूले केही अध्ययन गर्नुभएको छ होइन, के गर्दाखेरि हामीले यहाँ उत्पादन बढाउन सकिन्छ र कृषकहरूलाई बढी मात्रामा जोड्न सकिन्छ जसले गर्दाखेरि स्थानीय उत्पादनलाई बजार क्षेत्र पनि बढाएर त्यसबाट आउने आयले स्थानीयवासीको जीवनस्तरलाई उकास्न सकिन्छ।
0: गर्नको लागि होइन अब यो भेडा च्याङ्ग्रादेखि अब या चौरी अनि यो सबैले प्रबन्धनको लागि चाहिँ विशेष गरेर चाहिँ अब औषधिहरू त्यो उपलब्ध निशुल्क गर्ने भयो। त्यो सँगसँगै पनि अब संरक्षणको लागि चाहिँ तपाईँको तार जालीहरू लगाइदिने होइन, चारण क्षेत्रहरूमा चाहिँ के गर्नुपर्छ सिँचाइ गर्नुपर्ने हो कि त्यस्तोमा त्यो गर्ने, अनि सँगै चाहिँ अब भेडा च्याङ्ग्राहरूको बाट उत्पादन हुने तपाईँको पसिनाहरूलाई चाहिँ कुन ठाउँमा चाहिँ पुर्याउँदाखेरि राम्रो हुन्छ भन्ने हिसाबले चाहिँ तिनीहरूको कम्पनीहरूले पनि हाम्रै लोमनथाङमा चाहिँ अहिले चाहिँ यहीँ चाहिँ बेच्न सक्ने चाहिँ हामीले वातावरण चाहिँ मिलाएको छौँ होइन। त्यो भएको हुँदाखेरि स्थानीयहरूले चाहिँ भेडा च्याङ्ग्रा चाहिँ आफूले पाल्न सक्यो भने यहाँबाट चाहिँ गाउँपालिकाबाट हुन सक्ने सबै सेवा सुविधाहरू चाहिँ दिइरहेको छौँ। अब त्यो जस्तै अब तपाईँले भने जस्तै अब यो खेतीपाली यो गाउँ हो उवा भयो तिनीहरूको अब बिउहरू चाहिँ आफैले उ गरे पनि यो उत्पादनमा चाहिँ वृद्धि गर्नको लागि चाहिँ विशेष भोलिको दिनमा यो उत्पादनलाई चाहिँ एउटा अर्गानिक पनि भयो त्यो भएको हुँदाखेरि यसलाई चाहिँ झन् बढी उत्पादनको लागि चाहिँ पालिकाले चाहिँ अनुदान चाहिँ रोप्ने प्राय जसो घरमा चाहिँ अनुदानहरू पुगिरहेको छ। त्यो भएको हुँदाखेरि जीवनस्तरमा चाहिँ अलिकति यसले चाहिँ त्यो पुग्ने देखिन्छ।
1: स्थानीयवासीका लागि चाहिँ आय स्तर बढाउनको लागि चाहिँ त यी कामहरू गर्दै हुनुहुन्छ, तर तपाईँहरूको फेरि गाउँपालिकाको आफ्नै आय जीवनलाई माथि उठाउनको लागि चाहिँ तपाईँहरूका स्रोतहरू के छन् यो पनि सुनौ त।
0: अब यस्तो छ, अब यो हिमाली क्षेत्र भएको हुँदाखेरि यो संरक्षण क्षेत्र पनि भएको हुँदाखेरि हामीले स्थानीय सरकारले चाहिँ यो राजस्वहरू आय क्षेत्र चाहिँ बढी बनाउनलाई गाउँपालिकालाई चाहिँ राजस्व लिनलाई चाहिँ धेरै गाह्रो छ। हाम्रो चाहिँ वर्षमा चाहिँ राजस्व चाहिँ बढी भयो भने 20-25 लाखसम्म हो। अलिकति यो संरक्षण क्षेत्र भएको हुँदाखेरि यहाँको गिटी बालुवा त्यो सबै हामीले चाहिँ उठाउन सक्दिनँ होइन, त्यो चाहिँ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले चाहिँ उठाउँछ। यो कानुनले चाहिँ स्थानीय सरकारले अधिकार दिए पनि हामीले चाहिँ त्यो कानुन बाँझिएको हुँदाखेरि अहिले यसमा चाहिँ गाउँपालिकाले कुनै पनि आम्दानीहरू लिन सकिरहेको छैनौँ। सँगै अहिले तपाईँले भने जस्तै यो गुफा झोङ गुफा पनि हामीले चाहिँ उहाँहरूसँग स्थानीयसँग छलफल गरेर चाहिँ गत वर्ष 2-3 छलफल गरेर पनि हामीले चाहिँ अब तपाईँहरूको यो विगतमा चाहिँ त्यहाँको स्थानीयले वा कुनै क्लबले जोसुकैले उठाए पनि त्यो चाहिँ अलिकति गलत प्रक्रिया हो, गाउँपालिकाले उठाउनु पर्छ भन्ने हामीले चाहिँ कुरा चाहिँ बारम्बार उठाएको छौँ। तर त्यो पनि अलिकति स्थानीय जनताको असन्तुष्टि भनौँ या त्यो गाउँपालिकालाई दिन नसक्ने भन्ने कुरा भएको हुँदाखेरि हामीले चाहिँ त्यहाँको जनताबाट चाहिँ त्यो चाहिँ राजस्व हामीले चाहिँ लिन सकेको छैनौँ होइन, तर पनि हामी प्रयास चाहिँ गरिरहेको छौँ। फेरि हाम्रो आय स्रोत भनेको त त्यही हो, अब यहाँ आएका व्यवसायहरूबाट चाहिँ अलिअलि उठाउने अनि तपाईँको सिफारिस यो पत्र सत्र अलिअलिबाट चाहिँ अलिअलि उठाउने त्यति मात्र हो।
1: अनि जस्तो सुशासनको कुरा गर्नु पर्दाखेरि गाउँपालिकाले त्यहाँका स्थानीय वासीहरूलाई सेवा दिने क्रममा सेवा प्रवाह गर्दा प्रशासनिक सेवा होइन अर्थात् चाहिँ अरू विकासका कार्यहरूमा चाहिँ सेवा पुर्याउनु पर्दाखेरि कस्तो किसिमको काम गर्नुभएको छ, छिटोभन्दा छिटो सेवा दिन सक्ने वातावरण मिलाउनु भएको छ कि होइन? हामी पुरानै ढर्राबाट चलिरहेको अवस्था छ, किनकि गाउँपालिका कार्यालयमा चाहिँ जानका लागि स्थानीयवासीहरूलाई चाहिँ त्यहाँ गएपछि आज फलानु कर्मचारी छैन भन्छ,

0: कागजपत्र छैन, तपाईँले यो ल्याउनु पर्यो भन्छ, हैरान गर्छ भन्ने किसिमको एक किसिमको वातावरण थियो नि पहिलाको क्रममा। अहिले कस्तो छ, त्यसलाई सुधारेर ल्याउनु भएको छ, कस्तो देखिन्छ?
1: गाउँपालिकामा आउने प्राय जस्तो अब सेवाकारीहरूले चाहिँ हामीले चाहिँ जति सक्दो चाहिँ उहाँहरूको कामलाई चाहिँ सजिलो तरिकाबाट चाहिँ हामीले चाहिँ गरिरहेका छौँ होइन। त्यो सँगै हामीले चाहिँ अब यहाँको जनता अब जोमसुम जान एक दिन लाग्छ होइन, आउन एक दिन लाग्थ्यो, जस्तै अब त्यहाँ एक दिन काम गर्नुपर्छ जिल्ला प्रशासनमा होइन, ती कुराहरूलाई पनि हामीले मध्यनजर राखेर चाहिँ गाउँमै लोमन्थाङमै बोलाएर चाहिँ नागरिकता बनाउने, लोमन्थाङमै मान्छे बोलाएर जिल्ला प्रशासन मान्छे बोलाएर चाहिँ परिचय पत्रहरू बनाउने होइन, हरेक सेवा सुविधाहरू चाहिँ गाउँपालिकाबाटै दिनको लागि चाहिँ हामीले भरपूर मात्रामा चाहिँ हामीले सेवाहरू दिइरहेका छौँ होइन। त्यो सँगै अब गाउँपालिकामा हुने कामहरू त अब वाडामा हुने कामहरू चुस्त दुरुस्त रूपमै चाहिँ भइरहेको छ होइन। अब हाम्रो चाहिँ अलिक विगत ठाउँ पनि भयो, त्यो भएको भन्दाखेरि यहाँ चाहिँ विशेष गरेर चाहिँ टाइम टेबल भन्दा पनि बिहान 6 बजे आए पनि काम गरिदिने, दुई बेलुका 5-6 बजे आए पनि काम गर्ने, त्यस्तो चाहिँ हामीले वातावरण
0: प्रभाव चाहिँ भइरहेको छ होइन। कार्यालयको समय भन्दा बाहिरको समयबाट पनि तपाईँहरूले सेवा दिनुभएको छ, यसको मतलब
1: बाहिर पनि दिइरहेको छ। अनि अब यो गाउँपालिका अलिकति विशेष गरेर भौगोलिक रूपमा चाहिँ अलिकति सानो भएको हुँदाखेरि काममा चाहिँ त्यत्रो चाहिँ जनताले ठुलो गुनासो हुने गरी चाहिँ कुनै पनि त्यस्तो काम चाहिँ अब अहिलेसम्म भएको छैन, त्यति गुनासो चाहिँ आएको छैन होइन। जति सक्दो चाहिँ हामीले चाहिँ हुने कामहरू यहीँबाटै प्रवाह गर्ने होइन गरिरहेको छौँ। त्यो अब गत वर्ष चाहिँ हामीले चाहिँ यो वृद्ध भत्ताको लागि चाहिँ राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिने अनलाइनमा चाहिँ बायोडाटा जसो पनि दिनुपर्ने भएको हुँदाखेरि काठमाडौँ पोखरा भएको जनताहरूले पनि हामीले चाहिँ उहाँहरूकै घर घर घरमा गएर चाहिँ उहाँहरूले चाहिँ सेवा प्रवाह चाहिँ दिएका छौँ।
0: कार्यालय समय भन्दा बाहिरबाट पनि स्थानीयवासीहरूलाई अप्ठ्यारो नपरोस् भनेर सेवा प्रवाह गर्नुभएको छ, राम्रो कुरा गर्नुभयो होइन। अनि अर्को कुरा छ नि, जस्तो अहिले संघीय सरकारले सुशासनका लागि 100 कार्यसूची भित्र रफ्तारका साथ काम गरेको छ, यो विषयमा तपाईँ पनि जानकार हुनुहुन्छ होला होइन। अझ यसको प्रभाव लोमन्थाङमा कतिको परेको छ, छिटो भन्दा छिटो सेवा दिनको लागि चाहिँ अहिले संघीय सरकारले जुन व्यवस्था गरेको छ र छिटो रफ्तारका साथ काम गरेको छ नि, नागरिकहरूले चाहिँ दुःख नपाउन र छिटो भन्दा छिटो चाहिँ सेवाको पहुँचमा रहन सकुन् भनेर चाहिँ निकै गतिमा चाहिँ काम गरेको देखिन्छ, त्यसको प्रभाव लोमन्थाङमा कस्तो परेको छ?
1: अब नयाँ सरकार आएपछि अब अलिकति प्रभाव त जुनसुकै ठाउँमा पर्यो होला। अब हाम्रो क्षेत्रमा चाहिँ हिजो पनि त्यो सेवा प्रवाह दिनको लागि रोकटोक वा भोलि आऊ पर्सि आऊ हामीले आज गर्न सक्दिनँ भन्ने कुराहरू हिजो पनि थिएन होइन। अब अहिले नयाँ सरकार आएपछि अब हरेक कर्मचारीहरू पनि अलिकति सचेत भयो कि होला कि भन्ने चाहिँ मलाई लाग्छ। तर जनताको सेवा प्रवाहमा चाहिँ कुनै पनि त्यस्तो ढिलो हुने त्यस्तो हिजो पनि थिएन, आज पनि छैन।
0: हजुर हजुर। अनि अब हामी कुराकानीको अन्त्यतिर पनि आएका छौँ होइन, जस्तो पूर्वाधार विकासकै कुरा गर्नु पर्दाखेरि सडक सञ्जालले चाहिँ हरेक वडामा जोड्नु भएको छ।
1: हजुर, हामी आएपछि लोमन्थाङ गाउँपालिकाको प्रत्येक वडामा चाहिँ सडक सञ्जालहरू जोडिएको छ होइन। वार्ड नम्बर 5 चाहिँ हाम्रो लोमन्थाङमा चाहिँ हाम्रो गाउँपालिका कार्यालय हो, त्यहाँबाट चाहिँ वार्ड नम्बर 3-4 जोड्ने रिङ रोड पनि बनायौँ होइन। त्यसै गरी चाहिँ हामीले चाहिँ वार्ड नम्बर 1-2 त्यसै गरी 5 जोड्ने रिङ रोड पनि अब लगभग सिद्धिने अवस्थामा छ होइन। त्यो भएको हुँदाखेरि भौतिक पूर्वाधारमा चाहिँ हाम्रो विशेष गरेर चाहिँ धेरै फर्को छ। त्यो सँगै चाहिँ हामीले यहाँ एकमात्र चाहिँ उपलो मुस्ताङमा भएको दिव्य दीप मावि विद्यालयको पनि हामीले चाहिँ घुम्ती विद्यालय चाहिँ पोखरामा लानुपर्ने भएको हुँदाखेरि त्यहाँ पनि हामीले चाहिँ 4-तले भवन होइन 24 कोठाको हामीले चाहिँ बनाउन सफल भयौँ होइन। हाम्रो चाहिँ वार्ड नम्बर 2 हाम्रो अहिलेको यो मुस्ताङ भौतिक संरचना चाहिँ मासको लागि चाहिँ बनाउँदैछ, लगभग यो भदौमै सिद्धिन्छ। त्यो सँगै गुम्बा विद्यालय छ होइन, गुम्बा विद्यालयको पनि हामीले चाहिँ इन्जिनियर बिसीबाट चाहिँ पैसा मागेर चाहिँ हामीले चाहिँ यो पालि चाहिँ त्यो काम पनि सम्पन्न गर्छ। अनि हाम्रो चाहिँ वार्ड नम्बर 3 चाहिँ आधारभूत स्कुल छ, त्यहाँ पनि तल पनि हामीले चाहिँ भवनहरू बनाएको छौँ भने माथि पनि भवन चाहिँ बनाइरहेको छौँ। त्यस्तै गरेर माठ मन्दिरहरू अब छोटेनहरू बनाउनेहरू सिँचाइहरू बनाउनेहरू कुराहरू धेरै पूर्वाधारहरू चाहिँ हामीले बनाएको छौँ।
0: कालीगण्डकी करिडोर जोडिएको छ नि कोरला नाकासम्म होइन, यसबाट गाउँपालिकाले कतिको लाभ पाएको छ त, त्यहाँको स्थानीयको जीवन स्तर, जस्तो यो कालीगण्डकी करिडोर बने सँगै चाहिँ माथि उकासेको जस्तो लाग्छ कि लाग्दैन, के लाग्छ?
1: अब कालीगण्डकी करिडोरले चाहिँ उपलम्बुस्ताङ चाहिँ फर्को मारेको हो।
0: हजुर,
1: किन भन्दाखेरि कालीगण्डकी करिडोर राष्ट्रिय गौरवको योजना हो होइन। त्यो भएको हुँदाखेरि राष्ट्रिय गौरवको योजनामा चाहिँ नेपाल सरकारले चाहिँ प्रायोरिटीको हिसाबले चाहिँ प्राथमिकको हिसाबले चाहिँ राख्ने भएको हुँदाखेरि यसमा चाहिँ विशेष गरेर चाहिँ मान्य होस् या मान्त्री होस् जोसुकै भए पनि यो पूर्वाधार अनुसार चाहिँ एक नम्बरमै राख्नुपर्छ वा त्यो प्रायोरिटीको हिसाबले चाहिँ
0: होइन
1: राख्नु नै पर्ने भएको हुँदाखेरि यो बाटोले चाहिँ हाम्रो लोमन्थाङको मात्र होइन कि समग्र मुस्ताङको विकासमा चाहिँ ठुलो फर्को चाहिँ मारेको छ। अब हाम्रो चाहिँ 2077 चाहिँ यो ठाउँमा बिजुली नै नभएर बसेको ठाउँ हो होइन, त्यो भएको हुँदा 2077 यो बाटो आइसकेपछि मात्र चाहिँ यहाँको स्थानीयहरूले बिजुली बाल्न पाएको छ, इन्टरनेट सेवा लिन पाएको छ। त्यो जस्तै अब हामीले चाहिँ यातायात सेवाहरू चाहिँ सुचारू रूपमा चाहिँ अब यहाँदेखि पोखरा काठमाडौँ जान एकदमै सजिलो भएको छ होइन, त्यो सँगै चाहिँ अब यो नाका खोलेपछि पर्यटन क्षेत्रमा पनि ठुलो चाहिँ फर्को चाहिँ मारेको छ। होटल व्यवसायहरूलाईदेखि लिएर हरेक क्षेत्रमा चाहिँ यसले चाहिँ ठुलो मात्रामा चाहिँ फर्को मारेको छ। अहिलेको जीवन स्तरमा चाहिँ यो कोरला नाकाले चाहिँ ठुलो मात्रामा भूमिका चाहिँ खेलेको छ।
0: हजुर हजुर, अब अन्त्यमा सुशासन र समृद्धिलाई प्रवर्धन गर्नका लागि चाहिँ स्थानीयले के गर्नुपर्ने र गाउँपालिका सरकारले के गर्दाखेरि हामी छिटो फड्को मार्न सक्नेछौँ अन्त्यमा भनिदिनुहोस् त।
1: सुशासन र अब समृद्धिको लागि चाहिँ गाउँपालिकाले चाहिँ प्रवाह गर्ने कुराहरू सबै चाहिँ अब अहिले चाहिँ सबै कुराहरू चाहिँ यो अनलाइन हिसाबले जान्छ होइन, एउटा त्यो भयो। अर्को चाहिँ अब हाम्रो यहाँको जनता अलिकति अशिक्षित त्यस्तो भएको हुँदाखेरि हाम्रो जनताले सबै कुराहरू चाहिँ बुझिरहेको हुँदैन, त्यो भएको हुँदाखेरि यहाँको स्थानीयले पनि अब विकास र सुशासनको लागि चाहिँ आफ्नो आफ्नो स्तरबाट चाहिँ आफूले सक्दो चाहिँ स्थानीय सरकारले सहयोग गर्ने र स्थानीय सरकारले पनि यी हाम्रो सेवा प्रवाहमा चाहिँ चुस्त दुरुस्तको लागि चाहिँ हामीले गर्नुपर्ने हरेक क्रियाकलापहरू चाहिँ गाउँ गाउँमा चाहिँ दिइरहेको छ होइन। त्यो मात्र होइन कि अब हामीले चाहिँ हरेक कुराहरू चाहिँ अनलाइन हिसाबले जानुपर्ने होइन, हामीले चाहिँ कर्मचारीहरूले पनि विशेष गरेर चाहिँ अब चाहिँ अलिकति हिजोको दिन जस्तो होइन होइन, अब अहिले चाहिँ अहिले सबै कुराहरू अनलाइनबाट गर्नुपर्छ भन्ने कुराहरू गरिरहेको छौँ। अब स्थानीय हाम्रो युवाहरू सबै अब लगभग विदेशी सकेको छ, बुढाबुढी मात्र छ, त्यही पनि भएको बाँकीलाई चाहिँ हामीले चाहिँ शासनको कुराहरू सिकाउने होइन, गाउँपालिकाले उहाँहरूले अब जाने बुझेको कुराहरू स्थानीय सरकारसँग कुरा गर्ने, त्यो कोर्डिनेसन गर्ने कुराहरू चाहिँ हामीले जहिले पनि उहाँहरूसँग चाहिँ बसेर उहाँहरूसँग एउटा सहकार्य गरेर र तपाईँको उहाँहरूसँगै बसेर चाहिँ हामीले प्रशिक्षण वा हामीले उहाँबाट लिने सबै कुराहरू यसरी सेयरिङ हिसाबले चाहिँ भइरहेको छ।
0: हाम्रो कुराकानीमा जोडिनु भयो यहाँले प्रदान गर्नुभएको समय र गर्नुभएको कुराकानीका लागि कार्यक्रमको तर्फबाट धेरै धेरै धन्यवाद छ यहाँलाई।
1: हस् हजुरले पनि धन्यवाद कुरा राख्न पाइयो, यहाँले पनि धेरै धेरै धन्यवाद।
0: समग्रमा भन्नुपर्दा लोमाङथाङ पुग्ने पर्यटकको संख्या बढाउन गाउँपालिकाले पर्यटक मैत्री कार्ययोजना ल्याउन सक्ने हो भने लोमाङथाङवासीको जीवन स्तरलाई वात्ते माथि उठाउन सकिने थियो। लोमाङथाङ स्थित बौद्ध गुम्बा, ऐतिहासिक दरबार तथा माटोको डिस्कोबाट निर्मित प्राचीन गुफाको यथोचित संरक्षण र सम्वर्धन गरी पर्यटकलाई घुमाउने वातावरण मिलाउन सक्ने हो भने पक्कै पनि लोमाङथाङले समृद्धिको मार्गमा छिटो फड्को मार्न सक्ने थियो। चौरी र च्याङ्रा पालन तथा आलु उत्पादनलाई प्रश्रय मिल्ने गरी गाउँपालिकाले सहजीकरण गर्न सके कृषक जीवनमा समेत नयाँ आयाम थपिने कुरालाई कसैले पनि नकार्न सकिँदैन। आजको कार्यक्रममा हामीले मुस्ताङ स्थित हिमाल पारीको गाउँ लोमाङथाङको विकास र सुशासनको बारे चर्चा सँगै लोमाङथाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङसँग कुरा गरेका थियौँ। आजलाई सुशासन र समृद्धि कार्यक्रमको निर्धारित समय यही सकिँदैछ। अर्को साताको बिहिबार बिहान 8:15 बजे अर्को समृद्धिको पक्षमा कुराकानी लिएर आउनेछौ। तबसम्मका लागि आजको यस कार्यक्रमबाट प्राविधिक मित्र सुलोचना बज्राचार्य सँगै कार्यक्रम सञ्चालक म हरिगिरी पनि बिदा हुन्छौँ। अवस्था नमस्कार।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौ शम्भु राई र राम गुरुङको स्वरमा रहेको यो जागरण गीत, रचना अनि सङ्गीत शम्भु राईकै। यसपछि केही सूचना र सन्देश अनि ठिक 9 बजे बिहान समाचार सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: सडक तथा सडक पेटीमा पसल नराखौं, निर्माण सामग्री नथुपारौं र सडक सीमा अतिक्रमण नगरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
3: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यारघ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
5: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छे, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छे।
4: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ। जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ।
6: ल, यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो। श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यारघ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
4: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
6: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
7: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक स्वा स्वा हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यार घ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र,

0: यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। संवैधानिक परिषदको बैठक आज साँझ बस्दै प्रधान न्यायाधीश नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने कार्यसूची। गोर्खापत्र प्रकाशनको स्मरण गर्दै आज पत्रकारिता दिवस मनाइँदै प्रदेश भाषा दिवसका अवसरमा बागमतीमा सार्वजनिक विदा। र भारतको पश्चिम बङ्गाल राज्यमा निर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै भड्किएको हिंसामा कम्तीमा 4 जनाको मृत्यु। अब समाचार विस्तारमा। संवैधानिक परिषदको बैठक आज बस्दैछ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज साँझ 5 बजे बस्ने बैठकले सम्भवतः प्रधान न्यायाधीश नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्नेछ। रिक्त प्रधान न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषदका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्रीको निर्देशन अनुसार बैठक बस्न लागेको परिषद सचिवालयले जनाएको छ। बैठकमा सहभागी हुन सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम, प्रतिनिधि सभामा विपक्षी दलका नेता विष्मराज आङदेम्बे र उपसभामुख रुबी कुमारी ठाकुरलाई आमन्त्रण गरिएको सचिवालयले जनाएको छ। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले पूर्व महाधिवक्ता तथा कानून क्षेत्रका विज्ञहरूसँग हिजो छलफल गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलमा पूर्व महाधिवक्ता तथा कानून क्षेत्रका विज्ञहरूले शासकीय स्वरूप, निर्वाचन प्रणाली, संघीय संरचना, न्यायपालिकाको पुनर्संरचना, संवैधानिक निकायको संख्या तथा समावेशिता लगायतका विषयमा आफ्नो सुझाव प्रस्तुत गर्नुभएको थियो। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद र सरकारवाला मन्त्रालयका मन्त्रीबीच आगामी बजेट विनियोजन र कार्यक्रमबारे छलफल भएको छ। रासोपाको संसदीय दलको कार्यालय सिंहदरबारमा हिजो भएको छलफलमा भौतिक योजना मन्त्रालय र अर्थ मन्त्रालयबाट विनियोजन गर्नुपर्ने बजेट र त्यसका प्राथमिकता बारेमा सम्बन्धित सांसदहरूले मन्त्रीहरूसँग परामर्श गर्नुभयो। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले संविधान निर्माणको बेलामा राखिएको आशय विपरीत सरकारले संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएकोले काङ्ग्रेस त्यसको विपक्षमा रहेको बताउनु भएको छ। पार्टीका सांसदहरूलाई हिजो संसदीय दलको कार्यालयमा प्रशिक्षण दिएर बाहिरिने क्रममा सभापति थापाले सरकारले अध्यादेश ल्याउन सक्ने भए पनि संविधानको परिधि नाग्न नहुने बताउनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले पूर्व विशिष्ट पदाधिकारीले प्रयोग गरिरहेको सवारी साधनको यथार्थ विवरण उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ। प्रधानमन्त्री कार्यालयद्वारा गरिएको पछिल्लो अध्ययनले केही पूर्व विशिष्ट पदाधिकारीहरूले कानूनले तोकेको भन्दा बढी सवारी साधन प्रयोग गरेको वा फरक फरक निकायबाट दोहोरो सुविधा लिइरहेको तथ्य फेला पारेपछि गृह मन्त्रालयसँग हिजो विवरण माग गरिएको हो। सरकारले निजामती सेवा र स्वास्थ्य सेवाका राष्ट्रिय स्तरका 12 ट्रेड युनियनको दर्ता खारेज गरेको छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले हिजो नेपाल निजामती सेवा ऐन 2074 अनुसारका 8 र नेपाल स्वास्थ्य सेवा ऐन 2053 अन्तर्गतका 4 ट्रेड युनियनको दर्ता खारेज गरेको हो। बागमती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदैछ। तामाङ र नेपाल भाषालाई बागमती प्रदेशले प्रदेश भाषाको मान्यता दिएको छ। बागमती प्रदेश सरकारले विक्रम सम्बत 2081 वैशाख 24 दिन प्रदेश भाषा दिवस मनाउन सुरु गरिएको बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले जानकारी दिनुभयो। आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ। विक्रम सम्बत 1958 वैशाख 24 पहिलो अखबारका रूपमा गोर्खापत्र साप्ताहिक का रूपमा प्रकाशन भएको दिनको अवसर पारेर 2073 सालदेखि सरकारले हरेक वर्ष वैशाख 24 राष्ट्रिय पत्रकारिता दिवस भन्दै मनाउन सुरुवात गरेको हो। पत्रकारिता क्षेत्रको समग्र विकास, सामाजिक उत्तरदायित्व र पेसागत तथा व्यावसायिक सुरक्षाको स्मरण गर्दै हरेक वर्ष यो दिवस मनाउने गरिन्छ। जनमत पार्टीले मध्य प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। प्रदेश प्रमुखको कार्यालय ले हिजो विज्ञप्ति जारी गर्दै नेपालको संविधान बमोजिम गठन भएको वर्तमान सरकारलाई दिएको समर्थन जनमत पार्टीले फिर्ता लिएको जानकारी दिएको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: बाँकी समाचार। सरकारले वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षाविद प्राध्यापक डाक्टर जगदीश प्रसाद अग्रवाललाई प्रधानमन्त्री बालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ। मन्त्री परिषद बैठकले डाक्टर अग्रवाललाई अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता भादीले बाल अधिकार सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि सीआरसी प्रतिवेदन तयार गर्ने प्रक्रियालाई प्रभावकारी रूपमा अघि बढाउन मन्त्रालय प्रतिबद्ध रहेको बताउनु भएको छ। मन्त्रालयले काठमाडौँमा हिजो आयोजना गरेको सीआरसीको प्रतिवेदन प्रक्रियाबारे अभिमुखीकरण कार्यक्रममा मन्त्री वादीले बाल अधिकारको संरक्षण प्रवर्धन र सीआरसी प्रतिवेदन प्रक्रियालाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। विशेष अदालतले सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा थुनामा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप 12 दिन हिरासतमा राखेर अनुसन्धान गर्न हिजो अनुमति दिएको छ। खानेपानी मन्त्रालय मार्फतको राष्ट्रिय खानेपानी तथा सरसफाई अनुसन्धान नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रलाई अस्थायी होल्डिङ सेन्टरका रूपमा सञ्चालनमा ल्याइएको छ। काठमाडौँका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्तीबाट विस्थापित नागरिकलाई अस्थायी रूपमा व्यवस्थापन गर्न करिब 100 जना अट्ने क्षमतासहित केन्द्रलाई हिजोदेखि होल्डिङ सेन्टरका रूपमा सञ्चालनमा ल्याइएको हो। ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री विराज भक्त श्रेष्ठले मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा जलवायु विश्लेषण जस्ता सेवाको स्तरोन्नति गरिने हिजो काठमाडौँमा आयोजित एक कार्यक्रममा बताउनु भएको छ। वर्षाका कारण प्राय दैनिक राजमार्ग अवरुद्ध हुने भएपछि बिपी राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न सुरक्षा निकायले आग्रह गरेका छन्। अब अन्तर्राष्ट्रिय समाचार। भारतको पश्चिम बंगाल राज्यमा हालै सम्पन्न निर्वाचनको मतपरिणाम सार्वजनिक भएपछि प्रदेशका विभिन्न क्षेत्रमा हिंसा भड्किएको छ। वर्षौंदेखि पश्चिम बंगाल राज्यमा शासन गर्दै आएको मुख्यमन्त्री ममता बनर्जीको दल टीएमसीले अनपेक्षित हार तथा केन्द्रमा शासनरत भारतीय जनता पार्टीको ठूलो जितपछि पश्चिम बंगालमा हिंसा भड्किएको हो। हिंसाका क्रममा कम्तीमा 4 जनाको मृत्यु भएको र कैयौं घाइते भएका अधिकारीहरूले जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी साता चीनको भ्रमण गर्नुहुने भएको छ। अन्तर्राष्ट्रिय मामिलाहरू थप जटिल बन्दै गएको र वैश्विक संकट गहिरिँदै गएका बेला विश्वका दुई महाशक्ति राष्ट्रका प्रमुखहरूबीच छलफल हुन लागेको हो। इरान र अमेरिका युद्ध अन्त्य गर्ने समझदारी नजिक पुगेका दावी गरिएको छ। दुवै पक्षबीच 14 बुँदे प्रारम्भिक समझदारी पत्र तयार गर्ने विषयमा प्रगति भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले उल्लेख गरेको छ। अब मौसम। आज देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। तराई भूभागमा आंशिक बादल लाग्नेछ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 25.2 र न्यूनतम तापक्रम 14.9 डिग्री सेल्सियस समापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24-26 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:15 भयो भने सूर्यास्त भरे साँझ 6:47 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। संवैधानिक परिषदको बैठक आज साँझ बस्दै प्रधान न्यायाधीश नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने कार्यसूची। गोर्खापत्र प्रकाशनको स्मरण गर्दै आज पत्रकारिता दिवस मनाइँदै प्रदेश भाषा दिवसका अवसरमा बागमतीमा सार्वजनिक विदा र भारतको पश्चिम बंगाल राज्यमा निर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै भड्किएको हिंसामा कम्तीमा 4 जनाको मृत्यु। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। अर्को समाचार 10 बजे नेपाली भाषामा प्रसारण हुनेछ। यसपछि लगत्तै नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

0: सभ्य सुसंस्कृत सबल तथा सक्षम नागरिक मुलुकको सम्पत्ति हो। त्यसका लागि नागरिक शिक्षा महत्त्वपूर्ण हुन्छ। यही कुरालाई मध्यनजर गरी सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रस्तुत गर्दछ कार्यक्रम नागरिक शिक्षा।
1: हरेक बिहिबार बिहान नेपाल भाषाको समाचार पछि कार्यक्रम नागरिक शिक्षा
0: रेडियो नेपालका मिडियम वेभका साथै देशभर रहेका एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा एकसाथ सुन्न सकिन्छ। psbnepal.gov.np radionepal.gov.np का साथै रेडियो नेपालको फेसबुक पेजबाट समेत संसारभर सुन्न सकिन्छ।
2: नमस्कार, नागरिक शिक्षा कार्यक्रमको अर्को भागमा यहाँहरूलाई हार्दिक स्वागत छ। नागरिक शिक्षा विशेष कार्यक्रममा आज हामी नेपाली साहित्य र नागरिक शिक्षाको सम्बन्ध र असल समाज निर्माणमा साहित्यको भूमिकाका बारेमा चर्चा गर्छौँ। यसका लागि आज हामीसँग हुनुहुन्छ भाषाविद, साहित्यकार एवं समालोचक डाक्टर व्रतराज आचार्य। त्योभन्दा अघि केही मूर्धन्य कविले रचना गरेका कविताको भाव प्रस्तुत गर्न चाहन्छौँ। कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो, कुन सामग्री पूजा गर्ने, सात कसोरी लाने हो। महाकवि लक्ष्मी प्रसाद देवकोटा। महाकवि देवकोटाले यहाँ एक यात्रीलाई प्रश्न सोध्दै हुनुहुन्छ, तर यो प्रश्न वास्तवमा हामी सबैलाई सोधिएको हो। कुन मन्दिर भनेको हाम्रो उद्देश्य हो? हामी जीवनमा के गर्दैछौँ, के खोज्दैछौँ? कुन सामग्री भनेको हाम्रो कर्म र आचरण हो? नागरिक शिक्षाको भावमा भन्ने हो भने एक सचेत नागरिकको मन्दिर भनेको उसको देश, समाज र परिवार हो। पूजा सामग्री भनेको इमान्दारी, परिश्रम, सेवाभाव र कानुनको पालना हो। केवल बाहिरी धर्म वा देखावटी काम होइन, भित्रैबाट जिम्मेवार बन्नु नै असल नागरिकको असली पूजा हो। हुँदैन बिहानी मिरमिरमा तारा झरेर नगए, बन्दैन मुलुक दुई चार सपुत मरेर नगए। कवि भूपी शेरचन। यो कविताको हरफले अत्यन्त गहिरो अर्थ बोक्छ। प्रगतिशील कवि भूपी शेरचनले यहाँ प्रकृतिको एउटा सरल उदाहरण लिनुभएको छ। जसरी बिहान हुनका लागि केही तारा अस्ताउनै पर्छ, त्यसरी नै राष्ट्रमा उज्यालो ल्याउनका निम्ति केही समर्पित नागरिकको बलिदान र त्याग आवश्यक पर्छ। यसले तीनवटा महत्त्वपूर्ण सन्देश दिन्छ। पहिलो, असल नागरिकले देशलाई आफूभन्दा माथि राख्नुपर्छ। दोस्रो, व्यक्तिगत सुविधा, समय र प्रयासको त्याग नगरी राष्ट्र बन्दैन। र तेस्रो, देशको प्रगतिमा प्रत्येक नागरिकको योगदान अनिवार्य छ। भूपीको कविताले भन्छ, देशका लागि समर्पण र त्याग गर। देवकोटाको कविताले भन्छ, आफ्नो कर्तव्य र उद्देश्य पहिचान गर। दुवैको सन्देश एउटै हो, असल नागरिक देखावटीले होइन, त्यागसँगै भित्रैबाट बन्नुपर्छ। अब असल समाज निर्माणमा साहित्य र साहित्यकारको भूमिकाका बारेमा कुरा गर्छौ भाषाविद, साहित्यकार एवं समालोचक डाक्टर व्रतराज आचार्यसँग।
3: स्वागत छ यहाँलाई कार्यक्रममा।
4: धन्यवाद, नमस्कार।
3: अब यो साहित्यलाई समाजको ऐना पनि भनेर भनिन्छ, अब यो सभ्य समाज निर्माणमा साहित्यले कस्तो भूमिका खेल्छ?
4: महत्त्वपूर्ण प्रश्न गर्नुभएको छ। पहिलो कुरा त साहित्य शब्दको अर्थ, शाब्दिक अर्थ गर्नुपर्छ, त्यसैबाट धेरै कुराहरू स्पष्ट हुन्छन्। संस्कृतको जुन साहित्य शब्द छ, त्यो शब्द हितेन सह सहित, हितकारी कुरा हुनु पर्यो। सहितस्य भाव साहित्यम, त्यो भावमय रूपमा प्रस्तुत हुनु पर्यो। समाजको कल्याणकारी भाव त त्यसमा हुनै पर्यो, तर त्यो कोरा नारा होइन, विचार मात्रै होइन, त्यसको भावमय प्रस्तुति भनेको मानिसका संवेदनाहरूलाई चाहिँ छुने गरी प्रस्तुत हुनु पर्यो, कलात्मक रूपमा प्रस्तुत हुनु पर्यो। त्यसैले कलात्मक रूपमा प्रस्तुत भएपछि मात्रै साहित्य हुन्छ, तर त्यसमा समाजको कल्याण गर्ने भावना पनि हुन्छ। त्यसैले साहित्य शब्दले नै यो कुरालाई चाहिँ दिशा निर्देश गरेको।
3: यो कलात्मक भाव चेतनाबाट अभिव्यक्ति हुने यो साहित्यिक जुन विषयवस्तुहरूले हाम्रो नागरिक चेतना जगाउन र लोकतान्त्रिक मूल्य स्थापित गर्नका लागि नेपाली साहित्यले ऐतिहासिक रूपमा कस्तो भूमिका निर्वाह गर्यो भन्ने लाग्छ यहाँलाई? आजको सन्दर्भमा त्यसको सान्दर्भिकता कस्तो देखिन्छ?
4: नेपाली साहित्यले समाजको जुन एउटा विकासको गति छ, त्यो गति अनुरूप आफूलाई निरन्तर अध्यावधि गर्दै आएको छ। जस्तो भन्नुहोस् तपाईँले, नेपाली साहित्यको प्राथमिक काल वीरधारा हो, जब नेपालको एकीकरण भइरहेको थियो, राज्यको एकीकरण अभियान जब थियो, त्यो बेलामा चाहिँ शौर्य र वीरतालाई नै कविताको मूल विषयवस्तु बनाएर कविताहरू लेखियो र त्यो शौर्यको अलिकति शिथिलता आएपछि नेपाली जनमानसको चाहिँ भक्तिभावमा आधारित भक्तिधाराको कविता लेखियो र त्यसपछि राणाकालीन नेपालमा चाहिँ त्यो बेलामा पनि शृङ्गारिकता र त्यो चाहिँ अश्लील शृङ्गार होइन मान्छेका अन्तर्मनका भावहरूलाई रसिक समाजका माध्यमले शृङ्गारी कविताका रूपमा अगाडि बढाएकै हो र त्यसपछि जब नेपालमा चाहिँ राणाकालको अन्तिम चरणतिरबाट पुनर्जागरणको आवाजहरू उठ्न थाल्यो समाज परिवर्तनको आवाज उठ्न थाल्यो राष्ट्रिय अन्तर्राष्ट्रिय चेतना नेपाली समाजमा भरिँदै गयो त्यसपछि समाजलाई पुनर्जागरण गराउने समाजको चाहिँ परिवर्तन गर्ने आधुनिक दिशामा उन्मुख गराउने गरी नेपाली साहित्य आफूलाई समाजको आवश्यकता अनुसार निरन्तर परिवर्तित हुँदै आएको छ तर यहाँनिर एउटा कुरा विचार गर्नुपर्छ भने जसलाई हामी तात्कालिक समाजको परिवर्तनको नाराका रूपमा प्रयोग गर्छौँ त्यो साहित्य पछि टिकेको इतिहास छैन जुन कवि साहित्यकारले समाजको परिवर्तनको आवाजलाई कलात्मक रूपमा साहित्यिक रूपमा अझ प्रखर रूपमा अभिव्यक्ति चेतनाका रूपमा प्रस्तुत गरेका छन् ती मात्रै टिकेका छन् प्रतिगामी विचार र चिन्तनलाई साहित्यले प्रश्रय दिँदैन त्यो स्थायी साहित्य पनि हुँदैन त्यसैले समाजको परिवर्तनमा साहित्यको भूमिका निरन्तर रूपमा अगाडि बढ्छ तर त्यो कलात्मक चेतनाका साथ भावमय सन्देश र सञ्चारका रूपमा अगाडि बढ्यो भने मात्रै त्यो टिकाउ हुन्छ त्यसैले यो सन्तुलन नेपाली साहित्यको केही हदसम्म भएको छ तर कहिलेकाहीँ नाराहरू पनि अलिकति उग्र बनेर अगाडि आएका छन्
3: अब यो जुन यहाँले भन्नुभयो जस्तो यहाँले वीरताको प्रसङ्ग ल्याउनु भयो भक्तिभाव शृङ्गार त्यस्ता खालका प्रवृत्तिहरूमा साहित्य अगाडि बढ्दै आयो र साहित्यले एक खालको तटस्थता र निष्पक्षता पनि कायम राख्नु पर्दछ तत्कालिक लोकप्रियताको नारामा केन्द्रित हुने साहित्य दिगो हुन सक्दैन भनेर यहाँले जुन भनिरहनु हुँदाखेरि अहिले हामीले साहित्यमा गरिराखेको अभ्यास चाहिँ कस्तो देखिन्छ त्यो कुन भावधारामा अगाडि बढिराखेको छ र पक्षधरता रहित साहित्यले समाजलाई कति सम्बोधन गर्न सकेको छ
4: नेपाली साहित्यको जुन तपाईँले पछिल्लो चरणको कुरा गर्नुभयो 2000 खास गरी भनौँ 2036 साल पछिकोलाई हामी चाहिँ नेपाली साहित्यको चाहिँ पछिल्लो धार भन्छौँ 36 साल अथवा 50 साल पछि पनि नयाँ नयाँ धारहरू आइरहेका छन् अब यो समयको साहित्यको मूल्याङ्कन गर्दा हामीले दुई तिनवटा कुराहरूबाट अलिकति सावधान भएर हेर्नुपर्ने बुझ्नुपर्ने जरुरी हामीले देखिरहेका छौँ एउटा कुरा हो साहित्य र व्यापार व्यापारको सहयोगी र प्रश्रय दिने गरी साहित्यिक कृतिहरू रचना गरिएको छ धेरै कृतिहरू त्यसरी प्रकाशित भएका छन् तिनीहरूको चाहिँ प्रचार प्रसार त पर्याप्त मात्रामा भएको छ र तिनीहरूले चाहिँ आर्थिक आर्जन पनि पर्याप्त रूपमा गरेका छन् तर ती साहित्यहरू पछिसम्म कति टिक्छन् हामीलाई त्यसमा एउटा शङ्का छ दोस्रो कुरा चाहिँ विभिन्न समाजका चाहिँ दलितका पीडितका शोषितका अथवा त उपेक्षित वर्गका आवाजहरूलाई चाहिँ मुखरित गर्नुपर्छ र तिनीहरूलाई चाहिँ हाम्रो चाहिँ समाजको अग्रधारमा ल्याउनुपर्छ भन्ने चिन्तनबाट पनि साहित्यहरू लेखिएका छन् तर जुनसुकै दृष्टिकोणबाट समाजको अग्रगामी चिन्तन र धारलाई चाहिँ साहित्यले समाप्ता समाप्तै पनि साहित्यको मूल्याङ्कन अन्तत साहित्यको आन्तरिक गुणधर्मबाटै हुन्छ यदि साहित्य कृतिहरूले प्राप्त गर्न सकेनन् भने तिनीहरू तत्कालको लागि त चर्चामा रहन्छन् पछिसम्म चाहिँ चर्चामा नरहन सक्दैन साहित्यको लामो इतिहासमा तिनीहरूको भूमिका चाहिँ कमजोर देखिन सक्छ यो मूल्याङ्कन तत्कालको भएको हुनाले हामी चाहिँ अलिअलि त खोज्दैछौँ तर धेरै त्यसको विश्लेषण भइसकेको छैन नेपाली
3: हजुर यहाँले भन्नुभयो जस्तै विभेद अन्याय अत्याचार अनाचारका कुराहरूलाई त्यसले रोक्नतर्फ सदाचारको विकासमा पनि त्यसले भूमिका निर्वाह गर्न सक्छ भन्ने कुराहरू हामीले गरिरहँदाखेरि पछिल्लो समय समाजमा हामीले समावेशिताको कुरा समावेशीकरणको कुरा सशक्तिकरणका कुरा पछाडि परेका वर्ग क्षेत्रको विकासका उन्नयनका कुराहरूलाई राज्यले एउटा महत्त्वका साथ अगाडि ल्याइराखेको सन्दर्भमा साहित्यको तवरबाट पनि त्यो जागरण ल्याउनेतर्फ पहलहरू कतिको भएको छ यो कस्तो देखिन्छ हजुर पछिल्लो चरणको चाहिँ यो अभ्यास
4: समाजको समावेशी दृष्टिकोण अथवा चाहिँ पछाडि परेको वर्गको पक्षमा आवाज उठाउने दृष्टिकोण यो चाहिँ निश्चय नै साहित्यले नै त्यसलाई सबल रूपमा अगाडि बढाएको छ त्यसमा शङ्का छैन तर अघि पनि मैले भने पछिल्लो समयमा नेपाली साहित्य सानो सानो घेरामा बढी केन्द्रित भएको हो कि भन्ने पनि धेरैको बुझाइ छ आलोचना त्यसरी पनि गरिएको छ अर्थात् केही कृति आएपछि त्यसको प्रचारमा जब ठुलो मीडिया हाउसहरू सर्कल साथीभाइको सर्कलको वृत्त अगाडि आएपछि त्यो बढी प्रचारमा जाने त्यसको बिक्री सेल बढ्ने बिक्री बढ्ने होइन साहित्यिक कृतिहरूमा चाहिँ गुणवत्ता भएका कृतिहरू अगाडि आएर पनि त्यसको चाहिँ प्रचार प्रसारमा त त्यो परिचालनमा चाहिँ व्यापक चर्चा परिचर्चा भएन भने पछाडि पर्ने यो स्थिति पनि पछिल्लो समयमा नेपाली साहित्यले भोगिरहेको छ त्यसैले यो सन्तुलन गर्नुपर्ने जुन संस्थाहरू हुन् ती संस्थाहरूले पनि यसतर्फ त्यति धेरै ध्यान नदिएको हामीले बोध गरिरहेका छौँ। यो एउटा जटिल परिस्थिति छँदैछ नेपाली साहित्य।
3: हजुर, समाजका विभिन्न विषयवस्तुहरूलाई विभिन्न कोणबाट पक्रेर लेखिएका त्यस्ता कृतिहरू पनि छन्, तर अब त्यो सबैको पहुँचमा पनि नहुन सक्छन्। एक त हाम्रो पठन संस्कृति कमजोर रहेको अवस्था छ भनेर भनिन्छ, र त्यो सर्वसुलभता उपलब्धताको हिसाबले पनि कतिपय त्यस्ता कृतिहरू पढ्नबाट आम पाठकहरू विमुख भएको अवस्था पनि हुनसक्छ। तर यसलाई विद्यालयको पाठ्यक्रममै समाहित गरेर बाल बालिकाहरूलाई त्यो साहित्य पठनतर्फ उन्मुख गराएर असल नागरिक बनाउन सकिन्छ भन्ने मान्यता पनि छ, र यसलाई पाठ्यक्रममा जोडेर कसरी लान सकिन्छ र साहित्यिक यो गतिविधिलाई कसरी व्यापक बनाउन सकिन्छ, यहाँको बुझाइ के छ?
4: यो पाठ्यक्रम र सृजनात्मक साहित्यको सम्बन्ध अलिकति चुनौतीपूर्ण हुन्छ, किनभने पाठ्यक्रम निर्माण गर्दाखेरि त्यसका निश्चित क्राइटेरिया हुन्छन्, त्यसका आधारहरू हुन्छन्, विभिन्न काल चरण अनि त्यसका चाहिँ विभिन्न धारा प्रवृत्ति पद्धतिहरू हामीहरू चाहिँ पहिला निर्धारण गर्छौँ। यो धारा, यो प्रवृत्ति, यो पद्धति, यो यो यसरी यो समावेशिताको यो आधार पहिला त्यो निर्धारण हुन्छ। त्यसपछि चाहिँ ती ती वर्गमा पर्ने साहित्यिक कृतिहरूको एउटा चाङ निर्माण हुन्छ, र त्यो कुनै समूहबाट चाहिँ एउटा या दुईटा कृति चयन गरिसकेपछि अरू कृतिहरू पर्दैनन्। त्यसैले पाठ्यक्रमले एउटा साहित्य

घुर्दै जाने रेल त आफ्नै दिशा र गतिमा दौडिरहेको छ, बगिरहेको छ। गङ्गाको पानी पनि आफ्नै शैलीमा छल्को मार्दै बगिरहेको छ। यो त केवल गीतलाई सुनौ सुनौ बनाउन, गीतको अनुप्रास मिलाउनको लागि मात्र होइन, यो त हामीले भोगेका गरेका भोगाईहरू अनुभवहरूको सङ्गालो हो। बुटोल पोखरामा जाँदा बसेको माया प्रेम, आफ्नासँग छुट्टिएर रेलमा गुडिरहँदा आफू र आफ्नो मायालु प्रतिको भावनात्मक सम्बन्धको काल्पनिक र यथार्थ शब्द जाल हो यो गीत। रेलले त आफ्नो स्टेसनमा रोकिहाल्छ, तर जोबान चाहिँ कसले पालिदिएला प्रश्न हो यो। यत्रो संसारमा एउटा उपाय त आइहाल्ला नि, फेरि पनि भेटम भेटम भएर भएको भेट, लुकाएर दिएको चिनो, रुँदै लिएको फोटो, यतिका साथी हुँदा हुँदै किन एक्लै हुनु पर्यो त। जब म त बुझ्ने थिएँ समयले चिनेन मेरो बसमा हिँडेन, हो नि सबै कुरा थाहा हुँदाहुँदै पनि समयले ल्याएको कुरालाई स्वीकार्नुको विकल्प के नै छ र? यदि समय मानिसको बसमा भइदिएको भए न त रेल चढ्नु पर्थ्यो, न त बसमा गुन्नु पर्थ्यो, न त जहाजमा उड्नु पर्थ्यो। हाम्रा थुप्रै बाध्यता, रहर वा करले यस्ता गीत बनाइ नै रहन्छन्। कलाकारहरूको कामै गीत बनाउनु हो र हामी पनि

कार्यक्रम लोकलहरीमा यस्तै मिठा मिठा लोकगीतहरू सुनाउने चाहुँदाहुँदै आजको पनि हाम्रो निर्धारित समय सकिने लाग्यो। तपाईँहरूसँग छुटिनुभन्दा अगाडि यी कलाकार रामकुमार नेपाली र गङ्गा सोनामको स्वर छाड्दै आजको कार्यक्रम लोकलहरीबाट प्राविधिक साथी शङ्कर भण्डारी अनि म नरहरि नेउपानेलाई बिदा दिनुहोस्। नमस्कार।

0: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यार घ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
1: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छे, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छे।
0: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ, जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ।
2: ल यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो, श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यार घ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
0: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
2: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
3: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक स्वा स्वा हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यार घ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
4: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 11 बज्नै लाग्यो। अब सुन्नुहोस् समाचार।

0: यो रेडियो नेपाल हो। अब उसालो भनीबाट समाचार सुन्नुहोस्। संवैधानिक परिषदको बैठक आज बस्दैछ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज साँझ 5 बजे बस्ने बैठकले सम्भवतः प्रधान न्यायाधीश नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्नेछ। रिक्त प्रधान न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषदका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्रीको निर्देशन अनुसार बैठक बस्न लागेको परिषद सचिवालयले जनाएको छ। बैठकमा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानून न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतम, प्रतिनिधि सभामा विपक्षी दलका नेता भीष्मराज आङदेम्बे र उपसभामुख रुबी कुमारी ठाकुरलाई आमन्त्रण गरिएको सचिवालयले जनाएको छ। संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलले पूर्व महान्यायाधिवक्ता तथा कानून क्षेत्रका विज्ञहरूसँग हिजो छलफल गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलमा पूर्व महान्यायाधिवक्ता तथा कानून क्षेत्रका विज्ञहरूले शासकीय स्वरूप, निर्वाचन प्रणाली, सङ्घीय संरचना, न्यायपालिकाको पुनर्संरचना, संवैधानिक निकायको संख्या तथा समावेशिता लगायत विषयमा आफ्नो सुझाव प्रस्तुत गर्नुभएको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले पूर्व विशिष्ट पदाधिकारीले प्रयोग गरिरहेको सवारी साधनको यथार्थ विवरण उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ। प्रधानमन्त्री कार्यालयद्वारा गरिएको पछिल्लो अध्ययनले केही पूर्व विशिष्ट पदाधिकारीहरूले कानूनले तोकेको भन्दा बढी सवारी साधन प्रयोग गरेको वा फरक फरक निकायबाट दोहोरो सुविधा लिइरहेका तथ्य फेला पारेपछि गृह मन्त्रालयसँग हिजो विवरण माग गरिएको हो। पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व प्रधान न्यायाधीश, पूर्व सभामुख र पूर्व राष्ट्रिय सभा अध्यक्षहरूले लिइरहेको सुविधाको पूर्ण विवरण हिजै पठाउन ताकेता गरिएको प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। सरकारले निजामती सेवा र स्वास्थ्य सेवाका राष्ट्रिय स्तरका 12 ट्रेड युनियनको दर्ता खारिज गरेको छ। श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले हिजो नेपाल निजामती सेवा ऐन 2074 अनुसारका 8 र नेपाल स्वास्थ्य सेवा ऐन 2053 अन्तर्गतका 4 ट्रेड युनियनको दर्ता खारिज गरेको हो। निजामती अन्तर्गतका नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल मधेसी निजामती कर्मचारी मञ्च, नेपाल स्वास्थ्यकर्मी संघ, मधेसी स्वास्थ्यकर्मी फोरम, नेपाल एकीकृत सरकारी कर्मचारी संगठन नेपाल र स्वतन्त्र राष्ट्र सेवक कर्मचारी संगठन नेपालको दर्ता खारिज भएको छ। यस्तै स्वास्थ्य सेवा अन्तर्गतका नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ र राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनको पनि दर्ता खारिज गरिएको विभागका प्रवक्ता मणिनाथ गोपले जानकारी दिनुभएको छ। वर्तमान सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश 2083 मार्फत सार्वजनिक सेवामा रहेका ट्रेड युनियन सम्बन्धी व्यवस्था हटाइएपछि ट्रेड युनियनको दर्ता खारेज भएको हो। बागमती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदैछ। यस अवसरमा आज बागमती प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ। आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ। विक्रम सम्मत 1958 वैशाख 24 गते पहिलो अखबारका रूपमा, गोर्खापत्र साप्ताहिकका रूपमा प्रकाशन भएको दिनको अवसर पारेर 2073 सालदेखि सरकारले हरेक वैशाख 24 गतेलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउन सुरुवात गरेको हो। यसै अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद शर्मा, संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले शुभकामना सन्देश दिनुभएको छ। यसैबीच संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सार्वजनिक संस्थानहरूको सुधार र पुनर्संरचना गर्न अपरिहार्य रहेको बताउनु भएको छ। गोर्खापत्र प्रकाशनको 126 वर्ष प्रवेशका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले समयानुकूल ढंगले सार्वजनिक संस्थानलाई अघि बढाउन सरकारले आन्तरिक गृह कार्य गरिरहेकोले गर्नुहुँदै संस्थानको हितलाई केन्द्रमा राखेर कर्मचारीले पनि थप जिम्मेवारी र उत्तरदायित्वका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो। संचार मन्त्री तिमल सिन्हाले अब समस्या मात्रै औल्याएर नहुने भन्दै समाधानमुखी सोच र व्यवहार आवश्यक रहेको उल्लेख गर्नुभएको छ। यसैबीच गोर्खापत्रले आजदेखि सन्थाल र हायु भाषामा समेत समाचार प्रकाशन सुरु गरेको जनाएको छ। सो भाषा सम्बन्धी पृष्ठको प्रतिकृति संचार मन्त्री तिमल सिन्हाले अनावरण समेत गर्नुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी साता चीनको भ्रमण गर्नुहुने भएको छ। अन्तर्राष्ट्रिय मामिलाहरू थप जटिल बन्दै गएको र विश्वव्यापी सङ्कट गहिरिँदै गएका बेला विश्वका दुई महाशक्ति राष्ट्रका प्रमुखहरूबीच छलफल हुँदैछ। अमेरिकी अधिकारीहरूका अनुसार आगामी साता अर्थात् मे 14 र 15 बेजिङमा हुने ट्रम्प र सी बीचको वार्तामा इरानको विषयमा गहन छलफल हुनेछ। गत अक्टोबरमा भएको व्यापार सम्झौतापछि अमेरिका र चीन दुवै देशले स्थिर सम्बन्धलाई सही ट्र्याकमा राखिराख्ने प्रतिबद्धता गरेको त्यसमा भएको प्रगतिबारे पनि ट्रम्प र सी बीच छलफल हुनेछ र इरान र अमेरिका युद्ध अन्त्य गर्ने समझदारी नजिक पुगेका छन्। दुवै पक्षबीच 14 बुधे प्रारम्भिक समझदारी पत्र तयार गर्ने विषयमा प्रगति भएको अन्तर्राष्ट्रिय संचार माध्यम बीबीसीले उल्लेख गरेको छ। समाचारमा जनाइए अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो 24 घण्टामा इरानसँग सकारात्मक वार्ता भएको र सम्झौता सम्भव रहेको बताउनु भएको छ। उहाँले इरानले सहमति जनाए आक्रमण रोक्ने संकेत दिनुभएको हो। प्रस्तावित समझदारीमा इरानको आणविक कार्यक्रम स्थगन, इरानमाथिका प्रतिबन्ध हटाउने तथा होर्मुज जलमार्गमा जहाज आवतजावत पुनः सञ्चालन गर्ने लगायतका विषय समावेश छन्। यो सँगै रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजी सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: भर्खरै सुन्दै हुनुहुन्थ्यो बिहान 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँलाई हार्दिक स्वागत छ। प्रविधिमा पराग पोखरेल, लक्ष्मण विष्टसँगै उद्घोषणतर्फ विमला राई र म अर्जुन श्रेष्ठको। अब प्रस्तुत छ दिउँसो 2:15 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। केही बेरमा यहाँहरूले सुन्न सक्नुहुनेछ सुर सप्तक कार्यक्रम दिवाकर शर्माको साथमा। 12 बजे समाचार, समाचारपछि 12:05 सुन्नुहुनेछ कार्यक्रम सेरोफेरो प्रज्ञा शरदको साथमा। 1 बजे समाचार, 1 बजेको समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण। त्यसपछि 1:20 सुन्नुहुनेछ देश दर्शन कार्यक्रमको पुनः प्रसारण राधा ढुङ्गनाको साथमा। त्यसपछि 1:45 सुन्न सक्नुहुनेछ आधुनिक गीतहरू। आधुनिक गीतपछि यहाँहरूले 2 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। अङ्ग्रेजीको समाचारपछि 2:15 बजे प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार, 5:15 देखि 5:45 बजेसम्म शैक्षिक कार्यक्रम विषयगत पाठ पुनः प्रसारण सुन्नुहुनेछ। अब प्रस्तुत छ सुर सप्तक कार्यक्रम।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रत्येक बिहिबार बिहान 11 बजेको समाचारपछि सुन्न सक्नुहुन्छ कार्यक्रम सुर सप्तक।
1: नमस्कार नमस्कार नमस्कार, रेडियो नेपाल सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरू, यसै गरी रेडियो नेपालको युट्युब च्यानल हेरेर बस्नुभएका दर्शकहरूमा यो सुर सप्त कार्यक्रमबाट म दिवाकर शर्मा हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु। मित्रहरू, सुर सप्त कार्यक्रममा आज हामीले गीत सङ्गीतसँग जोडिँदै गीत सङ्गीतसँगका आवाजलाई प्रस्तुत गर्नको लागि हामी आज रेडियो नेपालको यो स्टुडियोमा उपस्थित भइसकेका छौँ। आज पनि हामी गीत सङ्गीतसँग आबद्ध हुँदै आजको कार्यक्रममा हामीले नेपाली गीत सङ्गीतको आकाशमा एउटा एकदमै नाम चलेको एकदमै सुप्रसिद्ध गायिका जो सम्मानित गायिका हुनुहुन्छ ज्ञानु राणालाई बोलाएका छौँ। आज उहाँका कालजय गीतहरू सुन्नेछौँ। उहाँको म थोरै परिचय दिन चाहन्छु। विक्रम सम्म 2006 सालमा काठमाडौँको ठमेलमा उहाँको जन्म भएको थियो। पिता जनकवि केशरी धर्मराज थापा, जो नेपाली लोकसङ्गीतमा नेपाली लोक साहित्यमा एकदमै प्रख्यात व्यक्तित्व हुनुहुन्थ्यो। माता सावित्री थापाको कोखबाट उहाँको जन्म भएको थियो। 5 सन्तानमध्ये उहाँ जेठी छोरीको रूपमा जन्मिनु भएको थियो। सानैदेखि सङ्गीतमा झुकाव र पिताले सङ्गीतमा गर्नुभएको कार्यले गर्दा नि उहाँमा त्यसको प्रभाव पर्न गयो। त्यस वखत उहाँको घरमा साहित्य जमघट, सङ्गीतका जमघटहरू हुन्थे। साहित्यका त्रिमूर्ति भन्दाखेरि कवि शिरोमणि लेखनाथ पौडेल, बालकृष्ण सम, महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा पनि उहाँले बाल्यकालमा उहाँहरूको एउटा आशीर्वाद पनि प्राप्त गर्नुभएको थियो। ढिली बजार स्थित पद्मकन्या उच्च माविबाट उहाँले SLC उत्तीर्ण गर्नुभयो र होम साइन्स विषय लिएर IA पढ्नुभयो र भारतको बडोदा स्थित MS युनिभर्सिटीबाट शास्त्रीय सङ्गीतमा बिम्युज गर्नुभयो। 2025 सालमा रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगितामा भाग लिनुभयो। जाने कहाँ हो राजे बाटो देखाइदेऊ बोलको गीत गाएर उहाँ प्रथम पुरस्कार र स्वर्ण पदक प्राप्त गर्नुभयो। त्यसपछि उहाँको गायन यात्रा बिस्तारै बिस्तारै चल्न थाल्यो, त्यसले निरन्तरता पाउँदै गयो। चौतारीमा मै बसे होला कि जाने कहाँ होला राजे बाटो देखाइदेऊ, मान्छेको माया यहाँ सिरीमा सिरिने कान्छा, च्याङ्बा हो च्याङ्बा कसैले बुझ्ने मेरो मनको भलाई, भिजो तिम्रो रातो पछ्यौरी धानको बालामा श्यामले जेलेको तानसेन घमाइलो जस्ता कालजय गीत उहाँले गाउनुभयो। लगभग उहाँले हालसम्म 1500 भन्दा बढी गीतहरू रेकर्ड गराइसक्नु भएको छ। लोक, आधुनिक, भजन, पप, शास्त्रीय, अपेरा, चलचित्र, नाटक जस्ता भनौँ विभिन्न विधा उहाँले धेरै गीत गाइसक्नु भएको छ। नेपाली मातृभाषा लगायत नेवारी, मैथिली, भोजपुरी, उर्दू, रुसी, चिनिया, जापानी, बङ्गलादेशी भाषाका पनि गीत उहाँले गाउनुभएको छ। त्यस्ता व्यक्तित्वलाई आज हामीले सुर सप्त कार्यक्रममा निम्ताउन पाउँदा पनि हामीलाई आफैलाई गर्व लागेको छ। सर्वप्रथम उहाँ हाम्रो आदरणीय सम्मानित हाम्रो गायिका हुनुहुन्छ ज्ञानदीलाई म हार्दिक स्वागत गर्न चाहन्छु। ज्ञानदी नमस्कार।
2: नमस्ते।
1: आराम कुशल हुनुहुन्छ नि?
2: हजुर,
1: सब ठीक छ नि?
2: ठिकै छु भन्नु पर्यो।
1: रेडियो नेपालको स्टुडियोमा आइपुग्नु भएको छ, धेरै खुसी लागेको छ।
2: यहाँबाटै सुरु गरेको
1: हो। आज हामी यो ठुलो स्टुडियोमा हामी आज भेला भएका छौँ, साथीहरू हुनुहुन्छ, उहाँको समीपमा बस्दाखेरि कस्तो महसुस गर्नुभएको छ?
2: मलाई धेरै पहिला अब म 22 सालदेखि नै हो रेडियो नेपाल मैले सुरु गरेको त, तर म पुरानो स्टुडियोमा मैले गायन सुरु गरेको हो। अहिले त यो नयाँ स्टुडियो, यहाँ पनि मैले धेरै गीतहरू गाएँ, जस्तै कसैले बुझेन मेरो 45 सालमा गरेको, मान्छेको माया 35 सालमा गरेको, च्याङ्बाई च्याङ्बा भन्ने त पुरानो स्टुडियोमै गरेको मैले 36 सालमा, सिरीमा सिरी पनि मैले पुरानै स्टुडियोमा गरेँ, यहाँ यो स्टुडियोमा चाहिँ मैले 45 सालमा कसैले बुझेन मेरो मनको भावलाई भन्ने चाहिँ गरे हो। त आज कति वर्ष बितिसक्यो, अब त्यो बिचमा अन्तरालमा फेरि आजै त्यही स्टुडियोमा आएर गाउन त मलाई धेरै खुसी लाग्छ।
1: तपाईँ जस्तो व्यक्तित्वलाई हामीले पनि आजको यो रेडियो नेपालको सुर सप्त कार्यक्रम निम्ताउन पाउँदाखेरि हामी पनि एकदमै खुसी भएका छौँ। तपाईँको ती कालजय गीतहरूलाई आज हामी गुन्जाउनेछौँ, सुन्नेछौँ, होइन, तमाम हाम्रा श्रोताहरूलाई पनि सुनाउनेछौँ, र हाम्रो सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको युट्युब च्यानलमा पनि यो कार्यक्रमलाई हामी प्रसारण गरिरहेका छौँ र हेर्नुहुनेछ उहाँहरूले पनि। र आज हामी यो बसाइमा कसैले बुझेन मनको,
2: हजुर, त्यही त अब यो पुरानो यादगार
1: भनेदेखि सम्झना भइरहन्छ दिदीको त्यो कोकिल कण्ठबाट एउटा जुन किसिमको मिठास छ दिदीको, अहिलेसम्म पनि त्यो गीत, त्यो स्वर तपाईँको गीत अहिले पनि त्यत्तिकै लाग्छ कि त्यो समयमा रेकर्ड गर्नुभएको अलिक ताजगी महसुस हुन्छ हामीलाई। आज हामी त्यो गीतबाट आजको हाम्रो कार्यक्रम हामी सुरुवात गर्न चाहन्छौँ, कसैले बुझेन मेरो मनको बलाई। यो गीत चाहिँ रचना विनोद ढकालको छ भनेदेखि सङ्गीत समुजित बास्कुराले गर्नुभएको छ। यो निकै नै चलेको गीत हो। यो ज्ञानु राणाले अझै पनि मिठो गीत गाउन सक्नुहुन्छ। उहाँको स्वरमा लोकगीत होस् चाहे आधुनिक गीत होस् चाहे भजन होस् त्यत्तिकै मिठो सुनिन्थ्यो, र त्यो गीत अब आज हामी यहाँहरू समक्ष राख्दैछौँ, कसैले बुझेन मेरो मनको भला, ओके हामी रेडी छौँ।

0: धेरै मिठो, धेरै मिठो, साह्रै मिठो गीत, 45 साल रेकर्ड गर्नुभयो गीत। अब यतिखेर सम्झिँदाखेरि जुन किसिमको एउटा प्रेरणा पाउनुभयो, जो जनकवि केसरी जो पिताजी हुनुहुन्थ्यो धुराज थापा, एउटा नेपाली लोकसङ्गीतमा उहाँका गीतहरू सदा सर्वदा गुन्जिरहन्छ,
1: उहाँले
0: लोकसङ्गीतमा धेरै काम गर्नुभयो, उहाँको प्रेरणाले तपाईँले गीत गाउन थाल्नुभयो,
1: हजुर।
0: अहिले सम्झिनु पर्दाखेरि आफ्नो बुवालाई, आफ्नो पितालाई कसरी सम्झिनुहुन्छ?
1: औ उहाँले मलाई, म 14 वर्षको उमेर हुँदाखेरि नै लिएर आउनु भएको, मलाई गीत गाउन लिएर आउनुभयो, त्यो पुरानो स्टुडियोमा ल्याउनु भएको।
0: जन्मिनुभयो काठमाडौँमै जन्मिनुभयो, फेरि पोखरा जानुभयो,
1: पोखरा 10 वर्ष बस्यौँ
0: हामी,
1: मेरो बाल्यकाल त्यहीँ हुर्किएँ मैले, अनि पछि म 14 वर्ष भएपछि आउन
0: आएँ। तपाईँ त डोकोमा कसले बोकेर
1: बोकाएर
0: ल्याउनु,
1: डोकोमा बोकाएर 7 दिन लगाएर ल्याउनु भएको,
0: हजुर हजुर।
1: अनि त्यहाँबाट अनि आएर मलाई एकैचोटि, अब त्यति बेला भोइस टेस्ट गर्ने चलन थिएन, एकैचोटि आएर मलाई त्यहाँ पुरानो स्टुडियोमा गीत गाउनु भयो एउटा लोकगीत। त्यति बेला नातिकाज दाईहरू, शिवशङ्कर दाईहरू बसेर अगाडि सुन्नुभएको थियो, सबै पुरानो तारा दिदीहरू सबै बस्नुभएको थियो मैले पहिलोचोटि गाउँदाखेरि,
0: हजुर
1: हजुर, त्यहाँ अगाडि बसेर सुन्नुभयो।
0: तारा दिदीको उमेर पनि त सानै थियो होला त्यो,
1: हजुर, उहाँ पनि उमेर पनि सानै थियो, उहाँहरूले धेरै मन पराउनु भयो मैले पहिलोचोटि गाउँदाखेरि, अनि बुवालाई बधाई दिनुभयो उहाँहरूले। मैले चाहिँ एकै सङ्गीत नसिकिकन एकैचोटि आएर गाएको,
0: बालगीत गाउनु एकैचोटि आधुनिक आउनुभयो,
1: होइन मैले लोकगीतै
0: गाएको,
1: लोकगीतबाटै सुरु गरेको,
0: हजुर
1: लोकगीतै सुरु गरेको,
0: हजुर। पहिला लोकगीत गाउँदा नि त्यतिकै मिठास, आधुनिक गाउँदा नि त्यतिकै राम्रो, भजन गाउँदा नि त्यतिकै, होइन
1: हजुर,
0: यो सरस्वतीको भाषाको गला हो
1: तपाईँ, हजुर हजुर,
0: अनि त्यही सम्झिनु पर्छ, होइन। अब बुवाको योगदानले, बुवाको जुन किसिमको प्रेरणाले तपाईँ यहाँसम्म आइपुग्नुभयो, नेपाली गीत सङ्गीतमा कालजय गीतहरू दिनुभयो यहाँले, होइन, धेरै मिठा मिठा गीतहरू गाउने अवसर पनि प्राप्त गर्नुभयो, गाउनु पनि भयो, होइन। आज हामी धेरै गीत छन् तपाईँका सुन्न लायकका गीतहरू,
1: अब त्यति बेला मलाई बुवाले गाउनु भएको थियो,
0: हजुर,
1: चौतारीमा मै बसे होला कि भन्ने, त्यो एउटा गीत,
0: साह्रै मिठो, साह्रै मिठो गीत थियो त्यो, है, त्यो गीत हामी आज सुन्न चाहन्छौँ। धर्मराज थापा उहाँ जुन जनकवि केसरी उहाँले नै सङ्कलन गर्नुभएको गीत छ, त्यो गीतलाई हामी राख्न चाहन्छौँ आजको सुर सप्त कार्यक्रममा। जो गीत नै कति सालमा भन्नु दिइ सेकर गरेको,
1: यो 32 सालमा
0: चौतारीमा मै बसे होला कि, त हाम्रो 25 सालमा चाहिँ स्वर परीक्षा दिँदा चाहिँ,
1: स्वर परीक्षा दिँदा मैले जाने कहाँ होला
0: यसै गीतले पाउनु भएको थियो पुरस्कार, भनेपछि आज हामी चौतारीमा मै बसे होला कि। आज हामी रेडियो नेपालको स्टुडियो बसिरहेका छौँ, यहाँबाट हामी सुर सप्त कार्यक्रम गरिरहेका छौँ, तर पनि हामीलाई सम्झना हुन्छ त्यो चौतारीको, त्यो भन्ज्याङको गाउँ बैसीको, किनकि हाम्रो थालनी हामी गाउँ बेसीबाट, गाउँ सहरबाट हामी आएका हौँ, सहर आएका हौँ, र आज हामीलाई पनि त्यो गाउँको माया छ, त्यो गाउँको जुन किसिमको परिवेश छ त्यसको माया छ, पक्कै पनि यो गीतले पनि त्यो गीत त्यो परिवेशमा लान्छ हामीलाई, त्यो अवश्य लागेको छ। ठिक छ, सुरु गरौँ दिदी, हस्।

0: साह्रै मिठो दिदी सल्लाई हो जुबनको लागि हो यति मिठो लोकगीत है
1: गाउनु
0: यहाँले एउटा भाग्यमानी गायिका सम्झन्छु म त होइन किनभनेदेखि यति मिठा मिठा लोकगीत गाउनु भएको छ स्वर सम्राट नारायण गोपाल सिंहको गीत यहाँले गाउनु भएको छ
1: होइन
0: त्यो पनि एउटा ठुलो अवसर ठुलो एउटा समयको जुन किसिमले यहाँले गाउनु हो यसै गरी सङ्गीतका शिखर व्यक्तित्व हामी भन्छौँ मूर्धन्य व्यक्तित्व गोपालञ्जन जो हुनुहुन्छ
1: होइन
0: गोपालञ्जनसँग पनि यहाँले गाउनुभयो गीतहरू भनेदेखि नेपाली सङ्गीतमा जुन किसिमको एउटा त्यो बेलाको पकड त्यो समयमा सुन्दर मिठा मिठा गीत तपाईँले उहाँहरू व्यक्तित्वसँग गाउने अवसर पनि प्राप्त गर्नुभयो एकदमै राम्रो मिठा मिठा गीत भए ती गीत सबै कालजयी गीतहरू भने है अब ती लोकगीत मिठा मिठा गाउँदाखेरि गाउनु भएको छ अहिले सुन्दाखेरि यो समय होइन 25 सालदेखि 24 सालदेखि गाउन थाल्नुभएको तपाईँले यति समय आइसकेका 6 दशक भइसक्यो तपाईँले गीत सङ्गीतमा बिताउनु भएको होइन अहिले हेर्दाखेरि लोकगीतमा आएको रास भनौँ लोकगीतमा आएको कुनै एउटा यो कमी कमजोरीका कुराकानी गर्दाखेरि कहिले मौलिकताका कुराकानी गर्छौँ होइन कहिले काहीँ वाद्यवादनका कुराकानी गर्छौँ हाम्रो आफ्ना मौलिक बाजाहरू प्रयोग भएन भन्छौँ यी विभिन्न कुराहरू पाउँछौँ हामीलाई तपाईँलाई कस्तो लाग्छ अहिले यो कुरा देख्दाखेरि
1: अहिले त्यति हामीले मौलिकतामा भिजेको लोकगीतहरू पाएका छैनौँ जति पहिला एउटा स्वर्णिम युग थियो त्यो सङ्गीत भनौँ अब रचना भनौँ अब गायन पनि त्यत्तिकै एउटा मिलेको विधामा मिलेको गीतहरू त्यति बेला थियो मेरो पिताजीले एउटा सङ्कलन गरेका लेखेका लोकगीतहरू पनि त्यत्तिकै मार्मिक त्यति आफ्नो गाउँघरमा डुबेको आफ्नो देश नेपालको एउटा माटोको भूमिको एउटा लोकगीतको एउटा सुगन्ध आएको एउटा गीतहरू थिए अहिले म चाहिँ नेपाली सङ्गीत कतातिर लागिरहेको छ भनेर मलाई अलिकति दुःख लाग्छ किनभने त्यो जुन हिसाब किताबले यो बढ्दै जानुपर्ने हो नि विकसित हुँदै जानुपर्ने त्यो चाहिँ अलिक खस्किएको छ क्या नेपाली सङ्गीत त्यति अगाडि चाहिँ बढेको छैन
0: जस्तो यहाँहरूले गर्नुभएका सृजनाहरू जति पनि छन् ती मौलिकताका कुरामा कालजयी गीतहरूलाई अलिकति संरक्षण गर्नु पनि आवश्यक छ
1: त्यो चाहिँ अलिकति के भएर हो समयले हो कि मेहनत नपुगे हो कि के भएको हो म केही बुझ्न सक्दिनँ जति अमर गुरुङ दाई गोपालञ्जन दाई नारायण गोपाल दाई तारा दिदी शिवशङ्कर दाई नातिकाजी दाई बच्चु कैलाश दाईहरू जुन हुनुहुन्थ्यो नि त्यति बेलाका सङ्गीत धेरै अगाडि नेपाली सङ्गीत धेरै अगाडि चम्किएको थियो कि अब अहिले चाहिँ मलाई चाहिँ साह्रै दिक्क लाग्छ
0: तपाईँ जस्तो एउटा अग्रज व्यक्तित्वहरू हुनुहुन्छ जो होइन सङ्गीतमा कहिले काहीँ अलिकता के हुन्छन् ती व्यक्तित्वले अलिकता यी कुराहरूलाई चाहिँ बुझेर चाहिँ अब यस्तो गर्नुपर्छ यो भएन कि नेपाली सङ्गीतमा देखेका विकृति विसङ्गतिलाई अलिकता रोकथाम गर्न सक्ने उपायहरू केही अप्नाउनु पर्छ कि भन्ने कुरा
1: अब यो कुरा सम्बन्धित निकायले पनि ध्यान दिनुपर्छ हामीले मात्रै दिएर पनि भएन देशको राष्ट्रको प्रमुखहरूले पनि ध्यान दिनु पर्यो सङ्गीतलाई होइन अब लोकगीतहरूलाई आफ्नो देशको हाम्रो नेपालको सङ्गीतलाई सबैले ध्यान दियो भने जरुरै यो अगाडि
0: आउँछ पक्कै पनि नेपाली सङ्गीत निकै नै धनी छ सङ्गीतमा
1: धेरै सङ्गीतमा धेरै धनी छ हाम्रो देशको एउटा नेचुरल ब्युटी त्यत्तिकै धनी छ गीतहरू सङ्गीत एउटा भण्डारै छ होइन केही कुरामा कमी छैन नेपाल त नेपाल एउटा साँच्चै भन्नु भने विश्वको एउटा सुन्दर हिरा जस्तो नेपाल तर विडम्बना के छ भने प्रकृतिले धेरै थुपारेको एउटा मूलमा अलिकति दाग लाग्यो
0: प्रचुर मात्रामा छ हामीसँग भनौँ पर्यटनका कुराहरूदेखि लिएर
1: धेरै कुरामा हामी अलिकति समसमेत हुन सकिएन सबैजनाले अलिकति कदममा होस्तैमा हैसे गरेर कदम कदम चलाएर अगाडि बढ्यौँ आफ्नो देशको माया गरेर अनि सङ्गीतमा पनि त्यत्तिकै एउटा जागरण ल्याउन सक्यौँ भने यो अगाडि जरुरी आउँछ
0: अवश्य दिदीका यी कुराहरूलाई मनन गर्दै हामी अगाडि बढ्न चाहन्छौँ निश्चित रूपमा नेपाली गीत सङ्गीतमा सबैजनाको हातेमालो रह्यो भनेदेखि नेपाली सङ्गीतले केही न केही गर्न सक्छ त्यो हाम्रोसँग भएका धेरै भएका उत्पादन हामीसँग भएका चिज हामीसँग रहेका बाँकी रहेका कुराहरूले पनि त्यो कुरा प्रष्ट गर्छ अब हामी फेरि तेस्रो गीतमा लाग्न चाहन्छौँ
1: त्यही गाउँ मान्छेको यहाँ खोलाको पानी मैले त्यो 35 सालमा
0: गर्दाखेरि जुन शिवशङ्कर दाईले सङ्गीत गर्नुभयो
1: होइन
0: राममान्त्रीको जुन किसिमको गायनको जुन तालमेल सिरीमा सिरी पछि हो
1: होइन सिरीमा सिरी पहिला लोकगीत ल्याऊ भन्नुभयो दाईले मलाई
0: हजुर
1: अनि मैले मेरो बुवा गएर मैले लोकगीत गाएको छैन
0: मैले सुनेको दिदी एउटा कुरा तपाईँलाई नान दाईले भेटेरै चाहिँ भन्नुभयो
1: तपाईँसँग
0: गाउन मन छ
1: भेटेरै भन्नुभएको त्यहाँ सिंहदरको गेटमा मोटरसाइकलमा चढेर आएर मोटरसाइकल रोकेर मैले लोकगीत गाएको छैन तिमीसँग गानु गाउनु पर्यो भनेर मलाई आफै भन्नुभयो त्यो एउटा त्यत्रो ठुलो एउटा कलाकारले उहाँले मलाई भन्नु पनि ठुलो कुरा हो होइन। म त्यति बेला लोकगीत मात्रै गाउँथे, लोकगीत बाटोमा म अगाडि आइरहेको थिएँ त्यति बेला, मैले आधुनिक गाएको थिएन। पछि मेरो बुवाले धमाधम लोकगीत दिने, म गाउँदै गाउँदै आएँ। पछि नारायण गोपाल दाईले मेरा गीतहरू सुनेर मलाई पनि लोकगीत गाउन मन लाग्यो भनेर दाईले माग्नु भएको। त्यो गीत गाएपछि अनि राममान त्रिसेत दाईले ल मैले एउटा डुएट बनाएको छु तिमी र नारायण गोपालले गाउने है भन्नुभयो। अनि हुन्छ,
0: कति राम्रो शब्दहरू कति राम्रा छन् यसमा, जुन किसिमको जुन तालमेल छ, जुन किसिमको यहाँले गाउनु भएको छ मान्छेको यहाँ खोलाको पान जस्तो, पक्कै पनि यो गीतको तालमेल छ जुन गीत तपाईँहरूले गाउनु भएको छ ती चाहिँ कालजयी बने। अब त्यो गीत हामी सुन्न चाहन्छौँ, मान्छेको माया, जसमा सङ्गीत छ शिव शङ्करको र यसमा रचना छ राममान त्रिसेतको। त्यो गीत स्वर सम्राट नारायण गोपाल र ज्ञान राणा दिदीले गाउनु भएको थियो। त्यो गीत आज हामी प्रत्यक्ष रूपमा हामी सुन्न चाहन्छौँ र सुनाउन चाहन्छौँ।

0: मिठो, धेरै मिठो यो कालजय गीत
1: सुन्न पाएँ। नारायण गोपाल दाई हुनुहुन्न होइन, अब मैले आफ्नो पार्ट मात्रै गाएँ दाईलाई सम्झेर। मलाई कस्तो लाग्छ भने यो गीत गाउँदाखेरि धेरै वर्ष बित्यो नि।
0: हजुर हजुर,
1: अब दाईहरू त अब यो धरतीमा आफ्नो छोडेर गइसक्नु भयो होइन, गोपाल इन्जन दाई, नारायण गोपाल दाईहरू सबैजना जानुभयो, तारा दिदी भयो होइन, शिवशङ्कर दाई, नातिकाजी दाईहरू। तर म भावुक भएँ कि अहिले आज रेडियोमा आउँदाखेरि, मलाई उहाँहरू कसैलाई पनि अब नदेख्दा आफू त्यति बेला आएर रमाइलो भएर बसेर गाएको होइन, आज चाहिँ अलिकति सम्झना आयो।
0: पक्कै पनि उहाँहरू हामी सम्झिन्छौँ नेपाली गीत सङ्गीतमा जुन किसिमका गहनाहरूका उहाँले हिराहरू छोड्नु भएको छ, त्यो छोडेर जानुभएको चिजलाई संरक्षण गर्नु नै हाम्रो लागि ठुलो दायित्व हो। हामीले त्यो कुरालाई सम्झिनुपर्छ, बुझ्नुपर्छ। नेपाली गीत सङ्गीतमा जति उहाँले गर्नुभएको योगदान छ, त्यो योगदानलाई सम्झिँदै, त्यो योगदानको कदर गर्दै हामी अगाडि बढ्न सक्यौँ भने पक्कै पनि नेपाली सङ्गीतले, नेपाली सङ्गीतमा भएका विकासक कुराहरूलाई, राम्रा कुराहरूलाई हामीले सहीमा लान सक्छौँ। हाम्रो सुरसप्त कार्यक्रमले यही चाहना गरेको छ कि प्रत्यक्ष रूपमा यहाँसँग जस्ता व्यक्तित्वसँग बसेर प्रत्यक्ष ती पुराना सदाभार, कर्णप्रिय लोकप्रिय गीतहरू जति छन् ती गीतहरूलाई सुन्ने र सुनाउने हाम्रो जमर्को हामी गरिरहेका छौँ। यहाँको आशीर्वादले गर्दा हामी कार्यक्रम सञ्चालन गरिरहेका छौँ होइन। दिदी आइदिनु भयो, यस्तो यो कार्यक्रममा हामीले धेरै कुराहरू बुझ्ने मौका पनि पायौँ। जुन किसिमले हेर्दाखेरि छ दशकभन्दा बढी समय यहाँले गीत सङ्गीतमा बिताउनु भयो, त्यो बिताएको समय र अहिले जुन किसिमका गीत गाइदिनु भएको छ, त्यो गीतहरूलाई हामीले सम्झिँदाखेरि पक्कै पनि हाम्रो मानसपटलमा त्यो गीतको सम्झना हुन्छ। त्यो कसरी गाउनु भयो होला, कति मिठा गीतहरू भए, यो मान्छेको माया यहाँ जुन किसिमको गीत गाउनु भयो, अहिले पनि त्यत्तिकै मिठो छ तपाईँको गला होइन, मिठो छ, गीतप्रतिको झुकाव लगाव जुन किसिमको छ, सम्झिरहेको छ होइन, गर्नु भएको छ।
1: अब मैले गोपाल इन्जन दाईलाई सम्झेँ कि
0: हजुर,
1: अहिले फेरि त्यति बेला तामाङ सेलो उहाँले पनि आफै भन्नुभयो मलाई, दाईले म अब तिमीले नारायण गोपालसँग गायौ, अब मसँग एउटा तामाङ सेलो गाउँ है भन्नुभयो कि दाईले गोपाल।
0: कति राम्रो अवसर पाउनुभएको हजुर।
1: अनि मैले कस्तो खुसी लाग्यो मलाई नारायण गोपाल दाईसँग गाएपछि, अनि गोपाल इन्जन दाईले नि आफै लिएर आउनुभयो गीत, अनि लिएर आएर मलाई ज्ञानु आऊ भनेर सुन सँगै बसाएर सुनाउनु भयो, अनि त्यो गीत साह्रै राम्रो लाग्छ, अहिलेसम्म पनि ताजै लाग्छ
0: मलाई त्यो गीतको कुरा गर्ने गर्दाखेरि। च्याङमा

0: तर पनि त्यो गीत बजिसकेपछि त्यसको जब धुन बज्छ त्यसपछि त्यो च्याङबा हो च्याङबा, त्यति प्रिय गीत हो यो, त्यति प्रिय भएको छ, सबै लोकप्रिय भएको छ, हामी त्यही चाहन्छौँ। आज हामी दिदीले जुन गाउनु भएको छ च्याङबा हो च्याङबा, यसको सम्झना गर्दा कति सालमा रेकर्ड भएको थियो होला
1: यो? 36 सालमा,
0: 36 सालमा रेकर्ड भएको थियो। यो नेपालमै भयो होइन?
1: हजुर, पुरानो स्टुडियो,
0: पुरानो स्टुडियोमा भयो होइन? भनेपछि दिदीले गीत सिक्नुभयो, सिकेपछि अब लोकगीत गाइरहेको मान्छे अब तामाङ सेलोमाङ कुनै समस्या परै पऱ्यो नि त्यसमा
1: होइन?
0: केही पर्यो समस्या?
1: समस्या केही के भयो भने दाइले मलाई तिमी तामाङ जस्तै भएर गाऊ है, तामाङको स्वर निका एउटा पनि मैले भने दाइ तामाङ कसरी भन्ने भने स्वरबाट निकाल
0: ज्ञान तामाङ भन्देऊ होइन,
1: तामाङ भन्देऊ भन्नुभयो अरे, तामाङ नि बनेर गाऊ है भनेर हँसाउनुभयो एकछिन। त्यति रमाइलो
0: हुन्थ्यो
1: कि, हँसाउनु हुन्थ्यो कि। अब त्यो सुनाऊ अब है।
0: हजुर हजुर, त्यो गीत पक्कै पनि मिठो गीत, कालजाई गीत छ जुन गीत छ यो, मैले च्याङबा हो च्याङबा।

0: मिठो मिठो, धेरै मिठो गीत, एकदमै यो काल चाहिँ गीत यो सधैँ प्रिय लाग्ने गीत, जति सुन्दा पनि कुनै यो एउटा तामाङको तामाङ जातिको मात्रै नभइकन यो सम्पूर्ण नेपाली जातिको गीत बनेको
1: छ। हजुर हजुर हजुर,
0: यो गीतले एउटा नेपाली गीत सङ्गीतको प्रतिनिधित्व गर्छ, जहाँ सुन्दा पनि यो गीतको एउटा तपाईँले त जहिले पनि गाउँदाखेरि यी गीतहरूलाई त सधैँ गाउनुपर्छ,
1: सधैँ
0: गाउनुपर्छ होला, यो प्रिय गीत बनेका छन् लाग्छ हामीलाई। नेपाली गीत सङ्गीतमा तपाईँ जस्ता व्यक्तित्वले दिनुभएका हामीलाई दिएको जुन सम्पत्ति छ, यो सम्पत्ति काल चाहिँ सधैँ रहिरहनेछ, हाम्रो नेपाली गीत सङ्गीतको इतिहासमा रहिरहनेछ भन्ने कुरो हामीले महसुस गरेका छौँ। अब यो एक किसिमको अहिलेसम्म पनि यहाँको जुन स्वरको कुराकानी गर्दाखेरि त्यतिकै मिठास चले पनि कुनै हामी स्वरमा कमी पाउँदैनौँ, होइन? रियाज के होला धेरै नै?
1: होइन, म अलिकति एक वर्ष भयो, अलिकति म अलिकति अस्वस्थ भएको, अनि तैपनि म चाहिँ आफ्नो रियाज चाहिँ छोडेको छैन।
0: भजन पनि त्यतिकै मिठो गाउनुहुन्छ, होइन? अहिलेको पुस्तालाई जुन किसिमको पुस्ता अहिले बढेको छ अगाडि, परिवर्तन केही चेन्ज हुनुपर्छ सङ्गीतमा भनेर, होइन? अहिले हुँदा हुँदा एआई भन्ने शब्द पनि आएको छ,
1: आर्टिफिसियल
0: इन्टेलिजेन्ट, त्यसैले गीत बनाउने, त्यसै सब कुरा गर्ने पनि आइरहेको छ। यो पुस्ता यसरी बढेको छ, यो पुस्ताको लागि दिदीको सन्देश के हुनसक्छ?
1: अब यो

0: जति डेभलप भयो त्यति यो मेसिनेरी सामान इलेक्ट्रिक सामानहरूले होइन सबै एउटा फुलफिल गर्ने भने हामी सिङ्गर भएको के काम लाएर होइन अब सिङ्गर भएपछि त अब एउटा गायक गायिकाहरूले आफ्नो जिन्दगी नै सङ्गीतमा बिताउने भने आफ्नो आत्मसन्तुष्टिको लागि हो क्या गाउने भन्ने कुरा. अब यो कानको लागि एआइजीको गीत सुनेर त त्यो त हरेक सिङ्गरहरूलाई यदि एउटा परमात्मासँग जोडिनु मन छ भगवान्सँग अलिकति मिल्नु मन छ भने आफू नै एउटा सधैँ प्र्याक्टिस गरेर आफू नै एउटा निरन्तर एउटा अभ्यास गरेर सङ्गीतमा लागिरह्यो भने यो एआईको कामै लाग्दैन कि आफै एउटा सक्षम भइन्छ र आफै एउटा दोहोरो हुन्छ आफूलाई पनि आत्मसन्तुष्टि पनि हुन्छ एउटा परमात्मासँग पनि मिलन छिटै राम्रै हुनसक्छ यही जुनीमा नै तर हामीले सिक्नु पर्यो एकदमै अभ्यास र निरन्तरता यो चाहिँ दिइरहनु पर्यो.
1: पक्कै पनि दिदीका लाइफ सान्दर्भिक कुराहरू छन् अनि यसो जुन माहौल हाम्रो बनेको छ प्रत्यक्ष रूपमा हामी वाद्य वादक बसेर होइन हामी लाइभ रूपमा प्रत्यक्ष रूपमा हामी गाइरहेका छौँ त्यसको अभ्यास बिस्तारै कम हुँदै गइरहेको छ.
0: हजुर एकदमै
1: बाजाले सम्पूर्ण कुरा एउटै
0: होइन हामीले यो विकसित हेर्नु हुँदैन के हाम्रो एउटा जमिनदेखि नै हामी कसरी आएको हामीले के गर्नुपर्छ हाम्रो पुर्खाहरूले हाम्रो ऋषिमुनिहरूले के गरेको छ संस्कृति के हो हाम्रो हाम्रो संस्कार के हो त्यो बुझ्दै ल्याउनु पर्यो नि त हामीले त्यो बाहिर बाहिर माथि उडेर एकदम विकसित एउटा मलाई त्यो लाग्दैन मन पर्दैन मलाई त्यस कारण आफू हामी आफ्नो धरातलमा हेरेर काम गर्न सक्नुपर्छ.
1: निश्चित रूपमा हामी त्यही चाहना गर्छौँ. पक्कै पनि नेपाली गीत सङ्गीतको एउटा जुन किसिमको स्वर्णिम काल भएको थियो सुगम सङ्गीतका कुराकानी गर्छौँ है त सदाभारत सङ्गीतका कुराकानी गर्छौँ के लाग्छ दिदीलाई यो सङ्गीत फेरि पनि फर्किन्छ नेपाली चाहनाभित्र ती सङ्गीत सक्छन्.
0: सबैको मन एउटा कस्तो हुनु पर्यो भने एकनाश हुनु पर्यो स्वच्छ एकदम निर्मल सबैको राम्रो एउटा मन भए विचलित नभइकन अगाडि बढ्यो भने निश्चय नै अगाडि आउँछ राम्रो हुन्छ
1: राम्रो हुन्छ. दिदीका जुन किसिमका सन्देश भन्छौँ एउटा एउटा आशीर्वाद भन्छ नेपाली गीत सङ्गीतमा उहाँ जस्तो व्यक्तित्वले अहिलेका पुस्तालाई दिने किसिमका आशीर्वाद एउटा भनौँ सुझाव सल्लाह नै ती कुरालाई हामीले ग्रहण गर्न सक्यौँ आशा गरौँ भविष्यमा नेपाली गीत सङ्गीतको मौलिकता नेपाली गीत सङ्गीत जुन परम्परा नेपाली गीत सङ्गीत जुन किसिमको बोकेको एउटा आफ्नो पहिचान छ जुन एउटा गन्ध छ सुगन्ध छ त्यो सुगन्ध फैलिरहोस् हामी त्यही चाहना गर्छौँ. दिदी हामी कार्यक्रम करिब करिब अन्त्यमा आउन लागिसकेका छौँ है हामी जहाँ जाँदा एउटा यो दिदीको एउटा गीत बाँकी छ तर गीत थुप्रै गीत छन् दिदीका
0: सुनिरहौँ
1: जस्तो लाग्छ हामीलाई दिन बित्छ रात बित्छ दिदीको गीत सुन्दाखेरि त्यो हामीलाई थाहा हुँदैन हजुर होइन हामी जहाँ जाँदै त्यो सिरीमा सिरी गीत सुन्छौँ. अब हामी एउटा गीत बाँकी छ हामीसँग एउटा गीत हामी सुन्छौँ र त्यो गीतबाट हामी बिदा हुन चाहन्छौँ र अब हामी कार्यक्रमको अन्त्यमा जहाँ जाँदै हामी सबैजनाको बिदा हुन चाहन्छौँ र बिदा सँगसँगै हामी गीतलाई राख्न चाहन्छौँ. आज उन सुर सप्तक कार्यक्रममा यहाँ आइदिनु भयो हाम्रो लागि एउटा भौतिक रूपमा आइदिनु भयो उपस्थित जनाइदिनु भयो त्यसको लागि हामी साह्रै हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छौँ.
0: तपाईँहरूले सम्झेर बोलाउनु भयो तपाईँहरूलाई रेडियो नेपाल सबै परिवारलाई मेरो हृदयदेखि
1: दिदीको यो हामी स्वास्थ्य लाभको कामना गर्छौँ अझ पनि यस्ता मिठा गीतहरू सङ्गीतहरू गाउँदै जानुहोस् हामी त्यही कामना पनि गर्छौँ. आजको हाम्रो सुर सप्तक कार्यक्रमबाट हामी विशेष गरेर नवराज गुरुङ हुनुहुन्थ्यो तबलामा इफेक्टमा रुबिन गन्धर्व मादलमा यसै गरी हाम्रो सुनिल बरदेवा भाइ हुनुहुन्थ्यो भनेदेखि हार्मोनियममा हरिशङ्कर चौधरी गिटारमा दीपक सुनाम किबोर्डमा हाम्रो नुच्छे महर्जन बाँसुरीमा डाक्टर निरञ्जन भण्डारी र सारङ्गीमा खड्ग गन्धर्व र प्रविधि संयोजनतर्फ मोहन रायमाजीले संयोजन गर्नुहुन्छ त्यो हामी रेडियो नेपालबाट प्रसारण पनि गर्नेछौँ. प्रत्येक बिहिबार 11 बजेको समाचारपछि बिहानै यहाँले सुन्न सक्नुहुनेछ सुर सप्त कार्यक्रम. म दिवाकर शर्मा छु कार्यक्रम सञ्चालक यहाँहरू माझमा. अब यो जहाँ जाँदै जुन गीतको चर्चा भइरहेको छ सिरीमा सिरी निकै लोकप्रिय गीत त्यो गीत अघि नै हामीले कुरा गरिसकेका छौँ ज्ञानदीसँग चाहिँ त्यो गीत स्वयं स्वर सम्राट नारायण गोपालले तपाईँसँग मलाई लोकगीत गाउन मन लागेको छ एउटा गीत तयार गर्नुहोस् भनेर जुन आग्रह गर्नुभएको छ त्यो आग्रहको आधारमा उहाँले आफ्ना पिताश्री जो जनकवि केशरी धर्मराज थापा हुनुहुन्थ्यो उहाँलाई भन्नुभयो जसले जसले नेपाली लोक सङ्गीतमा लोक साहित्यमा त्यत्तिकै ठुलो योगदान दिनुभएको छ उहाँसँग कुरा गरिसकेपछि त्यो गीतको निर्माण भयो त्यो गीत बन्यो र त्यो गीत जसरी एउटा लोकगीतको जुन किसिमको एउटा फ्लेभर जुन लोकगीत बन्नुपर्ने थियो त्यो लोकगीत बन्यो यसका शब्दहरू यसका भावहरू यसका जुन फिलिङ्स छ यसका जुन गीतका तरङ्ग छ त्यो गीतले पक्कै पनि नेपाली त्यो गीत अब जहाँ जाँदै हामी छोड्न चाहन्छौँ दिदीसँग र मैले पनि एउटा भाग्य अहोभाग्य मेरो पनि भन्नुपर्छ स्वर सम्राट नारायण गोपालले गाउनु भएको पार्ट गीत छ त्यो गीत मैले गाउने अवसर पाएको छु र दिदीसँग म यो गीत गाउँदैछु. अब हामी सुनाउँदैछौँ सिरीमा सिरी निकान्छ बतासे चल्यो पक्कै पनि यो गीत मिठो गीतबाट आजको हाम्रो सुरु सप्ताह कार्यक्रम बिदा हुन चाहन्छौँ र बिदा हुन्छौँ र फेरि पनि हामी अर्को हप्ता यहाँहरू माझमा आउनेछौँ विशिष्ट कलाकारका साथमा फेरि फेरि गीत सङ्गीतमा रम्न चाहन्छौँ नेपाली गीत सङ्गीतलाई माया गर्न चाहन्छौँ नेपाली गीत सङ्गीतको उन्नति प्रगति होस् भन्ने कामना गर्छौँ र तपाईँहरूले पनि त्यही चाहना गर्नुहोस् हाम्रो त्यही शुभकामना छ हाम्रो त्यही शुभेच्छा छ हस् त

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रत्येक बिहिबार बिहान 11 बजेको समाचारपछि सुन्न सक्नुहुन्छ कार्यक्रम सुर सप्तक।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।
3: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
4: नागरिक लगानी कोष
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
6: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।
7: झण्डु आयुर्वेद,
8: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
7: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
8: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
7: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
8: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-4418।

0: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यारघ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
1: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छ, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छ।
0: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ, जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ।
2: ल यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो, श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यारघ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
0: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
2: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
3: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक श्वास हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यारघ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र,

रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। संवैधानिक परिषदको बैठक आज बस्दैछ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज साँझ 5 बजे बस्ने बैठकले सम्भवतः प्रधान न्यायाधीश नियुक्तिको लागि राष्ट्रपति समक्ष सिफारिस गर्नेछ। रिक्त प्रधान न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषदका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्रीको निर्देशन अनुसार बैठक बस्न लागेको परिषद सचिवालयले जनाएको छ। बैठकमा सहभागी हुन सभामुख डोल प्रसाद अरियाल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतम, प्रतिनिधि सभामा विपक्षी दलका नेता भीष्मराज आङदेम्बे र उपसभामुख रुबी कुमारी ठाकुरलाई आमन्त्रण गरिएको सचिवालयले जनाएको छ। आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ। विक्रम सम्बत 1958 वैशाख 24 गते पहिलो अखबारको रूपमा गोर्खापत्र साप्ताहिकको रूपमा प्रकाशन भएको दिनको अवसर पारेर 2073 सालदेखि सरकारले हरेक वैशाख 24 गतेलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउन सुरुवात गरेको हो। पत्रकारिता क्षेत्रको समग्र विकास, सामाजिक उत्तरदायित्व र पेसागत तथा व्यावसायिक सुरक्षाको स्मरण गर्दै हरेक वर्ष यो दिवस मनाउने गरिन्छ। दिवसको अवसरमा आज संचार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रपति भवनमा विशेष समारोहको आयोजना गरेको छ। पत्रकारिता दिवस तथा 126 वर्ष प्रवेशको अवसरमा गोर्खापत्र दैनिकले आज विशेष अङ्क प्रकाशन गरेको छ। यसै अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद

0: प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

नमस्ते, रेडियो नेपाल सुनेर बसिरहनु भएका हाम्रा सम्पूर्ण श्रोतामा हार्दिक स्वागत अभिवादन गर्दछौ। टेक्निकल सपोर्टमा हुनुहुन्छ पराग पोखरेल अनि तपाईँको साथमा छु म प्रज्ञा शरद। आज पनि हामी समसामयिक विषयका साथमा उपस्थित भएका छौँ। आजको यात्रामा पनि तपाईँहरूलाई स्वागत छ।

आज वैशाख 24 गते राष्ट्रिय पत्रकारिता दिवस। राष्ट्रिय पत्रकारिता दिवस केवल औपचारिक दिवस मात्र नभई यो एउटा प्रेस स्वतन्त्रता, पत्रकारको सुरक्षा र सूचना अधिकारको अवस्थामाथि सोच्ने दिवस पनि हो। सम्पूर्ण पत्रकारहरूमा हामी राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना पनि दिन चाहन्छौँ। त्यसै गरी भोलि मे 8 तारिक विश्व रेड क्रस दिवस। मानवताको सेवा नै सबैभन्दा ठूलो धर्म हो भन्ने पवित्र उद्देश्यका साथ प्रत्येक वर्ष मे 8 तारिकमा जे हेनरी ड्युनान्टको सम्झनामा मनाउने गरिन्छ। उहाँ रेड क्रसका संस्थापक हुनुहुन्छ, साथै उहाँ पहिलो नोबेल पीस पुरस्कार विजेता पनि हुनुहुन्छ। रेड क्रसको उद्देश्यको कुरा गर्ने हो भने मानवता र सेवाभाव फैलाउनु यसको मूल उद्देश्य हो। विपदमा, युद्ध, आपतकालमा सहयोग गर्नु हो। रक्तदान, स्वास्थ्य सेवा र मानवीय सहयोगप्रति सचेतना बढाउने यसको उद्देश्य रहेको छ। नेपालमा पनि 77 जिल्लामा रेड क्रसले सेवा दिँदै आएको छ। 90 सालदेखि 72 सालसम्मका ठूला भूकम्प खेपेको नेपाललाई रेड क्रसले ठूलो सहयोग र योगदान दिँदै आएको छ। द्वन्द्वकालमा होस् या बाढी पहिरोको विपदका बेलामा होस्, रेड क्रसको सहयोग सेवा अतुलनीय देखिन्छ। रेड क्रसको यो योगदान, भूमिका, मानव सेवा र सहयोगलाई तपाईँ कसरी लिनुभएको छ र रेड क्रसको सेवा भावलाई अझ प्रभावकारी बनाउन तपाईँ हाम्रो भूमिका के हुनसक्छ? हाम्रो पनि, हामीले पनि, हाम्रो तर्फबाट पनि केही योगदान हुनसक्छ। हामीले पनि सेवाभाव हामीमा पनि जगाउन सक्छौँ, स्वयं सेवाको भावना जगाउन सक्छौँ, रक्तदान गर्न सक्छौँ, आपतको विपदको बेलामा सहयोग गर्न सक्छौँ। हाम्रो पनि महत्त्वपूर्ण भूमिका हुन्छ जस्तो लाग्छ। र आज हामी यसै सेरोफेरोमा रहेर कुराकानी गर्नेछौँ। तपाईँहरूले रेडियो नेपालमा कार्यक्रम सेरोफेरो सुन्दै रहनुहोला। अहिलेका लागि भने हामी रेड क्रससँग सम्बन्धित एउटा गीत राख्दैछौँ। यो रामेश र साथीहरूलेको स्वरमा रहेको गीत छ, रक्तदान। यो गीतपछि तपाईँहरूसँग कुराकानी गर्नेछौँ। सुन्दै गर्नुहोला रेडियो नेपालमा कार्यक्रम सेरोफेरो।

0: हजुर, एउटा हामीले एकदमै सेवाभावले भरिएको रक्तदान गरी गरौँ जीवनदान भन्ने यो रामेशको स्वर, रामेश र उहाँका साथीहरूको स्वरमा रहेको गीत राख्यौँ हामीले। र यो गीतपछि तपाईँहरूलाई स्वागत छ रेडियो नेपालको विचार प्रधान कार्यक्रम सेरोफेरोमा। हामी समसामयिक विषयमा तपाईँहरूका अमूल्य विचारलाई सुन्न अनि सुनाउन उपस्थित हुने गर्छौँ। भोलिको दिन महत्त्वपूर्ण दिन छ हामी सबैका लागि, किनभने रेड क्रस भनेपछि हामी सबैलाई थाहा छ, वर्षौँदेखि सदियौँदेखि रेड क्रसले नेपालको हरेक क्षेत्रमा सहयोग गर्दै आएको छ, स्वयंसेवी भूमिका निर्वाह गर्दै आएको छ। चाहे त्यो द्वन्द्वको बेला होस्, चाहे त्यो कोरोना कोभिडको बेलामा होस्, चाहे त्यो ठुला ठुला हाम्रा भुइँचालो 90 सालका भुइँचालो होस् या 72 सालको भुइँचालो होस्, त्यो बिचमा गएका अरू अन्य भुइँचालोको समयमा पनि किन नहोस्, हरेक नागरिकलाई, हरेक घर घर नेपाली नागरिकको घर घरमा पुगेर रेड क्रसले सेवा दिइरहेको छ। र आज हामी यसै सेरोफेरोमा रहेर कुराकानी गर्नेछौँ। रेड क्रसलाई अझ प्रभावकारी बनाउन नागरिकको भूमिका पनि हुनसक्छ जस्तो लाग्छ मलाई, केही भूमिका हाम्रा पनि हुनसक्छन्, हामीले पनि हाम्रो तर्फबाट गर्नुपर्छ होला। जस्तो रक्तदानकै कुरा भनौँ, रगतको अभावको बेलामा हामीले सबभन्दा अरूलाई पैसा खानेकुरा यस्तो चिज दिनुभन्दा पनि हामीले दिएर हुन्छ, यदि हामी हेल्दी छौँ र हामीले रगत दान गर्दाखेरि हाम्रो शरीरलाई कुनै असर पर्ने छैन भने सबैभन्दा ठुलो दान नै रक्तदान हो। रक्तदान गरौँ र अरूको जीवनलाई हामीले चाहिँ नि बचाउन सक्छौँ, जीवनदान दिन सक्छौँ। त्यसैले यो महत्त्वपूर्ण दान हो जस्तो पनि लाग्छ मलाई। र आज यसै सेरोफेरोमा रहेर तपाईँहरूले आफ्ना विचार पनि हामीसँग सेयर गर्न सक्नुहुनेछ। 42117 21 42 7736 हाम्रा दुईवटा टेलिफोन नम्बर सदाजै रहेका छन्। र रेड क्रसको महत्त्वपूर्ण यो भूमिका, योगदान, मानव सेवा, सहयोगलाई तपाईँले कसरी लिइरहनु भएको छ, कसरी बुझिरहनु भएको छ, यसमा हामीले आफ्नो तर्फबाट पनि केही सेवा सहयोग गर्न सक्छौँ होला जीवनमा। तपाईँहरूले कतिको रक्तदान गर्ने गर्नुभएको छ, कसरी स्वयं सेवालाई तपाईँको जीवनमा कसरी लिइरहनु भएको छ, कसरी सेवा देखाइरहनु भएको छ, त्यो बारेमा पनि आफ्ना विचार धारणाहरू राख्न सक्नुहुनेछ। अहिलेका लागि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, उहाँको विचार म सुन्छु, कहाँबाट को हुनुहुन्छ? हेलो,
1: नमस्कार, म बाँके जिल्लादेखि इन्द्रपुरा थिएँ।
0: इन्द्रजी, कार्यक्रममा स्वागत छ यहाँलाई।
1: धन्यवाद छ हजुरलाई पनि।
0: हजुर, आजको विषय सुन्नु भयो तपाईँले?
1: हजुर, म रेडियो सुनबाटै सुनिरहेको छु अहिले। धुन चाहिँ धुन पहिलाको धुन ट्याक्कै सेरो फेरो भएन, नयाँ धुन भएर अलिकति,
0: पहिला अब विदेशी धुन थियो, अब स्वदेशी धुन प्रयोग गरौँ भनेर।
1: हजुर, त्यही त नयाँ धुन एकदम मजा आउँछ क्या, होइन? त्यही सुनिरहेको थिएँ। अब कार्यक्रम पनि सुरुवात सुनिरहन्छु, धेरै मनपर्छ कार्यक्रम।
0: हजुर, धन्यवाद।
1: मौसम चाहिँ पानी परिरहेको छ, सुनसुन पानी परेको छ अहिलेलाई।
0: ए हो, आज काठमाडौँमा अघि पनि पर्यो, यहाँ पनि ठुलो एकदम गर्जन सहित मेघ गर्जन भनिन्छ, होइन, चट्याङ परेर गड्याङ गुडुङ गरेर मजाले पानी पर्यो काठमाडौँमा पनि। अहिले पनि बादल बादल नै छ।
1: हो, त्यस्तै छ यतापट्टि छ। अब विषय चाहिँ एकदम राम्रो लिनुभयो। रौतहटबाट राम पुकार राईले पनि सुन्दै हुनुहुन्छ, उहाँले त्यहाँ स्वास्थ्य स्वस्थ अस्वस्थ हुनुहुन्छ, स्वास्थ्यको लागि सन्चो हुनुहोला भन्ने कामना पनि गर्न चाहन्छु। कार्यक्रम चाहिँ नियमित सुन्नुहुन्छ। आजको विषय पत्रकारको होइन, दिवस पऱ्यो हुनुहुन्छ, उहाँलाई पनि धन्यवाद, शुभकामना। अब पत्रकारितामा त धेरै कुराहरू थाहा पाउन पाइन्छ। अब हामीले पत्रमा पत्रिकाको माध्यमबाट पत्रिकाहरू पढ्ने बानी गर्नेहरूको लागि र अब रेडियोबाट पनि पत्रिकाबाट आएका समाचारहरू सुन्दाखेरि पढ्न नसक्नेहरूको लागि धेरै राम्रो छ। एकदम रेडियो नेपालबाट लगायत अन्यबाट आफूले नथा पाएको कुरा सूचना पाउने, त्यस कारणले अब अलि नथा पाएका कुराहरू, नयाँ नयाँ कुराहरू पनि बाहिर ल्याइदिनु पऱ्यो पत्रकारहरूलाई भन्न चाहन्छु। र रेडक्रसको जो चाहिँ कुरो छ, अत्यन्तै राम्रो कुरो हो यो। रेडक्रसले, नेपाल रेडक्रसले धेरै राम्रो काम गर्नुभएको छ। अब विपद आपद विपदमा भूकम्प जाँदा आउँदा बाहिरी पहिरो लगायत अब त्यस्तो कहीँ आगो लागि विभिन्न त्यस्तो घटनाहरूमा चाहिँ उहाँहरू गएर उद्धार गर्ने, त्यसै गरी सहयोग सामग्रीहरू दिने, खबरलताहरू दिने, भाँडाकुँडाहरू दिने लगायत मानव सेवा होइन, त्यसै गरेर अब बिरामीहरूलाई चाहिँ अब त्यस्तो रगत नपाएको अवस्थामा पनि उहाँहरूले चाहिँ सहयोग गरेर चाहिँ बचाउने यस्तो काम गर्नुभएको छ। र नेपाल रेड क्रस सोसाइटीको चाहिँ धेरै राम्रो कुरो सुनेको छु मैले। त्यस्तै गर्दै अब हामी आम नागरिकहरूबाट पनि आफ्नो तर्फबाट होइन, स्वस्थ व्यक्ति हुनुहुन्छ अब चेकअप गरेर तपाईँले चाहिँ दिँदाखेरि, हामीले दिँदाखेरि, रगत दिँदाखेरि हामीलाई असर हुँदैन भने हामीले पनि रेड क्रस मार्फत चाहिँ सहयोग गरेर बिरामीहरूलाई हाम्रो सहयोगले राहत हुन्छ, राम्रो हुन्छ भने त्यो पनि सहयोग गरौँ। र नेपाल रेड क्रस दिवसको उपलक्ष्यमा धेरै धेरै मङ्गलमय शुभकामना व्यक्त गर्दै म अहिलेको बसाइबाट बिताउँदै म कार्यक्रम सुनेर बस्छु।
0: धेरै धेरै धन्यवाद। यिनी कुरा थियो के हुनुहुन्थ्यो बाँकीबाट कार्यक्रम सेरोफेरोमा आफ्नो विचार राख्दै हुनुहुन्थ्यो। कार्यक्रम सेरोफेरोमा आज हामी भोलि मे 8 तारिक विश्व रेड क्रस दिवस यसको सन्दर्भमा कुराकानी गरिरहेका छौँ। मानवताको सेवा नै सबैभन्दा ठुलो धर्म हो। यही पवित्र उद्देश्यका साथमा मे 8 जे हेनरी ड्युनान्टले यो रेड क्रसको स्थापना गर्नुभएको थियो। उहाँ संस्थापक हुनुहुन्छ, साथै पहिलो नोबेल पिस पुरस्कार विजेता पनि हुनुहुन्छ। फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, उहाँको विचार पनि हामी सुन्छौँ। कहाँबाट को हुनुहुन्छ? हेलो,
2: हजुर नमस्कार।
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म सर्लाहीको हरिपुर 2 सखुवाबाट ध्रुव प्रसाद प्रसाई।
0: हजुर, कार्यक्रममा स्वागत छ हजुरलाई।
2: हजुर धन्यवाद।
0: सन्चै हुनुहुन्छ?
2: हजुर सन्चै छु। हजुरहरू?
0: हामी पनि एकदमै सन्चै छौँ। के छ त्यताको मौसम? आज पानी पर्यो कि परेन?
2: यता पानी परे होइन, आज उग्रेकै छ, उग्रै छ, घाम लागेको छ, गर्मी छ।
0: गर्मी छ है, पानी परे। हिजो अस्ति?
2: हिजो अस्ति पानी पर्यो, हुन्डी बदास यस्तै आइरहेको छ, आज उग्रियो।
0: ए हजुर हजुर, हिजो अस्ति।
2: अब जिएसटी लाएपछि त सधैँ हुन्डीको समय हो, हुन्डी बदासको समय हो, तर होइन
0: हावाहुरी,
2: हावाहुरीको समय हो।
0: ए हजुर हजुर, पानी पर्दैन र? पानी पनि पर्छ होला,
2: पानी पनि पर्छ, सहित गर्दाखेरि अलिअलि क्षति हुन्छ। अनि अब मकै पनि प्रशस्त भाँच्यो पहिले, अब अहिले पनि अब फेरि पऱ्यो भने फेरि भाँच्ला। अब मकै भिजाइने बेला अलिक गाह्रै छ।
0: ए हजुर हजुर हजुर। अनि आज हाम्रो विषय त सुन्नुभयो होला हजुरले?
2: विषय रेड क्रस दिवस भने सुनेको छु हलुक्क।
0: हजुर, भोलि विश्व रेड क्रस दिवस।
2: हजुर हजुर,
0: रेड क्रसको योगदानलाई हजुरले कसरी लिनुहुन्छ? अब धेरै वर्षदेखि रेड क्रसले हाम्रो समाजमा, नेपाली समाजमा, नेपाली भूमिमा विभिन्न खालका सेवा सहयोग गर्दै आएको छ, होइन?
2: हजुर हजुर। अब यो रेड क्रसको मैले भन्नुपर्दा विषयको लागि धन्यवाद है। अनि यो रेड क्रस भनेको हेनरी ड्युनाले सञ्चालन गरेको रे पहिले।
0: हजुर।
2: अनि नेपालमा देवेन्द्र देवेन्द्रमा धावडी भन्ने चाहिँ मानव के अरे यो रेड क्रसको संस्थापक भन्ने सुनिन्छ। अनि रेड क्रसमा विभिन्न हाम्रा देशमा पनि रेड क्रस स्थापन भएर ठाउँ ठाउँमा रेड क्रसले काम पनि गरेका छन्। हजुर। अनि दैपी प्रभोग भए बेला प्रयास रेड क्रसले सकेसम्म गाउँ घरमा चेतना जगाएको छ। सङ्कटा विमुख क्षेत्रमा चाहिँ के गर्ने हो, कसो गर्ने हो, त्यसको लागि पहिले तयारी अवस्थामा बस्ने, मुठी धान आफ्नो सकेसम्म आफ्नो सञ्चिता गरेर राख्ने, भइपरि आउँदाखेरि आफ्ना सामानहरू होइन तयारीमा राख्ने, र काहीँ भागिहाल्नु पर्दाखेरि आफ्ना के कसो कागज पत्र त्यो पनि साथमा राख्ने, अनि आफूभन्दा तलिएर कसैलाई रो बाढी पिरिँदै लग भने त्यसमा के गर्ने त्यो भन्ने तालिम पनि बेला बेला ठाउँहरूमा दिएको छ। त्यसरी यस्तो तयारी जाँसेको चेतना जगाउनु राम्रो हो। र मानिस सर्वश्रेष्ठ प्राणी हो, मानिस सर्वश्रेष्ठ प्राणी भएको हुनाले सबभन्दा दया उपकार, परोपकार, परो धर्म पापाए परम पीडा, यति दुइटै सिद्ध्या छ। परोपकार गर्नु नै धर्म हो र अर्कालाई पाप देखाउनु, आफ्नो वचनले आफूलाई दुःख दिनु, त्यो चाहिँ सबभन्दा पाप हो। त्यस कारणले सबलाई परोपकार गर्नु, खान नपाउने दुखीलाई दया गर्नु, माया गर्नु हो, र बास विहीन भएकालाई बास व्यस्त गर्नु त्यो पनि राम्रो हो। अनि त्यहाँबाट मानव जीवन अहिले होइन, पहिले पनि हामीले श्लोकमा सुनिराखेका छौँ है, माग्ने बेदरी कि ऋषिले आफ्नो शरीरै पनि, तीन लोक समग्र राज्य दिनु हो राजा बलिले पनि, अर्काको उपकारले त्यस्तो सम्झ गरेका छन्। आराले सिरफोरी मोर ध्वजले पाहुनलाई दिए, छोरो मारी पकाए कर्णवीरले बाहुनलाई दिए, आफ्नो मासु पनि दिएर शिवले रक्षा चढाएको गरे, अर्काको उपकार निम्ति उनीहरूले सर्वप्राणै समर्पण गरे, अर्काको उपकार खातिर सके दिन्छन् नदीले जल, अर्काको उपकार खातिर सके दिन्छन् रसिला फल, अर्काको कारण तिरुखले दिन्छन् रसिला फल। यस्तो भन्ने प्रकृतिले पनि अर्काको लागि उपकारको लागि चाहिँ प्रकृतिले एक दोष जल दिन्छन्, अहिले दुध दिन्छन्, सा ग्रन्थले ज्ञान दिन्छन् भने हामी एउटा मानिसले चाहिँ के नदिनु अर्काको लागि उपकार किन हुने? एक थोपो पानी कसैलाई मर्न आँटेर पानी धर्मै हुन्छ, कोही मर्न आँटेमा एक थोपो रगत दिए पनि धर्मै हुन्छ, त्यतिले भएन कसैलाई मर्न, कसैलाई आफूले बोलीले कसैलाई चाहिँ यसो पुकार बोलीले गर्दा कसैको ज्यान बच्छ भने कसैलाई राहत आउँछ नि, बोल्नेमा पनि धर्मै हुन्छ. मानिसको सबभन्दा कर्म त्यही परोपकारै हो, परोपकार परोपकारै गर्नुपर्छ. रेड क्रस भनेको नि एउटा परोपकारै हो नि लाग्छ, र सबैमा यो चेतना पुगोस् भन्ने लाग्छ. धन्यवाद,
0: धेरै धेरै धन्यवाद. ध्रुव प्रसाद प्रसाई हुनुहुन्थ्यो सरलाईबाट, निकै राम्रो कुरा गर्नुभयो उहाँले. र कहिलेकाहीँ अब हामी मानव हौँ, मानवलाई पनि कहिलेकाहीँ हामीले मानव हौँ भनेर चिनाउनु पर्ने रहेछ के. हाम्रो धर्म के हो, हाम्रो कर्म के हो, हाम्रो कर्तव्य के हो भन्ने कुराहरू हामीले भुलेको पाउँछौँ क्या. हामीले हाम्रो व्यवहारबाट, हाम्रो दैनिक जीवनमा गर्ने क्रियाकलापहरूबाट हेर्दाखेरि चाहिँ नि हामी मानव हौँ तर पनि मानव हौँ है भनेर भनिरहनु पर्ने जस्तो लाग्छ कहिलेकाहीँ हाम्रा व्यवहारहरू हेर्दाखेरि. र अहिलेको युग भनेको अब हामी द्रुत गतिमा विकास, कसैलाई पनि टाइम छैन, समय छैन, अगाडि बढिरहेका छौँ. तर पनि हामीले अरूको लागि पनि बाँच्न सिक्यौँ भने सबभन्दा ठुलो आनन्द प्राप्ति कहाँ हुन्छ भन्दाखेरि अरूका लागि केही गर्न सक्यौँ भने सबभन्दा ठुलो आनन्द प्राप्ति हुन्छ भनेर पुराना दार्शनिकहरूले पनि, विद्वानहरूले पनि भन्ने गरेका हामीले सुन्छौँ. र आफूले पनि गर्दाखेरि त्यो किसिमको एक किसिमको आनन्द तपाईँहरूले महसुस गर्नुभएको हुनुपर्छ भन्ने मलाई लाग्छ. फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, म उहाँलाई स्वागत गर्छु. कहाँबाट को हुनुहुन्छ? हेलो,
3: हेलो,
0: नमस्कार. कहाँबाट को बोल्दै हुनुहुन्छ होला?
3: म दोलखाबाट सीताराम प्रसाद शिवाकोटी हो.
0: सीताराम प्रसाद शिवाकोटी दोलखाबाट?
3: हजुर हजुर.
0: सन्चै हुनुहुन्छ हजुर?
3: हजुर,
0: सन्चै हुनुहुन्छ?
3: सन्चै छु हजुर. अलिअलि म चाहिँ अपाङ्ग जस्तो दृष्टिविहीन हो.
0: ए हजुर हजुर, हाम्रो पहिला कुरा भएको थियो सीतारामजी.
3: होइन, म तपाईँको कार्यक्रम धेरै सुन्छु. कहिले काहीँ रेडियोमा चाहिँ रिता तिमुल सिन्हासँग कहिले काहीँ कुरा गरेको छु.
0: ए हजुर,
3: तपाईँको चाहिँ सधैँ सुन्छु धेर जसो. ल,
0: धन्यवाद धन्यवाद धन्यवाद, खुसी लाग्यो सुनेर. प्रतिक्रिया पनि दिनुहोला, यो ठाउँमा यस्तो भएछ है, यस्तो यस्तो कार्यक्रम आए हुन्थ्यो, यसरी बोलिदिनु होला, या यो ठाउँमा तपाईँले यो गल्ती गर्नुभएको थियो भनेर औल्याइदिनु होला. कहिले काहीँ बोल्दाखेरि थाहा नै हुँदैन, यो त लाइभ हो होइन, म प्रत्यक्ष तपाईँसँग कुराकानी गरिरहेको छु. कहिले काहीँ चाहिँ के हुन्छ भने मैले भित्र मनमा चाहिँ यो भनिरहेको छु भन्ने हुन्छ, तर मुखबाट चाहिँ अर्कै गइराख्या हुन्छ. हुन त त्यो छुट हुँदैन हामीलाई, तर पनि कहिले काहीँ मान्छे हो, मान्छेबाट कहिले काहीँ त्रुटि.
3: मैले हजुरको कार्यक्रम धेरै सुनेको छु, म धेरै खुसी लागिरहेछ होइन. म धेर जस्तो 18 घन्टा जति रेडियोै सुन्छु होइन.
0: ए हजुर,
3: अनि त्यसपछि त्यस्तै हो, अनि त्यसपछि मैले आज चाहिँ फोन लाउने जमर्को गरेँ अनि ठ्याक्कै लागि पनि हाल्यो एकैपल्टमा.
0: ए हजुर, खुसी
3: लाग्यो. म आफै डायल गर्छु होइन.
0: ए हजुर हजुर,
3: अनि त्यसपछि अनि विषयवस्तु राम्रै लाग्यो होइन म्याडम. अनि त्यसपछि अनि ठिकै छ, आज पत्रकारिता दिवस पनि हो, भोलि रेड क्रस दिवस दुइटैलाई
0: गरे. आज राष्ट्रिय पत्रकारिता दिवस, भोलि चाहिँ विश्व रेड क्रस दिवस.
3: हजुर हजुर, मैले त अब देशको बारेमा राष्ट्रिय अन्तर्राष्ट्रिय, म पहिलाको टिचर पनि हो होइन.
0: ए हजुर, खुसी लाग्यो.
3: त्यसले मैले अनि अब पत्रकारितामा अब अहिले त विकास हुँदै गएको छ, मलाई खुसी लाग्छ. तर पत्रकार भनेको यस्तो चिज हो कि जसले सत्यतामा आधारित भएर गरेको भए राम्रो हुन्थ्यो, तर विगतका वर्षहरूमा यो फलानु पार्टीको पत्रकार, यो ढिस्कानु पार्टीको पत्रकार, यो यसको पत्रकार, यो यसको पत्रकार भन्दाखेरि मलाई अलि दुःख लाग्छ. पत्रकार भनेपछि यथार्थवादी हुनुपर्छ. यदि उनले नराम्रो पत्रकारिता गरेछ भने उसले दण्ड पाउनुपर्छ मेरो विचारमा. यथाभावी समाचार संश्लेषण गर्नु हुँदैन, र यो पत्रकारिताहरूको सुधार होस्, राष्ट्रिय अन्तर्राष्ट्रियमा मान ख्याति प्राप्त होस् भन्ने कुरा म त्यसरी विचार गरेको हुन्छु. अब अहिले भोलि चाहिँ अब अन्तर्राष्ट्रिय रेड क्रस दिवसको उपलक्ष्यमा चाहिँ म अब यो रेड क्रस दिवसलाई चाहिँ एउटा कस्तो भन्नुहोला भने एउटा अत्यन्तै मानवीय र दुःखमा परेका, आपतमा परेका व्यक्तिहरूलाई गर्ने एउटा संस्था हो. अब भले कहिलेकाहीँ यसमा पनि कता कता के भयो, अलिकति गडबड भयो भन्ने त हुन्छ, जे भए पनि यो संस्था एकदम राम्रो र विश्वसनीय संस्था हो. यसको उत्तरोत्तर प्रगति भइराखोस्. अहिले अहिले विश्वमा चाहिँ शक्तिशाली ठुला राष्ट्रहरूले मानवीय हितको लागि र विश्वको रक्षा र शान्ति गर्नुपर्ने ठाउँमा आफ्नो स्वार्थको हिसाब किताबले म कसलाई उछिन्ने, म कस को भन्दा ठुलो हुने, मैले के गर्ने भनेर हरेक किसिमका गतिविधिहरू सञ्चालन भइराखेका हुन्छन्, अन्तर्युद्धका, आणविक हात हतियारका. तर सकेसम्म सबै राष्ट्रहरूले पनि यो अत्यन्तै मानवीय शान्तिको लागि हामीले मिलोमतमा काम गर्नुपर्छ भन्ने कुरा पनि सबैले सोच्नुपर्छ। तिनीहरूलाई नि रेड क्रसले चाहिँ बहुत ध्यान दिएर काम गरेको छ। त्यसो भएको हुनाले रेड क्रस प्रति चाहिँ म एकदम हार्दिक हृदयदेखि एकदम समर्थन गर्छु भन्दै अनि त्यसपछि र पत्रकारिताको बारेमा पनि भन्दै मेरो आफ्नो दुईटा कुरा यतै
0: धेरै धेरै धन्यवाद।
3: कार्यक्रम सुनिराखेको हुन्छु म सधैँ।
0: एकदमै खुसी लाग्यो, फेरि फोन गर्नुहोला र हामी यहाँको सल्लाह सुझावको अपेक्षा गर्छौँ, यस्तै विचारहरू पनि अपेक्षा गर्छौँ। खबरदारी गर्ने काम हजुर धेरै खुसी लाग्यो हजुर, यसरी एक्टिभ भएर रेडियो सुन्नुहुन्छ, सरसल्लाह दिनुहुन्छ, सुझाव दिनुहुन्छ र हामी पब्लिकको काम भनेकै जहिले पनि घचघच्याउनु हो, नराम्रा कुराहरूप्रति प्रश्न उठाउनु पनि हो, त्यसैले गर्दाखेरि यो हजुरहरूको अधिकारको कुरा पनि भयो, यस्ता विषयहरूमा आफ्ना विचार राख्ने हजुरहरूको अधिकार पनि हो। धेरै धेरै धन्यवाद सीतारामजी यहाँको विचारका लागि। अहिलेलाई हामी छुट्टिन्छौँ है त। सीताराम प्रसाद शिवाकोटी हुनुहुन्थ्यो दुलाखा दोलखाबाट, उहाँले आफ्नो विचार राख्नुभएको छ। पक्कै पनि ब्रेकिङ न्युज दिने होडमा तथ्य जाँच कमजोर हुन गएको पनि देखिन्छ यो पत्रकारिताको विषयमा कुरा गर्ने सवालमा, उहाँले त्यो कुरा पनि गर्नुभएको थियो। र फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, म उहाँलाई स्वागत गर्छु। कहाँबाट को हुनुहुन्छ? हेलो
4: हेलो, म जीवा भट्टराई।
0: जीवाजी कार्यक्रममा स्वागत छ यहाँलाई।
4: हजुर हजुरलाई सबैलाई नमस्कार छ।
0: नमस्कार हजुरलाई पनि।
4: तपाईँ मैले भन्न चाहनुभयो कि जानु भएन
0: हजुर,
4: खुसी
0: हजुर ए हजुरले भने ठाउँ त गएन त, म त
4: जानु न कति राम्रो ठाउँ छ।
0: जान्छु जान्छु, के भन्नुभयो त्यो मैले त त्यो पनि बिर्सिसकेँ।
4: पत्रकारिता विषयमा म कुरा गर्छु
0: हजुर।
4: कुनै बेलामा कलमा पनि मैले सानोतिनो सम्वाददाता भएको थिएँ,
0: लन्डनबाट
4: पुरस्कृत पनि भएको छु मैले। पत्रकारहरू भन्ने के हो भने उनीहरूले लेखेको अनुमान गरेको गरेको कुरा पनि कुनै बेला फ्याक्ट, त्यही भएर अब यसमा होसियारी पनि गर्नुपर्छ। होसियारी गरेन तपाईँको दुवै पक्षारी पनि दिन्छ, जस्तो अहिले इजरायलले चाहिँ पत्रकारहरू पनि दिन्छ, लेबनानमा मार्यो, यता मारो उता मारो, त्यस्तै गरेर चाहिँ बमबारीमा मऱ्यो कति, त्यही भएको पत्रकार जोखिम हो, होसियारी गर्नुपर्छ। नेपालमा चाहिँ यो असङ्ख्य पत्रकारहरूले असङ्ख्य कुरा लेखेको हुनाले केही बुझ्नै सकिँदैन, त्यो परिस्थिति छ। र अब अर्को कुरा चाहिँ तपाईँको यो रक्तदानको विषयमा, यो पनि ठुलो धर्मको कुरा हो, रक्तदान गर्नु
0: तपाईँको
4: राम्रो धर्म हो
0: हजुर।
4: र यसले भन्दै सुन्नुहोस् एउटा गुनासो छ है, फेरि गुनासो भने
0: यो
4: तपाईँको मिडियामा खबर, रेडियो नेपालको अरू मिडिया आइरहेको बेलामा अथवा आउने बेलामा ठ्याक्कै लाइन काटिन्छ, यो के रोग हो? म वाक्क हुन्छ क्या, हेर्नुहोस्
0: ए हजुर, सुन्ने बेलामा काटिन्छ भन्नुभयो हजुरले,
4: ट्वाटै तपाईँको यहाँ अब तपाईँहरूको भेडै चार्नु सकेर रिलेक्सिङ होइन
0: हजुर,
4: फलानको आउने खबर आएको बेलामा अथवा आइरहेको बेलामा अथवा आउने बेलामा ठ्याक्कै लाइन काटिन्छ
0: हजुर। कति कति बजे काटिन्छ भन्नु त,
4: यो कहिले बाह्र गरिन्छ, कहिले ठिक्क अर्को 10 बजेको समाचार आउने बेलामा, कहिले 9 बजेको समाचार आउने बेलामा,
0: ए समाचार आउँदा काटिन्छ,
4: आउँदा आउँदै कहिले पहिले आउनुभन्दा पहिले,
0: ए
4: यो चाहिँ बेलुका विषय हुन्छ, हेर्नुहोस् है यो मलाई हर मैले आज
0: हजुर यो विषयमा मैले पहिला पनि भनिसकेका छु, म फेरि पनि भन्छु, यो हाम्रो इन्जिनियरिङ डिपार्टमेन्टले हेर्नुहुन्छ के कारणले काटिन्छ भनेर होइन, यो हामी हाम्रो म्यानेजमेन्ट समक्ष यो कुरा राखौँला, किन काटिन्छ भेडेटारवाला काटिन्छ होइन त, भेडेटार
4: स्टेसन
0: हजुर हस् हस् जीवाजी, यहाँको सल्लाह सुझावका लागि धेरै धेरै धन्यवाद। जीवा भट्टराई हुनुहुन्थ्यो धरानबाट, हामीसँग कार्यक्रम सेरोफेरोमा आफ्नो विचार राख्दै हुनुहुन्थ्यो। आज हामीले राष्ट्रिय पत्रकारिता दिवस, त्यसै गरी भोलि मे 8 तारिक विश्व रेड क्रस दिवसको सन्दर्भमा हाम्रा श्रोताहरूको विचारलाई सुनिरहेका छौँ, सुनाइरहेका छौँ। अहिलेका लागि फेरि पनि हामी एउटा गीत राख्दैछौँ, यो गीतपछि तपाईँहरूसँग कुराकानी गर्नेछौँ। सुन्दै गर्नुहोला रेडियो नेपालमा कार्यक्रम सेरोफेरो।

0: आफ्नो विचार राख्नको लागि म उहाँलाई स्वागत गर्छु। कहाँबाट को हुनुहुन्छ? हेलो
1: जी, नमस्कार।
0: नमस्कार, राम पुकार जी, कार्यक्रममा स्वागत छ हजुरलाई।
1: बहुत बहुत धन्यवाद हजुर, आजको लागि त धेरै राम्रो। सेवा नै सबभन्दा ठुलो धर्म हो
0: हजुर, पक्कै पनि
1: दुईटै सेवै हो, सरकारका पनि यो रेड क्रस पनि
0: हजुर, दुवै सेवा हो। दुबईले सेवा गर्ने, दुबईले सेवा गर्ने भनेको मानवकै सेवा गर्ने हो। एउटा एउटाले चाहिँ सही सत्य तथ्य हजुर, पत्रकारिताले चाहिँ सही सत्य तथ्य सूचना समाचार सम्प्रेषण गरेर होइन, र रेड क्रसले चाहिँ दुखी गरिबहरूको लागि, विपदमा परेकाहरूका लागि, सङ्कटमा परेकाहरूका लागि, द्वन्द्वमा परेकाहरूका लागि, प्राकृतिक विपदमा परेकाहरूका लागि सेवा गर्दै आएको छ। जे जसरी हुन्छ, हाम्रो जीवनको उद्देश्य भनेकै सेवा नै हो जस्तो लाग्छ, होइन?
1: सेवा नै सबभन्दा ठुलो धर्म हो। सेवामा आनन्द आउँछ
0: हजुर, हजुर,
1: आनन्द आउँछ, जसमा त आफ्नो जीवनको लक्ष्य पनि प्रगति हुन्छ, जीवनको लक्ष्य पनि मिल्छ यसमा सेवाबाट
0: हजुर। सबभन्दा मानव सेवा नै सबैभन्दा ठुलो धर्म हो, मानव सेवा।
1: यस्तो छ कि रेड क्रस अब हाम्रो तराईमा त बाल बच्चा, सानो बच्चादेखि लिएर बुढेसकालसम्म सबैले थाहा छ कि रेड क्रसको यो सामान हो, यो सामान हो, यो सामान हो। विपदको बेलामा गाउँघरमा लिएर पनि उहाँहरू आउनुहुन्छ, दिनुहुन्छ जनताहरूलाई, बडा खुसी पनि हुन्छ
0: हजुर।
1: रक्तदान भनेको त हाम्रो तराईतिर त्यति छैन, तर बिरगञ्जमा हुन्छ रक्तदान, महादान हो। अब बिस्तारै बिस्तारै मान्छेले पनि थाहा भइसकेको छ, गाउँघरको मान्छेले पनि सोच भएमा 3 महिनामा एकचोटि गरेर रगत जचाउने, रगत जानु दिने भने धेरैजनाले थाहा पनि छ
0: हजुर। हजुर, राम पुकारजी, यहाँले कहिले आफ्नो जीवनमा रक्तदान गर्नुभयो कि भएन?
1: म गए छैन रक्तदान जीवनमा, अहिलेसम्म त गरेको छैन।
0: अब त झन् अब गर्ने कुरै भएन, हजुरको एज भइसक्यो होइन? तर एज हुँदाखेरि, जवान हुँदाखेरि रक्तदान गरेको भए राम्रो हुन्थ्यो होला, गरौँ भन्ने लागेन या थाहा पाउनु भएन, के भयो त? तपाईँ त स्वास्थ्य क्षेत्रमै काम गरे मान्छे हो नि, होइन?
1: मौका मिलेन, म तराईतिर देहातमा इलाकाहरूमा काम गर्थे, सहरमा गर्न सकेन, त्यस कारणले
0: ए हजुर, त्यो कारणले गर्दाखेरि गाउँघरतिर यस्तो यो रक्तदान गर्ने कार्यक्रमहरू हुन्थेन होला, त्यति जानकारी पनि थिएन होला, होइन? त्यसको लागि त अब सबै चिज चाहियो, रगत सङ्कलन गर्ने गर्नलाई डक्टरहरू जानु पर्यो, होइन, जाँच गर्नु पर्यो। प्रेसर हाई हुनेले पनि पाउँदैन, लो हुनेले पनि दिन पाउँदैन, होइन? अनि त्यसबाहेक अरू कुराहरू पनि छन्, सुगरका पेसेन्टहरूलाई पनि प्रब्लम हुन, समस्या हुनसक्छ, त्यो कारणले पनि नहोला। त्यसैले गर्दा एउटा टोली नै जानुपर्छ, त्यो टोलीहरू त्यसैले ग्रामीण भेगसम्म पुग्न सक्नु सक्दैन थियो होला, त्यो कारणले पनि हुनसक्छ। जे होस् जे होस्, अहिलेको सन्दर्भमा रेड क्रसलाई चाहिँ नि अझ प्रभावकारी बनाउनको लागि नागरिकहरूको भूमिका के हुनसक्छ जस्तो लाग्छ तपाईँलाई?
1: नागरिकहरूको भूमिका सदुपयोग भइराखेको छ, राम्रै छ, नागरिकहरूको धेरै राम्रो भूमिका छ। अहिले केही भयो भने रेड क्रसलाई साथ पनि दिन्छ नागरिकहरूले, दिइरहेको छ जी, हामी त म हेरिरहेको छु। आगो लागि हुन्छ भने हाम्रो गाउँतिर जुन बेला आगो लागि लाग्छ त्यही बेला उहाँहरू आउनुहुन्छ, विपद बाढकाली आयो भने पनि आउनुहुन्छ उहाँहरू, सहयोग पर्छ नागरिकहरूले धेरै, उहाँहरू आउने बेलामा सहयोग पनि गर्नुहुन्छ उहाँहरूलाई
0: हजुर। भनेपछि स्वयं सेवा, सेवाको भावना नागरिकहरूमा धेरै पाउनु भएको छ यहाँले, होइन?
1: स्वयंसेवकको भावना त धेरै छ, हामी स्वयंसेवकको धेरै भावना पनि गरिरहेका छौँ, काम पनि गरिरहेको छौँ। स्वास्थ्यमा महिला स्वयंसेवका, पहिला पुरुष स्वयंसेवका हुनुहुन्थ्यो, हामीले नै सञ्चालन गरेको हजुर।
0: हजुर, धेरै खुसी लाग्यो, केही भन्न छ अरू तपाईँलाई?
1: अरू के भन्ने, जतिजना साथीहरू धेरै नै राम्रो भन्नुभयो, मलाई धेरै नै राम्रो लाग्यो। म त 12 बजीदेखि सुन्दैछु यो समाज प्रोग्राम, जहिले पनि सुन्छु, म धेरै नै राम्रो लाग्छ तपाईँको यो प्रोग्राम, उन्नति प्रगति हो।
0: धन्यवाद,
1: प्रविधि सहायकको पनि राम्रो रोल हुन्छ, भविष्य राम्रो होस्
0: हजुर। धेरै धेरै धन्यवाद, धेरै धेरै धन्यवाद राम पुकारजी यहाँलाई, यहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्छौँ। अब त सन्चो भयो होला तपाईँलाई? हजुर धेरै धेरै धन्यवाद, फोन गर्दै रहनु होला, अहिलेलाई हामी छुट्टिन्छौँ। रामपुकार राय हुनुहुन्थ्यो र उत्तरबाट कार्यक्रम सेर फेरोमा आफ्नो विचार राख्दै हुनुहुन्थ्यो। आज हामी भोलि मे 8 तारिक विश्व रेड क्रस दिवस, त्यसै गरी आज राष्ट्रिय पत्रकारिता दिवस, यसै सेर फेरोमा रहेर कुराकानी गरिरहेका छौँ। पत्रकारिताको कुरा गर्ने हो भने नेपालको सन्दर्भमा आज मनाइने राष्ट्र पत्रकारिता दिवस केवल एउटा औपचारिक दिवस मात्रै होइन, प्रेस स्वतन्त्रता, पत्रकारको सुरक्षा र सूचना अधिकारको अवस्थामाथि एउटा सोच्ने अवसर पनि हो। अहिले

0: को पत्रकारिता मिश्रित अवस्थाबाट गुज्रिरहेको पनि हामी देख्न सक्छौँ। केही सकारात्मक उपलब्धि पनि छन् तर केही चुनौतीहरू पनि देखिन्छन्। यसका सकारात्मक पक्षहरूको कुरा गर्ने हो भने संविधानले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हकको रूपमा मान्यता दिएको छ। डिजिटल मिडियाको विस्तारले काठमाडौँ बाहिरका मोफसलमा रहेका आवाजहरूलाई पनि सार्वजनिक बहसमा आउन पाएका छन्। खोज पत्रकारिता, भ्रष्टाचार खुलासा, स्थानीय सरकारको निगरानी जस्ता क्षेत्रमा केही पत्रकारहरूले राम्रो काम गरिरहेको पनि हामी देख्न सक्छौँ। त्यसै गरी युवा पुस्ता अनलाइन प्लेटफर्म युट्युब पोडकास्ट मार्फत पनि नयाँ शैलीको पत्रकारितामा सक्रियता देख्न सकिन्छ। त्यसै गरी केही चुनौतीहरूमा चाहिँ राजनीतिक र व्यावसायिक दबावहरू पनि देख्न सकिन्छ। धेरै मिडिया घराना राजनीतिक दल वा व्यावसायिक समूहसँग नजिक देखिन्छन्। यसले निष्पक्ष पत्रकारितामा समाचारमा असर पार्ने आरोप पनि बारम्बार उठ्ने गरेको छ। त्यसै गरी पत्रकारको आर्थिक अवस्थाले पनि यसमा प्रभाव पारेको छ। धेरै पत्रकार विशेष गरी मोफसलमा काम गर्नेहरू न्यून तलब, अस्थिर रोजगारी र सामाजिक सुरक्षा अभावमा काम गरिरहेको देखिन्छ। यसले पत्रकारिताको गुणस्तर र स्वतन्त्रतामा प्रभाव पार्छ। त्यसै गरी डिजिटल भ्रम र भ्यू पत्रकारिता पनि यति बेला सक्रिय देखिन्छ। सामाजिक सञ्जाल केन्द्रित प्रतिस्पर्धाले कतिपय ठाउँमा तथ्यभन्दा सनसनीलाई प्राथमिकता दिएको देखिन्छ, जहाँ पहिला हाल्ने दौडमा तथ्य जाँच कमजोर हुने समस्या पनि देखिन्छ। त्यसै गरी कहिलेकाहीँ पत्रकारमाथि मुद्दा, धम्की, आक्रमण वा साइबर दुर्व्यवहारका घटनाहरू पनि देखिन्छन्। विशेष गरी भ्रष्टाचार, स्थानीय शक्ति समूह वा संवेदनशील विषयमा रिपोर्टिङ गर्न खोज्दा पनि जोखिम बढेको देख्न सकिन्छ। त्यसै गरी विश्वसनीयताको सङ्कटको कुरा पनि छ। जनतामा सबै मिडिया पक्षधरहरू छन् भन्ने एउटा अविश्वास पनि बढ्दै गएको देखिन्छ। पब्लिकहरूले चाहिँ मिडियालाई कसै न कसैको पक्षमा यिनीहरू बोल्छन् भन्ने आरोप लाग्दै आएको छ र यो पत्रकारिताको दीर्घकालीन एउटा चुनौती पनि हो। निष्पक्ष पत्रकारिता अहिलेको सबैभन्दा मुख्य आवश्यकता हो र अहिलेको सबैभन्दा ठुलो प्रश्न भनेको नेपालमा पत्रकारिता लोकतन्त्रको निगरानीकर्ता बन्ने कि राजनीतिक व्यावसायिक प्रभावको विस्तार बन्ने भन्ने कुरा पनि महत्त्वपूर्ण छ। हामीलाई फोन गर्न सक्नुहुन्छ 42117 21 42117 36। कार्यक्रम हो सेरोफेरो, तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको प्रिय स्टेसन रेडियो नेपालमा। र कार्यक्रम सेरोफेरोमा आज हामी राष्ट्रिय पत्रकारिता दिवस, त्यसै गरी आज र भोलि मे 8 तारिक विश्व रेड क्रस दिवस, यसको सन्दर्भमा कुराकानी गरिरहेका छौँ। हाम्रा श्रोताहरूले आफ्नो विचार राखिरहनु भएको छ। मानवताको सेवा नै सबैभन्दा ठुलो धर्म हो भन्ने पवित्र उद्देश्यका साथमा प्रत्येक वर्ष मे 8 तारिकमा जे हेनरी ड्युनान्टको सम्झनामा यो दिवस मनाउने गरिन्छ, विश्व रेड क्रस दिवस, जहाँ रेड क्रसका संस्थापक हुनुहुन्छ जे हेनरी ड्युनान्ट। साथै उहाँ पहिलो नोबेल पीस पुरस्कार विजेता पनि हुनुहुन्छ। र रेड क्रसको उद्देश्यको कुरा गर्ने हो भने मानवता र सेवाभाव फैलाउनु, विपदमा युद्धमा र आपतकालमा सहयोग गर्नु, रक्तदान, स्वास्थ्य सेवा जस्ता मानवीय सहयोगप्रति सचेतना बढाउनु पनि रहँदै आएको छ। फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, उहाँको विचार हामी सुन्छौँ। कहाँबाट को हुनुहुन्छ? हेलो हेलो
1: हेलो
0: हजुर नमस्ते
1: नमस्ते
0: कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर? शुभ नाम हजुरको?
1: प्रेम बहादुर महर्जन।
0: प्रेम बहादुर जी, कार्यक्रममा स्वागत छ हजुरलाई। हजुरलाई कार्यक्रममा स्वागत छ।
1: नमस्कार, स्वागत छ।
0: अरे आजको विषय सुन्नु भयो? भोलि विश्व रेड क्रस दिवस हो
1: हजुर,
0: सुन्नु भएको छ?
1: सुनेछु
0: हजुर। के भन्न चाहनुहुन्छ हजुर? हजुरको के छ विचार रेड क्रसको सेवा, स्वयं सेवाको भावलाई लिएर?
1: राम्रो होस्, देशमा राम्रो विकास होस्, राम्रो संचार कार्यक्रम।
0: रेड क्रसको बारेमा सुन्नु भएको छ हजुरले कहिले? हजुर, के गर्छ रेड क्रसले भनेर थाहा छ हजुरलाई?
1: थाहा छ
0: हजुर। अनि हजुरले कहिले रक्तदान गर्नु भएको छ?
1: गरेको छैन, प्रेसर लो छ मेरो, लो छ।
0: ए हजुर हजुर,
1: पहिलेदेखि नि
0: हजुर। तर अरूले चाहिँ, र घरका परिवारका सदस्यले, अरू युवाहरूले होइन, अलि युवा पुस्ताले चाहिँ रक्तदान गरोस् अनि स्वयं सेवा गरोस्, देशमा परेका आपद विपदमा सेवा गरोस् भन्नको लागि तपाईँको शुभकामना सल्लाह के छ त? केही भन्नु छैन? यति नै हो। धेरै धेरै धन्यवाद प्रेम बहादुरजी यहाँको विचारका लागि। प्रेम बहादुर महर्जन हुनुहुन्थ्यो इमाडोलबाट, कार्यक्रम सेरोफेरोमा आफ्नो विचार राख्दै हुनुहुन्थ्यो। 42117 21 42117 36 हाम्रो टेलिफोन नम्बर, र आफ्नो विचार राख्नुको लागि फोन गर्न सक्नुहुनेछ तपाईँहरूले कार्यक्रममा। र हामीले अघि पनि भनिसक्यौँ रेड क्रसलाई कसरी प्रभावकारी बनाउन सक्छौँ, हामीले आम नेपालीले रेड क्रसका गतिविधिमा कसरी सहयोग गर्न सक्छन्, रेड क्रसको सेवा विस्तारमा युवाहरूको के योगदान हुनसक्छ, समाजले रेड क्रसलाई सहयोग गर्न किन आवश्यक छ, रक्तदान, स्वयंसेवा र जनचेतना मार्फत रेड क्रसलाई कसरी सशक्त बनाउन सकिन्छ, विपद व्यवस्थापनमा रेड क्रसलाई सहयोग गर्न स्थानीय समुदायले के गर्नु पर्ला, यस्ता विभिन्न महत्त्वपूर्ण कुराहरू छन् जसलाई हामीले चाहिँ नि मनन गर्न पनि जरुरी छ। र रेड क्रसको उद्देश्य भनेकै मानवता र सेवाको भावना फैलाउने हो, विपद, युद्ध र आपतकालमा सहयोग गर्ने, स्वयंसेवकहरूको सम्मान गर्ने, रक्तदान, स्वास्थ्य सेवा र मानवीय सहयोगप्रति जनचेतना बढाउने यसको उद्देश्य हो। र यसका मुख्य सिद्धान्तहरू पनि छन्, मानवता, निष्पक्षता, तटस्थता, स्वतन्त्रता, स्वैच्छिक सेवा, एकता, सार्वभौमिकता। र यसमा तटस्थता, स्वतन्त्रता, स्वैच्छिक सेवा, यो चाहिँ महत्त्वपूर्ण कुरा छ, स्वैच्छिक सेवा यसका मुख्य सिद्धान्तमा चाहिँ हामीले स्वैच्छिक सेवा गर्न सक्छौँ हरेक कुरामा, हरेक क्षेत्रमा, चाहे बालबालिकाको क्षेत्रमा होस्, चाहे महिलाको क्षेत्रमा होस्, या पशुकै क्षेत्रमा किन नहोस्। कतिले चाहिँ नि कुकुरहरूको सेवा गरेकै देख्नु भएको होला, बाटोघाटोमा रहेका कुकुरहरूलाई खाना दिइराख्नु भएको हुन्छ, त्यो पनि एउटा सेवा हो। कतिले सरसफाइ गरिरहनु भएको हुन्छ, कतिले ट्राफिक व्यवस्थापन गरिरहनु भएको हुन्छ, त्यो पनि उहाँको स्वैच्छिक इच्छा हो। र यस्ता सेवाहरू धेरै छन् जो हामीले गर्न सक्छौँ, अवेरनेसका कुराहरू, जनचेतना, जनचेतना फैलाउने कुराहरू हामी गर्न सक्छौँ। फेरि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, मलाई लाग्छ आजको अन्तिम श्रोता हुनुहुन्छ, उहाँसँग कुरा गर्छु। कहाँबाट को हुनुहुन्छ? हेलो।
2: हेलो दिदी, नमस्कार।
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म पोखराबाट हरकत सञ्जाल हो।
0: हरकतजी, कार्यक्रममा स्वागत छ यहाँलाई।
2: धन्यवाद।
0: सन्चै हुनुहुन्छ?
2: हजुर।
0: आजको विषय सुन्नु भएको छ हरकतजीले?
2: हजुर, सुनेको छु। यो रेड क्रस यो रगत एकदम राम्रो अब हाँसी सबै हाँसेको शुभकामनाबाट हो, सम्मान पर्याउने शुभकामना दिन चाहन्छु। पत्रकार भनेको राम्रोमा समाचार लेख्नु पर्नेमा गलत गलत समाचार लेखेको छ, यो गलत गलत एउटा समाचार पनि मिल्दैन। अब एउटा एउटा समाचार भन्छ, एउटा एउटा समाचार भन्छ, एउटा एउटा समाचार भन्छ, हजारवटा समाचारको हजारवटा फरक फरक के आउँछ। त्यस कारण यो सबै एउटै गरी बसेर राम्रो हुने थियो, धेरै पत्रकार पनि किन चाहिएर यो राम्रो सम्झाउ भन्ने मात्रै भएर पत्रकार पनि धेरै भएर यो गलत गलत गलत गलत सम्झाउ पनि भनिरहेको छ। त्यो सबै त्यो गलत गलत सम्झाउ भनेर पुरा कटौती गर्ने हुन्छ। किन किनभने पत्रकार धेरै भएर सम्झाउनु एउटै मिल्दैन के समाज नेपाल रेडियो नेपालको सम्झाउ अर्कै आउँछ, अर्को एफएमटीको सम्झाउ अर्कै आउँछ, एउटै सम्झाउ एउटा मिल्दैन। त्यो आउँछ गलत गलत सम्झाउ भन्नेलाई यो उहाँको सुविधा कटौती यो कटौती गरेको हुन्छ, यो नजा नजाने सम्झाउ भनेर जनतालाई भ्रममा पार्ने मैले गरेको छ। यो यस्तो झन् राम्रो होइन।
0: हजुर, तथ्य जाँच नगरिकन छिटो छिटो पहिला ब्रेकिङ न्युज दिने होडबाजीमा चाहिँ
2: सबै यो मिडिया सामाजिक सञ्जाल तिनी सबै गलत गलत सम्झाउन जाइसक्यो। त्यो गलत गलत सम्झाउ भएन, रेडियो नामा खास राम्रो सम्झाउ भन्छ, अब सम्झाउन पुरा गलत सम्झाउ भन्छ के।
0: हजुर, सत्य तथ्य जाँच, सत्य तथ्य जाँच भएका समाचारहरूलाई मात्रै तपाईँहरूले विश्वास गर्नुहोला। रेडियो नेपाल त तपाईँहरूको एकदमै विश्वसनीय, तपाईँहरूले त्यही भएर रेडियो नेपालबाट आउने समाचार चाहिँ सही किन हुन्छ भन्दा हामी सत्य तथ्य जाँच गरेपछि मात्रै दिन्छौँ। हजुर, धेरै धेरै धन्यवाद हर्कजी यहाँको विचारका लागि। हर्क छन्त्याल हुनुहुन्थ्यो पोखराबाट, कार्यक्रम सेरोफेरोमा आफ्नो विचार राख्दै हुनुहुन्थ्यो। धेरै धेरै धन्यवाद दिन चाहन्छु। र आज हामीले राष्ट्रिय पत्रकारिता दिवस, त्यसै गरी भोलि मे 8 तारिक विश्व रेड क्रस दिवसका सन्दर्भमा हाम्रा श्रोताहरूको विचारलाई सुन्यौँ सुनायौँ। सत्य तथ्य समाचार जनताको चाहिँ नि हक अधिकारभित्र पर्छ, उनीहरूले सही सत्य तथ्य समाचार सूचना पाउनु उनीहरूको अधिकार हो। त्यसैले पत्रकारितामा पत्रकारिता गर्नेहरूले चाहिँ यो कुरामा एकदमै ध्यान दिन पनि जरुरी देखिन्छ। आजको दिनमा हामी यही भन्न चाहन्छौँ। त्यसै गरी भोलि विश्व रेड क्रस दिवस, र यो एउटा निस्वार्थ भावले गरिने सेवा हो। यो सेवा भावलाई चाहिँ हामीले हाम्रो तर्फबाट पनि योगदान दिनुपर्छ। हामीले पनि केही गर्न सक्छौँ त्यो गर्नुपर्ने हुन्छ। रक्तदान गरेर होस् या अरू कुनै माध्यमबाट हामीले सहयोग गर्न सक्छौँ, त्यो सहयोगहरू हामीले रेड क्रसलाई दिनुपर्छ जस्तो लाग्छ। नेपालमा 77 जिल्लामा रेड क्रसले आफ्नो सेवा र आफ्नो सहयोग दिइरहेको छ, र यसमा हामी सबैले पनि त्यसमा हातमा हात मिलाउन सकौँ, केही सेवा दिन सकौँ, हामी यही भन्न चाहन्छौँ। आजका लागि कार्यक्रम सेरोफेरोबाट बिदा हुने सङ्केत स्टुडियोको घडीले गरिसकेको छ। तपाईँहरूले 1 बजे सुन्न सक्नुहुनेछ समाचार, 1 बजेको समाचारपछि कृषि कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ। अहिलेका लागि भने कार्यक्रम सेरोफेरोबाट टेक्निकल सपोर्टमा साथ दिनुहुने पराग पोखरेलसँगै म प्रज्ञा शरद बिदा हुन्छु। नमस्ते, शुभ दिन।

0: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यार घ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
1: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छे, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छे।
0: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ, जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ।
2: ल यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो, श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यार घ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
0: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
2: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
3: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक श्वासवा हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यार घ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
4: सडकको भार वहन क्षमता भन्दा बढी लोड मालवाहक सवारी साधनमा नबोकौं।
5: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
6: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
7: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
6: वैदेशिक रोजगार बोर्डको सचिवालय।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
9: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। संवैधानिक परिषदको बैठक आज बस्दैछ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज साँझ 5 बजे बस्ने बैठकले सम्भवतः प्रधान न्यायाधीश नियुक्तिको लागि राष्ट्रपति समक्ष सिफारिस गर्नेछ। रिक्त प्रधान न्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन संवैधानिक परिषदका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्रीको निर्देशन अनुसार बैठक बस्न लागेको परिषद सचिवालयले जनाएको छ। बैठकमा सहभागी हुन सभामुख ढोल प्रसाद अरियाल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङदेम्बे र उपसभामुख रुबी कुमारी ठाकुरलाई निमन्त्रणा गरिएको सचिवालयले जनाएको छ। आज राष्ट्रिय पत्रकारिता दिवस। विक्रम सम्बत 1958 वैशाख 24 गते पहिलो अखबारको रूपमा गोर्खा पत्र साप्ताहिकको रूपमा प्रकाशन भएको दिनको अवसर पारेर 2073 सालदेखि सरकारले हरेक वैशाख 24 गतेलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउन सुरुवात गरेको हो। पत्रकारिता क्षेत्रको समग्र विकास, सामाजिक उत्तरदायित्व र पेसागत तथा व्यावसायिक सुरक्षाको स्मरण गर्दै हरेक वर्ष यो दिवस मनाउने गरिन्छ। दिवसको अवसरमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रपति भवनमा विशेष समारोहको आयोजना गरेको छ। पत्रकारिता दिवस तथा 126 वर्ष प्रवेशको अवसरमा गोर्खा पत्र दैनिकले आज विशेष अङ्क प्रकाशन गरेको छ। यसै अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अरियाल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल लगायतले शुभकामना दिनुभएको छ। यसैबीच सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सार्वजनिक संस्थानहरूको सुधार र पुनर्संरचना गर्न अपरिहार्य रहेको बताउनु भएको छ। गोर्खापत्र प्रकाशनको 126 वर्ष प्रवेशको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले समयअनुकूल ढङ्गले सार्वजनिक संस्थानलाई अघि बढाउन सरकारले आन्तरिक गृह कार्य गरिरहेको उल्लेख गर्नुहुँदै संस्थानको हितलाई केन्द्रमा राखेर कर्मचारीले पनि थप जिम्मेवारी र उत्तरदायित्वको साथ काम गर्नुपर्नेमा जोड दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव मोहम्मद गुलाम सरवारले उहाँको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको छ। त्यस अवसरमा उहाँहरूबीच क्षेत्रीय सहयोग सुदृढ तुल्याउने बारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। बागमती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदैछ। तामाङ र नेपाल भाषालाई बागमती प्रदेशले प्रदेश भाषाको मान्यता दिएको छ। यस अवसरमा आज बागमती प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ। धादिङको चारङ फेदी केन्द्रबिन्दु भएर आज बिहान 11 बजे 4.1 म्याग्नेच्युडको भूकम्प गएको खानी तथा भूगर्भ विभागले जनाएको छ। भूकम्पको धक्का धादिङ सहित आसपासका जिल्लामा महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख डाक्टर लोक विजय अधिकारीले बताउनुभयो। भूकम्पबाट कुनै किसिमको क्षति प्राप्त नभएको पनि उहाँले जानकारी दिनुभयो। बाढीले अवरुद्ध बिपी राजमार्ग 3 दिनपछि सञ्चालनमा आएको छ। अस्थायी डाइभर्सन बनाएर यो मार्गमा आज बिहानैदेखि सवारी आवागमन सञ्चालनमा आएको हो। जिल्ला प्रहरी कार्यालयले वर्षा जारी रहेकाले अत्यावश्यक बाहेक उक्त मार्गबाट यात्रा नगर्न सम्बद्ध सबैमा अनुरोध गरेको थियो। गत सोमबारको वर्षासँगै रोसी खोलामा आएको बाढीले बाटो बन्द भएको थियो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी साता चीनको भ्रमण गर्नुहुने भएको छ। अन्तर्राष्ट्रिय मामिलाहरू थप जटिल बन्दै गएको र विश्वव्यापी सङ्कट गहिरिँदै गएको बेला विश्वका दुई महाशक्ति राष्ट्रका प्रमुखहरूबीच छलफल हुँदैछ। अमेरिकी अधिकारीहरूका अनुसार आगामी साता अर्थात् मे 14 र 15 बेजिङमा हुने ट्रम्प र सी बीचको वार्तामा इरानको विषयमा गहन छलफल हुनेछ। गत अक्टोबरमा भएको व्यापार सम्झौतापछि अमेरिका र दुवै देशले स्थिर सम्बन्धलाई सही ट्र्याकमा राखिराख्ने प्रतिबद्धता गरेकोमा त्यसमा भएको प्रगतिबारे पनि ट्रम्प र सी बीच छलफल हुनेछ। इरान र अमेरिका युद्ध अन्त्य गर्ने समझदारी नजिक पुगेका छन्। दुवै पक्षबीच 14 बुधे प्रारम्भिक समझदारी पत्र तयार गर्ने विषयमा प्रगति भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले जनाएको छ। समाचारमा जनाइए अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो 24 घण्टामा इरानसँग सकारात्मक वार्ता भएको र सम्झौता सम्भव रहेको बताउनु भएको छ। उहाँले इरानले सहमति जनाई आक्रमण रोक्ने सङ्केत गर्नुभएको छ। प्रस्तावित समझदारीमा इरानको आणविक कार्यक्रम स्थगन, इरानमाथिका प्रतिबन्ध हटाउने तथा होर्मुज जलमार्गमा जहाज आवत जावत पुनः सञ्चालन गर्ने लगायतका विषय समावेश रहेका छन्। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो 1 बजेको समाचार। सकियो, हौस् त, नमस्कार।
3: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम कृषि संवाद। कृषिका समसामयिक मुद्दाहरूमा सम्बन्धित विज्ञ एवं कृषक र कृषि उद्यमीहरूसँग गरिने विशेष कुराकानी कृषि संवाद।
4: नमस्कार, कृषि संवादमा स्वागत गर्दछु, म नरेश न्युपाने। आजको कृषि संवादमा हामी नेपालमा यसपटक मनाइएको राष्ट्रिय चिया तथा कफी दिवसको सन्दर्भ, चिया तथा कफी दिवसको सन्दर्भमा तय गरिएको स्वस्थ चिया दिगो बजार समृद्ध नेपालको आधार नाराको सान्दर्भिकता, नेपालमा चिया तथा कफीको उत्पादनको, बजारको र व्यावसायिक हिसाबले प्रवर्धनको विद्यमान अवस्था कस्तो छ, योसँग सम्बन्धित केही नीतिगत व्यवस्थाहरू र चिया तथा कफी व्यवसायमा संलग्न व्यवसायीहरूका समस्या र ती समस्या समाधानका उपायमा केन्द्रित रहेर कुराकानी गर्दैछौँ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक डाक्टर दीपक खनाल। यहाँलाई कृषि संवादमा स्वागत छ।
5: हस्, नमस्कार।
4: यस पटकको राष्ट्रिय चिया तथा कफी दिवस यहाँहरूले कसरी मनाउनु भयो, यहीँबाट सुरुवात गर्नु।
5: यहाँले भन्नुभयो यस वर्षको चाहिँ नि राष्ट्रिय चिया तथा कफी दिवस भन्नुभयो। यद्यपि हाम्रो चिया र कफीको दिवसहरू फरक फरक छन्, किनभने यी बाली नै फरक हुन्। हाम्रो बोर्ड चाहिँ एउटै भयो, चिया तथा कफी विकास बोर्ड भन्ने भयो। हामीले गत वर्ष 2082 सालको राष्ट्रिय कफी दिवस चाहिँ 82 सालको मङ्सिर 1 गते मनायौँ, किनभने बोर्डको स्थापना भए पश्चात चिया र कफीका राष्ट्रिय दिवस मनाउने मितिहरू फरक छन्। चियाको दिवस चाहिँ हरेक वर्षको 15 गते मनाउँछौँ र कफीको राष्ट्रिय कफी दिवस चाहिँ हामी हरेक वर्षको मङ्सिर 1 गते मनाउने गर्दछौँ। यसर्थ हामीले चाहिँ रिसेन्टली मनाएको राष्ट्रिय कफी दिवस भनेको चाहिँ 82 सालको मङ्सिर 1 गते नै सम्पन्न गरिसकेका छौँ।
4: यो चिया दिवस चाहिँ कसरी
5: हो? यो चिया दिवस चाहिँ हरेक वर्ष हामीले 15 गते राष्ट्रिय चिया दिवस मनाउँछौँ। यो वर्ष हामीले चाहिँ राष्ट्रिय चिया दिवस अलिकति काठमाडौँको सहरबाट बाहिर जानुपर्छ, चियाका वास्तविक किसानहरूको बीचमा पुग्नुपर्छ, वास्तविक उद्योगी व्यवसायीहरूको बीचमा पुग्नुपर्छ भनेर नै हामीले चियाको राजधानी मानिने पूर्वी नेपालको इलाम र इलामभित्रको पनि अझ राजधानी मानिने चाहिँ सूर्योदय नगरपालिका, जहाँ जसलाई हामी चियाको हब पनि भन्ने गर्छौँ, त्यहाँ चाहिँ चिया दिवस मनाउने कार्यक्रम तय गर्यौँ। र हाम्रो चाहिँ टिम र स्थानीय स्तरका हाम्रा कार्यालय र हाम्रा टिमहरू चिया व्यवसायी उद्योगी र किसानहरू त्यहीँ केन्द्रीकृत भएर एकीकृत भएर चाहिँ चिया मनाउनु भयो। अब यो पटकको हाम्रो राष्ट्रिय चिया दिवसको नारा चाहिँ स्वस्थ चिया दिगो बजार समृद्ध नेपालको आधार भन्ने थियो। र वास्तवमा यो नारा हामीले यस अर्थमा पनि अलिकति चिया स्वस्थ हुनुपर्छ अनि चियाको बजार दिगो हुनुपर्छ र यो दिगो बजारले हाम्रो देशको इकोनोमीलाई अलिकति चाहिँ टेवा गरोस्, सपोर्ट गरोस् भन्ने चाहिँ आधारले तय गरेका हौ। किन भन्नुहुन्छ भने एक तरिकाले हेर्नुहुन्छ हुन्छ भने नेपालमा चियाको उत्पादन निकै राम्रो छ र हामी चाहिँ सेल्फ रिलायन्ट पनि भइसक्यौँ, चियामा आत्मनिर्भर पनि भएर अहिले साँच्चै भन्नुहुन्छ भने हिजो मात्रै हामीले प्रस्तुत गरेको जुन तथ्याङ्कले के देखाउँछ भने हामी चाहिँ अन्तर्राष्ट्रिय बजारमा 4,59,00,000,00,000 चिया त निर्यात व्यापारबाट कमाइरहेका छौँ हामीले त्यो मुद्रा। त्यसले गर्दाखेरि हामीले चाहिँ अलिकति गर्व पनि गर्नुपर्छ चियाका सन्दर्भमा चाहिँ हामीले चाहिँ आत्मनिर्भर भएर निर्यात बजारबाट पनि राम्रै खालको उल्लेख खालको आर्जन गरिरहेका छौँ र समग्रमा भन्नुपर्दा चाहिँ हामी अहिले यो 30 राष्ट्रिय चिया दिवस चाहिँ हिजो हामीले मनायौँ। वर्षभरि हामीले चियामा के कति उपलब्धिहरू प्राप्त गर्यौँ, किसान व्यवसायीहरूले कस्ता दुःखहरू चाहिँ सामना गर्नु पर्यो, कस्ता उपलब्धिहरू प्राप्त भए होइन, अब आगामी दिनमा हामी अगाडि कसरी बढ्ने भन्ने यी कुराहरूलाई एकीकृत भएर सामूहिक रूपमा स्मरण गर्ने सम्झिने दिनको रूपमा हामीले दिवसहरूलाई मनाउने गर्दछौँ।
4: अलिकति यो उपलब्धिहरूको बारेमा बताइदिनुहोस् न, राष्ट्रिय अर्थतन्त्रमा चियाको योगदान।
5: अब यस्तो छ, तपाईँले चाहिँ हाम्रो वर्ल्ड वाइड हेर्नुहुन्छ भने त अब चियाको नेसनल इकोनोमीमा चाहिँ हामीले गर्ने कन्ट्रिब्युट वर्ल्ड वाइड हेर्नुहुन्छ भने त साह्रै न्यून छ, किनभने हामी त अत्यन्तै काउन्टलेस वान अफ द कन्ट्रिजमा पर्छौँ चियाको चाहिँ व्यवसाय गर्नेमा। संसारमा यस्ता मुलुकहरू छन्, चाइना छन् होइन, भारत छ, यस्ता देशहरू चाहिँ जसले चियाको इकोनोमीमा ठुलो चाहिँ तपाईँको सपोर्ट गरिरहेका छन्। त्यसले गर्दा इन्टरनेसनल्ली हेर्नुहुन्छ भने हाम्रो त्यो फिगर चाहिँ कन्ट्रिब्युसन मतलब मेन्सन गर्न योग्यको फिगर त होइन, तर नेपालको सन्दर्भमा त यहाँले हेर्नुभयो भने एग्रो प्रोडक्टमा एक वर्षमा चाहिँ 4,60,00,00,000 अथवा 59,00,00,000,00 चिया निर्यात गर्नु भनेको चान्चुने कुरा होइन। यो
4: एक वर्षमा
5: एग्रो प्रोडक्ट मध्येमा हेर्नुहुन्छ भने, त्यसले गर्दा हामीले के हेरौँ अहिले भन्नुहुन्छ भने, अलिकति तथ्याङ्कलाई पनि चाहिँ अब्जर्भ गर्ने हो भने हामी अहिले चाहिँ नेपालभरिमा हाम्रो चियाको उत्पादन हुन सक्ने सम्भाव्य क्षेत्रहरू ठुलो छ। भूगोल हेर्नुहोस् है, त्यो चाहे चाहिँ अर्थोडक्स चिया रोप्ने भूगोल होस् पहाडी भूगोल, र सिटिसी चिया रोप्ने चाहिँ तराईको प्लेन ल्यान्ड होस्। हुन त नेपालमा अहिले प्लेन ल्यान्ड भनेर चाहिँ तपाईँको झापामा मात्रै सिटिसी चिया उत्पादन गर्ने चाहिँ हाम्रो छ। यसरी हेर्दाखेरि अहिले हामी लगभग चाहिँ 20,500 हेक्टर जमिनमा चाहिँ चिया रोपण गरिरहेका छौँ। विगतको तुलनामा हेर्नुहुन्छ भने ग्रेजुअल्ली हामी चिया रोपणका जिल्लाहरू र क्षेत्रहरू पनि भौगोलिक रूपमा विस्तारमा गइरहेका छौँ। अहिले हामी 31 जिल्लामा चाहिँ व्यवसायिक खालको चिया रोपणमा पुगिसकेका छौँ। हेर्नुहोस् है, पहिले विगतलाई हेर्नुहुन्छ भने पूर्वका सीमित जिल्लाहरूमा मात्रै चिया रोपण चाहिँ लिमिटेड थियो होइन। त्यसले गर्दा आज चाहिँ हामी लगभग 15,000+ किसानहरूलाई त्यहाँबाट चाहिँ हामीले जीविकोपार्जन गर्ने उहाँहरू संलग्न हुनुहुन्छ र उहाँहरू आफ्नो जीविकोपार्जन गरिरहनु भएको छ। 60,000+ श्रमिकहरू चाहिँ चियामा संलग्न भएर आफ्नो परिवार पालिरहनु भएको छ। हेर्नुहोस् है, त्यस्तै गरेर अहिले हामीले चाहिँ उत्पादन गरेको लगभग 2,61,00,000 केजी चिया, यसलाई हामी चाहिँ मेट्रिक टनमा भन्नुहुन्छ भने 26,000 मेट्रिक टन भन्दा बढी चिया चाहिँ हामी उत्पादन गरिरहेका छौँ। त्यस मध्ये पनि हामी 15,600 मेट्रिक टन चिया त निर्यात गर्छौँ। हो त्यो निर्यातबाट हामीले उपार्जन गरेको मूल्य हो, अघि मैले यहाँलाई प्रस्तुत गरेको जुन 4,59,00,000,00,000 मूल्य भने त्यो चाहिँ हामीले निर्यात बापत प्राप्त गरेको। अब यसरी हेर्दा के देखिन्छ भने 2,61,00,000 उत्पादन भएको चियामा, त्यति केजी चियामा आधा जसो चिया हामी आन्तरिक खपतमा प्रयोग गरिरहेका छौँ र आधा जसो चिया चाहिँ हामी विदेशलाई दिएका छौँ भने हामीले लोकल्ली हाम्रो डोमेस्टिक कन्जम्सनलाई पनि धानेर हामी 4,59,00,00,000,00 बराबर मुद्रा आर्जन गर्नु भनेको चिया व्यवसायले चाहिँ टोटल इकोनोमीलाई इन्टरनल्ली डोमेस्टिकल्ली हेर्नुहुन्छ भने राम्रै सपोर्ट गरेको मान्नुपर्छ।
4: हाम्रो चियाको गुणस्तर चाहिँ कस्तो छ?
5: पटक पटक चाहिँ इन्डियाले विभिन्न शीर्षकमा विभिन्न चाहिँ तपाईँको तरिकाले हामीलाई दोषारोपण पनि गर्छ गर्नलाई, त किन भन्नुहुन्छ भने हाम्रो टोटल एक्सपोर्टको 86% त हाम्रो चाहिँ इन्डियामै निर्यात हुन्छ। तर अब हामीले के भुल्नुहुन्न भने यहाँलाई म एउटा स्मरण गराउँ, हामी के क्लेम गर्छौँ भने नेपालमा उत्पादन भएको चिया अत्यन्तै राम्रो गुणस्तरको छ। यससँग हामी जाने आधारहरू छन्, जस्तो कि हामीले 2022 चाइनामा एउटा चाहिँ इन्टरनेसनल लेभलको जुन तपाईँको टी टेस्टिङ कम्पिटिसन भयो, हेर्नुहोस् है, चियाको गुणस्तर परीक्षण प्रतियोगिता भयो, त्यसको लागि हामी नेपालबाट पनि हामीले चियाका स्याम्पलहरू पठाएका थियौँ र ती स्याम्पलहरूमा यति उत्साहप्रद खालको चाहिँ परिणाम आयो कि 10 नेपाली चियाको स्याम्पलले त गोल्डन अवार्ड जित्यो। हेर्नुहोस्, त्यसमध्ये पनि एउटाले त ग्रान्ड गोल्डन अवार्ड भनेर जितेको छ। एउटा हामीले के बुझ्नु पर्यो भने हाम्रो चियाको गुणस्तर हामीले बोलेर प्रमाणित भएको छैन, अन्तर्राष्ट्रिय मञ्चहरूमा गएर त्यसको चाहिँ परीक्षण हुने प्रतिस्पर्धामा हामी चाहिँ अब्बल ठहरिएका छौँ। त्यस्तै गरेर 2023 पनि एउटा अमेरिकाको लस भेगसमा चाहिँ एउटा टी टेस्टिङ प्रतिस्पर्धा भएको थियो, त्यहाँ पनि हाम्रो नेपालको एउटा अर्थोडक्स टी ब्रान्डले चाहिँ अत्यन्तै राम्रो उल्लेख्य उपलब्धि प्राप्त गरेको थियो। यी त केही उदाहरणहरू मात्रै मैले भने
4: 31 जिल्लामा यसको चिया रोपण सुरु भएको छ भने यसलाई देशव्यापी बनाउन,
5: हजुर,
4: यो चियाको चाहिँ व्यावसायिक हिसाबले देशव्यापी बनाउन, यसलाई विस्तार गर्न, प्रवर्धन गर्न बोर्डले चाहिँ खेलिरहेको भूमिका थियो।
5: अब यस्तो छ, वास्तवमा बोर्डको स्थापना नै के भन्नुहुन्छ भने चिया र कफीमा नीतिगत काम गर्ने भनेर चाहिँ यो बोर्डको स्थापना भएको हो। त्यसले गर्दा हामी चिया र कफीको व्यवसाय प्रवर्धनका लागि चाहिने आधारभूत नीतिहरू निर्माण गर्ने, ती नीतिहरूलाई चाहिँ टाइम एन्ड अगेन संशोधन गर्ने, परिमार्जन गर्ने र तिनीहरूको कार्यान्वयन गर्ने एउटा काम हाम्रो त्यो। दोस्रो काम भनेको के हो भने हामीले तालिम सञ्चालन, प्राविधिक परामर्श, सम्भाव्यता अध्ययन लगायतका कामहरू गर्ने हुन्। हेर्नुहोस् है, त्यो चाहे यहाँले चिया भन्नुहोस् या कफी भन्नुहोस्, दुवै सबै कमोडिटीमा यो साझा भूमिकाको रूपमा बोर्ड अगाडि बढिरहेको छ र हामीले चाहिँ नि चियाका सन्दर्भमा विगतमा धेरै कामहरू भए अलिक पछिल्ला वर्षहरूमा चाहिँ नि कतै चाहिँ हाम्रो गति अलिक धिमा भएको हो कि अलिक सुस्त भएको हो कि भन्ने खालका चाहिँ नि हामीलाई चाहिँ प्रश्नहरू पनि आए। तर हामीले आत्ममूल्याङ्कन गर्दाखेरि एउटा वास्तविकता उजागर के गर्यौँ भने हामीले चियाको चाहिँ क्षेत्र विस्तार गरेर 31 होइन हाम्रा 77 मध्येका धेरै जिल्लामा चिया पुर्याउनको लागि के गर्ने हाम्रो सहयात्री संस्था इन्स्टिट्युसन एसोसिएसन को हुन्छ भन्दा हामी निष्कर्षमा के पुगेका छौँ अहिले भने स्थानीय सरकार सबैभन्दा हाम्रो सहकार्य र सहयात्राको चाहिँ अत्यन्तै राम्रो हिस्सेदार भन्ने हामीले चाहिँ एउटा एक्सप्लोर गरेका छौँ र पछिल्ला वर्षहरूमा हामीले चाहिँ स्थानीय सरकारलाई तपाईँहरू बजेट र कार्यक्रम छुट्याइदिनुहोस् यहाँहरूको वार्षिक कार्यक्रम नीति कार्यक्रम बजेटमा चाहिँ चिया रोपण कफी रोपण पनि यहाँहरूले राखिदिनुहोस् हामी चाहिँ यहाँहरूलाई नीतिगत सपोर्ट गर्छौँ र तपाईँहरूलाई जहाँ जहाँ तालिम चाहिन्छ जहाँ जहाँ प्राविधिक परामर्श सम्भावत अध्ययनका लागि चाहिँ जे जे स्टडीहरू गर्नुपर्छ हामी गर्छौँ भनेर यो प्रकृतिको सहकार्य गर्दै अहिले हामी चाहिँ चियाको रोपण क्षेत्र विस्तार गरिरहेका छौँ। साथसाथै हामीले पूर्वमा रहेका ठुला ठुला बगानहरू सरकारी हुन् वा निजी बगानहरूमा जुन चिया बगानहरू जीर्ण भएका भन्ने खालका कुराहरू हाम्रो अध्ययनले हामीले देखेका भोगेका र सूचनाहरू आएका छन् ती जीर्ण उद्योगहरूलाई पनि अहिले जीर्णोद्धार गर्ने त्यस बीचमा चाहिँ बिग्रेका चियाका बुटाहरूलाई इन्फिलिङ गर्ने रिप्लान्टेसन गर्ने कामहरू पनि गरिरहेका छौँ। त्यसले गर्दा समग्रमा के भन्नुहुन्छ भने कफीमा होस् या चियामा होस् हामी क्षेत्र विस्तारमा पनि अगाडि बढेका छौँ। अलिकति फरक कुरा के छ भने कफीको चाहिँ उत्पादनै कम भएकोले गर्दा रोपण क्षेत्र विस्तार गर्नुपर्ने अत्यन्तै टटकारो अवस्था छ अहिले। तर चियामा हामीले क्षेत्र विस्तार भन्दा पनि अहिले चाहिँ चियामा गुणस्तरलाई कायम गर्दै बजारीकरण र निर्यात बजारका चाहिँ विकल्पहरू अझै खोज्नुपर्ने अवस्था देखियो।
6: बेरोजगारीको कुरा दिनानुदिन बढिराखेको छ, देशबाट युवाहरूको पलायनको कुरा बढिराखेको छ, देशभित्रै स्वरोजगार गर्ने कुरा छ, अहिले त बदलिदो परिस्थितिमा नयाँ सरकार छ, अनि नयाँ परिवेशमा चाहिने युवाहरू देशभित्रै केही गरौँ भन्ने युवाहरू पनि छन्, तिनीहरूको रोजाइमा यो चिया खेती कतिको परेको छ?
5: हामीले भर्खरै यो 2 महिना अगाडि यो अहिले चालु आवा नै भनौँ किन नयाँ आर्थिक वर्ष सुरु भएको छ होइन, चालु आवामा एउटा कार्यक्रम थियो हाम्रो चाहिँ के थियो भने कफीको बरिस्ता ट्रेनिङ भन्ने एउटा कार्यक्रम थियो। त्यो बरिस्ता ट्रेनिङमा चाहिँ हाम्रो जम्मा 50 जनाको सिट थियो र हामीले चाहिँ पब्लिक नोटिस चाहिँ कल गऱ्यौँ ल तपाईँहरू इन्ट्रेस्टेड मान्छेलाई चाहिँ बरिस्ता तालिमको लागि आउनुहोस् भन्यौँ। त्यसमा के हो भन्नुहुन्छ भने लगभग 1400+ एप्लिकेन्ट्सहरू परे 50 जनाको सिटमा। त्यहाँ हामीले चाहिँ के गरेका छौँ भन्नुहुन्छ भने मेजर क्राइटेरियामा यति वर्षदेखि यति वर्षको युवा हुनै पर्ने। हेर्नुहोस् है, मेजर क्राइटेरिया 2 थियो, एउटा न्यूनतम शैक्षिक योग्यता एससी वा एसएलसी गरेको हुनुपर्ने, अर्को चाहिँ युवाको परिभाषाभित्र उमेर हदलाई हामीले तोकिदिएका थियौँ। यहाँबाट हामीले के प्रश्न हुनु पर्यो भने राष्ट्रिय चिया तथा कफी विकास बोर्ड चिया र कफी दुईटै व्यवसायमा युवाहरूको संलग्नतालाई ग्यारेन्टी गर्नका लागि कार्यक्रमै सार्वजनिक गरेर अगाडि बढेको छ। एउटा
6: केही छ त्यसमा नीतिगत कुराहरू छ युवाहरूलाई आकर्षण गराउने
5: हो जस्तो, त्यसमा चाहिँ के हो भने युवाहरूले चाहिँ नै बरिस्ता ट्रेनिङ गरिसके पछाडि कफीको भ्यालु चेन अन्तर्गत पनि जस्तो प्लान्टेसन एउटा कुरा भयो, प्रोसेसिङ अर्को कुरा भयो, भनेपछि अहिले मार्केटमा चाहिँ नि हाम्रो जुन डोमेस्टिक मार्केट प्रमोसनको कुराहरू छन्, मार्केटमा तपाईँ हामी क्याफेमा जाँदाखेरि कस्तो कफी खाने भन्दाखेरि विभिन्न त्यसमा आर्ट र स्किलबाट कफीहरू बन्छन्, भनेपछि यो आर्ट र स्किलमा ओरिएन्ट गर्न सक्ने जनशक्ति भनेको त युवा नै हो है भन्ने हाम्रो निष्कर्ष साथ हामीले चाहिँ युवाहरूलाई त्यहाँ कल गरेको एउटा त्यो। अहिले हामीले चाहिँ चालु आवामा पनि र आगामी आर्थिक वर्षमा पनि चिया र कफी दुवै क्षेत्रको स्टार्टअप बिजनेसमा युवाहरूलाई समाहित गरेका छौँ। त्यो हामी भोलि कार्यक्रम मार्फत सार्वजनिक गर्छौँ कि युवाहरूले नै निवेदन दिनु होला भनेको प्रमोसन थ्रु युथ जेनेरेसन, चिया र कफीको व्यवसाय प्रवर्धन चाहिँ यङ जेनेरेसनले नै गर्नुपर्छ भन्ने। किनभने 2 शब्द आलोएर छुटाउनुहुन्न, एउटा के भने चिया र कफी बाई नेचरै कस्तो चाहिँ कमोडिटी पर्यो भने यो ब्याज खाने कमोडिटी भन्छ। हेर्नुहोस् है, पुस्तान्तरणसम्मले चाहिँ कमाउन सक्ने, अहिले चाहिँ तपाईँको चियाको इतिहास हेर्नुहुन्छ भने 163 वर्ष लामो इतिहास हाम्रो नेपालको चियाको इतिहास होइन। हिजो चाहिँ तपाईँको हजुरबुवाले जिजुबुवाले रोप्नु भएको चियाको ग्रिन लिफ टिप्ने आज पनातीहरू छन्। अब युवाहरू यसमा संलग्न हुनुपर्छ भनेर यो मेसेजको साथ हामीले भनेको छौँ भने कफीमा पनि कम्तीमा सामान्यतया 20 वर्ष लाग्छ एकपल्ट प्लान्ट गरेको बिरुवाबाट चाहिँ इल्ड रेगुलर प्राप्त गरिरहने अवधि भनेको 20-25 वर्षसम्म जान्छ। भनेपछि यो युवा जमातले चाहिँ नि यी व्यवसायमा संलग्न भयो भने ले न्याय हुन्छ यो क्षेत्रलाई भन्ने एउटा कुरा हो। दोस्रो कुरा चाहिँ के पनि भन्नुहुन्छ भने यो सेक्टर नै अरू कम्युनिटी जस्तो भएन, अलिकति पढे लेखेका मान्छेहरूले यसमा आफ्नो एटिच्युड प्रयोग गर्ने, आफ्ना स्किल प्रयोग गर्ने, आफ्ना नलेज प्रयोग गरेर पनि यो भ्यालु चेनका विभिन्न चाहिँ तपाईँको स्वरूपहरूमा आफूलाई परिचालन गर्न सक्ने युवाहरू नै सक्षम हुन्छन् भन्ने देखियो।
6: चियाका पनि कफीका पनि जो व्यवसायीहरू हुन्छन् नि भोग्नु परिरहेका समस्याहरू चाहिँ के देख्नुहुन्छ?
5: चिया व्यवसायमा अहिले देखिएको समस्या भनेको मार्केटिङको, कफी व्यवसायमा अहिले देखिएको समस्या भनेको प्लान्टेसनको। कफीमा हाम्रो उत्पादनै छैन। यहाँलाई मैले एउटा सानो तथ्याङ्क सेयर गरिहालौँ, अहिले हामी तपाईँको चाहिँ 640 मेट्रिक टन ग्रिन बिन जम्मा जम्मी देशभित्र कफी उत्पादन गर्छौँ, 640 मेट्रिक टन मात्र। जबकि हाम्रो इन्टरनेसनल डिमान्ड हेर्नुभयो भने अत्यन्तै ठुलो एमाउन्टमा छ। नेपालको कफी त्यसै त गुणस्तरीय छ भनेर प्रशंसित छ। त्यो प्रशंसित भएको नेपाली कफीको उत्पादन धेरै बढाएर हामीले इन्टरनेसनल ट्रेड गर्न सक्ने अवस्था छँदा छँदै पनि हामी उत्पादन वृद्धि गर्न सकेका छैनौँ। उत्पादन वृद्धि किन भएन भन्दा रोपण क्षेत्र विस्तार गर्न सकेका छैन कफीको सन्दर्भमा। अब चियामा रोपण पनि त्यति हाम्रो चाहिँ दुःख लाग्दो होइन, रोपण क्षेत्र पनि ठिकै छ, विस्तार त गर्नुपर्छ किनभने सरकारले अगाडि बढाउनु पर्छ। तर हाम्रो उत्पादन कस्तो छ भने उत्पादनले हाम्रो आन्तरिक बजारलाई चाहिँ भर्थे गरिवरी पनि निर्यात गरिरहेछौँ भने यसमा हामीले दुःख मान्नुपर्ने पक्ष त्यो होइन। पक्ष के हो भन्नुहुन्छ भने हाम्रो निर्यात बजार चाहिँ के हुनु पर्यो भने आश्वस्त हुनु पर्यो गुणस्तरका दृष्टिकोणले, र हाम्रो उत्पादित चिया त्यहाँ पुग्छ र बिक्री हुन्छ भन्ने कुरामा हामी विश्वस्त हुन सक्नु पर्यो। त्यो विश्वस्त हुनका लागि चाहिँ अहिले हामीले प्रयत्न गरिरहेका छौँ।
6: निर्यातका लागि भारत मात्रै हो कि त्योभन्दा बाहिर पनि छ हाम्रो बजार?
5: इन टोटालिटी भन्नुपर्दा समग्रतामा चाहिँ 86% हाम्रो कुल निर्यातको चाहिँ भारतमै निर्यात हुने गर्छ। अब हो, भारत भएर चाहिँ अन्य देशमा नेपाली चिया पुग्छन्, तर अब त्यो कुन रूप र कुन स्वरूपमा पुग्छ त्यतापट्टि धेरै बहस गरियो भने यसले अलिक समय पनि लिन्छ। अब हाम्रा चाहिँ स्पेसियलिटी प्रकारका चियाहरू भनेको तपाईँको ग्रिन टी भयो, व्हाइट टी भयो, गोल्डन टी भयो, सिल्भर टिप्स भए, यस्ता प्रकारका अलि हाई भ्यालुका चियाहरू जो इन भोल्युम चाहिँ नै कम उत्पादन हुन्छन्, इन क्वान्टिटी चाहिँ नै, त ती चियाहरू चाहिँ अन्य युरोपियन र अमेरिकन कन्ट्रिजहरूमा पनि पुगेका छन्। तर हाम्रो प्राइमरी चाहिँ मार्केट भनेको र ठुलो मात्रामा चाहिँ एक्सपोर्ट हुने मार्केट भनेको इन्डिया नै हो। इन्डिया जस्तो ठुलो देशमा हामीले निर्यात गर्दाखेरि विभिन्न समस्याहरू झेलिरहनु परेको छ। ती समस्या अहिले पनि प्रकट भएको छ, जस्तो कहिले त्यो चाहिँ इम्पोर्ट ड्युटीका नाममा समस्या आउँछ, कहिले सब स्ट्यान्डर्ड क्वालिटी भनेर चाहिँ नेपाली चियालाई चार्ज गर्दै त्यो समस्या आउँछ, कहिले त तपाईँको ल्याब टेस्टको रिपोर्ट चाहिँ तिम्रो हामी मान्दैनौँ भन्ने चाहिँ बहानामा पनि आउँछ। रिसेन्टली यो 2026 फेब्रुअरी 10 इन्डियाको टी बोर्डले एउटा चाहिँ डाइरेक्टिभ जारी गरेको छ। त्यो डाइरेक्टिभले के भन्दैछ भने यो मे 1 यदि हाम्रो फसाइले चाहिँ तपाईँको चियाको गुणस्तर परीक्षण गरेर पास नभएमा चाहिँ त्यसलाई हामी हाम्रो देशमा आउन दिँदैनौँ। त्यो खालको हडल आइरहेको छ। त्यो हडलको निराकरणको लागि चाहिँ हाम्रो सम्बन्धित मन्त्रालय कृषि तथा पशुपक्षी विकास मन्त्रालय मार्फत हामीले प्रयास पनि गरिरहेकै छौँ।
6: अन्तमा चाहिँ चिया दिवस भए तापनि बोर्ड चाहिँ चिया तथा कफी विकास बोर्ड छ, यो बोर्डले चाहिँ सम्पादन गर्ने चिया र कफीको क्षेत्रमा सम्पादन गर्ने कामलाई एकपटक फेरि अलिक बुझिने गरी बताइदिनुहोस् न।
5: अब सुरुमा त के छ भने हामी सबैले बुझ्नुपर्ने दुइटै कमोडिटीको नीतिगत काम, छोटोमा भन्दा नीतिगत काम गर्ने एउटा, दोस्रो हामी के भन्छौँ भने चिया र कफी व्यवसायमा देखिएका समस्याहरूको निराकरण गर्ने। उदाहरणको लागि ठ्याक्कै अहिले मैले भने देखिएका समस्या भनेको नेपालको चिया भारत निर्यात हुँदाखेरि जुन प्रकारका हर्डल त्यस्ता आएका छन्, यस्ता र यी प्रकृतिका अन्य समस्याहरूको निराकरण गर्ने। अब अर्को चाहिँ के हुन्छ भने चिया र कफी व्यवसायमा चाहिने आवश्यक सामग्रीहरू, यन्त्र उपकरणहरूको आपूर्तिमा सहजीकरण गर्ने, त्यस्तै गरेर चाहिँ चिया र कफीका क्षेत्रमा चाहिँ अध्ययन र अनुसन्धान गर्ने र तालिम उपलब्ध गराउने, सम्भाव्यता अध्ययनका कामहरू गर्ने, त्यस्तै गरेर चाहिँ प्राविधिक परामर्शहरू दिने र केही सानोतिनो चाहिँ सामग्रिक र मोनिटरी खालका सब्सिडीहरू, अनुदान पनि हामीले उपलब्ध गराउने, यिनै कामहरू गर्दै हाम्रो चाहिँ दैनिकी बितिरहेकै छ।
6: हस्, यहाँले यो चिया दिवसको सन्दर्भमा नेपालमा चियाको उत्पादन, यसको बजार, यसको अन्तर्राष्ट्रिय बजार, यसले देशको अर्थतन्त्रमा पुर्याउने सहयोग योगदान र योसँग सम्बन्धित विभिन्न विषयमा अत्यन्त महत्त्वपूर्ण जानकारीहरू उपलब्ध गराउनु भयो, आफ्नो महत्त्वपूर्ण समय दिनुभयो। यहाँलाई धेरै धेरै धन्यवाद।
5: यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद र शुभकामना छ।
6: आजको कृषि संवादमा हामीसँग हुनुहुन्थ्यो राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक डाक्टर दीपक खनाल। आजलाई कृषि संवाद यति नै। कृषि संवादबाट म नरेश न्यौपानी आज्ञा चाहन्छु।

नमस्कार, कार्यक्रम देश दर्शनमा तपाईँलाई हार्दिक स्वागत गर्दछु। म राधा ढुङ्गाना। तपाईँ अहिले सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरूमा साथै देशभर रहेका एफएम रिले प्रसारण केन्द्रहरू मार्फत एफएम 98.3 मेगाहर्ज तथा रेडियो नेपालको अनलाइन रेडियो नेपाल .com पनि कार्यक्रम सुनिरहनु भएको छ। देश दर्शन हरेक हप्ताको सोमबार बिहान यसै समयमा प्रसारण हुन्छ। कार्यक्रममा हामी नेपालका पर्यटकीय गन्तव्य, पर्यटन क्षेत्रका सम्भावना, चुनौती र नेपालमा पर्यटन क्षेत्रले समृद्ध नेपाल निर्माणमा पुर्याउने योगदान र नयाँ गन्तव्यबारे जानकारी प्रस्तुत गर्दै आएका छौँ।

0: विश्व पर्वतारोहण इतिहासका दुई महत्वपूर्ण शिखर मनासलु र लोसेबारे जानकारीका साथै यी हिमालयारोहणको 70 वर्ष पूरा भएको अवसरमा नेपालले सन् 2026 भरि
1: प्लाटिनम जुब्ली
0: विशेष कार्यक्रमका साथ मनाउने सन्दर्भबारे आजको कार्यक्रममा चर्चा गर्दैछौ। कार्यक्रमको शुरूआतमा विश्व पर्वतारोहण इतिहासका दुई महत्वपूर्ण हिमाल मनासलु र लोसेबारे केही जानकारी लिऊ। नेपाल हिमालहरूको देश हो, जहाँ विश्वका सर्वोच्च हिम श्रृङ्खलाहरूले प्राकृतिक सौन्दर्य मात्र नभई साहसिक पर्यटनको असाधारण सम्भावना पनि बोकेका छन्। यिनै मध्ये विश्व प्रसिद्ध दुई अग्ला हिमाल हुन् मनासलु र लोत्से हिमाल। यी दुवै हिमालले नेपाललाई अन्तर्राष्ट्रिय पर्वतारोहणको केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेका छन्। मनासलु हिमाल समुद्री सतहबाट 8,163 मिटर उचाइमा अवस्थित विश्वको 8 अग्लो हिमाल हो। गोर्खा जिल्ला स्थित चुम्नुब्री गाउँपालिकामा भएको मनासलु हिमाललाई संस्कृत शब्द मनस अर्थात आत्मा वा चेतनाबाट नामकरण गरिएको मानिन्छ, जसको अर्थ आत्माको पर्वत भन्ने बुझिन्छ। मनासलु हिमाल आफ्नो मनोरम दृश्य, कठिन आरोहण मार्ग र सांस्कृतिक विविधताका कारण पर्वतारोहीहरूमाझ अत्यन्त लोकप्रिय छ। जापानी पर्वतारोहीले आरोहण गरे यता मनासलु क्षेत्र ट्रेकिङ र हिमाल आरोहण दुवैका लागि प्रसिद्ध गन्तव्य मानिन्छ। मनासलु संरक्षण क्षेत्रभित्र पर्ने यस क्षेत्रले जैविक विविधता, तिब्बती प्रभावयुक्त संस्कृति र हिमाली जीवन शैलीलाई समेत समेटेको छ। चुम्नुब्री गाउँपालिकाले मनासलु क्षेत्रको पर्यटन प्रवर्धन, स्थानीय विकास र सांस्कृतिक संरक्षणमा महत्वपूर्ण भूमिका पनि निर्वाह गर्दै आएको छ। गाउँपालिकाले मनासलु पदमार्ग, त्यसै गरी स्थानीय सडक, पुल, पदयात्रा विश्राम स्थल, खानेपानी, संचार तथा आधारभूत पूर्वाधार विकासमा जोड दिँदै पर्यटक मैत्री वातावरण निर्माण गरिरहेको छ। विशेष गरी सामा गाउँ, सामदो, लो, नामरुङ जस्ता बस्तीहरूमा होमस्टे, स्थानीय होटल तथा पर्यटन सेवाको विस्तारमा गाउँपालिकाको समन्वयले स्थानीय अर्थतन्त्रलाई समेत बलियो बनाएको छ। त्यस्तै लोसे हिमाल विश्वको 4 अग्लो हिमाल हो, जसको उचाइ 8,516 मिटर रहेको छ। सगरमाथासँग जोडिएको लोसे हिमाल नेपालको खुम्बु क्षेत्र र तिब्बतको सीमामा अवस्थित छ। लोसे तिब्बती भाषाबाट आएको शब्द हो, यसको अर्थ दक्षिण शिखर भन्ने हुन्छ। सगरमाथाको दक्षिणतर्फ रहेको कारण यसलाई यो नाम दिइएको हो। लोसे हिमाल चुनौतीपूर्ण दक्षिणी फेस र प्राविधिक कठिनाईका कारण अनुभवी पर्वतारोहीहरूका लागि विशेष आकर्षण मानिन्छ। विश्व पर्वतारोहण इतिहासका दुई महत्वपूर्ण शिखर मनासलु र लोसेको पहिलो सफल आरोहणको 70 वर्ष पूरा भएको अवसरमा नेपालले सन् 2026 भरि
1: प्लाटिनम जुब्ली
0: विशेष कार्यक्रमका साथ मनाउने भएको छ। नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघको संयुक्त आयोजनामा हुने कार्यक्रमले ऐतिहासिक उपलब्धिको स्मरण मात्र नभई नेपाललाई विश्व पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ। नेपाल पर्यटन बोर्डमा गएको साता बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै विविध कार्यक्रम आयोजना गरिने जानकारी गराइएको हो। नेपाल पर्यटन बोर्डका निर्देशक लक्ष्मण गौतम:
2: सफल आरोहीलाई त मान सम्मान त भइहाल्यो, साथसाथै चाहिँ नेपाललाई चाहिँ हामीले एउटा गन्तव्य स्थलको रूपमा चाहिँ पोजिसन गर्नलाई पनि मद्दत गर्ने भनेर कार्यक्रमहरू आयोजना गर्दैछौँ। यसमा तपाईँ पत्रकार मित्रहरूको पनि सहयोग चाहिन्छ, यसलाई देखाइदिनुपर्छ, बुझाइदिनुपर्छ र आउने धरोहर जुन हाम्रो सन्ततिहरू छन् उहाँहरूले पनि यो बुझ्न जरुरी छ। हिमालय भनेर भन्दाखेरि के हो कसो हो भनेर विदेशमा हामी जाँदाखेरि पनि ओ यु आर फ्रम हिमालय कन्ट्री भनेर भन्छन्। केही कुरा दुई शब्द बोलिदिनुहोस् न आफ्नो देशको बारेमा भन्दाखेरि हामीले एभरेस्ट र लुम्बिनी भन्दाखेरि उहाँहरूले के भन्नुहुन्छ भने यो त हामीलाई नै थाहा छ, अरू गहन कुराहरू केही गरिदिनुहोस् न भन्दाखेरि कार्यक्रमहरू जब यो सोसल मिडियामा आउँछ भन्दा एक किसिमकोले यो इभेन्ट मात्रै नभइकन एक किसिमले चाहिँ हामीले जानकारी पनि दिँदैछौँ। त्यो जानकारी चाहिँ इनरिच नलेज भएपछि दुई चार ठाउँमा चाहिँ हामीले भन्न पनि सक्छौँ कि इट्स एभरेस्ट, लोत्से, मनासलु कसरी गर्दैछौँ, कस्तो गर्दैछौँ भनेर। यो सहकार्य हाम्रो जारी नै रहन्छ, विभिन्न विधामा सहकार्य गर्दैछौँ। यसमा हामीले प्रमोसन पार्टमा हामी एउटा पार्टनर छौँ एनएमएसँग र गाउँपालिकासँग पनि हामी पार्टनर छौँ, स्विस एम्बेसीसँग पनि हामी पार्टनरमै रहिरहेर आगामी दिनमा पनि काम गरिरहेछौँ र आगामी दिनमा पनि अरू क्षेत्रहरूमा पनि हाम्रो सहकार्य नै रहन्छ र यसलाई प्रमोसन पब्लिसिटीको पार्टमा चाहिँ हामी सहकार्य गरेर अगाडि बढ्दैछौँ।
0: सन् 1956 मनासलु र लोसे दुवै हिमाल पहिलो पटक सफलतापूर्वक आरोहण गरिएको थियो। मनासलु हिमाल सन् 1956 मे 9 जापानी अभियान टोलीसँगै नेपाली आरोही उर्किन छिरिङ शेर्पाले सफल आरोहण गर्नुभएको थियो भने लोसे हिमाल स्विस पर्वतारोही अर्न्स्ट राइट र फ्रिड्ज लुङसिङ्गरले पहिलो पटक आरोहण गर्नुभएको थियो। यस ऐतिहासिक उपलब्धिलाई सम्मान गर्दै पहिलो आरोहीहरूको सम्झनामा 3 प्रतिमा निर्माण गरी अनावरण गरिने पनि तयारी गरिएको छ। नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर्गालजी शेर्पाले यस अवसरमा अग्रज पर्वतारोही तथा उनीहरूको परिवारलाई विशेष सम्मान गरिने जानकारी दिनुभयो।
3: यो साल चाहिँ एकदम दुईवटा कुरासँगै भएको छ कि एउटा चाहिँ हामीले 70th year चाहिँ एनिभर्सरी मनाउँदैछौँ, मनसलु चढीको 70 वर्ष पुग्यो होइन, यो चढीको उपलक्ष्यमा एउटा प्लेटिनियम जुब्लीको रूपमा हिरक महोत्सवको रूपमा हामी मनाउँदैछौँ। अर्को चाहिँ यही साल हो जापान र नेपालको दौत्य सम्बन्ध भएको पनि 70 वर्ष पुग्यो, 1956 मैसुर भएको। त्यो हिसाबले यो साल एकदम दुईटै कुराले एकदम महत्त्वपूर्ण छ। सिमिलरली स्विसको पनि, स्विसको नागरिक अर्न्स प्रेस र अनि अर्न्स लुसिन्सर दुईजनाले चाहिँ नेपालकै चाहिँ अर्को आरोही उर्केन सिंह शेर्पासँग, उर्केन सिंह अलिक पछि हो, त्यतिखेर चाहिँ उहाँहरूको शेर्पाको नाम खुलेको थिएन, त्यो भएर हामीले नाम राखेनौँ, हामीसँग त्यसको डाटा भएन। त्यो एउटा चाहिँ डाटा ग्याल्जेन्द्र शेर्पा पनि थियो, र ग्याल्जेन्द्र शेर्पा चाहिँ हामीले पाएको, हामीले हामीसँग उपलब्ध भएको डाटा अनुसार उहाँ चाहिँ भारतीय नागरिक हुन्छ अहिले। त्यो भए त्यो पछि चाहिँ नेपाली नागरिक खोज्दाखेरि नेपाली नागरिक चाहिँ उर्केन सिंह भएन नेपाली। यो हाम्रो उद्देश्य के हो भने हामीले गर्न खोजेको प्रत्येक हिमाल 50 वर्ष र 70 र 100 वर्षको अवसरमा हामी यो महोत्सव मनाउँछौँ नि, त्यतिखेर चाहिँ अब यो फर्स्ट एसेन्डरहरू पहिलोचोटि चाहिँ त्यो समिटमा पुग्न सफल हुने व्यक्तित्वहरूको चाहिँ सम्झनामा र त्यो अवसर पारेर हामीले यो कार्यक्रम गर्न खोजिरहेको हो होइन। त्यो अर्थमा हामीसँग नेपाली नागरिक नै हुनुपर्ने भावनाले उर्केन सिंह शेर्पा चाहिँ मानसुलो पनि र लोच्चे पनि दुइटै चढ्ने पहिलो व्यक्ति भावनाले उहाँको नाममा शालिग दुइटै ठाउँमा हामी जिराख्दैछौँ अहिले चाहिँ, उहाँको नाममा प्लस विदेशी मानसुलोमा जापानिज भयो र लोच्चेमा चाहिँ स्विस नागरिक दुईजनालाई चाहिँ उहाँ दुईजना र त्यसमा पहिलो दोस्रो छैन। अब सँगै सँगै आउँदाखेरि हामी दुईजनाको चाहिँ शालिग प्लस नेपाली नागरिकको शालिग गरेर चाहिँ हामी चाहिँ सोलुखुम्बुको खुम्जुङ भन्ने गाउँमा चाहिँ राख्दैछौँ। र त्यो सोचेको चाहिँ त्यो चाहिँ मेको 21 छ, त्यसमा चाहिँ त्यो कार्यक्रम माथि चाहिँ हामीले राख्ने मेको 21 चाहिँ हामी सोलुखुम्बुको खुम्जुङ भन्ने ठाउँमा चाहिँ त्यहाँका स्थानीय सरकार र नेपाल सरकार पर्यटन मन्त्रालयको चाहिँ हामी मन्त्रीज्यूलाई अनुरोध गरिरहेको छौँ, त्यो कार्यक्रम आयोजना गर्दैछौँ र दुवै ठाउँमा चाहिँ उहाँहरूको शालिग स्थापना गर्ने र चाहिँ स्थानीय सांस्कृतिक रमझमका साथ र हिमालको अलिकति प्रवर्धन गर्ने काम त्यहाँ र हिमाल र हिमाली क्षेत्रसँग चाहिँ सम्बद्ध ती कुराहरू प्रबुद्ध व्यक्तित्वहरूलाई बोलाएर एउटा विशेष नै कार्यक्रम गर्ने हाम्रो चाहिँ जमर्को हो। त्यसैको लागि त्यही काम गर्न खोजिरहेको कुरा यहाँबाट मैले राख्न खोजिरहेँ र त्यो एउटा चाहिँ सबैभन्दा महत्त्वपूर्ण छ। म सबभन्दा पहिले चाहिँ चुम्नुर्बुको कुरा भन्छु। चुम्नुर्बुको विषयमा खालि के हो भने हामी चाहिँ यहाँबाट 8 तारिक बिहान जान्छौँ, बिहान र हाम्रो कतिपय टिम 7 तारिक नै गएर चाहिँ जगत भन्ने ठाउँ पुगे आउँछ र हामी 8 तारिक बिहान हेलिकप्टर जान्छौँ यहाँबाट। हेलिकप्टर गइसकेपछि बिहान उहाँहरूलाई हाम्रो पत्रकार साथीहरू हुनुहुन्छ त्यतिखेर चाहिँ र अन्य विशिष्ट व्यक्तित्वहरू हुन्छ र जापानबाट चाहिँ यो हाम्रो चाहिँ इमानासी साङको परिवार करिबन 8 जना जति उहाँहरू आउँदै हुनुहुन्छ जापानबाट चाहिँ र जापान अर्फन क्लबका पनि उपाध्यक्ष आउँदै हुनुहुन्छ यी त हाजिमा भने उहाँहरू पनि त्यहीँ जाँदा त्यही कार्यक्रमलाई आउनुलाई हो र त्यो कार्यक्रममा उहाँहरू अधिकांश यहाँ गाडीमा जानुहुन्छ। जगत पुगेपछि भोलिबाट बिहान उहाँहरू हेलिकप्टरमा आउँछ तर यहाँबाट चाहिँ हाम्रो चाहिँ विशेष अतिथि जापानिज एम्बेसीबाट चाहिँ सम्भवतः एम्बेसडर हुन्छ अथवा चाहिँ डिसिएम हुनुहुन्छ उहाँहरू जानुहुन्छ, उहाँहरूसँग पनि हामीले बसेर छलफल गरेछौँ र स्विस एमबीसँग पनि त्यसै गरी गरेको छौँ होइन। म एकैचोटि म सिधाउन खोजिरहेको होइन। त्यसरी चाहिँ यो कार्यक्रम हामीले चाहिँ आयोजना गर्न गइरहेछौँ र यसो त्यहाँ मानसलुको सामा गाउँ भन्ने ठाउँ, मानसलुको बेसकेम्पको फेदीमा भएको गाउँ हो, एकदम रमणीय गाउँ मानसलु। अघि अगजुले भन्नु भएको थिएँ मानसलु संसारको सबैभन्दा एउटा पर्वतीय पर्यटन मात्र नभएर सम्पूर्ण पर्यटकहरूको निमित्त चाहिँ एउटा उत्कृष्ट गन्तव्य स्थल हो, सबैले पुग्नै पर्ने ठाउँ, एकदम रमणीय ठाउँ, एकदम राम्रो ठाउँ हो र हामीले हामी नेपाली अब हामीले तपाईँ हामीले म भन्नु गर्छु अहिलेसम्म हामीले जे जति पूर्वाधार पार्यौँ विदेशी पर्यटकको लागि गऱ्यौँ, अहिलेसम्म हामी कुरा गर्छौँ विदेशी पर्यटकको नाममा कुरा गर्छौँ तर अबको दिनमा चाहिँ पर्यटक हामी पनि हौँ है, हामी नेपाली पनि हो नि, अब हामीले हाम्रै लागि पनि गर्नु पऱ्यो क्या। तपाईँ चिनमा जानुभयो भने चिनको 92% चाहिँ पर्यटक सबै चाइनिजै रहेछ क्या, जम्मा 8% प्रडक्ट विदेशी। तपाईँ भारतमा जानुभयो भने भारतमा 2240 पर्दा 500 होटल छ अरे, त्यसको 82% चाहिँ त्यसको क्लाइन्ट सबै इन्डियन छ क्या। यसको अर्थ हाम्रो देशमा पनि हामी पनि घुम्छौँ नि, अब हाम्रो हिमाली ठाउँमा अहिले सबैभन्दा धेरै घुम्ने एउटा सङ्ख्या हामी नेपाली पनि छौँ क्या। त्यो अर्थमा हाम्रो नेपालीहरूको पनि गन्तव्य हुनसक्छ र त्यो कुराहरू म तपाईँलाई राख्न चाहन्छु। हाम्रो नेपालीहरूको लागि सबैभन्दा रमणीय सजिलोसँग थोरै पैसामा गाडी चढेर प्लेन र हेलिकप्टर नलिकन चाहिँ जान सक्ने ट्रेकिङ एरिया सबैभन्दा रमणीय ठाउँ भनेको चाहिँ यो चुम्नुर्बु गाउँपालिका छ, त्यहाँ पुगिन्छ, राम्रो ठाउँ छ। त्यो कुराहरू पनि तपाईँहरूले चाहिँ मिडिया मार्फत सम्प्रेषण गरिदिनु पऱ्यो कि त्यो ठाउँको हामीले चाहिँ प्रमोसन गर्न सकौँ, त्यो सबैभन्दा इम्पोर्टेन्ट कुरा छ। म टाङको चाहिँ सिओ साहब पनि त्यहाँ हुन्छ, हामीले चाहिँ त्यो सबैभन्दा प्रमोट गर्नुपर्ने ठाउँ, त्यो ठाउँ साह्रै नै रमणीय ठाउँ छ। मैले तपाईँलाई त्यति कुरा चाहिँ राखेँ र चुम्नुर्बु गाउँपालिका नै त्यसको हाम्रो एउटा उद्देश्य चाहिँ त्यहाँ कार्यक्रम पनि गर्ने हो, एउटा त हाम्रो 70th anniversary हामी त्यहीँ मनाउँछौँ, किनकि मनसुलु त्यही ठाउँको हो, मनसुलुकै शिरमा, उहाँहरूकै शिरमा मनसुलु र मनसुलुकै फेदमा त्यहाँकै त्यहाँबाटै बहिरहेको चाहिँ त्यहाँको आइस फल, त्यहाँको ग्लेसियरबाट बहिरहेको पानी पिएर चाहिँ अगाडि बढिरहनु भएको चाहिँ सम्पूर्ण त्यहाँका जनता हुनुहुन्छ उहाँहरू, होइन? उहाँहरूको लागि त्यो ठाउँमा चाहिँ एउटा कुरा चाहिँ हामी त्यो कार्यक्रम, हाम्रो कार्यक्रम गर्नुको उद्देश्य एउटा चाहिँ त्यो ठाउँको त्यो हिराक महोत्सव पनि मनाउने र त्यो ठाउँलाई पर्यटकीय दृष्टिकोणबाट चाहिँ अझै बढ्दा चाहिँ सशक्त ढङ्गबाट चाहिँ उजागर गराउने एउटा हाम्रो उद्देश्य हो। त्यो उद्देश्यको निम्ति हामी त्यहाँ चाहिँ गर्दैछौँ र त्यसको निमित्त म जापानिज एम्बेसीले एकदम हार्दिकतापूर्वक यो कार्यक्रम राम्रो भनेर उहाँहरू हामीसँग हरेक कुरामा सहकार्य गरिरहनु भएको छ। म आउट लाइक टु एक्सटेन्ड माई थ्याङ्क्स, सिन्सियरली थ्याङ्क्स टु जापानिज एम्बेसी। यो जापानिज एम्बेसीले जुन एउटा चाहिँ सर्वतपूर्ण हाम्रो चाहिँ एउटा हामीमा एउटा आएर चाहिँ यो राम्रो काम गर्नुभयो र यसमा हाम्रो साथ सहयोग छ भनेर उहाँहरू आउनु भएको छ, त्यो एकदम हामीलाई खुसी लागेको छ, गर्व छ। त्यसै गरी चाहिँ अब त्यो ठाउँको कुरा म मनसुलुको परिचय चाहन्छु। मनसुलुमा हामी त्यहाँ कार्यक्रम दिनभरि कार्यक्रम बिहान हामी त्यहाँ 9 बजेतिर पुग्छौँ होला र हामी 2 बजेतिर त्यो कार्यक्रम सकेर त्यही दिन हामी पोखरा पुग्छौँ। तेस्रो चाहिँ हिमाली क्षेत्रमा बसोबास गर्ने त्यहाँको सम्पूर्ण त्यहाँको जनताहरूको विषयमा, त्यहाँको लगाई खुवाई, त्यहाँको कल्चर, त्यो सबलाई समेटेर चाहिँ त्यो म्युजियम तयार पारेको छ। त्यो अर्थमा अहिले हामी कहाँ चाहिँ एक दिनको कम्तीमा 500 बढीमा चाहिँ 1800 जन चाहिँ आगन्तुकहरू हाम्रो चाहिँ म्युजियममा भिजिट भइरहेछ र हाम्रो भिजिटमा सबैभन्दा हामीलाई गर्व लाग्ने चाहिँ सबैभन्दा बढ्दा आउने चाहिँ स्टुडेन्ट, नेपाल अधिराज्य परिका चाहिँ स्कुलका कलेजका भाइ बहिनी विद्यार्थीहरू त्यहाँ आइरहनु भएको छ र उहाँहरूलाई चाहिँ हामीले नेपालको माउन्टेन टुरिज्मको विषयमा यति राम्रोसँग ब्रिफ गरेर पठाउने पाउँको छ क्या। त्यहाँ हामीले सुरुमा त त्यहाँ सबै डिस्प्ले गरेको चिजहरू देखाउँछौँ, त्यहाँ हाम्रो सबै कुरा लेखेको हुन्छ, आर्टिकलहरू त्यो पढ्छौँ, त्यो पछि फेरि अनि हाम्रो एउटा सानो भिडियो पनि छ, भिडियो देखाएर नेपालको माउन्ट टुरिज्मको विषयमा हामी ब्रिफ गर्छौँ। त्यसरी चाहिँ नेपालको माउन्ट टुरिज्मको चाहिँ अलिकति हामीले गाउँ गाउँमा स्कुल स्कुलमा सम्पूर्ण युवा भाइ बहिनीहरूलाई चाहिँ अलिकति चाहिँ प्रश्न पार्ने हामीले गाउँ गरेको छौँ त्यो म्युजियममा। त्यसमा त्यो म्युजियम एकदम उपयुक्त त्यसले काम गरेको छ हामीलाई लाग्छ र हामी दिनभरि त्यहाँ कार्यक्रम पोखरामा सकिसकेपछि चाहिँ हाम्रो कार्यक्रम सकिन्छ। त्यो चाहिँ मेको 9 र 10 तारिकको कार्यक्रम हो र त्यो पछि चाहिँ हामी काठमाडौँ फर्किन्छौँ, होइन? फर्किसकेपछि फेरि मेको 21 तारिक चाहिँ हामी यहाँबाट चाहिँ सोलुखुम्बु लुख्ला उठ्छौँ। लुख्ला उडेपछि त्यही दिन हामी माथि खुम्जुङ पुग्छौँ। खुम्जुङ पुगेर चाहिँ त्यहाँ चाहिँ त्यो दुईजना चाहिँ स्विसका आरोही जसले चाहिँ सोचे पहिलोचोटि चाहिँ शिखर चुम्न सफल भए उहाँहरू र त्यो सँगसँगै चाहिँ पहिलो नेपाली आरोही 3 जनाको चाहिँ त्यहाँ पनि शालिक चाहिँ हामी त्यहाँ राख्छौँ, शालिकलाई त्यहाँ चाहिँ अनावरण गर्छौँ। त्यो कार्यक्रममा स्विस एम्बेसीबाट पनि हुन्छ। आई वुड लाइक टु एक्सटेन्ड माई सिन्सियर थ्याङ्क्स टु द एम्बेसेडर एन्ड द अल अफिसियल्स अफ स्विस एम्बेसी फर युर ग्रेट सपोर्ट एन्ड युआर रियली रियली वी रियली एप्रिसिएट यु नो युआर सो काइन्ड इनफ यु नो युआर सो जेनरस यु नो लभिङ नेपाल एन्ड प्रमोसन अफ नेपाल दोज आर द थिङ द्याट युआर डुइङ यु हेभ बिन एक्सटेन्डिङ नेपाल सो आई रियली रियली एप्रिसिएट यु। उहाँहरूले हामीलाई एकदम हार्दिकताको साथ उहाँहरूले यो कार्यक्रम सम्पन्न गराउने कुरामा उहाँहरू चाहिँ हामीसँग सहभागी हुनुभयो, त्यसको निम्ति हामी उहाँलाई एमबिसीको सहयोग धन्यवाद दिन चाहन्छौँ र उहाँहरूसँग बसेर र सबैभन्दा ठुलो कुरा चाहिँ नेपाल पर्यटन बोर्डको सिओ साथ र बोर्डका चाहिँ अन्य सदस्यज्यूहरू र बोर्डका सम्पूर्ण अफिसियलहरू उहाँहरू सबैजनाको हार्दिकताको कारणले गर्दाखेरि यो दुईवटा चाहिँ हिमालको मनासुरु र यो लोत्सेको चाहिँ यो प्लेटिनम जुब्ली हामी सफलतापूर्वक सम्पन्न गर्न गइरहेछौँ। हाम्रो ठुलो सञ्जाल छ नेपाल पर्यटन सङ्घ एउटा चाहिँ हामी चाहिँ नेपाल सरकारको एउटा टेक्निकल विङ्गहरू पनि काम गर्छौँ नेपालको पर्वतीय पर्यटन प्रबन्धनको निमित्त चाहिँ सबै काम हामी गरिरहेछौँ तर एट द सेम टाइम हामी चाहिँ एउटा ठुलो यो अन्तर्राष्ट्रिय जगतमा संस्थाको चाहिँ युआइएए भन्छ युनियन अफ इन्टरनेसनल अर्गनाइजेसन त्यसको पनि हामी चाहिँ सबैभन्दा एक्टिभ मेम्बर हौँ र हामीले नेपालको बारेमा हिमालको बारेमा टुरिज्मको विषयमा हामी जे तयार पार्छौँ जे लेख्छौँ प्रमोट गर्न खोज्छौँ त्यो सबै कुराहरू चाहिँ हाम्रो त्यो होल हाम्रो त्यो सञ्जाल छ युआइएको हामी त्यहाँ हालिसकेपछि नेपालको पर्यटन प्रमोसन त्यतिकै अटोमेटिक भइहाल्छ क्या। हामी त्यति स्ट्रङ छौँ होइन त्यो अर्थमा हाम्रो यो कार्यक्रमले चाहिँ यो कार्यक्रमलाई संसारभरिका आरोहणमा इन्ट्रेस्ट राख्ने आरोही चाहिँ प्रकृतिलाई मनपर्ने सबैले चाहिँ वाच गरेर आउँछ हेरेर आउँछ हाम्रो कार्यक्रम क्या। त्यो अर्थमा संसारभरि हामी एकदम ठुलो सङ्ख्यामा नेपालको चाहिँ प्रमोसन गरेर आउँछौँ हामी त्यसरी चाहिँ इफेक्टिभ पूर्वक एकदम इफेक्टिभली यो कार्यक्रम गरेर आउँछौँ र इफेक्टिभली यो कार्यक्रम चाहिँ आयोजना फेरि हामीले चाहेर मात्र होइन फेरि हाम्रो पछाडि चाहिँ थुप्रै हाम्रो सहयोगी हातहरू चाहिँ छ त्यसको निमित्त चाहिँ अब चुम्नुरको गाउँपालिका

0: यो दुईटा कार्यक्रम हामीले गर्न खोजिरहेछौँ र तपाईँ हामी सबैले थाहा भएको कुरा हो, नेपालको विकास सम्भावना छ, यति सम्भावना छ भने चाहिँ पर्वतीय पर्यटनको माध्यमबाट मात्र छ र पर्यटनको विकासबाट पनि छ र हामीले हाम्रो हिमाल, हामी सबै होल नेपालको शिरमा हिमाल, पूर्वदेखि पश्चिम, पूर्वमा चाहिँ कञ्चनजङ्घादेखि सुदूरपश्चिममा अभिसैबलसम्म हिमालय हिमाल, कहीँ ब्रेक छैन, कहीँ छैन र त्यसको मुनि त्यहाँको कञ्चन पानी पिएर हामी चाहिँ हुर्किया नेपाली हामी सबैजना होइन, यो ठाउँमा हामी सबैजनाले यो हिमाललाई चिन्नु पर्यो। आजको दिनसम्म चाहिँ नेपालको हिमाललाई हाम्रो राज्यले चिन्न सकेनौँ, हामीले गज गजायौँ, हाम्रो कुराहरू त्यति धेरै सुन्नु भएको छैन। अब चाहिँ हामी आशा गर्छौँ नयाँ नेपाल नै जस्तो लाग्छ, अब चाहिँ यो देशको साँच्चिकै विकास पर्वतीय पर्यटन र पर्यटनको विकासबाट हुन्छ भन्ने मैले आशा गरेको छु। म चाहिँ तपाईँहरू सबैलाई पनि अनुरोध चाहन्छु, तपाईँहरूले पनि यो कुरालाई बुलन्द गरिदिनु पऱ्यो, लेखिदिनु पऱ्यो र प्रेसर पनि दिनुभयो अब चाहिँ अब सरकारलाई, ताकि नेपालको विकास चाहिँ हाम्रो यी देशका युवा भाइ बहिनीहरू चाहिँ 18-30 वर्षका बिचको भाइ बहिनीहरू चाहिँ विदेशमा सामान्य कामको लागि, सामान्य तलबको लागि विदेशमा बौतरिने जुन एउटा अवस्था छ त्यसलाई रोक्नु पऱ्यो र त्यो रोक्न चाहिँ सम्भावना यो पर्यटन व्यवसायबाट मात्र हुन्छ र त्यसको निमित्त चाहिँ पर्यटन व्यवसायलाई हामीले प्रस्फुटित गराउनु पऱ्यो, विकास गर्नु पऱ्यो र त्यो विकास गर्नको निमित्त नेपाल पर्यटनसँग हामी एकदम एक्टिभली लागिरहेछौँ, हामी यो राज्यको यो सरकारले सहयोग गर्न चाहन्छौँ, हामी धेरै काम गर्न चाहन्छौँ क्या, यो काम गर्नको निमित्त तर हाम्रो वातावरण सृजना गर्नु पऱ्यो, राज्यले बुझिदिनु पऱ्यो, हाम्रो कुरा सुनिदिनु पऱ्यो भन्ने मेरो अनुरोध हो, यो कुरा चाहिँ तपाईँले पनि लेखिदिनु पऱ्यो भन्ने मेरो रिक्वेस्ट हो।
1: मनास्लो र लोसे आरोहणको 70 वर्षको अवसरमा साहसिक पर्यटनसँगै सांस्कृतिक पर्यटनलाई पनि प्रवर्धन गरिने लक्ष्य राखिएको पर्यटन बोर्डले जनाएको छ। यी हिमाल रहेका स्थानीय तहले पनि पर्यटन प्रवर्धनका कामलाई प्राथमिकता दिएका छन्। मनास्लो हिमाल रहेको चुम्नब्री गाउँपालिकाले मनास्लो हिमाल क्षेत्रको पर्यटन प्रवर्धनमा स्थानीय संस्कृति, बौद्ध परम्परा, गुम्बा, जात्रा तथा मौलिक जीवन शैलीलाई पर्यटनसँग जोड्ने नीति अप्नाएको छ। गाउँपालिकाका अध्यक्ष निमा लामाले मनास्लो हिमाल क्षेत्रमा 2026 भरि आयोजना हुने प्लाटिनम जुब्ली विशेष कार्यक्रमले पर्यटन प्रवर्धनमा ठूलो प्रभाव पार्ने भन्दै खुसी व्यक्त गर्नुभयो।
2: सन् 1956 नेपाली नारी कुर्केन छिरिङ शेर्पा र जापानिज नारी तोसियो इमानोसीले सन् 1956 सफल अरयन पछि मित्र राष्ट्र जापान र नेपालको बिचमा सेप्टेम्बरमा चाहिँ दौत्य सम्बन्ध कायम भएको, त्यो पछि नेपाल राष्ट्रलाई दत्ति राष्ट्रको एउटा सहयोगी राष्ट्रहरूमा जापान दोस्रोमा आउँछ, यसरी इतिहास भने यसरी भएको छ र हामीलाई गौरव महसुस लागिरहेछ। हाम्रो साहसिक प्रथम अरयहरूबाट पहिलो मनास्लो हिमाललाई पहिलो टेकेपछि अहिले चाहिँ करिब 3,000+ बढी हाम्रो देशी विदेशीहरूले सफल अरय गरिसकेको अवस्था छ र विशेष गरेर चुम्नुबी गाउँपालिकाले यो वर्षलाई मनास्लो दिवसलाई विशेष रूपमा लिएको छु। हामीले हाम्रो साहसिक अरयहरूको एउटा स्मरण गर्ने कार्यक्रम पनि अगाडि सरेको छ, यसमा हाम्रो साहसिक प्रथम अरयहरूको शालिक मनास्लो हिमालकै फेदमा सामा गाउँमा निर्माण करिब करिब सकिने अवस्थामा छ, सो मनास्लो दिवसकै अवसरमा विमोचन गर्ने कार्यक्रम पनि छ भने अर्को चाहिँ मनास्लो हिमालको 3D मोडेलको अहिले हामी करिब करिब त्यसको पनि भइसकेको छ, त्यो चाहिँ अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा हामी त्यहाँ चाहिँ विमोचन गर्नेछ। विशेष गरेर हामीले प्रथम अरयहरूको परिवारलाई विशेष सम्मान गर्ने कार्यक्रम पनि रहेको छ र हामीले विशेष गरेर मित्र राष्ट्र जापानको राजदूतलाई निमन्त्रणा गरेको थियो, उहाँको कार्य व्यस्तताले उहाँभन्दा जुनियर अब प्रतिनिधि आउने कार्यक्रम तय भइसकेको छ र अहिलेको सरकारको पर्यटन मन्त्रीलाई पनि विशेष जोड गरेको र अझै पनि फिक्स भइसकेको अवस्था छैन र गण्डकी प्रदेशको माननीय मुख्यमन्त्रीज्यू करिब करिब आउने कन्फर्म भइसकेको अवस्था छ र यो हिरा दिवसलाई हामी स्थानीय सरकारले एकदम गौरवपूर्ण महसुस गरेको छु। अब यसको कार्यक्रम तालिका पनि सबै भइसकेको छ, यसमा नेपाल पर्वतारोहण सङ्घको उल्लेखनीय भूमिका रहेको छ किनकि नेपाल पर्वतारोहण सङ्घ विगत 50 वर्षदेखि हाम्रो नेपालको 14,000+ माथि पिकहरूमा 8 त हाम्रै देश नेपालमा पर्ने रहेछ, यसको पहिचान र यसको अन्तर्राष्ट्रिय लेभलमा स्थापित गराउन र विभिन्न क्षणमा धेरै कार्यक्रमहरू पनि गरिसकेको अवस्था छ, यस कारण पर्वतारोहण सङ्घको ठुलो भूमिका छ। अब यसपटक हामी विशेष गरेर चुम्बुबी गाउँपालिका, नेपाल पर्वतारोहण सङ्घ, नेपाल पर्यटन बोर्ड, मनास्लो संरक्षण क्षेत्र आयोजना र ट्रेकिङ एसोसिएसन तान लगायत हाम्रो जिङ्मे लामाको संस्था पनि छ,

0: त्यसाहित धेरै संस्थासँग जोडेर यो कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्ने हाम्रो लक्ष्य रहेको छ। यसकारण राष्ट्रिय स्तर मात्रै होइन अन्तर्राष्ट्रिय लेभलमै हाम्रो मन मनासुलुलाई फेरि एउटा मित्र राष्ट्र जापानसँग जोडेर हामी अगाडि बढाउने प्रतिबद्ध पनि गर्छु। र हामी सुमधुपी गाउँपालिका नेपालकै ठुलो चौथो गाउँपालिका पर्यटकै हिसाबले धेरै महत्त्वपूर्ण ठाउँ पनि हो। धेरै हिमचुचोराहरू रहेको, प्राचीन सम्पदाहरू रहेको, एकदम गौरवमय संस्कृति रहेको। अब हामी चुम्बेली भनिरहँदाखेरि विश्वकै एउटा जैव विविधताको एउटा खुल्ला सङ्ग्रहालय, अहिंसा क्षेत्र, विश्वमै अहिंसा क्षेत्रको कानुनी मान्यता दिएको चुम्बुबी गाउँपालिका पहिलो रह्यो। यसकारण हामी ढिलो चाँडो किनिस बुकतिर पनि हामी सोचिरहेका छौँ, किनकि विश्वमा कहीँ पनि अहिंसाको ऐन बनाएको छैन। हाम्रो चुम्बुबी गाउँपालिकाले पहिलो पटक चुम्बेलीलाई, चुम्ब उपत्यकालाई अहिंसाको एउटा स्याक्या परम्परालाई, अहिंसाको एउटा कानुनी मान्यता दिएको छ। यो चाहिँ विश्वमा पहिलो हुन गएको छ। अब हाम्रो आथा यसो प्राचीन हिमाली क्षेत्रमा यसो सम्भावनाहरू धेरै छन्। यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्नुपर्ने अवस्थाहरू पनि छन्। निरन्तर समन्वय र सहभागी रहेर नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घ लगायत सम्पूर्ण टेक्निक संस्थान र राष्ट्रिय प्राकृतिक संरक्षण कोष, मनसुलु संरक्षण क्षेत्र लगायत सबैलाई हार्दिक आभार प्रकट गर्छु।
1: मनासलु र लोसे दुवै हिमाल नेपालका हिमाली पर्यटन, आर्थिक गतिविधि र अन्तर्राष्ट्रिय पहिचानका महत्वपूर्ण आधार हुन्। मनासलु तुलनात्मक रूपमा कम व्यावसायिक भए पनि सांस्कृतिक र प्राकृतिक विविधताका कारण विशिष्ट छ भने लोसे विश्वको कठिन प्राविधिक आरोहण मध्ये एक मानिन्छ। विश्वभरका पर्वतारोहीका लागि मनासलु र लोसे एउटा हिमाल मात्र नभई चुनौती, प्रेरणा र विजयका प्रतीक हुन्। नेपालको पर्यटन प्रवर्धन, स्थानीय रोजगारी र विश्व पर्वतारोहण इतिहासमा यी शिखरहरूको योगदान अतुलनीय छ। हामी कार्यक्रमको अन्त्यतिर आएका छौँ। तपाईँले यस कार्यक्रमलाई रेडियो नेपालमा हरेक हप्ताको सोमबार बिहान यसै समयमा सुन्दै आउनु भएको छ। रेडियो नेपाल मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू र मुलुकका विभिन्न स्थानमा रहेका सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका एफएम रेली प्रसारण केन्द्रहरूबाट एफएम 98.3 MHz तपाईँले कार्यक्रमलाई सुन्दै आउनु भएको छ भने रेडियो नेपालको अनलाइन radionepalonline.com तथा रेडियो नेपाल मोबाइल एपबाट समेत संसारभर सुन्न सक्नुहुन्छ। आजको कार्यक्रम कस्तो लाग्यो, कार्यक्रमबारे प्रतिक्रिया पनि दिनुहोला। अर्को हप्ता पर्यटकीय गतिविधि सहित नयाँ विषयको जानकारी लिएर फेरि हामी उपस्थित हुनेछौँ। आजको कार्यक्रमबाट प्राविधिक साथी सहित कार्यक्रम उत्पादक तथा प्रस्तुता राधा ढुङ्गाना बिदा चाहन्छु। नमस्कार।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूलाई करिब 2 बजेसम्म आधुनिक गीत मार्फत मनोरञ्जन गराउनेछौँ। यस क्रममा पहिलो गीत राख्दैछौँ अस्मिता अधिकारी र केदार नेपालीको स्वरमा रहेको यो गीत, र यस गीतमा शब्द रचना रहेको छ मुकुन्द पौडेलको भने सङ्गीत दीपक सिलवालको।

आधुनिक गीत राख्ने क्रममा अब राख्दैछौँ विशाल निरोला र प्रविश अधिकारीको स्वरमा रहेको यो गीत, र यस गीतमा शब्द तथा सङ्गीत रहेको छ खेम सरु मगरको। यस गीतपछि यहाँहरूले केही विज्ञापन र सन्देश सुन्नुहुनेछ, त्यसपछि ठिक 2 बजे यहाँहरूले अङ्ग्रेजी भाषामा समाचार सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यार घ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
1: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छ, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छ।
0: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ, जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ।
2: ल यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो, श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यार घ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
0: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
2: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
3: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक श्वास हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यार घ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: झन्डु आयुर्वेद
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
0: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पाइल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01-4530-418
2: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
3: यति कुरामै खुसी भएर हुँदैन के जुर्मु हामीले अझै उत्पादन र उत्पादकत्व बढाउन जोड दिनु पर्छ त्यो पनि गुणस्तरीय उत्पादन
4: सही भने सुन्ताले यो कुरा त सबैलाई भन्ने जानु पर्यो नि
5: मासु र अन्डा उत्पादनमा आत्मनिर्भर बनौँ
3: गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्धन गरौँ
6: नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरियर भवन
7: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ
8: नागरिक लगानी कोष
9: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
10: राष्ट्रिय रेडियो राष्ट्रको सञ्चार

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपालको कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बारदिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपायलबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेसनहरूबाट एफएम 98, 100 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण बाट बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ लक्ष्मण विष्ट, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ र म विमला राई। अब प्रस्तुत गर्दैछौँ आज रेडियो नेपाल बागमती प्रादेशिक प्रसारणमा साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही छिनमा यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गानपछि लोकदोहोरी गीतहरू सुन्न सक्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 राष्ट्रभाषाका गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 शेर्पा भाषामै कार्यक्रम सर्वे डोलु किल्यारिम सुन्न सक्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठको पुनः प्रसारण हुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पूरा हुनेछ।

सो त्यस गानपछि अब यहाँहरूलाई सुनाउँदैछौँ लोकदोहोरी गीतहरू. पहिला सुनौ अन्जु पन्त र रबिन गुरुङको स्वरमा, शिव हमालको शब्द रहेको छ भने लय सङ्कलन शिव हमालकै.

अहिले सुन्नुभयो अनिता चलाउने र रामजी खाँडको स्वर सिपी मगरको शब्द रहेको थियो भने लय सङ्कलन रामजी खाँडको. अब सुनाउँदैछौँ अर्जुन सापकोटा र सुनिता बुढाको स्वरमा रहेको यो अर्को दोहोरी गीत श्रीमानको शब्द तथा लय सङ्कलन रहेको छ.

अहिले सुनायौँ खेम सेन्चुरी र दीपिका बयम्बुको सुर, नेत्र अर्यालको शब्द रहेको थियो भने खेम सेन्चुरीको लय सङ्कलन. अब सुनाउँदैछौँ यो अर्को दोहोरी गीत शान्तिश्री परियार र विक्रम परियारको स्वरमा. नयन शर्माको शब्द तथा लय सङ्कलन रहेको छ यो दोहोरी गीत. पछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ. सूचना र सन्देशहरू पछि ठिक 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ. नेपाली भाषामा समाचार प्रसारण भइसकेपछि यहाँहरूले दनुवार भाषामा समाचार सुन्नुहुनेछ. सुन्दै गर्नुहोला रेडियो नेपाल.

0: भूभागमा कोरिएका प्रत्येक लेन दुर्घटनाबाट बच्नका लागि कोरिएका हुन्, तसर्थ लेन अनुशासनको पूर्ण पालना गरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौँ।
5: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 98513547001 र 98513547002 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, वाट्सएप वा इमोमा म्यासेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौँ, भविष्य सुरक्षित बनाऊ।
4: वैदेशिक रोजगार बोर्डको सचिवालय।
6: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यार घ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
7: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छ, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छ।
6: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ, जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ।
8: ल यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो। श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यार घ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
6: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
8: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
9: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक श्वास हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यार घ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रधान न्यायाधीश नियुक्तिको सिफारिसका लागि आज संवैधानिक परिषदको बैठक बस्दै पहिलो अखबारका रूपमा गोर्खापत्र प्रकाशन भएको दिनको स्मरणमा आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै र इरान युद्ध चाँडै नै सकिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। समाचार अब विस्तारमा। संवैधानिक परिषदको बैठक आज बस्दैछ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा आज साँझ 5 बजे बस्ने बैठकले प्रधान न्यायाधीश नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्नेछ। रिक्त प्रधान न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषदका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्रीको निर्देशन अनुसार बैठक बस्न लागेको परिषद सचिवालयले जनाएको छ। बैठकमा सहभागी हुन सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतम, प्रतिनिधि सभामा विपक्षी दलका नेता भीष्मराज आङदम्बे र उपसभामुख रुबी कुमारी ठाकुरलाई आमन्त्रण गरिएको सचिवालयले जनाएको छ। आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ। विक्रम सम्बत 1958 वैशाख 24 गते पहिलो अखबारका रूपमा गोर्खापत्र साप्ताहिकका रूपमा प्रकाशन भएको दिनको अवसर पारेर 2073 सालदेखि सरकारले हरेक वैशाख 24 गतेलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउन सुरु गरेको हो। पत्रकारिता क्षेत्रको समग्र विकास, सामाजिक उत्तरदायित्व र पेसागत तथा व्यावसायिक सुरक्षाको स्मरण गर्दै हरेक वर्ष यो दिवस मनाउने गरिन्छ। दिवसका अवसरमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रपति भवनमा विशेष समारोहको आयोजना गरेको छ। पत्रकारिता दिवस तथा 126 वर्ष प्रवेशका अवसरमा गोर्खापत्र दैनिकले आज विशेष अङ्क पनि प्रकाशन गरेको छ। यसैबीच सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सार्वजनिक संस्थानहरूको सुधार र पुनर्संरचना गर्न अपरिहार्य रहेको बताउनु भएको छ। गोर्खापत्र प्रकाशनको 126 वर्ष प्रवेशका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले समयानुकूल ढङ्गले सार्वजनिक संस्थानलाई अघि बढाउन सरकारले आन्तरिक गृह कार्य गरिरहेको उल्लेख गर्नुहुँदै संस्थानको हितलाई केन्द्रमा राखेर कर्मचारीले पनि थप जिम्मेवारी र उत्तरदायित्वका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो। संचार मन्त्री तिमल सिन्हाले अब समस्या मात्रै औँल्याएर नहुने भन्दै समाधानमुखी सोच र व्यवहार आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले सार्वजनिक संस्थानलाई प्रभावकारी, उत्तरदायी र नागरिकमुखी बनाउन सुधार अपरिहार्य रहेको बताउँदै सूचना प्रविधिको तीव्र विकास र डिजिटल मिडियाको प्रभावसँगै गोर्खापत्र संस्थानको पुनर्संरचना आवश्यक भएको धारणा राख्नुभयो। यसैबीच गोर्खापत्रले आजदेखि सन्थाल र हायु भाषामा समेत समाचार प्रकाशन सुरु गरेको जनाएको छ। सो भाषा सम्बन्धी पृष्ठको प्रतिकृति संचार मन्त्री तिमल सिन्हाले अनावरण गर्नुभयो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले वैदेशिक रोजगार प्रक्रियामा भइरहेको आर्थिक ठगी र श्रम शोषण नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सिंहदरबारमा बसेको बैठकमा मन्त्री यादवले आर्थिक ठगी गर्ने अनधिकृत एजेन्टहरूलाई हालको ऐनअनुसार उजुरीपछि पनि कारवाही गर्ने प्रष्ट कानुनी व्यवस्था नभएकोले नीतिगत तहबाट कानुनी स्रोतको पुनर्संरचना तथा संशोधन गर्न आवश्यक रहेको बताउनुभयो। मन्त्री यादवले विदेशमा श्रम शोषणमा परेका नेपाली श्रमिकको उद्धार भइरहेको र हाल 700 बढी स्थानीय तहमा श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाउने प्रक्रिया अघि बढाउने तयारी भइरहेको जानकारी दिनुभयो। त्यस्तै बैठकमा सांसदहरूले श्रमिकहरूको रोजगारमुखी तालिम र सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरण, डिजिटल साक्षरता वृद्धि, आन्तरिक रोजगारी सृजना गर्न स्रोत सुनिश्चितता, दीर्घ रोग भएका श्रमिकलाई स्वास्थ्य बिमाको व्यवस्था गर्नुपर्ने लगायतका समसामयिक विषयहरूमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री यादवको ध्यानाकर्षण गराउनुभयो। साहसिक खेल प्याराग्लाइडिङका लागि प्रचुर सम्भावना रहेको उदयपुर जिल्लामा पूर्वाधार विकासमा चुनौती देखिएको छ। जिल्लामा नियमित व्यावसायिक प्याराग्लाइडिङ सञ्चालनका लागि तिनै तहका सरकारबीच समन्वय र दीर्घकालीन योजना आवश्यक रहेको सरकारवालाहरू बताउँछन्। उदयपुरबाट संवाददाता अञ्जनी कुमार अधिकारीको यो रिपोर्ट।
1: उदयपुर जिल्लामा 2078 सालदेखि प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन तथा परीक्षण उडान सुरु गरिएको हो। हाल उदयपुर जिल्लामा 2 महिला र 16 पुरुष गरी कुल 18 फ्लो प्याराग्लाइडिङ पाइलट उत्पादन भइसकेका छन्। जिल्लाको बेलका नगरपालिकामा सञ्चालनमा रहेको फ्लाइङ अन्डर्स प्याराग्लाइडिङ स्कुल उदयपुर प्राली मार्फत नियमित रूपमा पाइलट उत्पादन गरिँदै आएको छ। उदयपुर जिल्लाभित्रका विभिन्न स्थानहरू प्याराग्लाइडिङका लागि उपयुक्त रहेका छन्। उदयपुरको प्राकृतिक सौन्दर्य, पहाडी भू बनोट र अनुकूल मौसमका कारण प्याराग्लाइडिङको अत्याधिक सम्भावना रहेको छ। तर आवश्यक पूर्वाधारको अभाव, व्यवस्थित ल्यान्डिङ स्थलको कमी तथा स्पष्ट सरकारी नीति नहुँदा यसको पूर्ण विकासमा चुनौती रहेको फ्लाइङ अन्डर्स प्याराग्लाइडिङ स्कुल उदयपुर प्रालीका सञ्चालक सुरेन गुरुङ बताउनुहुन्छ।
2: कमर्सियल फ्लाइट गर्नको लागि अलिकति अझै पनि बाटोहरूको व्यवस्थाहरू राम्रो छैन। उड्नको लागि, कमर्सियल गर्नको लागि ठाउँले केही फरक पार्दैन, सबै एकदम राम्रो उत्कृष्ट नै छ।
1: ऐतिहासिक गढी किल्ला रहेको चौदण्डीगढी क्षेत्रमा चौदण्डीगढी नगरपालिकाले बजेट विनियोजन गरी प्याराग्लाइडिङ टेक अफ स्थलका लागि कार्पेट बिछ्याउने तथा उडान क्षेत्र समाउने कार्य सम्पन्न गरेको छ। यो पहलले साहसिक पर्यटन प्रवर्धनमा स्थानीय तहको सक्रियता झल्काएको छ। स्थानीय वासीका अनुसार उदयपुरमा नियमित व्यावसायिक प्याराग्लाइडिङ उडान सञ्चालन गर्न स्थानीय तह, प्रदेश तथा संघीय सरकार बीच समन्वय गरी दीर्घकालीन योजना निर्माण गर्न आवश्यक छ। यसो गर्न सके उदयपुरलाई अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरको साहसिक पर्यटन गन्तव्यको रूपमा विकास गर्न सकिने विश्वास गरिएको छ। अञ्जनी कुमार अधिकारी, रेडियो नेपाल, उदयपुर।
0: यो रिपोर्टपछि अब अर्को विषय। परराष्ट्र मन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव मोहम्मद गोलाम सरवारले उहाँको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभयो। त्यस अवसरमा उहाँहरूबीच क्षेत्रीय सहयोग सुदृढ तुल्याउने बारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। बाढीले अवरुद्ध बिपी राजमार्ग 3 दिनपछि खुलेको छ। अस्थायी डाइभर्सन बनाएर सो मार्गमा आज बिहानदेखि सवारी आवागमन खोलेको हो। जिल्ला प्रहरी कार्यालयले वर्षा जारी रहेकोले अत्यावश्यक बाहेक सो मार्गबाट यात्रा नगर्न सम्बद्ध सबैमा अनुरोध गरेको छ। दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवा सम्बन्धी अवसरलाई एकै थलोमा ल्याउने उद्देश्यका साथ आजदेखि दोस्रो दक्षिण एसिया व्यापार मेला 2026 सुरु भएको छ। प्रदर्शनी मार्ग स्थित भ्रेकुटी मण्डप परिसरमा सुरु भएको सो मेलामा नेपाल, भारत, बङ्गलादेश, भुटान, श्रीलङ्का, मालदिप्स, पाकिस्तान र अफगानिस्तानका व्यावसायिक समूहको सहभागिता छ। यही वैशाख 28 गतिसम्म चल्ने सो मेलाको काठमाडौँ स्थित विभिन्न देशका राजदूत र उद्योगी व्यवसायीहरूले संयुक्त रूपमा उद्घाटन गर्नुभयो। सरकारले सरकारी तथा सार्वजनिक सेवामा राष्ट्रिय परिचय पत्रलाई अनिवार्य बनाउँदै लगिरहेको छ। सरकारले राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि पञ्जीकरण विभागको सहकार्यमा अछाम कमल बजार नगरपालिकाले पालिका स्तरमै राष्ट्रिय परिचय पत्र विवरण दर्ता तथा वितरण स्टेसन स्थापना गरेर काम सुरु गरेको छ। अछामबाट संवाददाता हिक्मत बहादुर नेपाली।
3: राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग र कमल बजार नगरपालिकाको सहकार्यमा सञ्चालित राष्ट्रिय परिचय पत्र विवरण दर्ता तथा वितरण अस्थायी स्टेसनबाट विक्रम सम्वत 2081 जेठ 28 गतेदेखि निरन्तर सेवा सञ्चालन भइरहेको छ। स्थापना कालदेखि हालसम्म 3,358 नागरिकले स्टेसनबाट सेवा लिइसकेका छन्। पालिकाको केन्द्रमै सेवा पाउँदा यस क्षेत्रका नागरिकको सदरमुकामसम्म जान आउन लाग्ने समय र पैसा समेत बचत भएको छ। कमल बजारमै राष्ट्रिय परिचय पत्र बनाउन पाएकोमा खुसी व्यक्त गर्नुहुन्छ कमल बजार नगरपालिका वडा नम्बर 9 का स्थानीय राजु कामी।
4: राष्ट्रिय परिचय पत्र बनाउनको लागि महल सिन्जान पर्ने थियो। हाम्रै स्थानीय सरकारले यो सेवा कमल बजार दिएकोमा हाम्रो समय पनि बचत भयो र आर्थिक पनि बचत भयो, जनतालाई धेरै सेवा सुविधा प्राप्त भएको छ, हामी धेरै खुसी छौँ।
3: ढकारी गाउँपालिका वडा नम्बर 1 कमल बजारमा राष्ट्रिय परिचय पत्र बनाउन आउनुभएका 76 वर्षीय बल बहादुर थापाले नजिकको पालिकामै सहज रूपमा सेवा दिएकोमा सरकारलाई यसरी धन्यवाद व्यक्त गर्नुभयो।
5: राम्रो लागेको छ, खुसी छौँ, छिटो पनि पुग्यो अनि काम पनि छिटै भइसक्यो।
3: पालिकालाई थप व्यवहार नपर्ने गरी पालिकामै मौजुद कर्मचारीबाट कमल बजार नगरपालिकाले राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा प्रवाह गरिरहेको र असामको पूर्वी भूभागमा पर्ने ढकारी गाउँपालिका, थुर्महात गाउँपालिका र कमल बजार नगरपालिकालाई सेवा लिन सहज भएको बताउनुहुन्छ कमल बजार नगरपालिकाका प्रशासकीय अधिकृत खड्ग बहादुर विष्ट।
6: थप आर्थिक दायित्व, थप जनशक्तिहरू नराखी हामीसँग उपलब्ध भएकै कर्मचारीहरूबाट यो सेवा सुचारु गर्ने गरी जुन एउटा पहल र प्रयास गरेका थियौँ, राष्ट्रिय परिचय पत्र वितरण संकलन जुन कार्य भइरहेको छ, कमला नगरपालिका लगायत ढकारी गाउँपालिका, तुर्माहान गाउँपालिकाका नागरिकहरूलाई धेरै सहजता भएको छ।
3: जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय बाहेक पालिका स्तरबाट सञ्चालित नेपालकै पहिलो राष्ट्रिय परिचय पत्रको विवरण दर्ता तथा वितरण स्टेसनका रूपमा सञ्चालन भएको स्टेसनबाट नागरिकले सहज रूपमा सेवा प्राप्त गरिरहेकाले सेवालाई निरन्तरता दिइने बताउनुहुन्छ कमल बजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकाल।
7: राष्ट्रिय परिचय पत्रको स्टेसन स्थापना गरेका छौँ। 753 पालिका मध्येमा पहिलो समझदा गरेर हामीले स्थापना गरेका हौ, व्यवस्थित रूपमा त्यसको निरन्तरता चाहन्छौँ हामी।
3: राष्ट्रिय परिचय पत्र प्रत्येक नागरिकका लागि बायोमेट्रिक पहिचान खुल्ने नेपालको सङ्घीय स्तरको परिचय पत्र हो। स्थानीय स्तरबाटै राष्ट्रिय परिचय पत्र सहज रूपमा पाउने व्यवस्था गर्न आवश्यक देखिन्छ। हिक्मत बहादुर नेपाली, रेडियो नेपाल, अछाम।
8: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
9: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
8: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
9: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
10: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्ध चाँडै नै सकिने बताउनु भएको छ। युद्ध अन्त्यका लागि अमेरिकाले राखेको प्रस्तावलाई इरानले अझै विचार गरिरहे पनि अमेरिकी राष्ट्रपति ट्रम्पले भने युद्ध सकिने बताउनु भएको हो। अमेरिकाले इरानसँग 14 बुधे सहमति पत्रमा हस्ताक्षर गर्न लागेको बताउँदै व्हाइट हाउसले सो सहमति पत्रले आणविक वार्ताको विस्तृत ढाँचा बाहिर ल्याउने बताएको छ। पाकिस्तानले पनि अस्थायी युद्ध विरामलाई दिगो शान्तिमा परिणत गर्ने प्रयास भइरहेको खुलासा गरेको छ। संयुक्त अधिराज्य बेलायतको स्कटल्यान्ड, वेल्स र इङ्ल्यान्डमा आज विभिन्न निर्वाचन अन्तर्गत मतदान भइरहेको छ। स्कटल्यान्डमा संसदको 129 स्थानका लागि मतदान भइरहेको छ भने वेल्समा 60-69 संसद सदस्यका लागि मतदान भइरहेको छ। इङ्ल्यान्डमा भने 136 काउन्सिलका 5000 स्थानका लागि मतदान भइरहेको हो। यस अतिरिक्त 6 सहरमा मेयरका लागि पनि आज मतदान भइरहेको छ। यो निर्वाचन आम निर्वाचन नभएकोले वेस्ट मिनिस्टरका स्थानहरू भने यथावत रहनेछन्। अब खेलकुद। आजदेखि काठमाडौँमा सुरु भएको त्रिकोणात्मक एक दिवसीय अभ्यास खेलमा नेपाल ए टोलीले स्कटल्यान्डको राष्ट्रिय टोलीलाई जितका लागि 278 रनको लक्ष्य दिएको छ। माथिल्लो मूलपानी क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको नेपाल एले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 277 रनको योगफल बनाएको हो। नेपाल एका लागि देव खनालले सर्वाधिक 63 रनको योगदान दिए। उनले 65 बलमा 6 चौका र 1 छक्काको सहयोगमा सर्वाधिक 63 रन बनाएका हुन्। स्कटल्यान्डले अहिले जवाफी ब्याटिङ सुरु गरेको छ। मौसम। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ। कोशी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको र बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी प्रदेशका थोरै स्थानमा, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा गड्याङगुडुङ र चट्याङसहित थोरैदेखि मध्यम खालको पानी परिरहेको बताइएको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। प्रधान न्यायाधीश नियुक्तिको सिफारिसका लागि आज संवैधानिक परिषदको बैठक बस्दै पहिलो अखबारका रूपमा गोर्खापत्र प्रकाशन भएको दिनको स्मरणमा आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै र इरान युद्ध चाँडै नै सकिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइ। रेडियो नेपालबाट 3 बजीको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजी सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा
0: आइतबारे इलाम
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व
0: दुर्लुङकोट पर्वत
1: पोखरा कास्की
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु
0: लुम्बिनी प्रदेशमा
1: सात दो बाटो रोल्पा
0: बगनास काली पाल्पा
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला
1: खलङ्गा जुम्ला
0: मानमा कालीकोट
1: मुर्माटप मुगु
0: जुफाल डोल्पा
1: मुसीकोट जन्ती
0: बुढीतोला कैलाली
1: खोडपे बैतडी
0: छापरी दार्चुला
1: हेमन्तबाडा बजाङ
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

यी रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाट दनवारी भाषा समाचार सुन। बागमती प्रदेश सरकारले आज तेस्रा प्रदेश भाषा दिवस भिन्न भिन्नै कार्यक्रम आयोजना गरेको मनाधरले।

ती प्रदेश सरकारले विक्रम सम्मत 2081 सो वैशाख 24 गते दिन प्रदेश भाषा दिवस मन्या सुरु गर्ला रलिक प्रदेश सरकारी कामकाजक भाषा ऐन 2080 अनुसार प्रदेश सरकारले 2081 सो प्रदेश भाषा दिवस मन्या सुरु गर्ला हो उयो ऐन 2080 साल कार्तिक 23 गते प्रदेश राजपत्रमा निकालर लिक यी अवसरमा बागमती प्रदेशक मुख्यमन्त्री इन्द्रबहादुर बानिए आफ्नै माइखक भाषा सम्मान शिक्षा त शौचालयलाई सार्यालय बढ्यालाई लगातार प्रयास गरी धरे पर्छिक बाजी बागमती प्रदेश सरकारले प्रदेश सरकारी कामकाजक भाषा ऐन 2080 व्यवहारमा गरेको मनालामा शुभकामना दिलर छात् उही सेब्बे भाषा जोग्यालय विकास कार्यालय सेब्बेक जिम्मेवारी अख्ल बाजिरेलक यी अवसरमा आज बागमती प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिलर छिक यसनिकै आज राष्ट्रिय पत्रकारिता दिवस थरीथरी कार्यक्रम गरेको मना धरेला विक्रम सम्मत 1958 वैशाख 24 गते पहिला पत्रिका ग्रुपमा गोर्खापत्र साप्ताहिकक रूपमा निकाल्न दिनक अवसर पारेको 2073 साल सो सरकारले हरेक वैशाख 24 गतेलाई राष्ट्रिय पत्रकारिता दिवस मनाले सुरु गर्ल हो पत्रकारिता सेव्य विकास सामाजिक उत्तरदायित्व तसु पेसागत अंश व्यावसायिक सुरक्षा सम्झती हरेक वर्ष यी दिवस मनालार गर्छ दिवसक अवसरमा आज संचार तसु सूचना प्रविधि मन्त्रालय राष्ट्रपति भवनमा विशेष भेला आयोजना गरेको राष्ट्रिय पत्रकारिता पुरस्कार तसु वरिष्ठ पत्रकार सम्मान दिलार कार्यक्रम कर्लर लिख्छ पत्रकारिता दिवस दसु 126 वर्ष पुग्ल अवसरमा गोर्खापत्र दैनिकी आज विशेष अङ्क पनि निकालिरहेलिक यी अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल उपराष्ट्रपति रामसहाय प्रसाद यादव प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधि सभाक सभामुख डोल प्रसाद अर्याल राष्ट्रिय सभाग अध्यक्ष नारायण प्रसाद दाहाल संचार तसो सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमन सिन्हा सहित शुभकामना सन्देश दिलर छात् संचार तसु सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हा सार्वजनिक संस्थानक सुधार तसु फेरि बनालार काम एकदम चैल बाजिरहेलक गोर्खापत्र प्रकाशनक 126 वर्ष पुग्ल अवसरमा आज काठमाडौँमा आयोजना गर्ल कार्यक्रममा उही संचार माध्यममा नागरिक आशा तसु विश्वासलाई केन्द्रमा धरेको काम गरे पर्लारमा जोड दिल रहेछ मन्त्री तिमल सिन्हा सरकारी संस्थान लखलाई समय अनुसार सोलारी ढङ्गै ठप व्यावसायिक तसु जिम्मेवार बाने आवश्यक रहला उल्लेख गर्दै संस्थानक हितक लागि कर्मचारीलाई जिम्मेवार अंश उत्तरदायी हकी काम गरेर निर्देशन दिलर छात् यीमाझ मन्त्री तिमल सिन्हा गोर्खापत्रकबाट आजसो निकाले सुरु अख्ल सन्थाल त हायु तसु भाषाक समाचार पाना आकारक पनि विधिसो उद्घाटन गर्ल रहेछ काभ्रे पलाञ्चोक जिल्ला बिपी राजमार्ग बाढी कर्ते रोकन्जैल तीन दिन पछि खुलिरहेलिक अस्थायी डाइभर्सन बनाएको यी बाटमा आज बिहानीसो मोटरगाडी आयोज्याले खुल्ल हो जिल्ला पुलिस कार्यालय पानी परिधरीको एकदम आवश्यक बाहेक यी बाटमा यात्रा नै गरेलै उयो सैनिक सेब्बेले अनुरोध गर्ल र चिक जैल सोमबार पर्ल पानी रोसी लरीमा आइल बाढी कर्ते बात बन्द हखल र लिग यमास काभ्रे पलाञ्चोक स्थानीय तहकबाट सरकारी सार्वजनिक प्रति जग्गा अभिलेख जम्मा गर्ला तसु हडपल जग्गा खाली कार्यालय सार्वजनिक अनुरोध गर्ल र चिक जिल्ला मण्डन देवपुर पनौती नगरपालिका तसु भुम्लो गाउँपालिकै सार्वजनिक जग्गा व्यवस्थापन बारे सूचना निकाल्दै अधिकार भन्दा बाहक जग्गा खाली गरेलाई अनुरोध गर्ल हो जिल्ला प्रशासन कार्यालय पत्र अनुसार पनौती नगरपालिकै रोसी पुण्यमाता लीलावती बाँसटोल सहित लरी छेउछाउमा रहल सरकारी सार्वजनिक सरकारी एलानी तसु प्रति जग्गामा अधिकारभन्दा बाह्रक रूपमा बस्दै आइल मानुषक सूचना निकालेको 15 दिनभित्र आफ्नै सामान जोगाएको उसै ठाउँ खाली गरेलाई सूचना गर्ल र छिक यसनिकै उनीको बस्लारे तोक्लो समय सीमाभित्र खाली नै गर्नेमा नेपाल सरकारक नीति तसु आदेश अनुसार हटाला जनाल र छिक पाँचखालमा 690 परिवारे पूर्जा नयकल बाजी निवेदन दिइरहेला भने नमबुद्धमा 1065 पनौतीमा 166 रोसीमा 163 तसु खानी खोलामा 466 घर परिवार सँगै पूर्जा नायकल जनाल र छिक परराष्ट्र मन्त्री शिशिर खनालकसँगै दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कक महासचिव मोहम्मद गोलाम सरवारे ओखरी काम कर्लार कोठामा शिष्टाचार भेट गर्ल रहेछ उही अवसरमा ओलखगमा क्षेत्रीय सहयोग बलियो भानालार बारे छलफल अख्ल परराष्ट्र मन्त्रालय जनाल र छिक श्रम रोजगार तसु सामाजिक सुरक्षा मन्त्री रामजी यादवले वैदेशिक जागिरक लागि जैते भैधरलाई आर्थिक ठगी तसु श्रम शोषण रोकेलाई सरकार कट्टर रहल बाजिरहेलक उद्योग तसु वाणिज्य अंशु श्रम तसु उपभोक्ता हित समिति सिंहदरबारमा बस्ल बैठकमा मन्त्री यादवले आर्थिक ठगी कर्लार अधिकार नै रहल एजेन्ट लखलै अख्निक ऐन अनुसार उजुरी पाछे पनि कारवाही कर्लार स्पष्ट कानुनी व्यवस्था नहेकेको नीतिगत तहकबाट कानुनी स्रोत फेरि बनालार तसु संशोधन गरेले आवश्यक रहल बाजल रहेछ मन्त्री यादवले विदेशमा श्रम संघीय संसद सचिवालय आजसो सांसद लखक बत्तिकबाट कर्ला डिजिटल हाजिरीक लागि बायोमेट्रिक विवरण जम्मा गरेले

0: सुरु गरिरहेले संघीय संसदक सभा बैठकमा सांसद लखक उपस्थितिक हाजिरी डिजिटल माध्यमकबाट अभिलेख कर्ला उद्देश्य सांसद लखक बायोमेट्रिक विवरण जम्मा गरेर सुरु गर्न सांसद सचिवालय जनाल र छे सचिवालय जैलकान सूचना निकालेको डिजिटल हाजिरीको लागि बायोमेट्रिक विवरण दिँदै आएलै सिब्बे सांसद लखलाई सूचित गर्ल र लेख सूचनामा बायोमेट्रिक विवरणसँगै सांसद लखक औपचारिक फोटो खिच्ला राखेको सांसद लखलाई औपचारिक ड्रेसमा नै संघीय संसदक लोगो लाइकु उपस्थित लखेले अनुरोध गर्न र छिक अब संसदक बैठकमा सांसद लखे म्यानुअल कागजी हाजिरी सट्टा डिजिटल माध्यमकबाट आफ्नै उपस्थिति जन्या पर्छ राष्ट्रिय तथ्याङ्क कार्यालय सेब्बे व्यावसायिक प्रतिष्ठानलाई आर्थिक गणना काममा सहभागी अखेले बोल्न र छिक आर्थिक कारोबार अखलार औपचारिक ठाउँ व्यापार व्यवसाय करलार संस्थानलाई गर्नेले सहभागी अखिलले राष्ट्रिय तथ्याङ्क कार्यालयभित्र आर्थिक गणना शाखा निर्देशक डाक्टर वेद प्रसाद ढकालले अनुरोध गर्ल रहेस मुलुकक आर्थिक गतिविधि देखालार तसो आर्थिक नीति बनालारमा आधार दिलार उद्देश्य ये वैशाख दुई गते सो असार सात गतेसम्म गणनार काम भइधरले लगातार कर्ल गस्तीमा रहल पुलिसक टोली बाँके तसो तनहुकबाट लागु औषधसहित दुईजनालाई समात्ल र छिक केन्द्रीय पुलिस सञ्चार कोठा अनुसार नेपालगञ्ज उपमहानगरपालिका 13 लालापुरकबाट खैरो हेरोइनसहित उहे उपमहानगरपालिका 22 34 वर्षक अल्ताप किङ्गरियालाई जैलकानो ब्यारको समात्ल हो यसनिकै जिल्ला पुलिस कार्यालय तनहुकबाट खट्ल पुलिसक टोली ब्यास नगरपालिका 2 उत्तर सिलाक 29 वर्षक पूर्ण बहादुर थापालाई ओखरक घरमा खोजतलास गर्दै 1 किलो गाँजासहित समात्ल हो करन्ता लागेको तसु भिरकबाट लडेको खोटाङमा एकै दिन दुईजना ज्यान जैरेलिक डिप्रुङ चुइचुम्बा गाउँपालिका 4 बतासे 43 वर्षक आनन्द राई करन्ता लागेको तसु हलेसी तुवाचुङ नगरपालिका 7 महादेव स्थानक 45 वर्षक सुनिल कार्की भिरकबाट लडेको ज्यान जैल हो गाउँमा पाठाला बत्ती रोकन जैनेसो फेरि चालाले ट्रान्सफर्मर फ्युज फेरेले पोलमा चर्ल बेलामा करन्ता लाग्दै राई जैल कानो ब्यारको घटनाखल ठाउँमै ज्यान जैल बतासेक वडाध्यक्ष बबेन्द्र राई जानकारी दिलरछाट भने महादेव स्थानक कार्किक बाढी रोकन जैल पिलार पानी मुहान सफा करे जैते भिरकबाट लडेको ज्यान जैल महादेव स्थानक वडाध्यक्ष कमल गिरी जानकारी दिलरछाट अखनी नेपालमा पश्चिमी तसु स्थानीय हावा अंशो नेपालक पूर्वी भाग नजिक गेठक हावाक मण्डलमा रहल चुटेक ढिपटोक प्रभाव रछि यी कारण लुम्बिनी कर्णाली तसु सुदूरपश्चिम प्रदेश सहितक तराई अंशो बाँकी प्रदेश हिमाली तसु पहाडी भाग किचु ठाउँमा गड्याङ गुडुङ चट्याङ सहित मनमनेक पानी तसु हिमपात परे पार्लार पानी तसु मौसम विज्ञान विभागक मौसम पहिला कर्लार अनुमान महाशाखै जनाल रछि उसनिके महाशाखाको अनुसार आज राति कोशी प्रदेश सहित देशक हिमाली भागमा धेरै जसो बादल लाग्छ भने कोशी प्रदेशक कठुकठु अंशु मधेसक बाँकी प्रदेशक पहाडी तसु हिमाली भागक 1-2 ठाउँमा गड्याङ गुडुङ चट्याङ सहित हल्का पानी तसु हिमपात परे पार्लार जनाल र छिक आजलाई धनवारी भाषा संचार सिद्धि लेख हस्त सेवा ढोक गरिनु
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
2: राष्ट्रिय रेडियो राष्ट्रको संचार

दनवार भाषामा समाचार सुनिसकेपछि अहिले सुन्नुभयो गीत शेर्पा भाषामा पूर्ण शेर्पाको स्वर तथा सङ्कलनमा। अब सुनाउँदैछौँ यो अर्को गीत राई भाषामा सूर्य कुमार राईको स्वर तथा सङ्कलन रहेको छ यस गीतमा।

0: सुन्नुहोस् है, सुन्नुहोस्, मुगु जिल्लामा आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणनाको तथ्याङ्क संकलन हुँदैछ नि।
1: हो नि, यही मिति 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय मुगुबाट खटिएका गणकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका संघ संगठन, संस्था, प्रतिष्ठान, व्यवसायहरूमा आउँदैछन् नि।
0: त्यसैले आफ्ना व्यवसायिक क्रियाकलापको सही विवरण दिएर सहयोग गरौँ। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौँ।
0: जिल्ला आर्थिक गणना कार्यालय मुगु।

अहिले सुनायौं चामलिङ राई भाषामा यो अर्को गीत शान्तिराम राईको स्वर तथा संकलनमा पदम कुमार राईको संकलन रहेको थियो। अब सुनाउँदैछौ यो अर्को गीत नेपाल भाषामा भानु श्रेष्ठ र शैलेन्द्र जोशीको स्वरमा भानु श्रेष्ठको संकलन रहेको छ।

राष्ट्रभाषाका गीतहरू सुनाउने क्रममा भर्खरै सुनायौं थारू भाषामा चेतमान गुरुङ र नारायण राय माझीको स्वरमा नारायणी कलाम मन्दिरको संकलन रहेको थियो। अब सुनाउँदैछौ घले भाषामा माया निरासीको स्वर रहेको छ भने संकलन निमा दोर्जे लामाको।

0: सुन्नुहोस् है, सुन्नुहोस्। मुगु जिल्लामा आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणनाको तथ्याङ्क संकलन हुँदैछ नि।
1: हो नि, यही मिति 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय मुगुबाट खटिएका गणकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका सङ्घ संगठन, संस्था, प्रतिष्ठान, व्यवसायहरूमा आउँदैछन् नि।
0: त्यसैले आफ्ना व्यवसाय क्रियाकलापको सही विवरण दिएर सहयोग गरौँ। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौँ।
0: जिल्ला आर्थिक गणना कार्यालय मुगु।

अहिले सुनायौँ भोजपुरी भाषामा यो अर्को गीत उद्धव चिमोरियाको स्वरमा राजन छेत्रीको सङ्कलन रहेको थियो. अब सुनाउँदैछौँ मैथिली भाषामा शङ्कर कुमार झाको स्वर तथा सङ्कलन रहेको छ यस गीतमा.

अहिलेलाई राष्ट्रभाषाका गीतहरू सुनाउने क्रम कन्तेमा सुनाउँदैछौँ। दराई भाषामा प्रेमकला दराईको सुर तथा सङ्कलन रहेको छ यस गीतमा। यो गीतपछि यहाँहरूले ठिक 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। नेपाली भाषामा समाचार प्रसारण भइसकेपछि यहाँहरूले शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। शेर्पा भाषामा समाचार सुनिसकेपछि शेर्पा भाषामै कार्यक्रम स्यार्वी डोलुकी ल्यारिम सुन्न सक्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: सडकमा राखिएका ट्राफिक चिन्हको सदैव पालना गर्नुहोस्, यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँछ।
2: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौं।
4: यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 मा पनि सम्पर्क राख्न सकिन्छ।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय

0: यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ। विक्रम सम्बत 1958 वैशाख 24 गते पहिलो अखबारका रूपमा गोर्खा पत्र साप्ताहिकका रूपमा प्रकाशन भएको दिनको अवसर पारेर 2073 सालदेखि सरकारले हरेक वैशाख 24 गतेलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउन सुरुवात गरेको हो। पत्रकारिता क्षेत्रको समग्र विकास, सामाजिक उत्तरदायित्व र पेसागत तथा व्यावसायिक सुरक्षाको स्मरण गर्दै हरेक वर्ष यो दिवस मनाउने गरिन्छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले वैदेशिक रोजगार प्रक्रियामा भइरहेको आर्थिक ठगी र श्रम शोषण नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सिंहदरबारमा बसेको बैठकमा मन्त्री यादवले आर्थिक ठगी गर्ने अनधिकृत एजेन्टहरूलाई हालको ऐनअनुसार उजुरीपछि पनि कारवाही गर्ने स्पष्ट कानुनी व्यवस्था नभएकाले नीतिगत तहबाट कानुनी स्रोतको पुनर्संरचना तथा संशोधन गर्न आवश्यक रहेको बताउनुभयो। मन्त्री यादवले विदेशमा श्रम शोषणमा परेका नेपाली श्रमिकहरूको उद्धार भइरहेको र हाल 700 भन्दा बढी स्थानीय तहमा श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाउने प्रक्रिया अघि बढाउने तयारी भइरहेको जानकारी दिनुभयो। बैठकमा सांसदहरूले निवेदनको भरमा वैदेशिक रोजगारी सम्बन्धी झुटा मुद्दामा निर्दोष व्यक्तिहरूमाथि कारवाही भइरहेको र यस प्रक्रियालाई तुरन्त रोक्नुपर्नेमा जोड दिनुभयो। यस्तै बैठकमा सांसदहरूले श्रमिकहरूको रोजगारीमुखी तालिम र सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरण, डिजिटल साक्षरता वृद्धि, आन्तरिक रोजगारी सृजना गर्न स्रोत सुनिश्चितता, दीर्घ रोग भएका श्रमिकलाई स्वास्थ्य बिमाको व्यवस्था गर्नुपर्ने लगायतका समसामयिक विषयहरूमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री यादवको ध्यान आकर्षण गराउनुभयो। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठूलो रकम ठगी गरेको अभियोगमा 5 पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीका 32 राजकुमार तामाङ, दाङका 31 प्रकाश केसी, काभ्रेका 33 दिल्लीमान तामाङ, पाँच थरका 40 श्रीहाङ 13 र स्याङ्जाका 28 नमुना भण्डारीलाई पक्राउ गरिएको हो। दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवा सम्बन्धी अवसरलाई एकै थलोमा ल्याउने उद्देश्यका साथ आजदेखि दोस्रो दक्षिण एसिया व्यापार मेला 2026 सुरु भएको छ। प्रदर्शनी मार्गस्थित भिरकुटी मण्डप परिसरमा सुरु भएको सो मेलामा नेपाल, भारत, बङ्गलादेश, भुटान, श्रीलङ्का, मालदिव्स, पाकिस्तान र अफगानिस्तानका व्यावसायिक समूहहरूको सहभागिता रहेको छ। यही वैशाख 28 गतेसम्म चल्ने सो मेला ले यहाँस्थित नेपालस्थित विभिन्न देशका राजदूत र उद्योगी व्यवसायीहरूले संयुक्त रूपमा उद्घाटन गर्नुभयो। विभिन्न देशको पेभिलियन राखिएको सो मेलामा सार्क क्षेत्रमा 5,000 भन्दा बढी उद्यमी व्यवसायी तथा 1,00,000 बढी स्थानीय अवलोकनकर्ता सहभागी हुने अनुमान गरिएको छ। मेचीनगर नगरपालिकाले लागु औषध दुर्व्यसन रोकथामका लागि माध्यमिक तहका कक्षा कोठामा पुगेर सचेतना फैलाउने अभियान सुरु गरेको छ। अभियानका क्रममा विज्ञ प्रशिक्षकले कक्षा कोठामै पुगेर लागु औषधको दुर्व्यसनका नराम्रा अवसरका साथै यसले व्यक्ति, परिवार र समाजमा पुर्याउने क्षतिको विषयमा सचेतनामूलक जानकारी गराइने अभियानको सहजीकरण गरिरहेको सामुदायिक विकास मञ्चका सहकर्ता गोविन्द नेउपानेले बताउनुभयो। उहाँले पानी ट्याङ्की, नक्सलबारी लगायत सीमावर्ती बजारमा सहजै उपलब्ध हुने ब्राउन सुगर सहित विभिन्न प्रकारका नशालु पदार्थ खुल्ला सीमा हुँदै भित्रिने भएकाले करिलो उमेरका विद्यार्थी दुर्व्यसनमा फस्ने सम्भावना बढिरहेकाले सचेतना फैलाउन थालिएको जानकारी दिनुभयो। अभियानका क्रममा हरेक विद्यालयमा विद्यार्थीलाई इको क्लबमा सङ्गठित गरिनेछ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ 4 समाचार, अब एकैछिन विज्ञापन।
1: सुरेश, के छ खबर, कहाँ छौ?
2: मेरो सब ठिक छ यार, अफिसमा छु।
1: अनि घर तयार भयो तिम्रो?
3: अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
2: ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
3: ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
2: थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिदै आएको छ
4: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्ध चाँडै नै सकिने बताउनु भएको छ। युद्ध अन्त्यका लागि अमेरिकाले राखेको प्रस्तावलाई इरानले अझै विचार गरिरहे पनि अमेरिकी राष्ट्रपति ट्रम्पले युद्ध सकिने बताउनु भएको हो। अमेरिकाले इरानसँग 14 बुँदे सहमति पत्रमा हस्ताक्षर गर्न लागेको बताउँदै व्हाइट हाउसले सो सहमति पत्रले आणविक वार्ताको विस्तृत ढाँचा बाहिर ल्याउने बताएको छ। पाकिस्तानले पनि अस्थायी युद्ध विरामलाई दिगो शान्तिमा परिणत गर्ने प्रयास भइरहेको खुलासा गरेको छ। रेडियो नेपालबाट अपराह्न 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: दि रेडियो नेपालीन आङ श्रिङ लामा शेर्पाने शेरिकेकी साङ्ग्युर सेनोनाङ ग्याङसिङ तेजिन दलेन लक्सेलोनपो डाक्टर विक्रम तिमिल सिन्हाकी सार्वजनिक छकपातीय यर्ग्या तङ गिरुवा जोगो खाक्षेनपो तुप्सुङय गोर्खापत्र थेन्दुप थेङ सै सिक्तङ निसु टुक्लेपु कप्ला आरिङ कोडिक्याउ ल्यारिम्ला लोनपो तिमिल सिन्हाकी तुसो नङसिङ सार्वजनिक छकपातीय यर्गे जोब्ला सुङकी लाकाकी हो तुप्सुङिन छकपाला फेन्चेनपो उङुप्क्याने लेचेतपातीवाला लेगेन लाक्पा बिन्ने लाकाकी गो सुङसुङ ग्याङसिङ लोनपो तिमिल सिन्हाकी सार्वजनिक छकपातीवाला फेन्चेनपो तङ मिमाङकी छकला फेन्चेनपो जब क्याने दलेन लक्सेकी यर्घ्याताङ डिजिटल मिडिया नङसिन गोर्खापत्र छकपाला गिरो जोगो खक्सेनपो तुप्सुङसुङ गोर्खापत्र कि तुसोरिङ बुने जुन कि वाउ लाकाला तन्दा गिरो जोइ वाउ तङ यम्बु केरिक बङी ओतुप ग्यालखाप इन्दुप सुङिन लोनपो तिमिल सिनाकी ग्यालखापला ओतुप के तुई सुङक्युप किगो तङ ग्याङसिङ छकपा तुई मिमाङ तुई रेवा तङ इसेला खक्सेनपो सिने लाका किगोला सुगेप नाङसुङ लोनपो तिमिल सिनाकी मिमाङ तुई चलुप ग्याठाल तेमा सार्वजनिक छकपा तिय जिनक्यो कितुप तपकी मिमाङ तुई छक्ला लाका कितुप ग्याङसिङ छकपा तुई लेगेन इन्दुप सुङसुङ दिपरलारङ गोर्खापत्र कि आरिङने जुन सन्थाल तङ हायु केलासङ साङ्गुर तोङ्गुप लाका गोजुसङ लोनपो तिमिल सिनाकी ख्यान्तोक नाङसुङ श्रम रोजगार तेजिन चिसोक सुङ्ग्योप लोनपो रामजी यादवकी सिगेल्ला लाका कितुपला मि तोङ्गुप रिम्बाला उङथोपु पल्जोर कोर्की क्योपोलोपो तङ लाका मेलाकपतिओ युङमोजोब्ला सुङकी खेलेन ओतुप सुङय जुक्टुन सोङ्ग्रिल तेजिन श्रम तेजिन उपभोक्ता सुङ्ग्योप सोक्पी सिंहदरबारला ओतुप सोक्दुला लोनपो यादवकी ट्याङ्गा क्योपोलोपो कितुप एजेन्ट तिवाला तन्दी ऐन नङसिन खम्चु वासिनाङ ठिम तोङ्गुप टडिक मेतुप तपकी तुकै एजेन्ट तिवाला ठिम तोङ्गुपला ऐन गिरो तोङ्गु खाक्सेनपो तुप सुङसुङ छकदुला छकमितुई सिगेल्ला लाका कितुपला मितिवा तोङ्गुप रिम्बाला लाका मेलाकपाला छकसुक मेतुप मितिवालासँग ठिम तोङ्गिन औसी तुकै लाका तिवा ग्यागोला सुगेप नाङसुङ छकदुला छकमितुई सिगेल्ला लाका किडोप मितिवाला जङदर तिर्गु चिसोक सुङ्क्यो प्रणाली घेसा जोगो ग्यालखाप्लारङ लाका कितुप कोकप जोगो तङ ठोटेन बिमाकी टडिक किगोला लोनपो यादवला सुनाङसुङ सिग्याल लोनपो सिसिर खनालदाङ क्यान लो एसियाली सकुलकी रोक्रम सोक्पा सार्की टुङ्छे मोहम्मद गोलाम सरवारकी थुक्टेत क्यानङय तिकपला खोङतुई पर्ला सार्क ग्यालखाप तुई पर्ला रोक्रम ग्यासा जब कोर्ला टोङ्गो चुङ्गु सिग्याल लोनकाङकी सेनवय सङ्घीय टसक टुङ्गी खाङकी आरिङ्ने जुन छोकमितुई हाजिरी कि तन्दोकला लोकतेमा बायोमेट्रिक कि थोलङ्गुप्लाका गोजुनवय सङ्घीय टसकी छकदुला छोकमितुई छकसुक क्याउ थो जोकुला छोकमितुई बायोमेट्रिक लङ्गुप्लाका गोजु सङ्घीय टसक टुङ्गी खाङकी सेतुबिन टुङ्गी खाङकी दान लेन्चिक तेने छोकमितिव तेरिला बायोमेट्रिकला थोगेकुला तङ बायोमेट्रिक लङ्गु पर्ला छोकमितिवाला औपचारिक पोसाकला सङ्घीय टसकी लोगो गेम्ने उङ्गोला सुनाङवय टसकी छकदुला छोकमितुई डिजिटल माध्यम तेमा छकसुकीगो सेनवय सोतोकताङ टोकपी जोसालेन्सी नागलुप बिपी ग्यालाम निमा सुमतिङला आरिङने जुन पेनवय अस्थायी डाइभर्सन जोने आरिङ टोप्ने जुन ती लामला गाडी त्यो जिन्क्यङ क्याउ सेनवय जोङकी कोर्सुङमकमी ल्याकुङकी तन्दा छरुवागेकिन ओतुप्तपकी खाक्सेनपो लाका ओसिङ तिरङ मिसिङ दिलाम थोकु म्याङ्गुला डेलो ओतुप्त्यो तेरिला सिउवय गलुप जदै छेर्मु गेपु छरी जोसालेन्सी रोसी चाङबुला सोतोकताङ टोकपा भने लाम बन्द गलुप यिन लाम जिन्क्यङ कि माथुप्सीमा गाडी त्यो दुलीखेल काप्रे भन्ज्याङ मङ्गलटार तङ सिन्धुलीकी नेपाल थोकला जोकु टरिक्यानवय गलुप लोला सोतोक तङ टोपी जोसालेन्सी ग्यालामकी चौकी डाँडा रोसी तङ सिन्धुलीकी नेपाल थोक सखुल्ला किलोमिटर च्याप्गे लाम टोपी खुर्ने गल्छीमा चाङबुलारङ डाइभर्सन जोने गाडी जुनक्यङ क्याउइन तन्दाती दासा त्यौला लाम जोइ ओतुप सेनवय बागमती प्रदेश चुङ्की आरिङ थेङ सुम्की प्रदेश के तुसेन ल्यारिम नासक कोडिक्याने चिवय बागमती प्रदेश चुङ्की विक्रम लोङितोङ गेचुग्या चिग्ने जुन वैशाखलाकी गते निसुजिकी सिर्मु प्रदेश के तुसेन च्याब्लाका गोजुइन प्रदेश लाका कोर्की भाषा ऐन नितोङ गेचु नङसिन प्रदेश चुङ्की विक्रम लोङितोङ गेचुग्या चिग्ने जुन प्रदेश के तुसेन च्याप्लाका गोजुइन दिपरलारङ बागमती प्रदेशकी लोन्छेन इन्द्रबहादुर बानियाकी ग्यालखापकी के तिव यर्गे जोप्ताङ लोभजुङला यर्गे जोप्ला सुङकी हुर्था क्याने लाका गोजु तुप सुङय लोन्छेन बानियाकी के तेरिकी सुङ्गेपकी तुप्ताङ यर्गे तोङ्गुप तेरिकी पिमिनी ल्यागेनी दुप सुङसुङ सुङकी सहकारीला ठगिला खेलुप मितुई ट्याङ्गा लोकुलाका जेठलाकी दुन्ठक ताङबोने जुन गोजुतुप सेनवाय वैशाखलाकी गते गुने जुन लाका गोजु सहकारी टडिक छोक्पी सहकारीला ट्याङ्गा ज्योकु मितुई थोदुने लाका गोजुतुप सेनवाय छोक्पी क्याउ लोपजुङ नङसिन सहकारीला कलेला स्वरूप तोङ दिन्छु थोन टुक मितुई ट्याङ्गा अरब सिपचुस्या टुक लोकुला लुन होतुप सेनवाय ससिङ टडिक सहकारी तेजिन गरिबी निवारण लोनपो प्रतिभा रावल कि सहकारीला ट्याङ्गा स्वरु मितुई ट्याङ्गा लोकु तोन्दोकला लाका बङ्गी गोजुन सिन्धुप ताङ त ट्याङ्गा लोकु लाका गोजुतुप ख्यान्थोक नाङसुङ एमबी कोर्सुङ मक्मी केन्द्रीय अनुसन्धान ब्युरो कि एप तङ प्रणाली नासोक्तेमा बैङ्क तेजिन वित्तीय छोक्पी खातालट होतुप ट्याङ्गा त्यो तोरिन होतुप तपी तपकी चाकपुकी तुप्ला मिमाङ त्योला सिउवाए ब्युरो कि लेन चिक्खेपेल कि मि नासोकी मोबाइल तेमा आइपिए तङ क्यान चिकवराङ थोङ्गु मिङ जाङने मितुई मोबाइललाई लेन तङ एलर्ट तङ्गुप सिएनवाए मोबाइललाई लिङ्क तङने मितुई कोडला थो लङ्गुप तङ बैङ्क खाता ह्याक क्याने बैङ्क खातालाई होतुप ट्याङ्गा कुन कितुप लुक्सो फरिन गलुप ब्युरो कि सिएनवाए एमबी जुक्टुन छोङडिल छोक्पी सम्बा गेलुप लाकी ल्यागेन लानुवाए छोक्पी चिख्याप सोन्पा रङ चिख्याप्ला थप छोक्पी विधान नङसिन अन्जन श्रेष्ठ छोक्पी चिख्याप्ला कस्याक चुङ्गुबिन गेर्की सखुल्की सेमसु फरुप खोरुक जप्ला सुङताङ क्यान टोङ्गु ताङ सिगडिल कितुप चिख्याप श्रेष्ठकी सुङसुङ चिख्याप श्रेष्ठला गोमी चिख्याप चन्द्रप्रसाद ढकालकी छोक्पाला हारिङ कोडिक्याउ ल्यारिमला कोसा चिगेपु सेनवाए सोलुखुम्बु जोङकी खुम्बु पासाङ लम्बु हिल सोक्पी सार्वजनिक तेजिन सुङकी सिङ्खला तङ ठिम्की खप्तेला जोने हुदुप खाङबा तङ टहरा तिवा निमा टुकी नाङला तङबा जोगौला सिउवाए खुम्बु पासाङ लम्बु हिल सोक्पी आरिङ लेन्ची खेपेल्की निमा टुकी नाङला सुङकी ससिङ तङबा माझो सिङ ठिम तङ्गुप लाका गोजुतुप सेनवाए गलुप छुजो निशु जिकी नाङला डिमडुल तोङ्गुप मिमेरा तोङी सैसिक ताङमिरा ङाला जिम्ने ट्राफिक कोर्सुङ मक्मिकी ठिम तङ्गुप सेनवाए ट्राफिक सिचुकी खप्तेला गल्ने डिमडुल जिङक्यङ क्याउ मितिवाला जिम्ने खोङथुई तेमा ट्याङ्गा बुम निशु टुकताङ तोङ टुक्चु गेठालदु सेनवाए ट्राफिक कोर्सुङ मक्मी सेतुप नङसिन ट्राफिक ल्याग सिचुकी खप्तेला गल्ने छाङ आरेक थुने गाडी तोङ्गुप काङ थेप्चे राइट सेयरिङ एप थोकुप ताङ गाडी स्पिडला तोङ्गुप लेनला गाडी मोतोङ्गु काङ थेप्चे हर्न तोङ्गुप ताङ पार्किङ कितुप मिरा तोङी सैचिक ताङ मिरा ङाला जिम्बु सेनवाए गस्तिला उतुप कोर्सुङ मक्मीकी छोक्पी बाँके तङ तनहुने थमा नाकुताङ क्यान मिरा निला जिमवाए केन्द्रीय कोर्सुङ मक्मी समाचार कक्षकी सेतुप नङसिन नेपालगञ्ज उपमहानगरपालिका वडा आङ चुकसुम्ने हेरोइन तङ क्यान ती उपमहानगरपालिका वडा आङ निसु निकी लो सुम्ची सोआजीकी अल्ताप किङ्गरियाला दाङ जिम्बु सेनवाए धुराङ क्याने तनहुकी ब्यास टङ्केर वडा आङी उत्तरशिलाकी लो निसुगुकी पूर्ण बहादुर थापाला गाँजा तङ क्यान जिमवाए जोङकी कोर्सुङ मक्मी ल्याखुङने लक्लाइन क्याउ कोर्सुङ मक्मी छोक्पी खोङतुई खाङबाने गाँजा किलो चिक जिम्बु सेनवाए सिगेल्ला लाका कितुप्ला तोङ्गी सिने ट्याङ्गालाउ क्योनला मिराङ्गाला जिम्वाए जिम्बु मितिवा बागलुङकी लो निसु निकी सन्दीप थापा मगर काठमाडौँकी लो सिप्चुसिया सुम्की निरबहादुर कार्की सर्लाहीकी चक्रघट्टा युलछोक्पी लो सुम्चु सोगुकी विजय कुमार यादव काठमाडौँ चन्द्रगिरी टङ्केर अडा आङ्गकी चिरञ्जीवी अधिकारी ताङ रामेछापकी लिखु तामाकोसी हिलसोक्पा वडा आङ ताङबोकी लो सुमचुकी प्रवेश गुरुङ इन्दुप कोर्सुङ मक्मेकी सेतुबिन खोङतुई माल्टा क्रोसिया क्यानाडा ताङ माकाउ तोङ्गी सिंह मितुई लाने ट्याङ्गा बुम गप्चुलाउ सेनवासिसी जिम्बु मितिओला न्याम्सिप कितुप्ला ताङ ठिम तोङ्गुप्ला वैदेशिक रोजगार विभागला तङ्गुप सेनवाए करेन्टकी ग्याम्ने तङ टकिलाने तलागेम्ने मिराङी नासा गलुप सेनवाए खोटाङकी दिप्रुङ चुइसुम्मा युलसोक्पा वडा आङजी बतासेकी लो सिपचुसिया सुम्की आनन्द राई करेन्ट ग्याम्ने तङ हलेसी तुवाचुङ टोङ्केर वडा आङ दिन महादेव स्थानकी लो सिपचुसिया अङ्गकी सुनिल कार्की टकिलाने तलागेम्ने नासा गलुप सेनवाए रेडियो नेपालने सेरी साङ्गिर डुप्सुङ लसे त ल्याङ्गी तुई सेनाङथोपकी सेरी केकी ल्यारिम सेरी डोलुकी ल्यारिम
1: लुङबा छिक्याल युल ठोङकेर मिमाङ तेरिसा लेपो रिम्बाला लोग्यादम्बा गुन्मा छै लाका ख्याउ थक्रिङ ग्याङसिङ गियार ग्याला आकाशवाणी ल्यान्डलाइन सिडिएमए जुग्ला मोबाइल सुविधा गी लोग्युकी लेगेन डुबा ख्यानुवा टेलिकम ग्याङसिङ सेब्जी कि थुचो सम्बाकी लक्ष्य ओदो ग्याङसिङ सेब्जी निरी खेलेन चिक्दाहीन थक्रिङ ग्याङसिङ सेब्जी कि तेमा लुङबा यर्केतुङ्गु निरी थम्चा निरी खेलेनिन
2: नेपाल टेलिकम
3: Thank you.
2: सेवा प्रसारण रेडियो नेपाल
3: राष्ट्रिय रेडियो राष्ट्रको संचार

लसी तन्दा लिङ्गेतिवा सेनाङ्गिन जुनवा रेडियो नेपालनी तुङ्गिनुवा शेरवी डोलोकी ल्यारिम आरिङके तुछेन ग्यालखपकी बागमती प्रदेशकी पल्वी केतङ एसङ्केला सुङ्किला काला थौ निमी ठेन्सोला आरिङ बागमती प्रदेशला ल्यारिम्तिवा कोडिक्यानी दी तुछेन चिङवा बागमती प्रदेश सुङ्की विक्रमलो हितोङ गेचुग्या चिक्ने जुन लोटेङमा बैसकला कि गते निसु झिकी छेर्मु प्रदेश के तुछेन शिला दी तुछेन चे लाका गोचौ यन

लसे तन्दा लेङ्गेती वा सेनाङ्गिर्नु जुन वाइ रेडियो नेपालने तोङ्गिर्नु वाउ शेर्वी केकी ल्यारिम शेर्वी डोलुकी ल्यारिम आरिङ्की दि ल्यारिमला ति शेर्वी लु निङबाती वा तोङ्गिर्नु वान वाइ लेङ्गेती वा दक्तपी लाकला छक्लेन नङ्गिन सङ दि ल्यारिम सेनाङ्गोब्ला निङथक पने थुचिसे सपियन लसे तारिङ्की दि ल्यारिमकी तिङसोक्ला लेपु तपकी दि ल्यारिम सेन्दुला जुन गोतुप शेर्वा आचुनुप इजिनुमतङ छङ्गा छले तेरिला थुचिछे सुई तहुङ्गुप निमला दि ल्यारिम मङ ल्यामोतङ ग्याछ जब्ला खाङ्की गोकी सिरुपकोला निरेला टुङ्गोतिवा सङ नङ्गुनाङ सिने सोपिएन निरेला टुङ्गोतिवा नङ्गुब्ला निरेकी मेल आइडी शेर्पा प्रोग्राम इन्फो एट द रेट जिमेल डट कम तङ निरेकी फेसबुक पेज शेर्वी के शेर्वा टिभी गोसी सिरुप पेजला सङ लेन ताङने टोङ्गो तोङथोप के सिङ त तिङसोक्ला सुङला गाताङ किर्मो सिरुप्लु चिक जोकिन याङलुङ याम्बा जफुरी छेर्मो दि ल्यारिमला ठेतु न सिङ ल्यारिम जिन्क्योङमा गुस्मा शेर्पा सङ गोङबा सबिन तुचिसे टासिदेलेक

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौँ।
2: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 98513547001 र 98513547002 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, वाट्सएप वा इमोमा म्यासेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौँ, भविष्य सुरक्षित बनाऊ।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय।
3: वैदेशिक रोजगारीमा जानु अघि आफू जाँदै गरेको देशको जानकारी लिनु अत्यन्त जरुरी हुन्छ।
4: त्यहाँको भाषा, संस्कृति, नियम कानुन सिक्नै पर्छ।
3: यात्रा प्रक्रिया, सुरक्षा उपाय र आपतमा के गर्ने भन्ने कुरा सिकाउने पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिनुपर्छ।
4: पूर्व प्रस्थान अभिमुखीकरण तालिम तोकिएको संस्थाबाट लिएपछि प्रमाणपत्र अनिवार्य रूपमा लिनुपर्छ।
3: तालिम कुनै औपचारिकता होइन, आफ्नै सुरक्षा र अधिकार संरक्षणका लागि हो।
4: महिला श्रमिकहरूले पूर्व प्रस्थान अभिमुखीकरण तालिम शुल्क भने फिर्ता पाइन्छ।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: नमस्कार, हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। यो प्रसारणमा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक सहकर्मी पुष्प रत्न वज्राचार्य, सुधीर मिश्र, उद्घोषगामी मनुका कुँवर अनि म गणेश थापा। यसबेला साँझको 5 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। तनहुँको आबु खैरेनी गाउँपालिका चार पावर हाउस नजिक सुक्खा पहिरो खस्दा आबु खैरेनी मुगलिन सडक अवरुद्ध भएको छ। सडकमाथिबाट पहिरो खस्दा उक्त सडक अवरुद्ध भएको हो। पहिरो पन्छाएर राजमार्ग सञ्चालन गराउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकले जानकारी दिनुभयो। आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ। विक्रम सम्वत 1958 वैशाख 24 गते पहिलो अखबारका रूपमा गोर्खापत्र साप्ताहिकका रूपमा प्रकाशन भएको दिनको अवसर पारेर 2073 सालदेखि सरकारले हरेक वैशाख 24 गतेलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउन सुरुवात गरेको हो। पत्रकारिता क्षेत्रको समग्र विकास, सामाजिक उत्तरदायित्व र पेसागत तथा व्यावसायिक सुरक्षाको स्मरण गर्दै हरेक वर्ष यो दिवस मनाउने गरिन्छ। राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार प्रेसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउने बताउनु भएको छ। विभिन्न समयमा भएका जनआन्दोलन तथा सङ्घर्षमा नेपाली जनताले प्रकट गरेको सुशासन, विकास, प्रगति र आर्थिक समृद्धिको युगानुकूल चाहनालाई पूरा गर्ने अभियानमा नेपाली प्रेसले अझै प्रभावकारी ढङ्गले काम गर्ने विश्वास व्यक्त गर्नुभयो। सूचना तथा सञ्चार प्रविधि मन्त्रालयद्वारा आज शीतल निवासमा आयोजित राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा आयोजित पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिक लगायत हरेक परिवर्तनमा नेपाली पत्रकारिता जगतले खेलेको भूमिका उल्लेखनीय रहँदै आएको स्मरण गर्नुभयो। राष्ट्रपति पौडेलले पत्रकारिता परिवर्तनको बाहक र राष्ट्र निर्माणको एउटा सशक्त तथा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै स्वतन्त्र, निष्पक्ष र तटस्थ पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य शर्त हो भन्ने, स्वतन्त्र र निष्पक्ष पत्रकारिता बिना लोकतन्त्रको कल्पना गर्न नसकिने स्पष्ट पार्नुभयो। सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले प्रेस स्वतन्त्रता, व्यावसायिक पत्रकारिता र प्रविधि मैत्री सञ्चार अभ्यासलाई लोकतन्त्र सुदृढीकरणको आधार रहेको बताउनु भएको छ। शीतल निवासमा आज आयोजित राष्ट्रिय पत्रकारिता दिवस 2083 तथा पुरस्कार वितरण समारोहमा मन्तव्य राख्दै मन्त्री तिमल सिन्हाले पत्रकारिताको स्वतन्त्रता र मर्यादाको संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले पत्रकारितालाई राज्यको चौथो अङ्गका रूपमा सरकारले स्वीकार गरेको उल्लेख गर्दै स्वतन्त्र, निष्पक्ष र मर्यादित पत्रकारिता लोकतन्त्रको आधार भएको धारणा राख्नुभयो। संविधानले पुनः प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको भन्दै उहाँले सरकार प्रेसमाथि अङ्कुश लगाउने पक्षमा नरहेको स्पष्ट पार्नुभयो। अन्तर्राष्ट्रिय मुद्रा कोष IMF कार्यकारी बोर्डले नेपालका लागि लागू गरिएको विस्तारित कर्जा सुविधा कार्यक्रमको अवधि थप 2 महिना लम्ब्याउने निर्णय गरेको छ। IMFले बुधबार जारी गरेको विज्ञप्ति अनुसार उक्त कार्यक्रम अब सन् 2026 जुलाई 11 कायम रहनेछ। IMFका अनुसार विस्तारित कर्जा सुविधा कार्यक्रम अन्तर्गत 7 तथा अन्तिम समीक्षा पुरा गर्न पर्याप्त समय उपलब्ध गराउने उद्देश्यले कार्यक्रमको अवधि थप गरिएको बताएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। संयुक्त राष्ट्रसङ्घको मानवीय सहायता समन्वय निकायका अनुसार गाजामा रहेका 21 लाख मानिसहरू अहिले पनि गाजा क्षेत्रको आधाभन्दा कम भूभागमा सीमित भएर बस्न बाध्य रहेको बताएको छ। मानवीय सहायता निकायहरूले कठिन परिस्थितिका बीच पनि राहत वितरण जारी राखेका छन्। खाद्य सुरक्षा सम्बन्धी साझेदार संस्थाहरूले दैनिक 11 लाखभन्दा बढी खाना, 120 भन्दा बढी सामूहिक भान्सा मार्फत उपलब्ध गराइरहेका छन्। तर पनि गाजामा भोकमरीको समस्या अझै गम्भीर रहेको बताएको छ। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। सुन्दै गर्नुहोस् रेडियो नेपाल। नमस्कार।
3: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। केही बेरमै यहाँहरूले सुन्नुहुनेछ तामाङ भाषामा समाचार, त्यसपछि शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठको पुनः प्रसारण केन्द्रीय प्रसारण अन्तर्गत रहेर सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो।

0: श्रोताबृन्द नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछ। श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 नेपाली विषयको पाठ 1 रहेको उज्यालो यात्रा कविता अन्तर्गत संरचना र वर्ण विन्यासमा पदवर्ग विचलन र रस्वीकार सम्बन्धी शिक्षक र विद्यार्थीबीच गरिएको संवाद प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य बुँदाहरू टिपोट गर्न तयार हुनुहोस् है। त तयार हुनुभयो?
1: यो पदवर्ग पनि चिन्नै कठिन रहेछ।
2: हो त नि,
3: मलाई त यो झन् गाह्रो लाग्छ।
1: कविता तिमीलाई त आउँछ नि, मलाई पनि सिकाइदेऊ है।
2: कुनै कुनैमा त म पनि अल्मलिन्छु।
3: कति चिन्ता गरेको।
1: हेर त, ऊ बाबुराम सर पनि यतै आउँदै हुनुहुन्छ।
4: सर नमस्कार।
5: नमस्कार। अनि तपाईँहरू यहाँ के गर्दै हुनुहुन्छ?
2: सर, हिजोको कक्षामा हामी थिएनौँ। हामी तिनैजना वाद विवाद प्रतियोगितामा भाग लिन गएका थियौँ।
3: कविता वाद विवाद प्रतियोगितामा प्रथम भइन् नि।
5: लौ, बधाई छ कवितालाई। कस्तो खुसीको कुरा, विद्यालयबाट छनौट भएर जानु नै पहिलो जित। त्यसमा पनि कुनै स्थान प्राप्त गर्न सक्नु ठुलो कुरा हो। हामी र हाम्रो विद्यालयको इज्जत बढेको छ।
2: यसमा सरको पनि त देन छ नि। सरले हामीलाई यति धेरै सिकाइदिनु भएको छ। सरको विद्यार्थी हुन पाएकोमा हामीलाई गौरव लागेको छ।
3: सर कतिको हतारमा हुनुहुन्छ?
5: ठिकै छ, किन र, कतै पुरस्कार पाएको खुसियाली मनाउने हो कि कसो हो?
1: हुन्छ नि सर।
5: भइगयो, मैले त भनेको मात्रै हुँ। म त यसो एकैछिन पुस्तक पढौँ भनेर निस्किएको। तपाईँहरूको सिक्ने कुरालाई त म कहाँ नाइनास्ती गर्न सक्छु र। लौ ठिकै छ नि त्यसो भए।
3: पाठ त पढेर पनि बुझिन्छ, तर अभ्यासमा त सरको सहयोग आवश्यक हुन्छ।
1: हिजो कुन कुन अभ्यास गराइयो सर?
5: हिजो कक्षामा सिकाइएका सबै कुरा यहाँ पनि बताइदिन्छु नि त।
2: हुन्छ सर।
5: तपाईँहरू अभ्यासको कुरा गर्दै हुनुहुन्थ्यो, किताब छैन होला?
1: मसँग छ सर।
5: हामीले हिजो पदवर्ग विचलन सम्बन्धी अभ्यास गरेका थियौँ।
3: मलाई त त्यो पदवर्ग छुट्याउनै आउँदैन।
5: त्यसो भए म एउटा अनुच्छेद प्रस्तुत गर्छु। रेखाङ्कित शब्दको पदवर्ग छुट्याउनुहोस् है त। फुर्बा असल विद्यार्थी हुन्। उनी सोलुखुम्बु जिल्लाको जनजागृति माविमा 10 कक्षामा पढ्दैछन्। उनी सधैँ विद्यालय जान्छन्। उनी मिहिनेतपूर्वक पढ्छन्। उनी बिहान सबेरै उठ्छन् र आफूले पढ्नुपर्ने पाठ नियमित पढ्छन्। कक्षामा गुरुले दिएको कक्षा कार्य सधैँ गर्छन्।
3: रेखाङ्कित शब्द म भन्छु है?
5: हुन्छ, तपाईँहरू पनि टिप्नुहोस् है।
3: रेखाङ्कित शब्द असल, उनी, पढ्दैछन्, सधैँ, पूर्वक, सबेरै, आफू, दिएको।
1: मैले जानेको म भन्छु। असल विशेषण, उनी सर्वनाम, पढ्दैछन् क्रियापद,
3: पूर्वक नामयोगी, सबेरै क्रियायोगी,
2: सधैँ क्रिया विशेषण, आफू सर्वनाम र दिएको विशेषण।
5: लौ मिलिहाल्यो नि।
1: पदवर्ग विचलन भनेको के हो सर?
5: विचलन भनेको प्रचलित नियम छोडेर अर्कोतिर जानुलाई विचलन भनिन्छ।
2: अलि प्रष्ट बुझिएन सर।
5: सन्दर्भ अनुसार वाक्यमा प्रयोग हुँदा शब्दले गर्ने काम फरक फरक हुन जान्छ। शब्दको भूमिका फरक पर्न जान्छ। एउटै शब्दले कुनै अवस्थामा नामको काम गर्छ भने कुनै अवस्थामा विशेषणको काम गर्न पुग्छ। यस्तो अवस्थालाई विचलन भनिन्छ।
1: पदवर्ग विचलन सम्बन्धी बैठकमा पनि यही कुरा भनिएको रहेछ, होइन त?
5: हो, ठिक भन्नुभयो। त्यसलाई तपाईँहरू पनि अध्ययन गर्नुहोस् न। त्यहाँ बैठकमा कसकसलाई निम्त्याइएको छ, लौ भन्नुहोस् त।
3: बैठकमा नाम, सर्वनाम, विशेषण, क्रिया, क्रियायोगी, नामयोगी, विस्मयादिबोधक, संयोजक र निपातलाई निम्ताइएको छ।
5: बैठक चाहिँ के विषयमा रहेछ?
1: बैठक, नाम, सर्वनाम, विशेषण आदि पदवर्गले उजुरी हालेको सम्बन्धमा छ सर।
5: उजुरी चाहिँ किन परेको रहेछ?
2: आफ्नो वर्गका शब्द अर्को वर्गमा प्रवेश गरे भनेर उजुरी परेको रहेछ।
5: हो, पदवर्ग विचलन भनेको त्यही हो। गरिब, धनी जस्ता शब्द कहिले विशेषणका रूपमा रहने र कहिले नामका रूपमा रहने, त्यस्तै यो त्यो जस्ता शब्द घरी सर्वनामको रूपमा त घरी विशेषणको रूपमा रहने।
3: नामयोगी र क्रियायोगीको हालत पनि त्यस्तै रहेछ, होइन त?
5: हो, तपाईँहरूले भनेको ठिक हो।
1: पदवर्ग विचलन भनेको त बुझियो, अब अभ्यास नै गर्न पाए हुन्थ्यो कि।
5: नाम र विशेषणका बिचमा हुने विचलनको उदाहरणका बारेमा छलफल गरौँ है त। जस्तै नेपाली नागरिक इमान्दार छन्, नेपालीले विश्वमा नाम कमाएका छन्। त्यस्तै धनी र गरिब एक अर्काका शत्रु नभएर सहयोगी हुन्। धनी मानिसले पनि गरिबलाई सहयोग पुर्याएको हुन्छ भने गरिब मानिसले पनि धनीलाई सहयोग गरेको हुन्छ।
2: नेपाली नागरिक शब्दमा नेपाली शब्दले नागरिक शब्दको विशेषता बुझाएकाले यहाँ नेपाली शब्द विशेषणको रूपमा प्रयोग भएको छ र नागरिक शब्द नामको रूपमा प्रयोग भएको छ।
1: धनी र गरिब शब्दको अवस्था पनि त्यस्तै रहेछ, होइन त?
3: अहिले त मैले पनि कुरा बुझेँ। धनी मानिस भन्दा धनी विशेषण हुँदो रहेछ, त्यस्तै धनीले गरिबलाई भन्दा धनी नाम हुँदो रहेछ।
5: हो, तपाईँहरूले ठिक भन्नुभयो।
2: सर्वनाम र विशेषणको पनि यस्तै उदाहरण दिनुहोस् न सर।
5: ल सुन्नुहोस् है त, यो बिहान सबेरै उठ्छ एउटा वाक्य, अर्को दोस्रो वाक्य यो केटो बिहान सबेरै उठ्छ, त्यस्तै गरी त्यो रुखमा बस्छ, त्यो चरो रुखमा बस्छ। अब हेर्नुहोस् त, यो र त्योको प्रयोगमा भिन्नता देख्नुभयो।
1: पहिलो वाक्यको यो सर्वनाम र दोस्रो वाक्यको यो विशेषण हो, त्यस्तै त्योको पनि। पहिलो वाक्यमा त्यो सर्वनाम र दोस्रो वाक्यमा त्यो विशेषणको रूपमा आएको छ, होइन त?
5: तलका वाक्यमा दिएका जे, जो, त्यो, जुन को विचलनको अवस्था हेर्नुहोस् त। जस्तै म वाक्य प्रस्तुत गर्छु, तपाईँहरू त्यसलाई पहिचान गर्दै जानुहोस्। जे गर्ने गरेको छ त्यही गर, यो एउटा वाक्य। त्यस्तै जे काम गर्ने गरेको छ त्यही गर। त्यस्तै ख नम्बरमा छ जो हिजो आएको थियो त्यो उमेशको भाइ हो। त्यस्तै अर्को जुन मनपर्छ रोजेर किन, जुन लुगा मनपर्छ रोजेर किन। यी वाक्यमा प्रयोग भएको जे, जो, जुन को अवस्था र भिन्नता पहिचान गर्नुहोस् है त।
3: क नम्बरको पहिलोको जे सर्वनामको रूपमा छ र दोस्रो वाक्यमा रहेको जे काम नाम अगाडि आएकाले विशेष।
1: ख नम्बरको उदाहरणमा पनि त्यस्तै देखिन्छ, जो सर्वनाम र त्यो विशेषण।
2: ग नम्बरमा पनि त्यस्तै, पहिलो जुन सर्वनाम र दोस्रो जुन विशेषण।
5: ठिक भन्नुभयो। अब नामयोगी र क्रियायोगी विचलनका पनि केही उदाहरण हेर्नुहोस् है त। जस्तै उसको घर माथि छ, उसको घर बाटो माथि छ। त्यस्तै अर्को नम्बरमा हेर्नुहोस्, आज मुनि गैरी खेतमा रोपाइ छ, आज कुलो मुनि गैरी खेतमा रोपाइ छ। त्यस्तै अर्को वाक्य सुन्नुहोस्, पारी भन्दा वारी रमाइलो छ, खोला पारी भन्दा खोलावारी रमाइलो छ। यहाँ माथि, वारी, पारीको को अवस्था फरक छ। अब यसलाई पहिचान गर्नुहोस् त।
3: कमा प्रयोग भएको माथि क्रियायोगी र बाटो माथिको माथि नामयोगी, होइन त?
5: लौ पेमालाई पनि आएछ।
2: खमा प्रयोग भएको मुनि क्रियायोगी र कुलो मुनिको मुनि नामसँग जोडिएर आएकाले नामयोगी भयो।
1: गमा प्रयोग भएको वारी क्रियायोगी र खोला पारीको पारी नामसँग जोडिएर आएकाले नामयोगी भयो, होइन त?
5: यो कुरा त तपाईँहरूले अब बुझ्नुभयो जस्तो लाग्यो। अझै म केही उदाहरण दिन्छु, भन्नुहोस् है त।
3: हुन्छ सर।
5: गरिब वर्गको उत्थान नभई देश समृद्ध बन्दैन। गरिबलाई राज्यले विशेष ध्यान दिनुपर्छ। राज्यले धनी व्यक्तिबाट कर लिनुपर्छ र धनीले पनि राज्यलाई कर तिर्न हिचकिचाउनु हुँदैन। गरिबीको रेखामुनि वा रेखा तल अवस्थित समुदायलाई सधैँ तल रहने अवस्थाबाट माथि उठाउनुपर्छ।
1: गरिब वर्ग भन्दा गरिब विशेषण र गरिबलाईमा गरिब नामको रूपमा रहेको छ।
2: धनी व्यक्तिबाट भन्दा धनी विशेषणको रूपमा र धनीले भन्दा धनी नामको रूपमा रहेको छ।
5: तपाईँहरूले ठिक भन्नुभयो। तपाईँहरूले पदवर्ग विचलन हुने क्षेत्र पहिचान गर्न सक्नुभयो।
3: रेखा तल भन्दा तल नामयोगी रहेको छ। त्यसै गरी तल रहने भन्ने पदावलीमा तल क्रियायोगीको रूपमा रहेको छ।
5: ल, अब म उज्यालो यात्रा कविताको चौथो श्लोक वाचन गरेर सुनाउँछु। तपाईँहरू यसबाट एक एकवटा नाम, सर्वनाम, विशेषण, क्रिया, क्रियायोगी र नामयोगी वर्गका शब्द टिपोट गरी वाक्यमा प्रयोग गर्नुहोस् है त।
4: हुन्छ सर, हामी कोसिस गर्छौँ।
5: लौ सुन्नुहोस्। ईर्ष्या द्वेष हटाएर जो छर्छन् प्रेम सौरव, तिनै मान्छेहरू बन्छन् विश्वका निम्ति गौरव। सुन्नुभयो, मैले फेरि वाचन गरेँ। ईर्ष्या द्वेष हटाएर जो छर्छन् प्रेम सौरव, तिनै मान्छेहरू बन्छन् विश्वका निम्ति गौरव।
1: ईर्ष्या द्वेष नाम शब्द होइन त सर?
5: हो, ठिक छ।
3: छर्छन् बन्छन् त क्रियापद हुन् नि।
2: जो सर्वनामको रूपमा प्रयोग भएको छ भने तिनै विशेषणको रूपमा रहेको छ, होइन त सर?
5: हो, तपाईँहरूले ठिक भन्नुभयो। हटाएर क्रियायोगीको रूपमा रहेको छ भने निम्ति नामयोगीको रूपमा रहेको छ।
1: सर, विचलन सम्बन्धी अन्य अभ्यास पनि गर्न पाए हुन्थ्यो नि।
5: त्यसो भए अब म केही शब्द सङ्केत गर्छु, भन्छु, तपाईँहरू सोही अनुसार वाक्य बनाउनुहोस् है त।
3: हुन्छ सर।
5: रलाई संयोजक र निपातको रूपमा फरक फरक वाक्यमा प्रयोग गर्नुहोस् त।
2: म बनाउँछु है। निकिता र पेम्बा परिश्रमी छन्, तिमीहरूले भन्दैमा हुन्छ र?
5: स्याबास कविता, तपाईँले मैले भने अनुसार नै बनाउनु भयो। जस्तै निकिता र पेम्बा भन्दाखेरि यहाँ र संयोजकको रूपमा रहेको छ भने, त्यस्तै गरी हुन्छ र भन्दा र चाहिँ निपातको रूपमा रहेको छ। अब त बुझ्नुभयो होला है।
1: म बनाउँछु है। श्यामभित्र छ क्रियायोगी, ऊ घरभित्र बसेर पढ्दैछ नामयोगी।
5: ठिक छ, कस्तो राम्रो। अब तपाईँहरू तर शब्दलाई क्रियापद र संयोजक को रूपमा छुट्टा छुट्टै प्रयोगको अवस्था पहिचान हुने गरी वाक्य बनाउनुहोस् त।
2: म कोसिस गर्छु नि। जस्तै क्रियापद बुझाउने, तिमी त्यहाँ पुग्न पहिले खोला तर अनि उकालो लाग। त्यस्तै संयोजक बुझाउने, अनिता बाठी छ तर धुर्त छैन। त्यस्तै नाम बुझाउने, दुधको तर खान मिठो हुन्छ।
5: कस्तो राम्रो मिलेको, सबै कविता जस्तै विद्यार्थी भए पो।
2: सर पनि फुर्काउन सिपालु हुनुहुन्छ।
5: लौ, यो शब्दलाई सर्वनाम र विशेषण हुने गरी छुट्टा छुट्टै अवस्थाका वाक्य बनाउनुहोस् त।
3: म बनाउँछु। जस्तै सर्वनाम बुझाउने, यो उडेर पारी वनमा गयो। त्यस्तै विशेषण बुझाउने, यो चरो उडेर पारी वनमा गयो।
5: ठिक छ, राम्रोसँग बुझ्नुभएछ। अब वृद्ध शब्दलाई नाम र विशेषण हुने गरी छुट्टा छुट्टै अवस्थाका वाक्य बनाउनुहोस् है।
1: हुन्छ सर, म कोसिस गर्छु। जस्तै नाम बुझाउने, वृद्धले लट्ठी टेकेका छन्। त्यस्तै विशेषण बुझाउने, वृद्ध मानिसले लट्ठी टेकेका छन्।
5: तपाईँहरूसँग छलफल गर्दा गर्दै समय बितेको पनि पत्तै भएन।
2: हाम्रो छुटेको पाठलाई सरले कति सजिलैसँग बुझाइदिनु भयो, सरप्रति हामी आभारी छौँ, कृतज्ञ छौँ।
5: ल, सबैलाई धन्यवाद है।
0: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिन्छौँ। नमस्ते।
6: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
7: नेपालको समावेशी आवाज।
0: श्रोताबृन्द नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछौ।
8: डियर स्टुडेन्ट्स, टुडे वी आर गोइङ टु डिस्कस द राइटिङ एक्टिभिटिज स्पेसली फोकस्ड अन एसे राइटिङ एन्ड राइटिङ अ न्युज स्टोरी गिभन इन युनिट 2 अफ ग्रेड 10 कम्पलसरी इङ्ग्लिस टेक्स्ट बुक। Students, be ready with essential learning materials and take notes while listening to the audio lesson. Are you ready, students?
9: Good afternoon, sir.
10: Good afternoon, students. How are you all?
9: We are fine. How are you, sir?
10: I'm fine too, thank you. Rishabh, do you remember what we are going to discuss today?
11: I do, sir. In our previous class, we practiced grammar first and second. Today, maybe we are discussing writing first and writing second.
10: Yeah, Prisav, you're right. Are you ready then?
9: Okay, sir.
10: Now, let's observe writing one. Tell me, what are you supposed to do here?
12: May I read the instructions, sir?
10: Of course, Janisha.
12: Write an essay describing a festival which is celebrated in your community. Include its brief history, people involved, major activities, religious or social importance, duration and drawbacks, if any.
13: Though essay writing is a common thing, we need to have clear idea about it, sir.
10: You're right, Pallavi. Do you remember structure of an essay?
13: Yes, sir. An essay has three main parts: introduction, body and conclusion.
10: Yep, you're right. Well, students, let's talk about structure, format or layout of an essay.
11: Do they mean same or different?
10: Generally, they refer same. It's all about how the content is presented. However, structure refers to methods of the organization of ideas or content, as in comparison and contrast, chronological, less important to most, etc. Format deals more with how a document is laid out in terms of appearance. And layout refers to a number of lines and paragraph settings with an overall appearance.
13: Are there different types of essays, sir?
10: Yeah, there might be different types of essays based on nature of subject and purpose of writing.
11: Oh, then do we have to know them all?
10: It's good to have ideas, but in this level, you may learn a common way of writing an essay.
13: Yes, sir. That seems cool. What are the types anyway, sir?
10: Well, there are narrative essays, descriptive essays, expository essays, reflective, persuasive, and imaginative essays. As the name suggests, let me give you ideas on some of them. Narrative. It consists mainly in the narration of some events or series of events. Narrative essays may treat historical stories or legends, biographies, incidents, etc. Descriptive. The primary purpose of descriptive essay is to describe a person, place, or thing in such a way that a picture is formed in the reader's mind. Expository. Explanatory consists of an exposition or explanation of some subject, example, institutions, industries, occupations, science, topics, etc. Persuasive. The persuasive essay is one which can be used as a way of convincing the readers of an idea. It is meant to convince the target audience to do something or not to do something.
13: What is the most common factor of all essays, sir?
10: Yeah, Pallavi. They express personal opinion and persuasive in nature.
13: Thank you, sir. We may try all types in the future. Haha.
10: Yeah, that's fine. Now, let me introduce how you can manage to write an essay. As you said, it contains three basic format. It can be further supported by providing following details. Introduction should contain general statement, what is the topic about, write a simple background, and number two, thesis statements, what are you going to do with it?
11: That's great idea, sir. So, introduction has two basic ideas to include. One, write something related to the topic and state the purpose of writing the essay. Right, sir?
10: Exactly, students.
13: How long should we write the introduction, sir?
10: It depends upon your level, time and weightage. In your case, you are supposed to write around 250 words and you will use around 15 minutes time. That means introduction should have around 50 words, body around 150 words and conclusion around 50 words.
12: Wow, that's great idea, sir.
10: Well, let's first finish the basic structure and we'll put it into practice.
4: Okay, sir.
10: Then the body should have one topic sentence for each paragraph and two with supporting sentences and three detailed sentences.
11: That means each paragraph should have one main idea and we have to support that idea with example. Right, sir?
10: You're absolutely correct. And number of paragraphs depends upon how long essay you need to write.
12: So, in our level, what can be the number of paragraphs?
10: It can be no more than three.
12: Oh, this is very clear idea about our level. Thank you so much, sir.
10: Excellent. Finally, the conclusion has short overview with personal opinion.
13: That means an essay must have personal statement to conclude.
10: Yeah. So, let's get started to practice the essay for the given topic.
9: Okay, sir. We are ready.
10: Well, in order to practice this essay, let's make a common topic. What festival would you like to write about?
11: Chhat is celebrated in my community, sir.
12: Tihar is most celebrated one in my community, sir.
13: I like Holi most.
10: That's good. Let's choose one today. I think it's good to practice with Tihar. Do you agree?
9: That's fine, sir.
10: Good. We are using brainstorm technique to practice this essay.
11: How is it done, sir?
10: Fine. The idea is you will go on telling me whatever idea comes into your mind about Tihar. You can just tell me words, phrases or sentences. I'll write them on board and we will arrange them as per our topics given in the text.
11: You mean like history, people involved, major activities, religious or social importance as asked in the question. Right, sir?
10: You are very smart. So, we can also go on talking about each topic and then we finally assemble into the whole.
9: That seems very good idea, sir.
10: Well, let's get started. Go on saying one by one. I'm writing on the board. Pallavi?
13: Out of various festivals, Tihar is one of the most celebrated festivals in Nepal.
10: That's fine. You may use short sentences. Janisha?
12: Festival of Light.
10: Rishab?
11: Deepawali.
10: Pallavi?
13: Bhai Tika.
10: Janisha?
12: Long Life of Brothers.
10: Rishab?
11: Devsi Bhailo.
10: Pallavi?
13: Worship Birds and Animals.
10: Janisha?
12: Lakshmi Puja.
10: Pallavi?
13: Sell Roti.
10: Rishab?
11: Gambling and Drinking.
10: Janisha?
12: Yamraj Death God.
10: Pallavi?
13: Balihang Story of Celebration.
10: Rishab?
11: Celebrated mostly by Hindus.
10: Pallavi?
13: Celebrated in Nepal and some parts of India.
10: Janisha?
12: People involved are brother and sister, friends, community.
10: Pallavi?
13: 5 days celebration, Kag Puja, Kukur Puja, Lakshmi Puja, Gai Puja and Bhai Puja.
10: Janisha?
12: Lightning of oil lamps and decorative lights.
10: All right, we can now make sentences using the above ideas to make a draft. Then arrange them into different topics. Also keep in mind what are to be used in introduction, body and conclusion. And also add some details you may think to be added.
9: That's great idea, sir. We can write any essay in this way.
10: Good. Now try to manage the ideas in introduction, body and conclusion, taking care of different topics and create an essay on Tihar festival.
9: Okay, sir.
10: Well, let's build an essay together. Match your writing with me. Let me give you a sample and you can try another topic.
9: That sounds good, sir. At first, we will copy your idea.
10: Well, the introduction may be written like this. Many festivals are celebrated in Nepal. Tihar is one of the greatest festivals celebrated in my community. It is the festival of light. So, Tihar is also known as Deepavali or Diwali. Tihar is a 5-day festival celebrated primarily by Hindus in Nepal and the Nepali diaspora worldwide with a lot of fun and enjoyment, strengthening family bonds.
12: Short and sweet introduction, sir. I have also a lot of ideas same to this, sir.
11: Yes, they all are from above ideas. What does diaspora mean, sir?
10: It means Nepali people migrated or dispersed around the world. Well, then let us go on developing body. The first topic sentence may be brief history. Tihar has its roots in ancient Hindu religions and is associated with the worship of different gods and goddesses. The festival marks the victory of light over darkness and good over evil. According to a myth, there was a very generous king Balihang who was to be taken away by death god Yama on the day of Kartik Aunsi. But when the Yama saw the love and devotion of people towards their king, he spared the life. So people became happy and shared Phailo Deusire, who is later to become Bhailo Deusi. Second topic sentence, major activities. This festival is celebrated for

यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यही सकिन्छ। अब यसपछि केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हस्त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौँ। नमस्कार।

हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। मैथिली भाषाको समाचारपछि प्रदेश समाचार सुन्नुहुनेछ। यस बेला साँझको 6 बज्नै लाग्यो, अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म रमेश ठमट्टा। गण्डकी प्रदेशका 6 जिल्लाका 8 स्थानीय तहमा नवप्रवर्तन साझेदारी कार्यक्रम मार्फत 8 परियोजना सञ्चालनमा ल्याइएको छ। नवलपुरको देवचुली नगरपालिका, स्याङ्जाको पुतली बजार नगरपालिका, गोर्खाको शहीद लखन गाउँपालिका, गोर्खा नगरपालिका, तनहुँको म्याग्दे र रिसिङ गाउँपालिका, लमजुङको बेसी सहर नगरपालिका र मुस्ताङको घर पझोङ गाउँपालिकासँग परियोजना सम्झौता भई कार्यान्वयनको चरणमा रहेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। परियोजना सञ्चालनका लागि पहिलो किस्ता बापत 2,40,73,000 रुपियाँ रकम भुक्तानी भइसकेको कार्यालयका उपसचिव पार्वती लामिछानेले जानकारी दिनुभयो। देवचुली नगरपालिकामा कृषक पाठशाला, पुतली बजार नगरपालिकामा मुस्लिम समुदाय लक्षित उद्यम विकास तथा व्यवसाय प्रवर्धन परियोजना र शहीद लखन गाउँपालिकामा मनोकामना फोहोर मैला व्यवस्थापन परियोजना लगायत सञ्चालन गरिएको हो। कर्णाली प्रदेश सरकारले त्यहाँ कार्यरत विभिन्न विकास साझेदारको समन्वय र भूमिका विषयमा छलफल सुरु गरेको छ। मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय कर्णाली प्रदेश सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशमा कार्यरत विकासका साझेदारसँगको समन्वय बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रमका बारेमा छलफल सुरु भएको हो। मुख्यमन्त्री यमलाल कणेलले विकास साझेदारसँग सम्बन्ध, सहकार्य र प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रममा साझेदारको भूमिकाबारे जानकारी लिने उद्देश्यले छलफल थालिएको बताउनुभयो। हुरी बतास तथा चट्याङका घटना बढ्न थालेसँगै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले सार्वजनिक गरेको सचेतनामूलक सूचनामा हुरी चलिरहेका बेला घरका झ्याल ढोका बन्द गर्न, आगोका स्रोत सुरक्षित रूपमा बन्द गर्न तथा खुला स्थानमा नबस्न अनुरोध गरेको छ। मोटरसाइकल वा सवारी साधन चलाइरहेका व्यक्तिलाई सवारी रोकेर सुरक्षित स्थानमा बस्न पनि आग्रह गरिएको छ। प्राधिकरणका उपसचिव रामबहादुर केसीले भिडभाड भएका स्थानमा आत्तिनु वा भागदौड गर्नु जोखिमपूर्ण हुन सक्ने भएकाले शान्त रहँदै सुरक्षित स्थानतर्फ जान समेत आग्रह गर्नुभयो। सुनसरीको रामधुनी नगरपालिका 6 स्थित सेउती खोला किनारमा खेल्ने क्रममा डुबेर 2 बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा ढेडी गाउँका 6 वर्षीय प्राणिक चौधरी र 9 वर्षीय विकास चौधरी रहेका सुनसरी प्रहरीले जनाएको छ। प्रहरी उपरीक्षक केशव कुमार थेबेका अनुसार खोला किनारमा खेलिरहेका बेला खाल्डोमा जमेको पानीमा डुबेका 2 बालकलाई तत्काल उद्धार गरी उपचारका लागि लगिएको थियो, तर उपचारकै क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। तनहुँको आबुखैरेनी गाउँपालिका 4 पावर हाउस नजिक सुक्खा पहिरो खस्दा आबुखैरेनी मुगलिन सडक अवरुद्ध भएको छ। सडक माथिबाट पहिरो खस्दा सो सडक अवरुद्ध भएको हो। पहिरो पछ्याएर राजमार्ग सञ्चालन गराउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकले जानकारी दिनुभयो। ग्रामीण क्षेत्रमा सडक, बिजुली, टेलिफोन, इन्टरनेट जस्ता सुविधा पुगेको भए पनि रोजगारीको लागि युवाहरू विदेशिने क्रम बढेपछि दोलखाका बस्तीहरू खाली हुन थालेका छन्। दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 2 भूषा फेदा माली घ्याङका सोमबहादुर श्रेष्ठ गाउँमा सबै खाले सुविधा पुगेको भए पनि रोजगारीको अभाव र कृषि व्यवसाय धराशयी बनेपछि ज्येष्ठ नागरिक बाहेक अधिकांशले गाउँ छोडेको बताउँछन्। गाउँमा भएका अधिकांश महिलाहरू पनि छोराछोरी पढाउने भन्दै राजधानी काठमाडौँ र सदरमुकाम चरीकोटतिर लागेपछि गाउँ सुनसान बनेको त्यहाँबाट हाम्रा संवाददाता चिरञ्जीवी मास्केले जानकारी दिनुभयो। हवस् त, प्रदेश समाचार सकियो। नमस्कार।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। अब हामी प्रस्तुत गर्दैछौँ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

0: केही बेरपछि नै यहाँहरूले सुन्नुहुनेछ बालबाटिका कार्यक्रम 46 प्रस्तुत गर्नेछौँ कृषि कार्यक्रम। साँझ ठिक 7 समाचार सुन्नुहुनेछ। समाचारपछि घटना र विचार कार्यक्रम प्रस्तुत गर्नेछौँ। घटना र विचार कार्यक्रम सुनिसकेपछि प्रहरी कार्यक्रम सुन्नुहुनेछ। बेलुकी ठिक 8 अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। समाचारपछि समानता कार्यक्रम प्रस्तुत गर्नेछौँ। समानता कार्यक्रम सुनिसकेपछि शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठ प्रस्तुत गर्नेछौँ करिब राति 9 राति ठिक 9 समाचार सुन्नुहुनेछ। समाचारपछि पौरखीको कथा कार्यक्रम प्रस्तुत गर्नेछौँ। त्यसपछि बाँकी रहेको केही समय यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकगीतहरू। राति ठिक 10 हिन्दी भाषामा समाचार सुन्नुहुनेछ। हिन्दी भाषाको समाचार सुनिसकेपछि हिन्दी भाषाको कार्यक्रम मधुरीमा प्रस्तुत गर्नेछौँ करिब राति 11। राति ठिक 11 समाचार सुन्नुहुनेछ। समाचारसँगै आजको लागि रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबारबाट प्रसारण हुने सम्पूर्ण नियमित कार्यक्रमहरू यहीँ पुरा हुनेछन्, तर रात्रिकालीन प्रसारण पनि जारी नै रहनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: शुभ प्रभात गुरुआमा।
7: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौँ?
6: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
7: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
8: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
7: हो, अरू भन त।
9: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
10: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
7: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
11: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
12: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
10: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
7: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
13: अब सुन्नुहोस् पुरा समाचार।
14: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
13: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
14: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
13: 40 कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
14: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ,
13: मध्यपान र धूम्रपान सेवन नगरौं,
14: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: खै जन्म दर्ता दिनुस् त।
15: जन्म दर्ता गरेको छैन नि म्याडम।
7: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
15: हो र, मलाई त थाहा नै थिएन म्याडम।
7: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
15: ए, पहिला कसैले भनेनन्?
16: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
13: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
14: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
13: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।

नमस्कार भाइ बहिनी, कार्यक्रम बाल बाटिकामा यहाँहरूलाई स्वागत छ। अनि यो तपाईँहरूको दिदी विमला राईको धेरै धेरै माया छ ल। के छ खबर भाइ बहिनीहरूको? आशा छ सबैजना आराम कुशल हुनुहुन्छ। भाइ बहिनी, आज बिहिबारको कार्यक्रम बाल बाटिकामा तपाईँहरू तथा तपाईँहरूका अभिभावकसँग गरिएको कुराकानी, तपाईँहरूकै सिर्जनाहरू, दाजु दिदीका सिर्जनाहरू, रोचक जानकारी, कथा, गीत लगायत उपयोगी मूलक विविध सामग्रीहरू समावेश हुने गर्दछ। यसै क्रममा आज सूक्ष्म पोषक तत्व भिटामिन ए शीर्षकको उपयोगी मूलक सामग्री, सिंह र मुसा शीर्षकको कथा र गीतहरू सुन्नेछौ। भाइ बहिनी, कार्यक्रममा कहिलेकाहीँ हामी सबैलाई उपयोगी हुने विविध सामग्रीहरू प्रस्तुत गर्ने क्रममा आज सूक्ष्म पोषक तत्व भिटामिन ए शीर्षकको सामग्री छ। यति बेला मसँग यो सामग्री तयार पार्नु भएको हो दाजु सरोज ढुङ्गेलले। अब म सोही सामग्री सुनाउँछु है त। भाइ बहिनी, भिटामिन ए मानव शरीरका लागि अत्यावश्यक हुन्छ। भिटामिन एले विशेष गरी आँखाको दृष्टि कायम राख्न, छाला तथा आँखाको सतह अथवा रेटिना स्वस्थ राख्न, रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन र शारीरिक वृद्धि विकासमा सहयोग गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। चिकित्सक डाक्टर अरुण शाहीले भिटामिन ए खानाबाटै प्राप्त गर्न सकिने बताउनुभयो। उहाँका अनुसार मानव स्वास्थ्यका लागि अत्यन्तै आवश्यक सूक्ष्म पोषक तत्व मध्ये भिटामिन एलाई प्रमुख मानिन्छ। विशेष गरी बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहनु भएकी आमाका लागि भिटामिन ए अपरिहार्य पोषक तत्व हो। भाइ बहिनी, नेपाल जस्ता विकासोन्मुख मुलुकमा भिटामिन ए को कमी अझै पनि छ। नेपाल सरकारले धेरै वर्षदेखि बालबालिकालाई लक्षित गरी भिटामिन ए क्याप्सुल वितरण कार्यक्रम सञ्चालन गर्दै आएको छ। भिटामिन ए पशुबाट प्राप्त खाद्य पदार्थमा पाइन्छ। हरियो सागपात तथा पहेँलो रङका फलफुल र तरकारीमा पनि भिटामिन ए पाइन्छ। राति राम्रोसँग आँखा नदेखिने समस्या भएमा भिटामिन ए को कमी भएको छ भन्ने कुरा थाहा हुन्छ। समयमै उपचार नगरे अन्धोपन हुन सक्छ। छालामा सुक्खापन, संक्रमणको जोखिम, शारीरिक वृद्धि रोकिने, विभिन्न रोगसँग लड्न सक्ने क्षमता कमजोर हुने अवस्था पनि भिटामिन ए को कमीले हुन सक्छ। भाइ बहिनी, भिटामिन ए सन्तुलित आहार मार्फत सजिलै प्राप्त गर्न सकिन्छ। दैनिक खानपानमा थोरै ध्यान दिएमा भिटामिन ए को मात्रा पर्याप्त उपलब्ध हुन सक्छ। खसी तथा बाख्राको कलेजो, दुध, दही, घिउ, मक्खन, अन्डाको पहेँलो भाग, माछाको तेलबाट भिटामिन ए प्राप्त गर्न सकिन्छ। वनस्पति सम्बन्धी स्रोतबाट पनि भिटामिन ए प्राप्त गर्न सकिन्छ। गाजर, फर्सी, सागसब्जी, पालुङ्गो, रायोको साग, मेथीको साग, आँप, मेवा लगायतका खाद्य स्रोतबाट पनि भिटामिन ए प्राप्त गर्न सकिन्छ। हरियो सागसब्जी र पहेँलो फलफुल नियमित रूपमा सेवन गरे भिटामिन ए को आवश्यकता सजिलै पूरा गर्न सकिन्छ। खानेकुरा पकाउँदा अत्यधिक तेलको प्रयोग वा लामो समयसम्म पकाउनु हुँदैन, त्यस्तो गर्दा भिटामिन ए नष्ट हुन सक्छ। सूक्ष्म पोषक तत्व भिटामिन ए शीर्षकको यो सामग्री पछि अब कार्यक्रममा गीत सुनौ। गीत पछि कथा सुन्नेछौ।

भाइ बहिनी गीतपछि अब कथा सुन्ने पालो। आज सुन्ने कथाको शीर्षक रहेको छ सिंह र मुसा। कथा यस्तो छ, भाइ बहिनी सिंह गुफाभित्र मस्तले निदाइरहेको थियो। त्यसै बेला एउटा सानो मुसा त्यहाँ आयो। अध्यारोमा मुसा चिप्लेर सिंहको जिउमाथि खस्यो। मुसा सिंहको टाउको माथि पुग्न साथ सिंह बिउझियो। सिंहले आफ्नो पन्जाले च्याप्प मुसालाई समाएर खान खोज्यो। मुसाले रुदै बिन्ती गर्यो, सिंह महाराज मलाई नखानुस्, भविष्यमा म पनि हजुरलाई काम लाग्न सक्छु। मुसाको यो कुरा सिंहलाई ठिक लाग्यो। सिंहले मुसालाई जान दियो। त्यसको केही दिनपछि सिंह सिकारीले थापेको जालमा फस्यो। सिंहले जति कोसिस गर्दा पनि त्यहाँबाट उम्किन सकेन। साथीहरूसँग कुराकानी गरिरहेको मुसाले सिंह गर्जेको आवाज सुन्यो। सिंह विपदमा फसेको आशंकाले मुसा सिंहको आवाज आएतिर दगुर्यो। मुसाले भन्यो, सिंह महाराज हजुरलाई म बचाउनेछु, हजुर धैर्य गरेर बस्नुहोस्। मुसाले जाल काट्न थाल्यो। केही बेरमा नै सिंह जालबाट मुक्त भयो। सिंहले मुसालाई धन्यवाद दियो। भाइ बहिनी, यो कथाबाट हामी के ज्ञान लिन सक्छौँ भने, यो संसारमा सबै काम लाग्ने नै हुन्छन्, काम नलाग्ने भन्ने केही पनि हुँदैन।

भाइ बहिनी, आजको कार्यक्रम बालबाटिकामा सूक्ष्म पोषक तत्व भिटामिन ए शीर्षकमा उपयोगी मूलक सामग्री, सिंह र मुसा शीर्षकमा कथा, यसै गरी गीतहरू सुन्यौ। लौ त भाइ बहिनी, यिनै सामग्री सँगसँगै आजको कार्यक्रमको समय पनि सकिन लाग्यो। कार्यक्रम सुन्नुभयो, धन्यवाद। अनि प्रविधि संयोजनमा साथ दिनु भएकोमा दिदी रमा वाग्लेलाई पनि धन्यवाद। अर्को हप्ताको कार्यक्रममा फेरि भेटौँ। त्यतिन्जेलसम्मका लागि म तपाईँहरूको दिदी विमला राई पनि बिदा हुन्छु। हवस् त, नमस्कार।

0: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम किसान प्रश्न मञ्च। किसानका समस्या, जिज्ञासा, प्रश्नहरूको समाधान खोज्ने तपाईँको आफ्नै कार्यक्रम किसान प्रश्न मञ्च।
1: नमस्कार, किसान प्रश्न मञ्चमा यहाँहरूलाई स्वागत छ। कार्यक्रममा किसान कल सेन्टर, एसएमएस, सामाजिक सञ्जाल र किसानको घर खेतबाट समेटिएका किसानका समस्या अनि जिज्ञासालाई सम्बन्धित विज्ञ मार्फत सम्बोधन गर्छौ। आजको कार्यक्रममा किसानहरूले राख्नु भएको भेडा पालनसँग सम्बन्धित समस्याहरूलाई सम्बोधन गर्छौ। कार्यक्रममा विज्ञको रूपमा हुनुहुन्छ भेडा आनुवांशिक स्रोत केन्द्रका प्रमुख डाक्टर श्याम कृष्ण तिवारी।
2: भेडालाई कुन कुन बेला कुन कुन खोप आउने होला, त्यो अलिकति मलाई जानकारी दिनु होला।
3: अब भेडाहरूमा चाहिँ विभिन्न किसिमका सङ्क्रामक रोगहरू लाग्छन् र ती सङ्क्रामक रोगहरूबाट चाहिँ भेडाहरूलाई बचाउनको लागि चाहिँ खोप लगाउनु पर्ने हुन्छ। र खोप पनि कस्तो खालको रोगलाई लगाइन्छ भन्दाखेरि, जुन रोगहरू भाइरल ओरिजिनका हुन्छन्, अब भाइरसबाट लाग्ने रोगहरू चाहिँ एकचोटि लागिसकेपछि तिनीहरूको कुनै उपचार हुँदैन। त्यही कारणले गर्दाखेरि उपचार नहुने खालका रोगहरूलाई चाहिँ बाट भेडाहरूलाई बचाउनको लागि चाहिँ खोप लगाउने गरिन्छ। जुन भाइरसले रोग लगाउँछ त्यही भाइरसलाई नै हामीले एटिन्युएटेड गराएर कमजोर बनाएर चाहिँ भेडाहरूमा लगाइदिँदाखेरि चाहिँ भेडाहरूले चाहिँ आफ्नो शरीरमा चाहिँ एन्टिबडीहरू उत्पादन गर्छन्, रोग प्रतिरोधात्मक क्षमता उत्पादन गर्छन्। केही गरी त्यो रोग चाहिँ भेडाहरूमा आयो भने चाहिँ त्यो रोगलाई भेडाहरूको शरीरमा पहिल्यै उत्पादन भएको एन्टिबडीले त्यो एन्टिजेनसँग चाहिँ एन्टिजेन एन्टिबडीको रियाक्सन भएर चाहिँ एन्टिजेनहरू चाहिँ मर्दछन् भन्ने चाहिँ खोपको चाहिँ थ्योरी हो। र त्यही कारणले गर्दाखेरि चाहिँ हामीले भेडाहरूमा लाग्ने भाइरल रोगको विरुद्ध खोपहरू लगाउनु पर्ने हुन्छ। र त्यो खोपमा चाहिँ सबैभन्दा महत्त्वपूर्ण नेपालमा चाहिँ एकदमै इन्डेमिक रूपमा देखिएको चाहिँ पिपिआर रोग हो, जसलाई चाहिँ एस्टिडेस्पेटिस रुमिनान्स पनि भनिन्छ। र त्यो रोगको लागि चाहिँ हामीले प्रत्येक वर्ष चाहिँ खोप लगाउनु पर्ने हुन्छ र त्यो खोप चाहिँ चैत वैशाख महिनामा चाहिँ लगाइन्छ। र यो फार्मका भेडाहरू मात्र नभइकन यो लोकालिटीमा भएका सम्पूर्ण किसानहरूको भेडाहरूलाई चाहिँ खोप लगाइन्छ। र त्यो खोप लगाउने अग्रसरता चाहिँ प्रदेशको जिल्ला पशु सेवा कार्यालय र यहाँ स्थानीय तहको चाहिँ पशु सेवा शाखाले चाहिँ गर्ने गर्दछ। त्यसबाहेक पनि अर्को अब इन्टेरोटोक्सिमिया भन्ने रोग को पनि खोप लगाउनु पर्ने हुन्छ वार्षिक रूपमा। र इन्टेरोटोक्सिमिया रोगको खोप चाहिँ नेपालमा अहिलेसम्म उत्पादन भएको छैन, ट्रायलको क्रममा रहेको छ। र त्यो खोप चाहिँ हामीले अब इन्डियाबाट कुनै सप्लायर मार्फत चाहिँ ल्याएर चाहिँ हरेक वर्ष चाहिँ खोप लगाउने गरेका छौँ। र त्यो बाहेक पनि

0: आउँछ।
1: भेडाहरूमा चाहिँ परजीवीले पनि निरन्तर रूपमा संक्रमण गर्ने कारणले गर्दाखेरि भेडाहरूलाई चाहिँ परजीवी विरुद्ध उपचार गराइराख्नुपर्ने हुन्छ। र भेडाहरूमा दुई किसिमका परजीवीहरूले संक्रमण गर्दछन्। एउटा आन्तरिक परजीवी, जुन चाहिँ भेडाहरूको इन्टर्नल अर्ग्यान आन्तरिक अङ्गहरूमा बस्दछन् भने, अर्को चाहिँ बाह्य परजीवीहरू, जुन चाहिँ भेडाहरूको बाहिरी अङ्गमा अथवा चाहिँ छालामा चाहिँ संक्रमित गरेका हुन्छन्। र भेडाहरूको इन्टर्नल अर्ग्यानहरूमा संक्रमित गर्ने परजीवीहरू तीन समूहका हुन्छन्, जसलाई चाहिँ गोलो जुका, च्याप्टो जुका र फिते जुका गरेर तीन किसिमका जुकाहरूले संक्रमण गरेका हुन्छन्। र त्यो जुकाहरूको पनि फेरि हजारौँ जातिहरू रहेका हुन्छन्। र त्यो भेडाहरूलाई इन्टर्नल अर्ग्यानमा संक्रमित गर्ने जुन परजीवीहरू छन्, त्यो चाहिँ भेडाहरूमा चाहिँ यो चरनमा चर्दाखेरि संक्रमण हुने, अथवा चाहिँ तिनीहरूले चाहिँ खाएको दाना पानीको भाँडाहरूबाट अथवा स्याहार गर्ने जुन भेडा पालक कृषकहरूबाट पनि सर्ने हुन्छ। त्यसै गरी अब बाह्य परजीवीको बारेमा कुरा गर्नुपर्दा, बाह्य परजीवीहरू चाहिँ जुम्रा, उपियाँ, किर्ना, त्यसै गरी माइट भन्छ, सुलसुले लगायतका बाह्य परजीवीहरू पनि हुन्छन्। र त्यो बाह्य परजीवी विरुद्ध भेडाहरूलाई बचाउनको लागि चाहिँ किसानहरूले डिपिङ गर्ने अथवा चाहिँ विषादी पानीमा चाहिँ भेडाहरूलाई डुबाउने, डिपिङ चाहिँ वर्षमा कम्तीमा पनि दुईपटक गर्नुपर्ने हुन्छ। एउटा चाहिँ अब घुम्ती गोठमा चाहिँ माथि लैजानुभन्दा अगाडि एकपटक डिपिङ गराएर सेयरिङ गरिसकेपछि, भेडाको ऊन काटिसकेपछि एकचोटि डिपिङ गराउने, र त्यसपछि अब घुम्ती गोठ अन्तर्गत माथिल्ला खर्काहरूमा लैजाने, र माथिल्ला खर्काहरूबाट फेरि चाहिँ तल्लो खर्कामा ल्याउँदाखेरि फेरि एकचोटि भेडाको ऊन काटेर फेरि एकचोटि चाहिँ अनिवार्य रूपमा डिपिङ गराउनु पर्ने हुन्छ। त्यसै गरी अब बाह्य परजीवीहरूबाट बचाउनको लागि एउटा आइबरमेक्टिन भन्ने इन्जेक्सन पनि पाइन्छ। र त्यो आइबरमेक्टिन इन्जेक्सन पनि त्यसले चाहिँ एक्सटर्नल प्यारासाइट र इन्टर्नल प्यारासाइट, बाह्य परजीवी र आन्तरिक परजीवी दुवै विरुद्ध काम गर्ने गर्दछ। र त्यो इन्जेक्सनको प्रयोग गरेर पनि भेडाहरूलाई बाह्य परजीवी र आन्तरिक परजीवी विरुद्ध चाहिँ बचाउन सकिन्छ। अब जुकाको औषधि चाहिँ भेडाहरूको पाठापाठी जन्मेको करिब एक महिनाको उमेरमा चाहिँ पहिलो पटक जुकाको औषधि खुवाइन्छ। र त्यो बेलामा चाहिँ हामीले गोलो जुका विरुद्ध एल्बेन्डाजोल भन्ने औषधि चाहिँ प्रयोग गरिन्छ। र त्यसपछि चाहिँ भेडाहरूमा हरेक तीन महिनामा चाहिँ एन्थेलमिन्टिकहरू प्रयोग गर्ने गरिन्छ, अथवा जुकाको औषधिहरू चाहिँ खुवाउने गरिन्छ। र त्यसमा पनि अब जुकाको औषधि खुवाउनुभन्दा अगाडि चाहिँ भेडाहरूको वरकमलालाई चाहिँ जाँच गरेर, प्रयोगशालामा जाँच गरेर कुन परजीवी छ त्यसै आधारमा चाहिँ औषधि सिफारिस भएर चाहिँ त्यही अनुसारै खुवाउने गरिन्छ। ती तिन महिनामा खुवाउँदाखेरि एउटै औषधि खुवाइराख्नुभन्दा अलग ग्रुपको औषधि चाहिँ खुवाउनु पर्ने हुन्छ। जस्तो एल्बेन्डाजोल यो महिनामा खुवाइएको छ भने अब आउने तिन महिनामा चाहिँ हामीले अर्को ग्रुपको औषधि, जस्तो लेभामाइसोल खुवाउने अथवा चाहिँ अक्सिक्लोजानाइड खुवाउने, त्यसरी चाहिँ चेन्ज गरेर अथवा फेनबेन्डाजोल खुवाउने औषधिलाई चाहिँ रोटेसन गराएर चाहिँ खुवाउनु चाहिँ उपयुक्त हुन्छ, जसले गर्दाखेरि चाहिँ भेडाहरूमा एन्थेलमिन्टिकको चाहिँ रेसिस्टेन्स देखिन पाउँदैन।
2: हाम्रो थुमा चाहिँ कसरी उत्पादन गर्न सक्छ?
1: अब राम्रो थुमा उत्पादन गर्न चाहिँ किसानहरूले चाहिँ अब आफूसँग भएका जुन माउहरू छन् अथवा थुमाहरू छन्, अलरेडी भएका माउ अथवा थुमाहरूमा चाहिँ सेलेक्सन गर्ने, र त्यसमा सेलेक्सनका पनि विभिन्न आधारहरू छन्, तिनीहरूको बनावट हेरेर, जस्तो माउको चाहिँ बनावट हेर्ने, त्यसको चाहिँ अब थुनहरूको बनावट कस्तो छ, त्यसको शारीरिक बनावट कस्तो छ, खुट्टाहरू कस्ता छन् होइन, अथवा त्यसको चाहिँ अब गर्भधारण गर्ने अथवा निरन्तर बाली जान्छ कि जाँदैन, गर्भधारण चाहिँ टाइममा गर्छ कि गर्दैन, अथवा ब्याउने अन्तराल चाहिँ बढी छ कि कम छ होइन, ती सबै कुराहरू हेरेर चाहिँ गर्नुपर्ने हुन्छ, सेलेक्सनका आधारहरू अप्नाएर गर्नुपर्ने हुन्छ किसानहरूले। त्यसै गरी अर्को चाहिँ अब जस्तो माउहरू राम्रो माउ अथवा राम्रो चाहिँ थुमाबाट जन्मेका पाठापाठी चाहिँ राम्रै हुन्छन् भन्ने मान्यता अनुसार चाहिँ राम्रो माउबाट जन्मेका पाठापाठीहरूलाई चाहिँ ब्रिडिङ गराउनको लागि अथवा प्रजनन गराउनको लागि छनौट गर्ने, त्यस्तो उपायहरू अप्नाएर चाहिँ थुमाहरूलाई सेलेक्सन गरेर चाहिँ राम्रो थुमा छान्न सकिन्छ। र त्यसपछि अब थुमालाई राम्रो बनाउनको लागि खालि नस्ल मात्रै राम्रो भएर नि हुँदैन, त्यसलाई चाहिँ म्यानेजमेन्ट अथवा व्यवस्थापन पनि राम्रो गर्नुपर्छ, त्यसको चाहिँ आहार व्यवस्थापन राम्रो हुनु पर्यो, स्वास्थ्य व्यवस्थापन राम्रो हुनु पर्यो, र त्यसको चाहिँ अर्को वासस्थान पनि राम्रो व्यवस्था गर्न सकियो भने चाहिँ किसानहरूले राम्रो थुमा चाहिँ प्राप्त गर्न सक्दछन्।
3: भेडाको ऊन चाहिँ कुन कुन महिनामा काट्दाखेरि राम्रो हुन्छ, वर्षमा कति पटक काट्दाखेरि राम्रो हुन्छ?
1: भेडाहरूमा ऊन काट्नको लागि वर्षको दुई पटक ऊन काट्ने चाहिँ प्रचलन रहेको छ। र ऊन काट्दाखेरि एउटा महिना भनेको चाहिँ चैत्र महिनामा चाहिँ ऊन काट्ने गरिन्छ। र चैत्र महिनामा चाहिँ यहाँ भएका किसानहरूले तल्लो खर्कबाट चाहिँ माथिल्लो खर्कमा भेडाहरूलाई स्थानान्तरण गर्ने गर्दछन्, घुम्ती गोठ प्रणाली अन्तर्गत पाल्ने गर्दछन्। र त्यो बेलामा चाहिँ माथि चाहिँ खर्कमा चाहिँ माथि अलिक चिसोमा लैजाने कारणले गर्दाखेरि त्यहाँ लानुभन्दा अगाडि एकचोटि चाहिँ ऊन काटेर लैजाने गर्दछन्। र लगभग छ महिना जति चाहिँ माथिल्ला खर्कहरूमा

0: हाई अल्टिच्युडमा भएका चरण क्षेत्रहरूमा चाहिँ भेडाहरूले चराइसकेपछि र फेरि तल आफ्नो तल्लो खर्कमा ल्याउने बेलामा अथवा चाहिँ तलको घुम्ती गोठमा ल्याउने बेलामा ल्याइसकेपछि चाहिँ एकचोटि उन काट्ने गर्दछन्। यसरी वर्षमा चाहिँ दुईचोटि उन काट्ने चाहिँ प्रचलन रहेको छ।
1: भेडाहरूलाई आहार कमी हुँदाखेरि हामीले भेडालाई के दिन सक्नुहुन्छ? राम्रो भेडा उत्पन्न गर्नलाई भेडालाई के खुवाउनु पर्छ?
0: शक्ति दिने आहार, त्यसै गरी शारीरिक वृद्धि गराउने आहार, रोगसँग लड्न सक्ने आहार गरेर तीन वर्गका पदार्थहरू मिश्रित गरेर चाहिँ आहार बनाउन सकिन्छ। र त्यसमा चाहिँ शक्ति दिने आहारको रूपमा चाहिँ अब मकै भयो, कोदो भयो, होइन गहुँ भयो, ती किसिमका यहाँ के आहार उपलब्ध छ? जस्तो यहाँको यहाँ उत्पादन हुने पदार्थहरूमा चाहिँ कोदो बढी उत्पादन हुनु भएको भएर कोदो लाई चाहिँ इनर्जीको स्रोतको रूपमा प्रयोग गर्न सकिन्छ। त्यसै गरी मकै पनि यो ठाउँमा उत्पादन हुन्छ, त्यही भएर मकै अथवा कोदोलाई चाहिँ इनर्जीको स्रोतको रूपमा लगभग 40% भाग चाहिँ त्यसलाई समावेश गर्नुपर्ने हुन्छ। र त्यसपछि अब प्रोटिनको रूपमा अथवा चाहिँ शक्ति दिने आहारको रूपमा चाहिँ तोरीको पिनालाई चाहिँ यहाँ लोकल्ली पनि उपलब्ध हुने कारणले गर्दाखेरि तोरीको पिना चाहिँ 15-20% चाहिँ एड गर्न सक्छन्। त्यसै गरी अब इनर्जी पनि कोसे घाँसको रूपमा चाहिँ असार साउन महिनामा लुसन घाँस लगाउन सकिन्छ। हाम्रो यहाँका स्थानीय कृषकहरूले चाहिँ खर्कमा आधारित भेडा पालन व्यवसायलाई अवलम्बन गरिराखेका छन् र किसानहरूले चाहिँ खर्कमा उपलब्ध भएको घाँसहरूमै डिपेन्ड भएर भेडा पालन गरेको अवस्था छ र त्यही कारणले गर्दाखेरि यहाँ भएका खर्कहरूलाई चाहिँ सुधार गर्न नितान्त आवश्यक रहेको छ। किसानहरूले जस्तो दाना बनाएर खुवाउने त्यस्तो प्रचलन नभएको कारणले गर्दाखेरि सबै भेडाहरू चाहिँ खर्कमै भएको घाँसमा चाहिँ आधारित भएको कारणले गर्दाखेरि खर्कलाई चाहिँ अनिवार्य रूपमा चाहिँ सुधार गर्नुपर्ने आवश्यकता रहेको छ। अब खर्कलाई बढी प्रोडक्टिभ गर्नको लागि चाहिँ खर्क सुधारका कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ र त्यो खर्क सुधारको कार्यक्रम चाहिँ सङ्घ, प्रदेश र स्थानीय तिनै तहका सरकारहरू मिलेर चाहिँ खर्क सुधारको योजनाहरू कार्यान्वयन गर्नुपर्ने हुन्छ। अब खर्क सुधार गर्दाखेरि चाहिँ खर्कमा भएका स्थानीय जातका घाँसहरू पनि कोसे अकोसे दुवै किसिमका घाँसहरू हुन्छन् र त्यसमध्ये जुन घाँस चाहिँ राम्रो खालको घाँस छ, जस्तो फुर्चा, डिम्चो भन्ने घाँसहरू, कोसे घाँसहरू, ती राम्रा खालका घाँसहरू हुन् खर्कमा पाइने, ती घाँसहरूलाई चाहिँ विस्तार गर्ने र त्यसपछि नयाँ उन्नत जातका घाँसहरूलाई पनि इन्ट्रोड्युस गराउने, प्रवेश गराउने, रोप्ने, त्यो घाँसको रूपमा चाहिँ हामीले त्यो राई घाँस भयो, त्यसपछि व्हाइट क्लोभर, ती घाँसहरू चाहिँ छर्ने, अनि त्यसपछि खर्क सुधारको रूपमा चाहिँ अब खर्कमा चर्दाखेरि चाहिँ पशुहरूलाई अथवा भेडाहरूलाई चाहिँ पानी उपलब्ध होस् भनेर पानी सङ्कलनका साना साना पोखरीहरू बनाइदिने, खर्कमा चाहिँ आवाजावत गर्न सजिलो होस् भनेर चाहिँ गोरेटो बाटोहरूको निर्माण गर्ने, ब्रिजहरूको भनेको पुलहरू जस्तो पनि बनाइदिने, एक ठाउँबाट अर्को ठाउँको खर्कमा जानको लागि ती लगायतका कामहरू गरेर चाहिँ खर्क सुधार गर्न सकिन्छ।
1: भेडा पालेको छौँ, यो हामी बिमा गर्न खोजिरहेको छ, हामी बिमा चाहिँ कसरी गर्ने होला?
0: नेपाल सरकारले पशुपालनलाई चाहिँ पशुपालक कृषकहरूको सुविधाको लागि चाहिँ पशुपन्छी बिमाको अवधारणा ल्याएको छ। त्यसको लगभग बिमाको रकमको 80% भाग चाहिँ सरकारले नै बेहोरी दिने गरी चाहिँ सरकारले जुन पोलिसी ल्याएको छ त्यो पोलिसीबाट चाहिँ यहाँका भेडापालक किसानहरूले धेरै फाइदा लिन सक्छन्। जस्तो भेडालाई चाहिँ हामीले 10,000 बिमा गर्ने हो भने त्यसको जम्मा 5% मात्रै बिमाको रकम हुन्छ र त्यो 5% बिमाको रकमको पनि 80% चाहिँ नेपाल सरकारले बेहोर्ने गर्दाखेरि चाहिँ धेरै कम बिमाको रकममै भेडाको चाहिँ बिमा गर्न सकिन्छ र त्यो बिमामा चाहिँ आबद्ध भएको खण्डमा चाहिँ केही गरी भेडाहरूमा कुनै रोग आएर भेडाहरूको मृत्यु भइहालेको खण्डमा पनि राम्रो क्षतिपूर्ति पाउन सकिन्छ र त्यो क्षतिपूर्ति बाबत प्राप्त रकमले चाहिँ नयाँ भेडाहरू किनेर फेरि पाल्न सक्छन्। त्यस कारणले गर्दाखेरि किसानहरू चाहिँ भेडा पालन व्यवसायबाट विस्थापित हुनु पर्दैन। त्यही भएर म स्थानीय किसानहरूलाई चाहिँ आफ्नो भेडाहरू, सबै भेडाहरूको चाहिँ बिमा गर्नको लागि चाहिँ अनुरोध गर्न पनि चाहन्छु। भेडाहरूलाई बिमा गर्ने प्रक्रियाको रूपमा चाहिँ नेपाल सरकारले हरेक जिल्लामा चाहिँ कुनै बिमा कम्पनीलाई चाहिँ त्यो जिल्लाको लागि चाहिँ बिमा गर्नको लागि चाहिँ तोकेको अवस्था छ र हाम्रो यहाँ चाहिँ शिखर इन्सुरेन्स कम्पनीलाई चाहिँ तोकेको कारणले गर्दाखेरि बिमा गर्दाखेरि किसानहरूले चाहिँ बिमा कम्पनीमा सम्पर्क गरेर बिमा कम्पनीले उपलब्ध गराएको प्राविधिकले चाहिँ किसानहरूको भेडाहरूको चाहिँ स्वास्थ्य परीक्षण गरिसकेपछि ती भेडाहरू स्वस्थ भएको खण्डमा चाहिँ बिमा अभिकर्ताहरूले चाहिँ ती किसानहरूको भेडाहरूको बिमा गरिदिन्छन् र त्यो बिमाको रकम चाहिँ किसानहरूले 10,000 बिमा गर्दैछन् भने जम्मा 500 रुपियाँ लाग्ने हो, त्यसको पनि 80% चाहिँ नेपाल सरकारले बेहोर्ने कारणले गर्दाखेरि चाहिँ लगभग 100 रुपियाँ जतिमै 10,000 बिमा चाहिँ किसानहरूले गर्न सक्छन् भेडाको।
2: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
3: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
2: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सर

0: व्यवसाय कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
1: कुरा त ठिकै हो कि साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
0: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ। अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
1: ए, सूचीकरण त गर्नै पर्ने हो।
0: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्। तलागारी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
2: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
3: अस्त, आजको लागि किसान प्रश्न मञ्च यति नै। अर्को साता पनि किसानहरूको समस्या तथा जिज्ञासाको समाधान लिई पुनः उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका लागि म लगायत सम्पूर्ण टिम बिदा हुन्छौँ। नमस्कार।

0: मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदिऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्छ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौं, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
3: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौं, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यार घ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
7: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छे, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छे।
6: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ, जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ।
8: ल यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो। श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यार घ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
6: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
8: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
9: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक श्वास हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यार घ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
10: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
11: नागरिक लगानी कोष।
12: राष्ट्रिय आर्थिक गणना सम्पन्न हुन अब 45 दिन बाँकी।
13: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ, यस बेला साँझको 7 बज्नै लाग्यो, अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रधान न्यायाधीश नियुक्तिका विषयमा संवैधानिक परिषदमा छलफल। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसहित 14 जना विरुद्ध 3 अर्ब 62 करोड रुपियाँभन्दा बढी बिगो माग दाबीसहित मुद्दा दायर। राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना। सत्य तथ्य समाचार सम्प्रेषण गर्नु पत्रकारको जिम्मेवारी भएको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। र इरान युद्ध अब चाँडै सकिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा।
1: अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: समाचार अब विस्तारमा। सर्वोच्च अदालतको प्रधान न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन बसेको संवैधानिक परिषद बैठक केही बेर अघि सम्पन्न भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा सम्पन्न बैठकका बारेमा थप जानकारी दिन यतिखेर हामीसँग हाम्रा सहकर्मी बालिका मादेन हुनुहुन्छ। बालिकाजी।
4: हजुर हजुर अतिथिजी।
0: संवैधानिक परिषद बैठक भर्खरै सकिएको जानकारी प्राप्त भएको छ, के निर्णय भयो?
4: हजुर, अहिले भर्खरैमा चाहिँ यो संवैधानिक परिषदको बैठक सकिएको छ। यहाँबाट सभामुख दोलप्रसाद अर्याल लगायत बाहिरिसक्नु भएको छ। नेपाली कङ्ग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेन्दे लगायत बाहिरिने क्रम जारी छ। तर अहिलेसम्म चाहिँ एकिन रूपमा बैठकको निर्णय कस्तो आयो के आयो भन्ने चाहिँ आधिकारिक रूपमा पुष्टि हुन बाँकी छ। हामीले सञ्चारकर्मीहरू यहाँ उभिरहेको अवस्थामा चाहिँ त्यो जानकारी प्राप्त गर्नका लागि हामी प्रतीक्षामा छौँ।
0: हुन्छ, जानकारीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
4: हस् धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो हाम्रा सहकर्मी बालिका मादेन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसहित 14 जना विरुद्ध 3 अर्ब 62 करोड रुपियाँभन्दा बढी बिगो माग दाबी गरी मुद्दा दायर गरेको छ। आयोगले विमानस्थल निर्माणका क्रममा मूल सम्झौताको प्रावधान विपरीत ठेकेदार कम्पनीलाई कर छुट दिएर आर्थिक अनियमितता गरेको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिनुभयो। आयोगले तत्कालीन अर्थमन्त्री कार्कीसहित तत्कालीन सचिवहरू शङ्कर प्रसाद अधिकारी र महेश्वर न्यौपाने, तत्कालीन सहसचिवहरू सुरेश आचार्य, डण्डुराज घिमिरे र केवल भण्डारी विरुद्ध 3 अर्ब 62 करोड 5,22,000 रुपियाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो। यस्तै नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम र निवर्तमान महानिर्देशक प्रदीप अधिकारी, उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी, इन्जिनियर योगेश अर्याल विरुद्ध सोही रकम बराबरको बिगो माग दाबी गरी मुद्दा दायर गरेको छ। आयोगले चिनिया कम्पनी CMC त्यसका अध्यक्ष र परियोजना व्यवस्थापक अनि कम्पनी व्यवस्थापक विरुद्ध समेत मुद्दा दायर गरेको छ। राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार एवं वरिष्ठ पत्रकार सम्मानबाट विभिन्न व्यक्तिहरूलाई पुरस्कृत एवं सम्मान प्रदान गर्नुभएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहका बीच राष्ट्रपति पौडेलले यस वर्षको वरिष्ठ पत्रकार सम्मानबाट वरिष्ठ पत्रकार चन्द्रकिशोर झा र नम्रता शर्मालाई जनही नगद 2,00,000 रुपियाँ सहित सम्मान गर्नुभयो। त्यसै गरी राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकारहरू उमेश श्रेष्ठ, भोला कुमार पासवान र रूपा गहतराजलाई जनही 2,00,000 का दरले पुरस्कृत गर्नुभयो। कार्यक्रममा राष्ट्रपति पौडेलले नेपालका हरेक राजनैतिक परिवर्तनमा पत्रकारको अहम भूमिका रहँदै आएको भन्नुहुँदै यस प्रकारका सम्मानले नयाँ पुस्ताका पत्रकारलाई सत्यको बाटोमा हिँड्न प्रोत्साहन मिल्ने बताउनुभयो। राष्ट्रपति पौडेलले निष्पक्ष पत्रकारिता र सत्य तथ्य समाचार सम्प्रेषण गर्नु पत्रकारको जिम्मेवारी हो भन्ने पत्रकारलाई सुरक्षा प्रदान गर्नु सरकारको प्रमुख दायित्व रहेको बताउनुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सरकार स्वतन्त्र प्रेसको पक्षमा रहेको भन्नुहुँदै स्वतन्त्र निष्पक्ष र मर्यादित पत्रकारिता आजको आवश्यकता रहेको बताउनुभयो। सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले पत्रकारिता सूचनाको संवाहक मात्र नभई सामाजिक न्याय र समृद्धिको उत्प्रेरक पनि रहेको बताउनुभयो। सो अवसरमा नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष दीपक आचार्यले वर्तमान सरकारप्रति सबैको अपेक्षा रहेको भए पनि सूचनाको पहुँचमा भने कमी आएको बताउनुभयो। त्यसै गरी राष्ट्रिय पत्रकारिता दिवस एवं गोर्खापत्र प्रकाशनको 126 वर्ष प्रवेशका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले सूचना प्रविधिको तीव्र विकास र डिजिटल मिडियाको बढ्दो प्रभावसँगै सञ्चार माध्यमले नागरिकको आवाज र सामाजिक हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभयो। मन्त्री डाक्टर तिमिल सिन्हाले समयसँगै पत्रकारिताको शैली प्रविधि र कार्यप्रणालीमा व्यापक परिवर्तन आएकोले गोर्खापत्र संस्थानको पुनर्संरचना अपरिहार्य भएको बताउनुभयो। सो अवसरमा सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले गोर्खापत्रद्वारा आजदेखि प्रकाशन सुरु भएको सन्थाल र हायु भाषाको समाचार पृष्ठको प्रतिकृति पनि अनावरण गर्नुभयो। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सदस्यहरूले लिपु लेखबारे भारत तथा चीन सरकारलाई नेपाल सरकारका तर्फबाट हालै पठाइएको कूटनीतिक नोटलाई सकारात्मक कदमका रूपमा लिइएको धारणा राख्नुभएको छ। समितिको आज बसेको बैठकमा सदस्यहरूले भारत र चीन दुवै छिमेकीसँगको सम्बन्धलाई सन्तुलित तुल्याउँदै अतिक्रमणमा परेको नेपाली भूमि फिर्ता ल्याउन प्रभावकारी कूटनीतिक पहल आवश्यक रहेको बताउनुभयो। समितिका सदस्यहरूले नेपालको भूमि फिर्ता ल्याउन उच्चस्तरीय संयन्त्र गठन गरी प्रभावकारी कूटनीतिक प्रयास गर्नुपर्नेमा जोड दिँदै व्यापार पारवहन र सीमालाई सुव्यवस्थित गर्न सुझाव दिनुभयो। बैठकमा समितिका सभापति सुम्निमा उदासले समितिको कार्यक्षेत्र र आगामी कार्यदिशाबारे जानकारी गराउनुभयो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले वैदेशिक रोजगारबाट हुने ठगी नियन्त्रण गर्न डिजिटलाइजेसन प्रक्रिया सुरु गरेको बताउनु भएको छ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा मन्त्री यादवले आफू मन्त्री भए यता 25 दिनभित्रमा वैदेशिक रोजगार विभागमा परेका 40,000 मुद्दामध्ये 13,000 मुद्दालाई डिजिटलाइजेसन गर्ने तयारी गरेको बताउनुभयो। मन्त्री यादवले आगामी साताभित्रै सबै स्थानीय तहमै श्रम स्वीकृति दिने व्यवस्था गरिने जानकारी गराउनुभयो। त्यस्तै वैदेशिक रोजगारसँग सम्बन्धित समस्या हेलो सरकारबाट र व्हाट्सएपबाट आएको गुनासाका आधारमा मन्त्रालयले 25 दिनभित्र 178 जनालाई उद्धार गरेको उहाँले बताउनुभयो। बैठकमा सांसदहरूले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउने, स्वदेशमै श्रमिकलाई सम्मानपूर्वक काम गर्ने वातावरण सृजना गर्ने, श्रमिक र उद्यमी बीचको सन्तुलन बनाउन नीतिगत योजना ल्याउने लगायत विषयमा सुझाव राख्नुभएको थियो। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठूलो रकम ठगी गरेको अभियोगमा प्रहरीले 5 जनालाई पक्राउ गरेको छ। सुनसरीका 32 वर्षीय राजकुमार तामाङले जापान पठाइदिन्छु भन्दै 1 जनाबाट 11,55,000, दाङका 31 वर्षीय प्रकाश केसीले अमेरिका पठाइदिन्छु भन्दै 12 जनाबाट 93,00,000, काभ्रेका 33 वर्षीय दिल्लीमान तामाङले 2 जनाबाट 14,75,000 रुपियाँ ठगेको आरोपमा पक्राउमा परेका हुन्। यस्तै 5 थरका 47 वर्षीय श्रीहाङले दक्षिण कोरिया पठाइदिन्छु भन्दै 1 जनाबाट 12,25,000 र स्याङ्जाका 28 वर्षीय नमुना भण्डारीले मकाउ पठाइदिन्छु भन्दै 3 जना पीडितहरूबाट 5,50,000 रुपियाँ ठगेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। सरकारले सरकारी तथा सार्वजनिक सेवामा राष्ट्रिय परिचय पत्र एनआइडीलाई अनिवार्य बनाउँदै लगेको छ। सरकारले राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि पञ्जीकरण विभागको सहकार्यमा अछाम कमलबजार नगरपालिकाले पालिका स्तरमै राष्ट्रिय परिचय पत्र वितरण दर्ता तथा वितरण स्टेसन स्थापना गरेर काम सुरु गरेको छ। स्थानीय स्तरमै सेवा पाउन थालेपछि परिचय पत्रका लागि जिल्ला प्रशासन कार्यालयसम्म धाउनुपर्ने स्थानीयको बाध्यता हटेको छ। अछामबाट संवाददाता हिक्मत बहादुर नेपालीको रिपोर्ट।
5: राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग र कमलबजार नगरपालिकाको सहकार्यमा सञ्चालित राष्ट्रिय परिचय पत्र विवरण दर्ता तथा वितरण अस्थायी स्टेसनबाट विक्रम सम्बत 2081 जेठ 28 गतेदेखि निरन्तर सेवा सञ्चालन भइरहेको छ। स्थापना कालदेखि हालसम्म 3,358 नागरिकले स्टेसनबाट सेवा लिइसकेका छन्। पालिकाको केन्द्रमै सेवा पाउँदा यस क्षेत्रका नागरिकको सदरमुकामसम्म जान आउन लाग्ने समय र पैसा समेत बचत भएको छ। कमलबजारमै राष्ट्रिय परिचय पत्र बनाउन पाएकोमा खुसी व्यक्त गर्नुहुन्छ कमल बजार नगरपालिका वडा नम्बर 9 का स्थानीय राजु कामी।
6: राष्ट्रिय परिचय पत्र बनाउनको लागि महल सिन्जान पर्ने थियो। हाम्रै स्थानीय सरकारले यो सेवा पाउँदा दिएकोमा हाम्रो समय पनि बचत भयो र आर्थिक पनि बचत भयो। जनतालाई धेरै सेवा सुविधा प्राप्त भएको छ, हामी धेरै खुसी छौँ।
5: ढकारी गाउँपालिका वडा नम्बर 1 कमल बजारमा राष्ट्रिय परिचय पत्र बनाउन आउनुभएका 76 बल बहादुर थापाले नजिकको पालिकामै सहज रूपमा सेवा दिएकोमा सरकारलाई यसरी धन्यवाद व्यक्त गर्नुभयो।
7: राम्रो लागेको छ, खुसी छौँ, छिटो पनि पुग्यो अनि काम पनि छिटै भइसक्यो।
5: पालिकालाई थप बेवा नपर्ने गरी पालिकामै मौजुद कर्मचारीबाट कमल बजार नगरपालिकाले राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा प्रवाह गरिरहेको र असामको पूर्वी भूभागमा पर्ने ढकारी गाउँपालिका, तुर्महात गाउँपालिका र कमल बजार नगरपालिकालाई सेवा लिन सहज भएको बताउनुहुन्छ कमल बजार नगरपालिकाका प्रशासकीय अधिकृत खड्ग बहादुर विष्ट।
8: थप आर्थिक दायित्व, थप जनशक्तिहरू नराखी हामीसँग उपलब्ध भएकै कर्मचारीहरूबाट यो सेवा सुचारु गर्ने गरी जुन एउटा पहल र प्रयास गरेका थियौँ। राष्ट्रिय परिचय पत्र वितरण संकलन जुन कार्य भइरहेको छ, कमला नगरपालिका लगायत ढकारी गाउँपालिका, तुर्माहान गाउँपालिकाका नागरिकहरूलाई धेरै सहजता भएको छ।
5: जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय बाहेक पालिका स्तरबाट सञ्चालित नेपालकै पहिलो राष्ट्रिय परिचय पत्रको विवरण दर्ता तथा वितरण स्टेसनका रूपमा सञ्चालन भएको स्टेसनबाट नागरिकले सहज रूपमा सेवा प्राप्त गरिरहेकाले सेवालाई निरन्तरता दिइने बताउनुहुन्छ कमल बजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकाल।
9: राष्ट्रिय परिचय पत्रको स्टेसन स्थापना गरेका छौँ। 753 पालिका
5: राष्ट्रिय परिचय पत्र प्रत्येक नागरिकका लागि बायोमेट्रिक पहिचान खुल्ने नेपालको सङ्घीय स्तरको परिचय पत्र हो। स्थानीय स्तरबाटै राष्ट्रिय परिचय पत्र सहज रूपमा पाउने व्यवस्था गर्न आवश्यक देखिन्छ। हिक्मत बहादुर नेपाली, रेडियो नेपाल, अछाम।
0: परराष्ट्र मन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव मोहम्मद गुलाम सरवारले आज शिष्टाचार भेट गर्नुभएको छ। परराष्ट्र मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच क्षेत्रीय सहयोग सुदृढ तुल्याउने बारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसै गरी परराष्ट्र मन्त्री खनालसँग दक्षिण एसियाका लागि युनिसेफका क्षेत्रीय निर्देशक सञ्जय विजयशेखराले शिष्टाचार भेट गर्नुभएको छ। मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच बाल कल्याण, स्वास्थ्य, शिक्षा तथा खानेपानी, सरसफाई लगायत विभिन्न क्षेत्रमा नेपाल र युनिसेफ बीच जारी सहकार्य सम्बन्धी विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफको कार्यकारी बोर्डले नेपालका लागि विस्तारित कर्जा सुविधा कार्यक्रमको अवधि थप 2 लम्ब्याउने निर्णय गरेको छ। आइएमएफले बुधबार जारी गरेको विज्ञप्ति अनुसार यो कार्यक्रम अब सन् 2026 जुलाई 11 कायम रहनेछ। बाढीले अवरुद्ध बिपी राजमार्ग 3 खुलेको छ। अस्थायी डाइभर्सन बनाएर यो मार्गमा आज बिहानदेखि सवारी आवागमन खुलेको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेले वर्षा जारी रहेकाले अत्यावश्यक बाहेक यो मार्गबाट यात्रा नगर्न सम्बद्ध सबैमा अनुरोध गरेको छ। धादिङको चारङ्गी फेदी केन्द्रबिन्दु भएर आज बिहान 11:14 4.1 भूकम्प गएको खानी तथा भूगर्भ विभागले जनाएको छ। भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लामा महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख डाक्टर लोकविजय अधिकारीले बताउनुभयो। साहसिक खेल प्याराग्लाइडिङका लागि प्रचुर सम्भावना रहेको उदयपुर जिल्लामा पूर्वाधार विकासमा चुनौती देखिएको छ। जिल्लामा नियमित व्यावसायिक प्याराग्लाइडिङ सञ्चालनका लागि तिनै तहका सरकारबीच समन्वय र दीर्घकालीन योजना आवश्यक रहेको सरकारवाला बताउँछन्। उदयपुरबाट संवाददाता अञ्जनी कुमार अधिकारीको रिपोर्ट।
10: उदयपुर जिल्लामा 2078 सालदेखि प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन तथा परीक्षण उडान सुरु गरिएको हो। हाल उदयपुर जिल्लामा 2 महिला र 16 जना पुरुष गरी कुल 18 जना प्याराग्लाइडिङ पाइलट उत्पादन भइसकेका छन्। जिल्लाको बेलका नगरपालिकामा सञ्चालनमा रहेको फ्लाइङ अन्डर्स प्याराग्लाइडिङ स्कुल उदयपुर प्राली मार्फत नियमित रूपमा पाइलट उत्पादन गरिँदै आएको छ। उदयपुर जिल्ला भित्रका विभिन्न स्थानहरू प्याराग्लाइडिङका लागि उपयुक्त रहेका छन्। उदयपुरको प्राकृतिक सौन्दर्य, पहाडी भूबनोट र अनुकूल मौसमका कारण प्याराग्लाइडिङको अत्याधिक सम्भावना रहेको छ। तर आवश्यक पूर्वाधारको अभाव, व्यवस्थित ल्यान्डिङ स्थलको कमी तथा स्पष्ट सरकारी नीति नहुँदा यसको पूर्ण विकासमा चुनौती रहेको फ्लाइङ अन्डर्स प्याराग्लाइडिङ स्कुल उदयपुर प्रालीका सञ्चालक सुरेन गुरुङ बताउनुहुन्छ।
11: कमर्सियल साइड गर्नको लागि अलिकति अझै पनि बाटोहरूको व्यवस्थाहरू राम्रो छैन। उद्योगको लागि कमर्सियल गर्नको लागि ठाउँले केही फरक पार्दैन, सबै एकदम राम्रो उत्कृष्ट नै छ।
10: ऐतिहासिक गढी किल्ला रहेको चौदण्डीगढी क्षेत्रमा चौदण्डीगढी नगरपालिकाले बजेट विनियोजन गरी प्याराग्लाइडिङ टेक अफ स्थलका लागि कार्पेट बिछ्याउने तथा उडान क्षेत्र समाउने कार्य सम्पन्न गरेको छ। यो पहलले साहसिक पर्यटन प्रवर्धनमा स्थानीय तहको सक्रियता झल्काएको छ। स्थानीय वासीका अनुसार उदयपुरमा नियमित व्यावसायिक प्याराग्लाइडिङ उडान सञ्चालन गर्न स्थानीय तह, प्रदेश तथा संघीय सरकार बीच समन्वय गरी दीर्घकालीन योजना निर्माण गर्न आवश्यक छ। यसो गर्न सके उदयपुरलाई अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरको साहसिक पर्यटन गन्तव्यको रूपमा विकास गर्न सकिने विश्वास गरिएको छ। अञ्जनी कुमार अधिकारी, रेडियो नेपाल, उदयपुर।
0: समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्ध चाँडै नै सकिने बताउनु भएको छ। युद्ध अन्त्यका लागि अमेरिकाले राखेको प्रस्तावलाई इरानले अझै विचार गरिरहे पनि अमेरिकी राष्ट्रपति ट्रम्पले युद्ध सकिने बताउनु भएको हो। अमेरिकाले इरानसँग 14 बुधे सहमति पत्रमा हस्ताक्षर गर्न लागेको बताउँदै व्हाइट हाउसले सो सहमति पत्रले आणविक वार्ताको विस्तृत ढाँचा बाहिर ल्याउने बताएको छ। पाकिस्तानले पनि अस्थायी युद्ध विरामलाई दिगो शान्तिमा परिणत गर्ने प्रयास भइरहेको खुलासा गरेको छ। संयुक्त अधिराज्य बेलायतको स्कटल्यान्ड, वेल्स र इङ्ल्यान्डमा आज विभिन्न निर्वाचन अन्तर्गत मतदान भइरहेको छ। स्कटल्यान्डमा संसदको 129 स्थानका लागि मतदान भइरहेको छ भने वेल्समा 60-69 संसद सदस्यका लागि मतदान भइरहेको छ। इङ्ल्यान्डमा भने 136 काउन्सिलका 5,000 स्थानका लागि मतदान भइरहेको हो। यस अतिरिक्त 6 सहरमा मेयरका लागि पनि आज मतदान भइरहेको छ। यो निर्वाचन आम निर्वाचन नभएकाले वेस्ट मिनिस्टरका स्थानहरू भने यथावत रहनेछन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी साता चीनको भ्रमण गर्नुहुने भएको छ। अन्तर्राष्ट्रिय मामिलाहरू थप जटिल बन्दै गएको र विश्वव्यापी सङ्कट गहिरिँदै गएका बेला विश्वका दुई महाशक्ति राष्ट्रका प्रमुखहरू बीच छलफल हुन लागेको हो। अमेरिकी अधिकारीहरूका अनुसार आगामी साता अर्थात् मे 14 र 15 बेजिङमा हुने ट्रम्प र सिबिचको वार्तामा इरानको विषयमा गहन छलफल हुनेछ। गत अक्टोबरमा भएको व्यापार सम्झौतापछि अमेरिका र चीन दुवै देशले स्थिर सम्बन्धलाई सही ट्र्याकमा राखिराख्ने प्रतिबद्धता गरेकोमा त्यसमा भएको प्रगतिबारे पनि ट्रम्प र सिबिच छलफल हुने जनाइएको छ। अब आर्थिक समाचार।
12: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: युवाहरूलाई स्वरोजगार र उद्यमशील बनाउन सरकारले दिने सहुलियत कर्जाका लागि आवेदन दिएका मध्ये 3,103 स्टार्टअप परियोजनाहरू प्रारम्भिक छनौटमा परेका छन्। नेपाल सरकार औद्योगिक विकास प्रतिष्ठानले यस वर्षको स्टार्टअप कर्जा प्रवाहका लागि 3,103 स्टार्टअप परियोजनाहरूलाई प्रारम्भिक चरणका लागि छनौट गरेको हो। यस वर्षका लागि प्रतिष्ठानमा 10,000 भन्दा बढी स्टार्टअपहरूले सहुलियत कर्जाका लागि आवेदन गरेका थिए। प्रारम्भिक छनौटमा परेका स्टार्टअपहरूलाई औद्योगिक विकास प्रतिष्ठानले 4 पृष्ठ लामो विवरण भरेर पठाउन भनेको छ। स्थानीय तहले गरेको मूल्याङ्कन, कम्पनीहरूले भरेर पठाएका विवरणहरू तथा मूल्याङ्कन समितिको मूल्याङ्कनका आधारमा ती स्टार्टअपहरूको अन्तिम छनौट हुनेछ। छनौटको क्रममा मूल्याङ्कनको आधारमा 50% भन्दा बढी अङ्क ल्याउने स्टार्टअपहरू सहुलियत कर्जा प्राप्त गर्न योग्य हुनेछन्। यस वर्षका लागि सरकारले स्टार्टअप सहुलियत कर्जाका लागि 1,26,00,00,000 रकम विनियोजन गरेको छ। यस्तो कर्जा 3% उपलब्ध हुने प्रतिष्ठानले जनाएको छ। बिहिबार साँझ 6:30 बजेसम्म देशभर जारी आर्थिक गणना अन्तर्गत 5,36,998 जनाले फारम भरेका छन्। यस अवधिसम्म 8,154 जनाले अनलाइन फारम भर्नका लागि टोकन लिएका छन् भने अनलाइन फारम भर्ने 1,865 रहेको तथ्याङ्क कार्यालयले जनाएको छ। यस अवधिसम्ममा सबैभन्दा धेरै आर्थिक गणना फारम बागमती प्रदेशबाट 1,52,853 जनाले भरेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशबाट 28,578 जनाले फारम भरेको राष्ट्रिय तथ्याङ्क कार्यालय आर्थिक गणना शाखाका निर्देशक डाक्टर वेद प्रसाद ढकालले जानकारी दिनुभयो। राष्ट्रिय तथ्याङ्क कार्यालयले सबै व्यावसायिक प्रतिष्ठानहरूलाई आर्थिक गणनामा सहभागी हुन आह्वान समेत गरेको छ। आर्थिक कारोबार हुने औपचारिक तथा अनौपचारिक क्षेत्रका व्यापार व्यवसाय गर्ने संस्थालाई गणना प्रक्रियामा सहभागी हुन राष्ट्रिय तथ्याङ्क कार्यालय अन्तर्गत आर्थिक गणना शाखाका निर्देशक डाक्टर ढकालले आग्रह गर्नुभयो। यही वैशाख 2 गतेदेखि आगामी असार 7 गतेसम्म आर्थिक गणना कार्य जारी रहनेछ। गणनाका लागि 3,906 गणक तथा 526 सुपरिवेक्षकहरू देशभर खटिएका छन्। नेपाल धितो पत्र बोर्ड 7 को नयाँ अध्यक्ष चयनका लागि सरकारद्वारा गठित सिफारिस समितिका संयोजक डाक्टर गुणाकर भट्टले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत रहनुभएका डाक्टर भट्टले स्वार्थको द्वन्द हुन सक्ने भन्दै समितिबाट राजीनामा दिनुभएको हो। नेपाल धितो पत्र बोर्डको अध्यक्ष पदका लागि नेपाल राष्ट्र बैङ्कका पूर्व कार्यकारी निर्देशक गोपाल भट्टले पनि आवेदन दिनुभएको छ। संयोजक डाक्टर गुणाकर भट्टका आफ्नै दाजु गोपाल भट्ट उम्मेद्वार भएपछि छनौट प्रक्रियाको निष्पक्षतामा प्रश्न उठ्न सक्ने ठानेर सिफारिस समितिबाट आफू अलग हुने निर्णय गरेको डाक्टर भट्टले जानकारी दिनुभयो। नेपाल उद्योग वाणिज्य महासंघ FNCCI ले 6 स्तम्भ 60 पहल शीर्षकको रणनीतिक आर्थिक कार्यक्रम तथा कार्ययोजना सार्वजनिक गरेको छ। महासंघको 60 औं वार्षिक साधारण सभाबाट निर्वाचित 21 औं अध्यक्ष अञ्जन श्रेष्ठले पद बहाली गरेसँगै उक्त कार्यक्रम चरणबद्ध रूपमा कार्यान्वयनमा लैजाने गरी सार्वजनिक गरिएको महासंघले जनाएको छ। महासंघले निजी क्षेत्रको दीर्घकालीन हित, लगानी मैत्री वातावरण निर्माण तथा संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर कार्यक्रम तयार गरिएको जनाएको छ। दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवा सम्बन्धी अवसरहरूलाई एकै थलोमा ल्याउने उद्देश्य सहित साउथ एसिया ट्रेड फेयर 2026 बिहिबारदेखि काठमाडौँमा शुरू भएको छ। वैशाख 28 गतेसम्म राजधानीको प्रदर्शनी मार्ग स्थित भिरकुटी मण्डप प्रदर्शनी हलमा आयोजना हुने सार्क स्तरीय अन्तर्राष्ट्रिय व्यापार मेलालाई व्यावसायिक गतिविधि पुनः चलायमान बनाउने प्रमुख अवसरको रूपमा हेरिएको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
14: नेपालले स्कल्यान्डलाई पहिलो अभ्यास खेलमा पराजित गरेको छ। माथिल्लो मुलबानी क्रिकेट मैदानमा बिहिबार सम्पन्न पहिलो अभ्यास खेलमा स्कल्यान्ड नेपालको दोस्रो जुझाइको टोलीसँग 45 रनले पराजित भएको हो। नेपाल एले दिएको 278 रनको लक्ष्य पछ्याएको स्कल्यान्ड 48.2 ओभरमा 232 रनमा समेटिएको थियो। स्कल्यान्डका लागि ओपनर फिन्ली म्याक्राउथले सर्वाधिक 52 रनको अर्धशतकीय इनिङ खेले। ज्याक जर्भिस 45, मार्क वाउट 37, ब्रन म्याकुलन 21, म्याथ्यु क्रस 22 र ओलिभर डेभिडसन 17 रनमा आउट भए। नेपाल एका लागि राशिद खानले 3 तथा सहाब आलम, युवराज खत्री र बसिर अहमदले समान 2 विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको नेपाल एले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 277 रनको प्रतिस्पर्धात्मक युगफल तयार पारेको थियो। नेपाल एका लागि देव खनालले सर्वाधिक 63 रनको अर्धशतकीय इनिङ खेले। ओपनर मयम यादव 45 रनमा आउट हुँदा अर्का ओपनर समेत रहेका कप्तान अनिल कुमार शाहले 18 रन जोडे। सन्दीप जोरा 34, पवन श्राफ 31 तथा नारायण जोशी 8 रन बनाउँदै आउट भए। दीपक डुम्रेले अभिजित 23 रन बनाए। स्कल्यान्डका लागि ब्रान्डिल करी र सफियान शरीफले समान 2 तथा ओलिभर डेभिडस, ब्रान म्याकुलन, ज्याक्स जर्सविन र मार्क आउटले समान 1 विकेट लिए। दोस्रो अभ्यास खेलमा शुक्रबार नेपाल एले अमेरिकासँग खेल्नेछ। अमेरिका र स्कल्यान्ड विश्वकप लिग 2 अन्तर्गतको त्रिकोणात्मक ओडीआई सिरिज खेल्न नेपाल आएका हुन्। राष्ट्रिय युवा संघ नेपालको आयोजनामा आगामी जेठ 1 गते पुरुष 10 किमी एनआईएफएन रन हुने भएको छ। संघको 37 औं स्थापना दिवसको उपलक्ष्यमा युवा संघले खेल आयोजना गर्न लागेको हो। दशरथ रङ्गशाला त्रिपुरेश्वरबाट शुरू हुने प्रतियोगिता 3 कुने फन्को मार्दै पुनः रङ्गशालामा पुगेर टुङ्गिनेछ। प्रतियोगितामा 500 देखि 1,000 जनाको सहभागिता रहनेछ। नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा शीर्ष 5 स्थानमा रहने खेलाडीको लागि पुरस्कारको व्यवस्था गरिएको छ।
0: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अझै। अब मौसम सम्बन्धी जानकारी। आज राति देशको हिमाली भूभागका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै देशका पहाडी भूभाग लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख सहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 25.1 डिग्री सेल्सियस, न्यूनतम 15 डिग्री सेल्सियस, वर्षा 14.4 मिलिमिटर। काठमाडौँको अधिकतम 21.5 डिग्री सेल्सियस, न्यूनतम 15.5 डिग्री सेल्सियस, वर्षा 0.8 मिलिमिटर। पोखराको अधिकतम 27.5 डिग्री सेल्सियस, न्यूनतम 15 डिग्री सेल्सियस, वर्षा 6.3 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 27.4 डिग्री सेल्सियस, न्यूनतम 16 डिग्री सेल्सियस, वर्षा 1.8 मिलिमिटर। र दिपायलको अधिकतम 27.5 डिग्री सेल्सियस, न्यूनतम 15.2 डिग्री सेल्सियस, वर्षा 3.3 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संवैधानिक परिषद बैठकद्वारा सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मा सिफारिस। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसहित 14 जना विरुद्ध 3.62 अर्ब रुपियाँभन्दा बढी बिगो माग दाबीसहित मुद्दा दायर। राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना, सत्य तथ्य समाचार सम्प्रेषण गर्नु पत्रकारको जिम्मेवारी भएको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई र इरान युद्ध अब चाँडै सकिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: सरकारले अघि बढाएका प्रशासनिक सुधार र सुशासनका कदमले जनतामा जगायो आशा।
2: 17 वटा पनि बढी भयो, अझ यो पनि घटाउनु पर्छ भन्ने लाग्छ मलाई।
3: गोरखा पत्र 126 औं वर्षमा प्रवेश। इतिहासको गौरव र वर्तमानको समीक्षा, नागरिकको हित र आवाजलाई केन्द्रमा राख्नु प्रमुख दायित्व रहेको संचार मन्त्री डाक्टर तिमिल सिन्हाको भनाई।
4: नागरिकको हितको लागि योगदान दिएको छ कि व्यक्तिगत हितको लागि योगदान दिएको छ।
3: 8 महिनामा 4 मुख्यमन्त्री फेरिएको मधेसमा फेरि सरकार बदल्ने कसरत।
1: र अन्तर्राष्ट्रिय प्रसङ्गमा चेतावनी र वार्ताको दोसाधमा इरान, ट्रम्पको भीषण बमबारीको धम्की र तेहरानको अडान।
0: कार्यक्रम सुरु गरौँ। संवैधानिक परिषदद्वारा डाक्टर मनोज शर्मा प्रधान न्यायाधीशमा सिफारिस सम्बन्धी प्रसङ्गबाट। संवैधानिक परिषदको आज बसेको बैठकले सर्वोच्च अदालतका न्यायाधीश डाक्टर मनोज शर्मालाई मुलुकको 23 औं प्रधान न्यायाधीश पदका लागि सिफारिस गरेको छ। प्रधानमन्त्रीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भर्खरै सम्पन्न बैठकले रिक्त रहेको प्रधान न्यायाधीश पदमा शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको हो। पूर्व प्रधान न्यायाधीश प्रकाश मानसिंह राउतले उमेर हदका कारण गत चैत 18 गते अवकाश पाएपछि सर्वोच्च अदालत नेतृत्वविहीन थियो। प्रस्तावित प्रधान न्यायाधीश डाक्टर शर्माको संसदीय सुनवाई समितिबाट नाम अनुमोदन भई नियुक्ति भएमा उहाँले करिब 6 वर्षको लामो कार्यकाल सम्हाल्नुहुनेछ। 2076 वैशाख 6 गते सर्वोच्चको न्यायाधीश नियुक्त हुनुभएका शर्मा 2092 असार 3 गते 65 वर्षीय उमेर हदका कारण अवकाश हुने भए पनि प्रधान न्यायाधीशका रूपमा उहाँ 2099 वैशाखसम्म पदमा बहाल रहनुहुनेछ। प्रजातन्त्रको पुनस्थापनापछि यति लामो कार्यकाल सम्हाल्ने उहाँ पहिलो प्रधान न्यायाधीश हुनुहुनेछ। 2027 असार 4 गते पर्सामा जन्मिनु भएका डाक्टर शर्माले नेपाल ल क्याम्पसबाट स्नातक र भारतको पुणे विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर गर्नुभएको छ। उहाँले श्रम कानूनमा विद्यावारिधि गर्नुभएको छ। लामो समय कानून व्यवसायमा संलग्न शर्माले यसअघि पुनरावेदन अदालत बुटवल र पाटनमा अतिरिक्त न्यायाधीशको रूपमा समेत अनुभव सँगाल्नु भएको छ। उहाँलाई संविधान र कानूनको गहिरो व्याख्याता तथा नागरिक अधिकारका पक्षधरका रूपमा चिनिन्छ। आजको बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङदम्बे, कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविधा गौतम र प्रतिनिधि सभाकी उपसभा रुबी कुमारीको उपस्थिति रहेको थियो। परिषदको सिफारिस अब संसदीय सुनवाईका लागि संसदमा पठाइनेछ। संसदीय सुनवाई समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधान न्यायाधीश नियुक्त हुने संवैधानिक प्रावधान छ। नेपाली पत्रकारिताको मियो गोर्खापत्र आजदेखि 125 पुरा गरी 126 औं वर्षमा प्रवेश गरेको छ। यो सुखद अवसरमा आयोजित विशेष समारोहमा संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले संस्थानको ऐतिहासिक गरिमाको प्रशंसा गर्दै अबको यात्रा व्यावसायिक र नागरिकमुखी हुनुपर्नेमा जोड दिनुभएको छ। प्रस्तुत छ गोर्खापत्रको यो लामो यात्रा र मन्त्री तिमल सिन्हाको सम्बोधनलाई समेटेर तयार पारिएको यो विशेष रिपोर्ट। प्रस्तुत गर्दैछन् सहकर्मी सुनिता पोखरेल।
5: विक्रम सम्बत 1958 वैशाख 24 गते नेपाली पत्रकारिताको आकाशमा एउटा नयाँ तारा झुल्किएको थियो गोर्खा पत्र। साप्ताहिकबाट सुरु भएको यो यात्रा आज 126 औं वर्षको दैलोमा आइपुग्दा यसले नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक परिवर्तनको एउटा सिङ्गो युगलाई आफ्ना पानाहरूमा सुरक्षित राखेको छ। गोर्खा पत्रको 126 औं वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा बोल्दै संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमुल सिन्हाले नेपालको भाषिक र सांस्कृतिक विविधतालाई गोर्खा पत्रले समेट्दै आएकोमा खुसी व्यक्त गर्नुभयो। मन्त्री तिमिल सिन्हाले गोर्खा पत्र अब एउटा पत्रिका मात्र नभएर देशको विविधता झल्काउने ऐना बनेको बताउनुभयो।
4: नेपाल भनेको विविधताले भरिएको एउटा समृद्ध मुलुक हो। भाषाका कारणले पनि हामी समृद्ध छौँ र ती सम्पूर्ण भाषाहरूको सम्मान हुनुपर्छ, त्यो सम्पूर्ण भाषाहरूको स्थान हुनुपर्छ र ती सम्पूर्ण भाषा आफ्नो जीवनमाथि भाषा प्रयोग गर्नुहुने व्यक्तित्वहरूले एउटा अपनत्व महसुस गर्नुपर्छ भन्ने हिसाबले सुरु भएको गोर्खा पत्रमा विभिन्न भाषा भाषीका प्रकाशनहरू यसरी बढ्दै जानु हाम्रो लागि खुसी र गर्व दुवैको विषय हो।
3: समारोहका बीच मन्त्री तिमिल सिन्हाले गोर्खा पत्रको बहुभाषिक पृष्ठ अन्तर्गत आजदेखि थपिएका सन्थाल र हायु भाषाका सामग्रीको प्रतिकृति समेत अनावरण गर्नुभयो। सूचना प्रविधिको यो द्रुत युगमा डिजिटल मिडियाको चुनौतीलाई चिर्दै गोर्खा पत्रले आफूलाई कसरी फरक र विश्वसनीय बनाउने भन्ने विषय आजको मुख्य चुनौती रहेको मन्त्रीको धारणा थियो। उहाँले समस्या मात्र औल्याएर बस्ने प्रविधिको अन्त्य गर्दै कर्मचारीहरूलाई समाधानमुखी सोच राख्न निर्देशन दिनुभयो।
4: हामी हरेक सरकारको ट्याक्सबाट तलब खाने र सरकारको अनुदानबाट चल्ने सरकार भनेको को हो? नागरिक। सरकार भनेको कुनै व्यक्ति सरकारलाई प्रतिनिधित्व गर्ने म जस्तो व्यक्ति होइन, सरकार भनेको त नागरिक हो। सो नागरिकले ट्याक्स तिरेर जो जसले चाहिँ हामी सुविधा प्राप्त गर्छौँ ती नागरिकका लागि काम गर्नु हाम्रो परम दायित्व हो। त्यो हिसाबले नागरिकको हितमा र देशको हितमा मैले चालेका हरेक कदमले कति योगदान गरिरहेको छ। यहाँ भित्र हुने हरेक कामहरूले नागरिकको हितको लागि योगदान दिएको छ कि व्यक्तिगत हितको लागि योगदान दिएको छ, सोचेर कदम चाल्नु पर्ने बिन्दुमा आइपुगेका छौँ।
3: पछिल्लो समय सरकारी संस्थानहरूको प्रभावकारितामाथि प्रश्न उठिरहेका बेला मन्त्री तिमिल सिन्हाले सरकारले त्यस्ता संस्थानहरूको हित र उन्नतिका लागि ठोस योजना बनाइरहेको आश्वासन समेत दिनुभयो। 125 वर्षको सुन्दर विगतलाई साक्षी राखेर गोर्खा पत्रले अबको डिजिटल युगमा आफ्नो साखलाई कसरी जोगाउला त्यो भने हेर्न बाँकी नै छ।
0: कुनै पनि मुलुकको समृद्धि र विकासको मेरुदण्ड भनेकै त्यस देशको चुस्त प्रशासन र सुशासन हो। दशकौंदेखि नेपाली कर्मचारी तन्त्र र सार्वजनिक सेवा प्रवाहमा देखिएका सुस्तता एवं राजनीतिक हस्तक्षेपका जालोलाई चिर्न वर्तमान सरकारले कम्मर कसेको देखिन्छ। मन्त्रालयहरूको संख्या घटाउने तयारीदेखि लिएर सेवा प्रवाहमा ल्याइएको सरलतासम्मका कदमहरूले अहिले प्रशासनविदहरूमा उत्साह थपेको छ। के साँच्चै नेपालको सार्वजनिक प्रशासन अब नयाँ युगमा प्रवेश गर्दैछ त? यसै सन्दर्भमा केन्द्रित यो विशेष रिपोर्ट प्रस्तुत गर्दैछन् सहकर्मी दिनेश लुटेल।
1: लामो समयदेखि नीतिगत र संरचनागत झन्झटमा फँसेको नेपालको प्रशासनिक संयन्त्रलाई अपरेसन नै गरेर सुधार्ने प्रयास सुरु भएको छ। सरकारले अघि बढाएका पछिल्ला सुधारात्मक कदमहरूले केवल सरकारी फाइलहरू मात्र चलमल आएका छैनन्, आम नागरिकको मनमा अब केही हुन्छ कि भन्ने आशाको सञ्चार पनि भएको छ। पूर्व मुख्य सचिव विमल कोइरालाका अनुसार सरकारका यी कदमले प्रशासन प्रतिको जनविश्वास पुनः जागृत गराउन थालेको छ। विशेष गरी सवारी चालक अनुमति पत्र, नागरिकता र राहदानी प्रत्यक्ष जनसरकारका विषयमा देखिएको सुधारले सरकारलाई नागरिक प्रति थप जवाफदेही बनाएको कोइरालाको ठम्याइ छ। संघीय सरकार अब नीति निर्माण र गुणस्तर निर्माणमा मात्र केन्द्रित हुनुपर्छ। मन्त्रालयको संख्या 22 17 झार्ने जुन तयारी छ, यो विश्वव्यापी अभ्यास र नेपालको आवश्यकता दुवै दृष्टिले स्वागत योग्य छ। संघीय संरचना छरितो भए मात्र डेलिभरी प्रभावकारी हुन्छ, पूर्व मुख्य सचिव विमल कोइरालाको भनाई। हुन पनि साना र कार्यमूलक मन्त्रालयहरू नै सुशासनका आधार हुन्। छिमेकी र विकसित मुलुकहरूको उदाहरण दिँदै लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनाली भन्नुहुन्छ कि नेपाल जस्तो देशमा मन्त्रालयको भारी बोकाउनुको साटो प्रशासनलाई सक ट्रिटमेन्ट दिएर बिउजाउनु आवश्यक थियो। प्रशासनिक विज्ञ मात्र होइन, पराष्ट्रविद जयराज आचार्य पनि सरकारको यो दृढताबाट निकै उत्साहित देखिनुहुन्छ। झन्डै 3 दशकदेखि आफूले उठाउँदै आएका एजेन्डाहरू जस्तै विद्यार्थी संगठनको खारेजी र शैक्षिक संस्थालाई राजनीति मुक्त बनाउने विषय अहिले कार्यान्वयनको दिशामा अघि बढ्दा उहाँले सरकारप्रति आभार व्यक्त गर्नुभएको छ। सुशासन कुनै एक विभाग वा निकायको सुधार मात्र होइन, यो त राज्य सञ्चालनको समग्र संस्कृति हो। राजनीतिक नियुक्तिहरूमा पारदर्शिता, कर्मचारी तन्त्रमा दण्ड र पुरस्कारको व्यवस्था र सेवा प्रवाहमा प्रविधिको प्रयोगले नै मुलुकलाई समृद्ध बनाउँछ। विज्ञहरूको यो सकारात्मक प्रतिक्रियाले सरकारलाई थप हौसला त दिएको छ नै, तर यी निर्णयहरूको पूर्ण कार्यान्वयन र निरन्तरता नै आगामी दिनको कसी हुने देखिन्छ।
0: यसै सन्दर्भमा लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीलाई हामीले केही बेर अघि सम्पर्क गरी सरकारले दशकौंदेखि थातिरहेका प्रशासनिक सुधारका विषयलाई अहिले दृढताका साथ कार्यान्वयनमा लगेको देखिन्छ, विशेष गरी मन्त्रालयहरूको संख्या घटाउने र संघीय संरचनालाई छरितो बनाउने सरकारको यो अठोटले सुशासन र मितव्ययितामा कस्तो कोसे ढुङ्गा साबित गर्ला भनेर सोधेका छौँ।
2: अडचालिस सालको प्रशासनिक उच्च स्तरीय प्रशासन सुधार आयोगदेखि लिएर सबैले 16-17 मन्त्रालयमा कायम राख्नुपर्छ भनेर सुझाव दिएकै हुन् कारणले भएन र विभिन्न कोलिसन को गभर्मेन्टले विभिन्न व्यक्तिलाई मन्त्री बनाउनको लागि मन्त्रालयलाई टुक्र्याउनै लगियो र धेरै मन्त्रालयहरू बने। त्यस कारणले गर्दाखेरि यो अहिलेको जुन अवस्थामा 17 मन्त्रालयमा झार्ने प्रयास छ त्यो सराहनीय छ। पहिलो कुरो मलाई चाहिँ के लाग्छ भने 17 मन्त्रालय पनि बढी भयो। अमेरिका जस्तो एउटा युनाइटेड स्टेट्स अफ अमेरिका जस्तो विशाल देशमा 12 मन्त्रालयले काम गरेको छ, त्यो पनि 11 थियो। त्यो पछि होमल्यान्ड सेक्युरिटी भन्ने मिनिस्ट्री चाहिँ त्यो सेप्टेम्बर 11 बम घटनापछि मात्रै भएको थियो। त्यसैले के लाग्छ भने अनि जापानमा 11 छ, त्यसैले गर्दाखेरि यो 17 पनि बढी भयो। अझ यो पनि घटाउनु पर्छ भन्ने लाग्छ मलाई। संघीय संरचनामा गइसकेपछि आधा काम घटेको छ, किनभने संघीय नीतिहरू बनाउने र संघीय पोलिसीहरू कार्यान्वयन गर्ने काम मात्रै संघीय सरकारको, अरू काम त तलको सरकारहरूले गर्छ, प्रदेश सरकार, स्थानीय सरकारले। यसो भएको हुनाले केही पनि असर पर्दैन।
1: नागरिकले प्रत्यक्ष महसुस गर्ने सेवा प्रवाहमा सरकारले निकै सरलता नीति अपनाएको देखिन्छ। प्रशासनविदको नजरमा सरकारका यी सुधारका कदमहरूले प्रशासनिक प्रति चाहिँ कतिको विश्वास गरेको र कर्मचारी तन्त्रलाई जिम्मेवार बनाउन कतिको मदत पुगेको देख्नुहुन्छ?
2: सुन्नुहोस् न, के हुन्छ भने हामी सुशासनको कुरा गर्छौँ। सुशासन भनेको सर्भिस डेलिभरीमा बिना हैरानी र बिना शास्ती जनताले सेवा पाए भने मात्रै सुशासन भन्ने हो। यसको लागि यसभन्दा पहिलेको गभर्मेन्टहरूले पनि प्रयास गरेकै हुन्, जस्तो अनलाइनमा चाहिँ नेसनल आइडी बनाउने कुराहरू अथवा अनलाइनबाट चाहिँ त्यो हाम्रो पासपोर्ट बनाउने कुराहरू, यो अहिलेको गभर्मेन्ट मात्रै होइन कि योभन्दा पहिलेको गभर्मेन्टले पनि प्रयास गरेका हुन् र अहिलेको गभर्मेन्टले पनि यसलाई सुधार गर्न प्रयास गरेको छ, जुन सराहनीय छ। के हुन्छ त भन्ने, जनताले जबसम्म सेवा पाउँदैन त्यो बेलासम्म त्यो सरकारको ले राम्रो काम गर्यो भन्ने फिल हुँदैन। पर्सेप्सन हो, जनताको पर्सेप्सन, जनताको जनधारणा राम्रो सकारात्मक भयो भने मात्रै सुशासन भएको अनुभूति हुन्छ। त्यसो भएको हुनाले अहिलेको सरकारले पनि फ्रन्ट लाइन भन्छौँ नि हामी, अग्रपङ्क्तिका कार्यहरू जहाँ सेवा प्रवाहको जनतासँग प्रत्यक्ष त सेवा प्रवाह गर्छ, यो अफिसहरूले राम्रोसँग काम गरून् अनि यसले बिना हैरानी काम गरून् भन्ने चाहिँ जुन उद्देश्यसहित काम भएको छ यो सराहनीय छ, कन्टिन्युएसन हुनुपर्छ।
1: निजामती सेवामा जुन दल निकट सङ्गठनको प्रभाव घटाउँदा सरकारले घटाउने या हटाउने नै नीति लिएको छ, यसले चाहिँ कर्मचारी तन्त्रमा कस्तो व्यावसायिक दक्षता विकास होला र यसले दीर्घकालीन रूपमा मुलुकको
2: यस विषयमा चाहिँ म राज्य व्यवस्था समितिमा दलीय सङ्गठनहरू हटाउनु पर्छ भनेर बोल्ने मान्छे मै हो। राज्य व्यवस्था समितिमा योभन्दा पहिलेको निजामती सेवाको जुन विधेयकको छलफल थियो त्यो बेलामा
1: सुधारका यी कदममा तपाईँ पूर्व प्रशासक भएको नाताले केही सुझाव दिनुहुन्छ सरकारलाई?
2: पहिलो कुरो, यो सबै सुशासनका जतिसुकै राम्रा कार्यक्रम ल्याए पनि अथवा नीतिगत रूपमा जतिसुकै सुधार गरे पनि त्यसको इम्प्लिमेन्ट गर्ने भनेको कर्मचारीतन्त्र हो, हामी त्यसलाई डेलिभरी विङ भन्छौँ अथवा राज्यको चौथो शाखा भन्छौँ, फोर्थ ब्रान्च अफ दि गभर्मेन्ट। राज्यका तिनवटा शाखा हुन्छन्, व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका। यो तिनैवटा राज्यका शाखाहरू कर्मचारी बेगर चल्दैन। त्यसो भएको हुनाले कर्मचारी तन्त्रको मनोबल उठाउनु पर्छ। कर्मचारी तन्त्रको जुन दिनसम्म मनोबल उठ्दैन त्यो कुनै पनि असल कार्यक्रमहरू कार्यान्वयन हुँदैन। यद्यपि कर्मचारी तन्त्र अहिले नागरिक मैत्री छैन, नागरिकहरूले राम्रो मान्दैन, यसलाई सुधार गर्नको लागि कर्मचारी तन्त्रलाई नै समावेश गरेर अथवा उनीहरूलाई मोटिभेट गरेर कार्यक्रम ल्याउनुपर्छ।
0: उहाँ हुनुहुन्थ्यो लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनाली, सहकर्मी दिनेश लुटेलसँग कुराकानी गर्दै। कार्यक्रममा एउटा खेलकुद सम्बन्धी प्रसङ्ग, फुटबल प्रेमीहरूको प्रतीक्षाको घडी अब धेरै टाढा छैन। सन् 2026 जुन 11 जुलाई 19 विश्वका 3 शक्तिशाली राष्ट्रहरू क्यानाडा, मेक्सिको र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा फिफा विश्वकपको 23 संस्करणको आतिथ्यता गर्दैछन्। 16 सहरका भव्य रङ्गशालाहरूमा 39 चल्ने यो प्रतियोगिता फिफा इतिहासकै सबैभन्दा ठुलो र भव्य हुने निश्चित छ। मेक्सिको सिटीको ऐतिहासिक स्टाडियो एजटेका रङ्गशालाबाट सुरु हुने यो यात्रा न्युयोर्कको मेट लाइफ स्टेडियममा पुगेर टुङ्गिनेछ, जहाँ 48 राष्ट्रका खेलाडीहरूले एउटा सुनौलो ट्रफीका लागि आफ्नो पसिना बगाउनेछन्। फिफा विश्वकप 2026 तयारी, समूह विभाजन र नयाँ स्वरूपको बारेमा तयार पारिएको यो रिपोर्ट।
3: यसपटकको समूह विभाजन निकै रोचक छ। 12 समूहमा विभाजन गरिएका 48 राष्ट्रहरूमा केही यस्ता भिडन्तहरू छन् जसले अहिले नै फुटबल प्रेमीको ढुकढुकी पढाएको छ। समूह एमा मेक्सिकोलाई दक्षिण अफ्रिका र कोरियाको चुनौती छ भने समूह बीमा क्यानाडाले स्विजरल्याण्ड र कतारको सामना गर्दैछ। आयोजक अमेरिका समूह डीमा अस्ट्रेलिया र टर्कीसँग भिड्दैछ। समूह सीमा ब्राजिल र स्कटल्याण्डको भिडन्त हुनेछ भने समूह जेमा साबिक विजेता अर्जेन्टिनालाई अस्ट्रिया र अल्जेरियाले रोक्ने प्रयास गर्नेछन्। क्रिस्टियानो रोनाल्डोको पोर्चुगल समूह केमा कोलम्बियासँग र इङ्ल्याण्ड समूह एलमा क्रोएसियासँग आम्ने सामने हुनेछन्। यसपटकको विश्वकपको फर्म्याटमा पनि ठूलो परिवर्तन गरिएको छ। पहिले जस्तो राउन्ड अफ 16 नकआउट सुरु हुने छैन। यसपटक सहभागी राष्ट्र बढेकाले पहिलो पटक राउन्ड अफ 32 रोमाञ्चक चरण थपिएको छ। जुन 11-27 समूह चरणका खेलहरू सकिए लगतै जुन 28 नकआउटको घम्साघम्सी सुरु हुनेछ। जुलाईको तातो मौसमसँगै क्वार्टर फाइनल र सेमी फाइनल खेलहरूले विश्वलाई नै फुटबलमय बनाउनेछ र अन्तत जुलाई 19 न्युयोर्कको मैदानमा नयाँ विश्व विजेताको फैसला हुनेछ। साबिक विजेता अर्जेन्टिना फेरि पनि ट्रफी चुम्न लालायित छ। तर 48 राष्ट्रको यो भिडमा बाजी कसले मार्ला त्यो भने मैदानकै प्रदर्शनले बताउनेछ।
0: कार्यक्रमको अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। विश्व राजनीतिको रङ्गमञ्चमा यति बेला फेरि एकपटक एउटा गम्भीर र निर्णायक मोड देखिएको छ। एकातिर वार्ताको टेबलमा 14 सहमतिको खाका छ भने अर्कोतिर भीषण बमबारीको चेतावनी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी नेतृत्व बीचको टकरावले यति बेला विश्वलाई नै सशंकित बनाएको छ। के इरानले वासिङटनको शर्त स्वीकार गर्ला वा

0: जय नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न एफएम स्टेशनहरूबाट समेत सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.npmा पनि सुन्न सक्नुहुन्छ। आजको प्रहरी कार्यक्रममा प्रहरी समाचारको साथमा नाटक लुटपाट प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको सुरुमा भने प्रहरी समाचार।
1: अपराध समाचार।
2: नियन्त्रित लागू औषध ट्रामाडोल 1200 ट्याब्लेट र स्पासपेन 1350 ट्याब्लेट सहित सुनसरी जिल्ला धरान उपमहानगरपालिका 5 बस्ने 35 वर्षीय हरिबहादुर विक समेत दुईजनालाई सोही ठाउँबाट वैशाख 22 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी नियन्त्रित लागू औषध ट्रामाडोल 220 ट्याब्लेट सहित तीनजनालाई काठमाडौँ महानगरपालिका 26 वैशाख 20 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा झापाका 33 वर्षीय सबिन स्नेत, मोरङका 21 वर्षीय आयुष लिम्बू र दोलखाका 18 वर्षीय किशोर रहेका छन्। यस्तै अवैध लागू औषध गाँजा 148 किलोग्राम सहित दुईजनालाई सुनसरी जिल्ला बराह क्षेत्र नगरपालिका 2 वैशाख 22 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारतीय नागरिक 21 वर्षीय मोहम्मद सदाम र 18 वर्षीय किशोर रहेका छन्। इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले चतराबाट 13 तर्फ आउँदै गरेको BR07PC4765 नम्बरको एम्बुलेन्समा सवार उनीहरूलाई उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो। यस्तै नियन्त्रित लागू औषध ट्रामाडोल 140 ट्याब्लेट, नाइटाभेट 2 ट्याब्लेट र नगद 1400 रुपैयाँ सहित काठमाडौँ किर्तिपुर नगरपालिका 10 बस्ने 29 वर्षीय योगेन्द्र महर्जन समेत दुईजनालाई सोही ठाउँबाट वैशाख 20 गते प्रहरीले पक्राउ गरेको छ। त्यसै गरी नियन्त्रित लागू औषध ट्रामाडोल 108 ट्याब्लेट र डिकोलिक 108 ट्याब्लेट सहित सुनसरी जिल्ला धरान उपमहानगरपालिका 10 बस्ने 33 वर्षीय सूरज गुरुङलाई सोही उपमहानगरपालिका 19 वैशाख 21 गते प्रहरीले पक्राउ गरेको छ। यस्तै नियन्त्रित लागू औषध ट्रामाडोल 350 ट्याब्लेट र डाइक्लोमाइन 140 ट्याब्लेट सहित तीनजनालाई उदयपुर जिल्ला चौदण्डी गढी नगरपालिका 4 वैशाख 21 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने 28 वर्षीय सुनिल राई, 32 वर्षीय विपिन सुब्बा र 32 वर्षीय सुजन श्रेष्ठ रहेका छन्। लुटपाट तथा चोरीमा संलग्न रहेको अभियोगमा दुईजनालाई वैशाख 21 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका 9 बस्ने 30 वर्षीय विकेश राजबाहक र काठमाडौँ महानगरपालिका 19 बस्ने 34 वर्षीय अरूण भुजेल रहेका छन्। काठमाडौँ महानगरपालिका 29 इन्द्रचोक स्थित एक ज्वेलरीमा हतियार देखाई लुटपाट गर्ने प्रयास गरेको घटनामा संलग्न उनीहरूलाई प्रहरीले काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले 2082 पुस 21 गते काठमाडौँ महानगरपालिका 35 मासन गल्ली स्थित होलसेल पसलमा पिस्तोल देखाई 2 तोलाको सुनको सिक्री, नगद 4 लाख रुपैयाँ, मोबाइल 2 थान लगायतका सामान समेत लुटपाट गरेको खुल्न आएको छ। प्रहरीले उनीहरूको साथबाट चाइनिज पिस्तोल 1 थान, म्यागजिन 1 थान, गोली 1 राउन्ड, नक 1 थान र घटनामा प्रयोग भएको स्कुटर समेत बरामद गरेको छ। वैदेशिक रोजगारीको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीनजनालाई काठमाडौँका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोलु दुधकुण्ड नगरपालिका 31 वर्षीय शक्ति राई, सिन्धुपाल्चोक जिल्ला 5 पोखरी गाउँपालिका 1 की 39 वर्षीय विमला दोङ र काठमाडौँ गोकर्णेश्वर नगरपालिका 5 बस्ने 31 वर्षीय रोशन तामाङ रहेका छन्। पक्राउ मध्ये शक्तिले न्युजिल्यान्ड पठाइदिन्छु भन्दै एकजना पीडितबाट 1,95,000 रुपैयाँ, विमलाले अजरबैजान पठाइदिन्छु भन्दै दुईजना पीडितहरूबाट 13,60,000 रुपैयाँ र रोशनले क्यानाडा पठाइदिन्छु भन्दै एकजना पीडितबाट 24 लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए। यसै गरी वैदेशिक रोजगारीको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 5 काठमाडौँका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बागलुङ जिल्ला काठेखोला गाउँपालिका 3 22 वर्षीय सन्दीप थापा मगर, काठमाडौँ महानगरपालिका 3 बस्ने 43 वर्षीय निरबहादुर कार्की, सर्लाही जिल्ला चक्रघट्टा गाउँपालिका 2 39 वर्षीय विजय कुमार यादव, काठमाडौँ चन्द्रगिरी नगरपालिका 5 बस्ने 37

0: सदस्य चिरञ्जीवी अधिकारी र रामेछाप जिल्ला लिखु तामा कोशी गाउँपालिका एकका 30 वर्षीय प्रवेश गुरुङ रहेका छन्। पक्राउ मध्ये सन्दीपले माल्टा पठाइदिन्छु भन्दै एकजना पीडितबाट 12 लाख रुपियाँ, निरबहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै 8 जना पीडितहरूबाट 2,25,000 रुपियाँ, विजय कुमारले कतार पठाइदिन्छु भन्दै 1 जना पीडितबाट 2,20,000 रुपियाँ, चिरञ्जीवीले क्यानाडा पठाइदिन्छु भन्दै 3 जना पीडितहरूबाट 30 लाख रुपियाँ र प्रवेशले मकाउ पठाइदिन्छु भन्दै 1 जना पीडितबाट 5,50,000 रुपियाँ लिई सम्पर्कविहीन भएका थिए। साइबर ब्युरोको नाम दुरुपयोग गरी ठगी गरेको अभियोगमा 4 जनालाई वैशाख 19 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धनकुटा जिल्ला साँगुरीगढी गाउँपालिका 3 बस्ने 30 वर्षीय दीपक लिम्बू, सुनसरी जिल्ला धरान उपमहानगरपालिका 9 बस्ने 21 वर्षीय सौरभ भुजेल, सोही उपमहानगरपालिका 13 बस्ने 28 वर्षीय सजल राई र इनरुवा नगरपालिका 6 बस्ने 24 वर्षीय सृजन थापा रहेका छन्। नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरो भोटाहिटीको नाम दुरुपयोग गरी पीडितलाई फोन सम्पर्क गरी डर त्रास तथा प्रलोभनमा पारी रकम पठाउन लगाई विद्युतीय माध्यम सम्बद्ध ठगी कार्य भएको भन्ने पीडितहरूको उजुरीका आधारमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। करिब 1 किलो 75 ग्राम तौलको गैंडाको खाक जस्तो देखिने वस्तु एक थान सहित काठमाडौँ महानगरपालिका 24 बस्ने 50 वर्षीय सञ्जय मान सिंह श्रेष्ठ समेत 3 जनालाई काठमाडौँ महानगरपालिका 1 दरबार मार्ग स्थित ओरिएन्ट क्याफेबाट वैशाख 22 गते प्रहरीले पक्राउ गरेको छ। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार, पूरा भयो।
1: तपाईँ यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा अब प्रस्तुत गर्छौ नाटक लुटपाट।

0: तिमी भाउजू झपक्कै गहना लाउनु भएको छ त।
1: अनि नानी, आफन्तीको बिहेमा जाँदा भएको गहना त लाउनै पर्यो नि। यस्तो काममा फेरि देख्ने जतिले तलदेखि माथिसम्म हेर्छन् क्या, भएको गहना त किन नलगाउनु, त्यही भएर लगाइहाले मैले त।
0: त्यो चाहिँ हो भाउजू, तर आजकल गहना पनि लाउन कहाँ पाइन्छ र? अस्ति मात्र उता मर्निङ वाकमा निस्केको मान्छेको घाँटीको सिक्री थुतेर भागेको थियो।
1: हो र,
0: अलि डर चाहिँ मान्नु पर्छ है भाउजू।
1: हेर न त्यहाँ, उसको कानमा लाउने मुन्द्रा पनि छैन, अनि अर्काले सुन लाएको देखि नसकी। त्यही त नानी, त्यस्तो नहोला, अब बिहेमा जाँदा त लाउनै पर्यो नि, इज्जतको पनि कुरा हुन्छ नि त नानी।
0: त्यो त हो भाउजू, मैले त नक्कली किनेको पनि सेतो भइसकेछ, किन्न जान पनि भ्याएको छैन, अब बुच्चै जाने त होला नि, यो एउटा सिक्री त छ।
1: त्यही भए भइगयो नि नानी, साना साना कानमा नाकमा छँदैछ, सिक्री पनि छँदैछ। गहनाको कुरामा अल्झिने होइन, बरु छिटो छिटो निस्कनु पर्यो क्या नानी, अहिले फेरि ढिला हुन्छ, सबै आइसके होला नि।
0: पक्नुहोस् है, म निस्किहालेँ।

0: साह्रै रमाइलो भयो नि है नानी।
1: हो नि भाउजू,
0: यस्तो महँगीमा पनि गहना त बेसरी जोडेका रहेछन् नानी त्यहाँ त।
1: एकपल्ट हुने बिहे हो, त्यसमा पनि अस्ट्रेलिया बस्नेले त्यतिको गहना त जोड्न परिगयो नि।
0: त्यो त परिगो, रमाइलो गर्दा गर्दै दिन गएको पनि पत्तै नहुने रहेछ नानी, राति पो भएछ त।
1: हो त भाउजू, होइन यो पोलको बत्ती पनि के भएछ, लाइन गएको जस्तो त लाग्दैन, पुरै अँध्यारो पो छ त।
0: खै मोबाइल बाल्नुहोस् त नानी, त्यहाँ त खाल्डा खुल्डी पनि छ कि क्या हो, लडिएला है फेरि।
1: त्यही त भाउजू, यसै पनि साडी लगाएर हिँड्नै गाह्रो भइरहेको बेला मोटरसाइकलले बाटो अलि उज्यालो भयो।
2: एक शब्द बोल्ने नै, एक शब्द बोल्ने होइन।
1: होइन को तिमीहरू?
2: बोल्ने होइन है, बोल्ने होइन, खुरुक्क सबै गरगना दिने, होइन भने यो चक्कुले भेट्छस्। ए केटा, सबै गरगना निकाल्दै यिनीहरूको।
3: भागौ भागौ भागौ, ए बस बाइकमा।
4: गुवार गुवार लौन, हामीलाई लुट्यो गुवार।
3: के भयो, कल्ले लुट्यो के भने?
4: हाम्रो गरगहना सबै लुटेर दुईजना केटाहरू बाइकमा भागिसके।
2: ए कसैले प्रहरीलाई खबर गराउन, प्रहरीलाई।
1: त्यसपछि केही बेरमा हजुरहरू पनि आउनुभयो, तर त्यो लुटेराहरू सबै भागिसकेका थिए।
5: त्यही त, अनि गरगहना र पैसा लगभग के कति थियो होला बहिनी?
0: 3.5 तोला जति सुनका गहना थिए, पैसा त त्यति धेरै होइन, 2-3 हजार मात्रै थियो सर।
1: मेरो 0.5 तोलाको सिक्री पनि हो सर।
5: ल ठिक छ, हाम्रो टिमले घटनास्थल वरपरको सिसिटिभी फुटेज संकलन गरेर हेर्दैछौ, केही पत्ता लाग्ने बित्तिकै खबर गरौँला। अहिलेलाई सबै खुलाएर एउटा निवेदन चाहिँ लेखेर जानुहोस् है।
0: हुन्छ सर। त्यसरी अर्काको सम्पत्ति लुटेर खान पल्केका लुटेराहरूलाई जसरी पनि पक्राउ गर्नु होला है सर।

0: नमस्कार सर।
1: नमस्कार, ए तपाईँहरू आउनुभयो?
0: हजुर सर, हामीलाई फोन गर्नु भएको थियो सर यहीँबाट।
1: ए हामीले बिल बिनाको गहना किनबेच भइरहेको भन्ने सूचनाको आधारमा दुईजना व्यक्तिहरूलाई पक्राउ गरेका छौँ। शनाखतको लागि तपाईँहरूलाई यहाँ बोलाएका हौँ। ए हलदार साहब, बरामद भएको गरगहना यहाँ देखाउनुहोस् त।
0: लौ, यही त हो नि सर मेरो गहना।
2: यो सिक्री पनि मेरै हो सर।
0: हामीले बिल समेत बोकेर ल्याएका छौँ सर, हेर्नुहोस् त यी हाम्रो बिल।
2: अब हाम्रो गहना लैजान मिल्छ सर?
1: यिनीहरूबाट हामीले थप अरू गरगहना समेत बरामद गरेको हुँदा हाम्रो अनुसन्धान पछि फिर्ता पाउनुहुन्छ है। हलदार साहब, ती दुईजनालाई बाहिर ल्याउनुहोस् त।
0: लौ, यो त पारी गाउँको सुरेश होइन र नरबहादुरको छोरो।
1: ए भनेपछि यिनीहरूलाई चिन्नुहुन्छ तपाईँहरूले?
2: अरूलाई त चिनेनौ सर, तर यसलाई चाहिँ चिन्यौ होइन? के गरे बाबु तैले यो?
3: सरी आन्टी, मलाई माफ गरिदिनुहोस्। तपाईँहरूले बिहान गहना लाएर बिहेमा गएको देखेर मेरा साथीहरूले लुट्ने प्लान बनाएका रहेछन्। पैसाको लोभमा पर्दा उनीहरूसँगै म पनि फर्से। मलाई माफ गरिदिनुहोस् आन्टी, मलाई माफ गरिदिनुहोस्।
0: ए कुरा यस्तो पो हो, पैसा कमाउन त मेहनत पो गर्नुपर्छ त। अर्काको सम्पत्ति लुटेर धनी बन्न खोज्ने, त्यो पनि आफ्नै मान्छे भएर? भर होला भन्दा डर, कस्तो जमाना आयो। यिनीहरूलाई त हदैसम्मको कारवाही गर्नु होला है सर।
1: यिनीहरूलाई त कारवाही हुन्छ नै, तर यस्तो कुरामा तपाईँहरू आफै पनि सचेत हुनुपर्छ है। त्यसरी बहुमूल्य गहना लाएर वा पैसा बोकेर नहिँड्नु होला। हिँड्नै परे पनि सुरक्षित तरिकाले समयमै हिँड्ने तथा एक्लै नहिँड्ने गर्दा पनि यस्ता लुटेराहरूबाट जोगिन सकिन्छ। अबका दिनमा भने सचेत हुनु होला है।
0: हस् सर, सधैँ हिँडिरहेकै बाटो हो भनेर यस्तो होला भन्ने त सोचेकै थिएनौ नि सर। अब भने हाम्रो आँखा खुल्यो सर।
1: तपाईँ तिन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो नाटक लुटपाट। यस नाटकका लेखक दीपकराज विश्वकर्मा, नाटकमा भाग लिने कलाकारहरू रिता तिमल सिन्हा, बिमला राई र दीपकराज विश्वकर्मा।
4: ओइ मिलन, छिटो हिट, कस्तो डर लाग्ने गरी बिजुली चम्केको। यस्तो बेला त जति सक्दो सुरक्षित स्थानमा बस्नुपर्छ।
5: कस्तो डर पोक रहेछ भने, के साह्रो डराएको हो त?
4: यस्तो डर लाग्दो मौसम भएको छ, डराउनु परेन भने?
5: कति दौडेको भने पख न, यो बिजुली चम्केको बेलामा एउटा सेल्फी खिचौ न भने दामी फोटो आउँछ कि। यता हेर्दा यता हेर्दा,
4: अरे हेर्न यसको बुद्धि। आकाश गड्याङ गुडिङ गरेको बेला बिजुली चम्किँदा र चट्याङ पर्न लाग्दा खुला ठाउँमा बस्नु हुँदैन भन्छन्, त भने सेल्फी खिच्ने कुरा गर्दैछस्?
5: केही हुन्न के, केही हुन्न।
4: यस्तो कुरामा खेलाची नगर है, सानो हेलचेक राईले ठुलो जोखिममा पर्न सकिन्छ।
5: ल तँलाई थाहा रहेछ त नि, अनि यस्तो बेलामा अरू चाहिँ के गर्नुहुन्न सबै भन्न त।
4: ल सुन, आकाशमा गड्याङ गुडुङ आवाज आउने बित्तिकै घरभित्र छिर्नुपर्छ। घरभित्र पनि सुरक्षित स्थानमा बस्नुपर्छ। झ्याल र भित्ताको नजिक नबस्ने, विद्युतीय उपकरणहरू र तार जडित फोन नचलाउने, अनि धाराका पानीमा करेन्ट आउन सक्ने भएकाले पानी छुने चलाउने गर्नु हुँदैन, बुझिस्?
5: यी त भए घरभित्र हुँदा अपनाउने सावधानी, अनि घर बाहिर भए चाहिँ के गर्ने त्यो पनि भन्न त।
4: यस्तो बेला घर बाहिर भए ठुला रुखको ओत नलाग्ने, चिसो ठाउँमा नबस्ने, बिजुलीको खम्बाको नजिक बस्दै नबस्ने, पौडी खेल्न र नुहाउनु त झन् हुँदै हुँदैन, अनि गाडीमा भए सिसा लगाएर भित्रै बस्नुपर्छ।
5: ल आज धेरै कुरा जान्ने मौका पाइयो, तँलाई धेरै धेरै धन्यवाद है।
4: यी सावधानी अपनायो भने धेरै हदसम्म बच्न सकिन्छ भने चट्याङका कारण हुने मानवीय क्षति पनि कम हुन्छ। अब बुझिस कुरा?
5: बुझे बुझे।
6: हवस् त, यिनै सामग्रीसँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिहरनाथ योगी, प्राविधिक मित्र सुलोचना भद्राचार्य, सहकर्मी दीपकराज विश्वकर्मा र म अम्बिका केसी पनि बिदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्त भित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
8: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउ र नचढाउ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
9: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
10: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
11: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
10: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *1415 हेस डायल गर्नुहोस्।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
2: Welcome back. Now the remaining news. Bagmati Province Chief Minister Indra Bahadur Baniya said the provincial government is committed to promoting mother tongues, mother language education and their wide use, marking Language Day observed on Nepali month of Baisakh 24 under the Province Government Official Languages Act 2080 Bikram Sambat. He stressed the shared responsibility to preserve and develop all languages. The act recognizes Tamang and Nepal Bhasa as official languages of Bagmati Province, where a public holiday was declared to mark the occasion. You're listening to Radio Nepal's 8 p.m. English News Bulletin. Now on to some international news update. The World Health Organization, WHO, has confirmed 5 hantavirus cases from a cruise ship. The BBC cited WHO Chief Tedros Ghebreyesus as saying 5 of these are confirmed cases, while the other 3 are suspected. He said more may follow due to the virus 6-week incubation period. Director General of the WHO, Ghebreyesus, said 8 cases have been reported so far, including 3 deaths. 3 people have died either on board or after traveling on the MV Honduras, which set sail from Argentina a month ago. The ship is currently on its way to the Canary Islands, where it's expected to dock at the weekend. Contact tracing is underway in several countries for passengers who left the ship before the outbreak was detected, including the UK, Switzerland, and the Netherlands. US President Donald Trump has said the ongoing conflict involving Iran could be over quickly, adding that most people understand his objective of ending Tehran's nuclear ambitions. According to the BBC, Trump's remarks come after Iran stated that a US proposal to end the war is still under consideration. US media outlet Axios reported that the White House is close to a 14-point memorandum of understanding with Iran, which could serve as a framework for further nuclear negotiations. However, the proposal has not been officially confirmed by either side. Now, the general weather forecast for the country tonight. The Meteorological Forecasting Division has forecast the weather to be generally cloudy in the Himalayan regions of the country, including the Himalayan and hilly regions of the Gandaki and Karnali provinces, while partly cloudy in the remaining regions. There is also a possibility of light to moderate rain and snowfall, with thunder and lightning at a few places in the Himalayan region of the country, at one or two places in the hilly regions of the country, as well as in the Tarai regions of Koshi, Bagmati, Lumbini, and in Sudarshan provinces. With this, we have almost come to the end of this news bulletin, but before wrapping it up, let's have a reminder of the headlines once more. Constitutional Council meeting recommends Dr. Manoj Kumar Sharma as Chief Justice of the Supreme Court. Anti-graft body CIAA files corruption case against 14, including former Finance Minister Gyanendra Bahadur Karki, over Pokhara Regional International Airport project, seeks 3.62 billion rupees as recovery amount. National Journalism Day marked by organizing various programs. President Ramchandra Porwal says it is the responsibility of journalists to disseminate truthful and factual news. And 5 hantavirus cases confirmed from cruise ship, as WHO says, risk to public is low. Well, that's the end of the news bulletin from Radio Nepal for this hour. Please also visit our website www.radionepalonline.com for more news and online programs. Our next news in English is at 8 a.m. tomorrow. Stay tuned and have a good night.
3: होइने के पोको पारा त्यस्तो सुन भेट्यौ कि क्या
4: हो सुनै हो हेर त
3: ए माटो परेछ त
4: ल यही माटोमा राम्रो फलाएर बेचेर घाँटीमा कानमा लाउने सुन किन्न पाएपछि भएन त यो सुन
3: बाठी पो रहेछ त अनि यो माटो चाहिँ किन पोको पारे नि
4: माटोलाई सुधार गर्नु परेन माटोमा के तत्त्वको कमी छ जान्न जचाउन जान्ला
3: ए अनि यो माटो जचाउन चाहिँ कहाँ जाने नि
4: पालिकाको कृषि शाखा वा प्रदेशको माटो परीक्षण प्रयोगशाला त हो नि तर आफ्नो ठाउँमा भएको माटोको अवस्था इन्टरनेट सुविधा भएको मोबाइल वा कम्प्युटरमा डिजिटल सोइल म्याप हेरेर पनि थाहा पाउन सकिन्छ
5: हो इन्टरनेट भएको ठाउँमा soil.narc.gov.np लग इन गरेर कम्प्युटर वा मोबाइलबाट आफ्नो ठाउँको माटोको अवस्थाको बारेमा जानकारी लिऊ र माटोको गुणस्तर बढाऊ।
6: नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरियर भवन।
7: हेलो,
8: के गर्दैछौ?
7: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
8: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
7: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
8: अब रात तपाईँको
1: नेपाल टेलिकम राष्ट्रको संचार।
0: समृद्ध राष्ट्र, विभेद रहित समाज, समान पहुँच र अधिकारका लागि रेडियो कार्यक्रम समानता।
9: नमस्कार, सामाजिक न्याय, परिवर्तन र जातीय विभेद विरुद्धको एउटा सशक्त आवाज रेडियो कार्यक्रम समानताको यो अर्को श्रृङ्खलामा हार्दिक स्वागत अभिवादन छ। म भीम घिमिरे
0: अनि म मनुका कुँवर।
9: यो कार्यक्रम हरेक बिहिबार बेलुका 8 बजेको अङ्ग्रेजी समाचार पछि रेडियो नेपालको FM ब्यान्ड 98, 100 र 103 MHz र मिडियम वेबका फ्रिक्वेन्सीका साथै अनलाइन मार्फत www.onlineradionepal.gov.np लगन गरेर प्रत्यक्ष रूपमा वा आफूलाई अनुकूल भएको जुन सुकै समयमा पनि सुन्न सक्नुहुनेछ।
0: हाम्रो देशमा विद्यमान जातमा आधारित सामाजिक विभेदले समाजमा वैमनस्यता सिर्जना गरिरहेको छ। मानव सभ्यता ज्ञान विज्ञानको शिखरमा पुगेको आजको यस युगमा पनि जन्मलाई आधार बनाएर मान्छे बीचमा छुवाछुत गर्नु सामाजिक रूपमा निन्दनीय र कानुनी रूपमा दण्डनीय अपराध हो। त्यसैले प्रगतिशील सोचको विकास गरी अघि बढ्न हरेक व्यक्तिले छुवाछुतका विरुद्धमा अभियान चलाउन जरुरी छ भन्दै आजको यस श्रृङ्खलामा समाचारमूलक सामग्रीका साथै मधेसी दलितहरूको अवस्था र समावेशी प्रतिनिधित्वको सवालमा केन्द्रित रहेर चमार कल्याण समाजका राष्ट्रिय अध्यक्ष एवं अधिकार कर्मी दिनेश चमारसँग गरिएको कुराकानी सहित उपस्थित भएका छौँ। कार्यक्रम सुनि साथ
9: कार्यक्रमको सुरुवात गरौं समाचारमूलक सामग्रीबाट।
0: नेपाली काङ्ग्रेसका पूर्व सह महामन्त्री जीवन परियारले विक्रम सम्बत 2046 साल यता दलित समुदायमाथि भएका सबै हिंसा र विभेदका घटनाको छानबिन गर्न एक उच्च स्तरीय न्यायिक आयोग गठनको माग गर्नु भएको छ। सिन्धुलीको खुरकोटमा प्रहरी हिरासत भित्रै श्रीकृष्ण विकको शंकास्पद मृत्यु भएको घटनालाई लिएर नेता परियारले यस्तो माग राख्नु भएको हो। उहाँले हिरासत भित्रै भएको मृत्युमा प्रहरी नै शंकाको घेरामा रहेको भन्दै सामान्य छानबिनले दोषीलाई कारवाही गर्न नसक्ने जिकिर गर्नु भएको छ। राज्यले सम्पत्ति छानबिनका लागि आयोग गठन गरे जस्तै प्रजातन्त्र पुनर्स्थापना यता दलितमाथि भएका सयौं अत्याचार, हत्या र हिंसाका घटनाको सत्य तथ्य पत्ता लगाउन शक्तिशाली न्यायिक आयोग आवश्यक रहेको परियारले माग गर्नु भएको छ। संविधान र कानूनमा छुवाछुतलाई अपराध मानिए पनि व्यवहारमा दलितहरूले अझै न्याय पाउन सकेका छैनन्। राज्यको सुरक्षा घेराभित्रै नागरिकको ज्यान असुरक्षित हुनु लोकतन्त्रकै उपहास भएको उहाँको तर्क छ। हिरासतमा भएको मृत्यु र माइती घरमा जारी दीपा नेपालीको आन्दोलनले राज्यको समावेशी चरित्रमाथि गम्भीर प्रश्न उठाइरहेको छ उहाँले भन्नुभयो। त्यसै गरी चमार कल्याण समाजले मधेसी दलित समुदायका लागि अलग्गै 6.7% आरक्षणको व्यवस्था गर्न माग गरेको छ। गत सोमबार राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाश चन्द्र परियारलाई भेट्दै समाजका अध्यक्ष दिनेश चमार सहितको टोलीले यस्तो माग राखेको हो। उनीहरूले संवैधानिक निकाय, राजदूत नियुक्ति तथा राज्यका सबै संरचनामा दलित भित्रका पनि महादलित समुदायको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताएका छन्। समाजले जारी गरेको धारणा अनुसार
10: कडा शासनदेखि सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा पनि चमार, मुसहर र डोम समुदाय राज्य सत्ता तथा नीति निर्माण तहबाट निरन्तर वञ्चित रहँदै आएको उल्लेख गरिएको छ, जसलाई संरचनागत विभेदको निरन्तरता भनिएको छ। हालको संसद र सरकारमा मधेसी दलित समुदायको उपस्थिति नदेखिएको भन्दै व्यापक आलोचना भइरहेको पनि समाजले जनाएको छ। यसै सन्दर्भमा राज्यका महत्वपूर्ण निकायहरूमा मधेसी दलित, विशेष गरी चमार, मुसहर र डोम समुदायको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न उनीहरूले माग गरेका छन्।
11: समुन्नत समाजको परिकल्पना, छुवाछुत विहीन समाजको चाहना, सामाजिक सद्भाव र एकताको भावना अभिवृद्धि गर्न कार्यक्रम समानता।
9: समाचार पछि अब पालो भएको छ आजको विशेष कुराकानीको।
10: आजको कुराकानी तराई मधेसी दलितहरूको सामाजिक न्याय र समावेशी प्रतिनिधित्वमा केन्द्रित रहेर चमार कल्याण समाजका राष्ट्रिय अध्यक्ष एवं अधिकार कर्मी दिनेश चमारसँग राज्यको मूल प्रवाहमा उनीहरूको पहुँचका विषयमा केन्द्रित छ। अब सुनौ उहाँसँग गरिएको कुराकानी।
9: दिनेशजी, यहाँलाई कार्यक्रम समानतामा हार्दिक स्वागत छ।
12: धन्यवाद।
9: यहाँ एउटा युवा हुनुहुन्छ, युवाको आँखाले हेर्दा नेपालमा दलितहरूले कस्ता समस्या भोग्नु परेको छ र ती समस्याहरू के के हुन्?
12: नेपालमा समग्र रूपमा दलित समुदायहरूले, युवाहरूको मात्र नै, सारा दलित समुदायहरूले जुन एउटा भोग्नु नपर्ने पीडा त्योभन्दा बेसी भोगिरहेको स्थिति मैले देखेको छु। त्यो भनेको तपाईँको नेपालको संविधानले उल्लेख धेरै कुराहरू गरेको छ तर त्यो कार्यान्वयन छैन। त्यसभित्र पनि अहिले रोजगारीको समस्या हेर्नुहोस्, रोजगारीमा जाँदाखेरि सरकारी निकायमा पनि कतिपय दलित युवाहरू काम गर्नुहुन्छ, दाजुभाइ काम गर्नुहुन्छ, उहाँभन्दा माथिल्लो तहको चाहिँ कर्मचारीहरू डिस्क्रिमिनेसन गरेको सरकारी तह तबकाबाट। यो अत्यन्त नाजुक स्थिति हो जो कि राज्यले बेसिक रूपमा दिनुपर्ने तपाईँको घाँस, बाँस, कपास, रोजगारी यिनीहरू नै हो नि त, तर यो अहिले नेपालको हकमा चाहिँ छैन। हजुर,
9: भन्नाले जातीय विभेद चाहिँ कुन खालको छ?
12: यो जातीय विभेद कुन खालको भनौँ कि धेरै खालको छ। अहिलेको युगमा मान्छेलाई पानी हुन्छ नि, दुश्मनलाई पानी दिनुपर्छ, अहिले पानी पनि दिनलाई चाहिँ हामीलाई इन्कार गर्छ। यो भन्दा विभेद के चाहियो हजुर? बाटो हिँड्दाखेरि हामीले चाहिँ कुटाई खानुपर्छ कि, नयाँ जुत्ता लगाउँदै चप्पल लगाउँदै हामीले कुटाई खानुपर्छ, यो भन्दा विभेद के हो? यो भनेको मेरो नामको पछाडि थर छ के, चमार, मुछर, डोम, कामी, दमाई, सार्की, बादी छ, त्यस कारणले हो के, म त्यो बुझ्छु। यो जात जुन छ नि आफूले बनाउने, म उच्च जाति, तिमी निच जाति, तिमी फलना जाति, ढेकना जाति, जात प्रथाको कारणले गर्दा यति धेरै विभेद भएको है।
9: यो जात प्रथा छ भन्नुभयो, तर नेपालको संविधानमा धारा 24 र 40 गरेर दुईटा दलित सम्बन्धी हक राखेको छ, यसको कार्यान्वयनको अवस्था कस्तो पाउनु भएको छ र यहाँको गाउँठाउँमा यो कसरी कार्यान्वयन भएको छ? फेरि स्थानीय तह भनेको एउटा स्थानीय सरकार पनि हो, यसले यो कार्यान्वयन गर्न कतिको पहल गरेको पाउनुहुन्छ, के लाग्छ यहाँलाई?
12: नेपालमा संविधान बनायो तर यो कार्यान्वयन भनेको होला, केही हदसम्म चाहिँ कारण त भएको छ, तर जुन ठाउँमा हुनुपर्ने हो, जसको लागि हुनुपर्ने हो, त्यो भएको छैन। खास गरी तपाईँ ग्रामीण लेभलमा हेर्नुहोस्, बाबा साहबले एउटा कुरा भन्नु चाहिँ यहाँ थपिदिन्छु, म चाहिँ एउटा संविधान लेखेको छु तर यो संविधानमा चाहिँ चलाउने मान्छे यदि सही परेन त्यो संविधानको काम छैन, च्यातेर फालिदिए हुन्छ भन्नुभयो के बाबा भीमराव अम्बेडकरले के। सेम हाम्रो नेपालको संविधान पनि राम्रो, म सुरुमै भने के राम्रो छ, तर त्यो संविधानमा लेखिएको कुरामा जुन कार्यान्वयन गर्ने ठाउँमा हाम्रो दलित समुदायको मान्छेहरू नपुगेको कारणले गर्दा हाल जुन प्रतिनिधित्व छ, जुन स्थानीय जनप्रतिनिधिको व्यवहार छ, सबैभन्दा घटिया र घृणित छ म भन्छु। किनभने यो घृणित कुन मामिलामा भयो भने, अस्ति तपाईँको सिराहामा चाहिँ दीपक डोमलाई मायाको नाममा चाहिँ उसले 4 फिट 5 फिट चाहिँ उसलाई घर पनि उजारेर फाल्यो, जातकै कारणले गर्दा हो त्यो। त्यसपछि 5 फिट खनेर त्यसलाई शुद्धिकरण गरेर त्यसपछि महायज्ञ गर्ने, यो स्थानीय जनप्रतिनिधि तपाईँको स्थानीय मेयरले गर्यो। यो यति मात्र होइन के, सिराहाको अर्को मेयरले के गरेछ, उग्रनारायण यादव, उहाँहरूले के गर्नुभयो भने तपाईँको भोजको नाममा के चमारलाई, मुसालाई, डोमलाई, होइन तपाईँको अलग, त्यो यो त स्थानीय जनप्रतिनिधिको काम हो र, राज्यको काम हो र, स्थानीय सरकार भनेको यो सिंहदरबार काठमाडौँ होइन के, त्यो त सिंहदरबार काठमाडौँलाई त गाउँ गयो नि त, गाउँ भएको पछि त उसले त व्यवहार राम्रो गर्नु पर्यो कि परेन, त्यो त विभेद गरेको होइन, त्यो संविधानको कार्यान्वयन भयो त। त्यस कारणले यति दुखी हामी छौँ नि, म यति बुझ्छु कि जबदेखि हामीले बचपन थियो, म आफू पनि दुःख भोगेको मान्छे के, म 10 कक्षा पढ्दाखेरि मलाई चाहिँ त 10 कक्षा किन पढिस भने, किन पास भइस भनेर मलाई कुटपिट गर्ने। त्यस कारणले चाहिँ यो हामी जन्मजात जुन भोग्दै आएका रहन्छौँ त्यो सँगसँगै चाहिँ अहिलेको अवस्थामा स्थानीय सरकारलाई हामी मजबुत बनाउन भनिरहेछ, सरकारले पनि भनिरहेको छ, तर स्थानीय सरकारका जो नेतृत्वकर्ताहरू छन् उनीहरूले चमार, मुसा, डोमलाई, खास गरी नेपालभरिको दलित समुदायलाई चाहिँ उनीहरूले हेर्नै चाहेको छैन, म त्यति बुझिरहेको छु कि विभेद गरेको। अहिलेको भर्खर चुनाव है नि त, यसमा एउटा मधेसी दलित हेर्नु, पपुलेसन तपाईँको 6.7% छ, उनीहरूको सबभन्दा बेसी भोट त तपाईँको मधेसबाट ल्याएको छ नि, एउटा पनि पार्लियामेन्ट हाउसमा हेर्नु भा छैन एउटा पनि। त्यो के हो त, निर्वाचन आयोगको दोषी होइन? निर्वाचन आयोगको विरुद्धमा हामीले मुद्दा पनि दायर गरे, सबैको सरकारको विरुद्धमा दायर गरे किन? हाम्रो अधिकार हाम्रो समावेशी भएन। संविधान जुन छ जबसम्म चाहिँ हाम्रो त्यहाँ चाहिँ पहुँच हुँदैन तबसम्म चाहिँ यो संविधान कुनै काम लायक छैन र हामी उत्पीडित समुदायको लागि झनै काम लायक छैन।
13: अब यहाँले भने जस्तै प्रतिनिधित्वको सवाल उठाउनु भयो, वास्तवमा प्रतिनिधित्वले मात्रै जातीय विभेदको अन्त्य गर्छ कि सामाजिक परिवर्तन पनि आवश्यक छ, सामाजिक संस्कारलाई चाहिँ परिवर्तन गर्न अन्य समुदायले पनि त्यतिकै लाग्नुपर्छ, यहाँलाई के लाग्छ?
12: एक्ज्याक्टली यो भनेको एउटा प्रतिनिधित्व, सबभन्दा पहिला म भन्छु कि जबसम्म प्रतिनिधित्व हुँदैन तबसम्म समाज पनि परिवर्तन हुँदैन। म तपाईँलाई उदाहरण दिन्छु, हाम्रो डाक्टर रामजी राम भाइहरू हाम्रो समुदायका केही वकिल दाजुभाइहरू हुनुहुन्छ, अस्ति भर्खर एउटा चाहिँ पूजा राम बहिनी चाहिँ वकिल भयो, अर्को तपाईँको स्मृति हरिजन दलित हाम्रो चमार समुदायबाटै भयो, एउटा दिनेश डोम समुदायबाट, डाक्टर दिलीप मुसहर समुदायबाट हुनुभयो कि, उहाँहरू भइरहँदाखेरि त्यो मुसहर समुदाय त्यो डोम समुदायको ती चमार समुदायको जो युवाहरू छन् भर्खर अहिले आइरहेका, ए हामीले पढेपछि त एउटा डक्टर पनि हुँदो रहेछ है, वकिल हुँदो रहेछ, त्यो एउटा तपाईँको स्वस्फूर्त रूपमा उनीहरूभित्र जाँगर आउँदो रहेछ कि। आज प्रतिनिधि सभामा कुनै एउटा मधेसी दलित भइदिएको भए, कुनै रियली जो चाहिँ भुइँ मान्छे एउटा डोम समुदायको पनि भइदिएको भए राजनीतिज्ञलाई पढ्नु पर्यो, पढ्नको लागि त उनीहरू त कमसेकम त स्कुल त जान्थ्यो नि, विभेद त हुन्थ्यो नि। आज रुबी ठाकुर उपसभामुख भएको छ, ती नाई समाज आज कति खुसी छ, उसले सिधै भनेछ दहेज प्रथा अन्त्य गर्नुपर्छ भनेछ। त्यो प्रतिनिधित्व आज रुबी ठाकुरलाई प्रतिनिधि सभाको उपसभामुख भएकै कारणले गर्दा उसको समाज हुन्छ, र उसको समाज मात्रै होइन सामाजिक भनौँ त्योसँग धेरै कुरा गाउँ जोडिएको छ, गैर दलितहरू जोडिएको छ, अरू जोडिएको छ, सबैले अहिले हेर्ने नजरिया फरक भइसक्यो नजरिया। त्यस कारणले चाहिँ आज डोम समुदायबाट कोही प्रतिनिधिसभा भइदिएको भए अथवा मुसारबाट भइदिएको भए आज कुन समाज परिवर्तन हुँदैन थियो? एकजनाको कारणले गर्दा आज सीतावादी एउटा बहिनी छ, नेपालको इतिहास पहिलोचोटि चाहिँ सीता एउटा वादी समुदायबाट भएको छ, तर आज वादी समुदाय जुन छ नि कति खुसी होला, हामी पनि खुसी छौँ, यो मेरो कम्युनिटी हो भनेर हामी धेरैभन्दा धेरै खुसी छौँ कि, हामी पनि सपोर्ट गरिरहेको छौँ, सबै सारा दलित समुदाय खुसी हुनुपर्छ कि सर। त्यस कारणले प्रतिनिधित्व भनेको सबभन्दा राजनीतिक जुन छ त्यही नै मेन जोड हो कि, र बाँकी सामाजिक नेतृत्व आफै परिवर्तन हुँदै जान्छ।
13: भन्नाले प्रतिनिधित्वको पनि त्यतिकै महत्व छ, र जुन हामी समाजमा छौँ समाजका अन्य समुदायहरूले पनि दलितलाई गर्ने व्यवहार छ त्यो व्यवहार पनि परिवर्तन गर्नुपर्छ भन्ने यहाँको भनायो
12: हजुर।
13: तर यहाँहरूले दलितको कुरा गरिरहँदाखेरि मधेसी दलितलाई पनि अलग्गै हुनुपर्छ भन्नुको पछाडिको कारण चाहिँ के हो?
12: एक्ज्याक्टली यसपालि मात्रै होइन सधैँभरि नेपालमा दलित आन्दोलन संयुक्त भयो, नेपालको संविधान जब त्यतिखेर 2072 हुनेवाला थियो त्योभन्दा पहिला नेपालमा यही संयुक्त राजनीति दलित सङ्घर्ष समितिले आन्दोलन गर्यो, त्यसको नेतृत्वमा म पनि थिएँ। मेरो एउटा उद्देश्य के थियो कि जसरी हामी सारा देशभरिको दलित समुदायहरू मिलेर आन्दोलन गर्छौँ, चाहे त्यो पहाडको भयो भने तराईले पनि बोल्नुपर्छ, हिमालको भने पहाडले पनि बोल्नुपर्छ।
10: राज्यका हरेक तहमा डोम मुसहर र चमार जस्ता महादलित समुदायको अर्थपूर्ण प्रतिनिधित्व र उनीहरूको अधिकार सुनिश्चित नभएसम्म सामाजिक न्यायको नारा अधुरी रहने देखिन्छ। यिनै सन्दर्भ र विचार राख्नु भएकोमा दिनेश चमारजीलाई धन्यवाद।
13: कार्यक्रमको आजको श्रृङ्खला यति नै, अर्को हप्ता नयाँ विषय र सामग्रीका साथ हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादक टिम सहित हामीलाई पनि अर्को हप्तासम्मका लागि बिदा दिनुहोस्। हवस् त, नमस्कार।
14: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक, वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपीटीभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
15: श्रोताबृन्द नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछ। श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 विज्ञान तथा प्रविधि विषयको एकाइ 2 जीवहरूको वर्गीकरण अन्तर्गत वनस्पति जगतको वर्गीकरणमा ट्राकियोफाइटा अन्तर्गत एन्जियोस्पर्मका सम्बन्धमा विज्ञान शिक्षक र विद्यार्थीबीच गरिएको संवाद प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिपोर्ट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
16: मिथिलेश, मिथिलेश, के गर्दैछौ?
17: हजुर डोलमा।
16: के गरिरहेका छौ? आज हामी गीता मिसको घर जाने भनेको होइन?
17: हो, एकैछिन पर्ख है, म आइहाल्छु।
16: ल ल, छिटो आऊ।
17: ल ल, जाऊ।
16: आज हामी मिसलाई भेटेर मिससँग हाम्रो परियोजना कार्यबारे छलफल गरेर भोलि राम्रो प्रस्तुति गर्नुपर्छ है।
17: त्यसैले त मैले कापी, पेन्सिल, कलम सबै लिएर आएको छु नि।
16: मैले त चार्ट पेपर पनि ल्याएकी छु। मिससँग आइडिया लिएर चार्ट पेपर पनि तयार गर्नुपर्छ है।
17: मिस नमस्कार।
18: नमस्कार
17: मिस, आज हामी हजुरकै घरमा हजुरलाई भेट्न आएको नि।
18: आज बिदाको दिनमा तपाईँहरूलाई मेरो घरमा देख्न पाउँदा धेरै खुसी लाग्यो।
16: हामी त बिदाको दिन पनि हजुरलाई दुःख दिन आएका।
17: भोलि हाम्रो कक्षामा एन्जियोस्पर्मको बारे प्रस्तुतिकरण छ, त्यसको तयारी गर्न हजुरको सहयोग माग्न आएका मिस।
18: भइहाल्छ नि, तपाईँहरू जस्तो जिज्ञासु विद्यार्थीहरूसँग छलफल गर्न पाउँदा मलाई पनि धेरै खुसी लाग्छ।
16: हेर त मिथिलेश, मिसको करेसा बारीमा त मकैको बोटहरू कति ठुलो ठुलो भइसकेछन्।
18: नजिकै गएर हेर्नुहोस् न, अरू बिरुवाहरू पनि छन्।
16: हस् मिस।
17: यहाँ त भटमास, बोडी, सिमीको बोटहरू पनि रहेछन्।
18: त्यति मात्रै देख्नुभयो?
16: आँपको बोट, गुलाबको फुल, उखुको बोट पनि देखे।
17: ऊ, त्यतातिर कति राम्रो फुलको बगैँचा पनि रहेछ।
16: हेर त त्यहाँ जिरेनियम, लिली फुल र भुइँ चम्पा पनि फुलिरहेको रहेछ।
18: यी बिरुवाहरूको बीचमा के समानता छ भन्नुहोस् त?
16: यी सबै वनस्पति जगतमा पर्छन्, सबै हरिया छन्, सबै बिरुवामा फुल फुल्छन्।
17: यिनीहरूमा फल पनि लाग्छ है मिस?
18: हो, यिनीहरूमा फल फल्छ। यिनीहरूको बिउ फलभित्र हुन्छ, त्यसैले यिनीहरूलाई एन्जियोस्पर्म भनिएको हो।
17: एन्जियोस्पर्म ट्राकियोफाइटा अन्तर्गत पर्ने एउटा सब डिभिजन हो है।
16: हो त नि, मिसले हामीलाई भन्नुभएको थियो नि। यी सबै छलफल गरेका कुराहरू कापीमा टिपोट गर है मिथिलेश। भोलि हाम्रो प्रस्तुतीकरण सबैभन्दा राम्रो हुनुपर्छ।
17: टिपिरहेको छु। एन्जियोस्पर्मका अन्य विशेषताहरू के के छन्?
16: एन्जियोस्पर्ममा पर्ने बिरुवाहरूमा वास्तविक फुल फुल्छन्। यिनीहरूको बिउ फलभित्र हुन्छ।
17: यी बिरुवाहरू वनस्पति जगतका सबैभन्दा विकसित बिरुवा हुन् है।
16: हो मिथिलेश।
17: यिनीहरू जमिनमा मात्रै पाइन्छ हो?
18: होइन, यी बिरुवाहरू पानी र जमिन सबैतिर पाइन्छन्।
17: यी बिरुवाहरूमा त विकसित जरा, काण्ड र पात हुन्छन् है मिस।
18: हो मिथिलेश, तपाईँले सही भन्नुभयो। त्यति मात्रै होइन, यिनीहरूमा अन्य विकसित गुणहरू पनि हुन्छन्।
17: अरू कुन कुन विशेषताहरू हुन्छन् मिस?
18: यी बिरुवाहरूमा वास्तविक विकसित फुल हुन्छन्। फुलमा ओभरी र ओभ्युल दुवै हुन्छ,
16: त्यसैले यिनीहरू जिम्नोस्पर्म भन्दा विकसित भनिएको हो है मिस।
18: हो डोलमा, यिनीहरूमा जिम्नोस्पर्ममा भन्दा यी र यस्ता अन्य धेरै विकसित गुणहरू हुन्छन्। यिनीहरूमा कुनै बिरुवा दुई लिङ्गी हुन्छन् भने कुनै एक लिङ्गी पनि हुन्छन्।
17: दुई लिङ्गी र एक लिङ्गी भनेको के हो मिस?
18: कुनै बिरुवाको फुलमा भाले प्रजनन अङ्ग पुङ्केसर र पोथी प्रजनन अङ्ग स्त्री केसर दुवै एउटै फुलमा हुन्छन्, त्यस्ता बिरुवाहरूलाई दुई लिङ्गी भनिन्छ।
16: एक लिङ्गी भनेको कस्तो हो नि मिस?
18: पुङ्केसर वा स्त्री केसरमा कुनै एउटा मात्र प्रजनन अङ्ग हुने बिरुवाहरूलाई एक लिङ्गी बिरुवा भनिन्छ।
17: यस्ता बिरुवाहरूमा पुङ्केसर र स्त्री केसर अलग अलग फुलमा हुन्छन् हो मिस?
18: हो, पुङ्केसर भएका फुललाई भाले फुल र स्त्री केसर भएका फुललाई पोथी फुल भनिन्छ।
17: अनि यिनीहरूमा परागसेचन कसरी हुन्छ त मिस?
18: यिनीहरूमा परपरागसेचन हुन्छ। यस्तो परागसेचन हावा, पानी, जनावर, किरा तथा पानीबाट हुन्छ।
17: अन्य के बिरुवाहरू यस सब डिभिजन अन्तर्गत पर्छन् नि मिस?
18: सुन्तला, मकै, केरा, धान, भटमास र पानीमा पाइने जलकुम्बी, लेम्ना, पिस्टिया आदि यस सब डिभिजन अन्तर्गत पर्छन्।
17: मकै र भटमासका जरा, काण्ड र पात त फरक फरक किसिमका छन् त।
18: यिनीहरूको जरा, काण्ड र पात मात्रै होइन, यिनीहरूको बिउ पनि त फरक हुन्छन् नि।
17: हो त है, मकैको बिउमा एउटा मात्र फक्लेटा हुन्छ भने भटमासको बिउमा दुईवटा फक्लेटा हुन्छ।
18: यसरी फरक फरक विशेषताहरू भएका आधारमा त यिनीहरूलाई एक दलीय अथवा मोनोकटिलिडन र दुई दलीय अथवा डाइकटिलिडन गरी दुईवटा क्लासमा विभाजन गरिएको छ।
17: ओहो, वर्गीकरण गर्न पनि साह्रै गाह्रो रहेछ। किङडम, डिभिजन, सब डिभिजन, फेरि क्लास, कति धेरै तहमा वर्गीकरण हुँदो रहेछ।
16: हो भने एउटा सम्झदा अर्को बिर्सिन्छ।
17: त्यसैले त आज हामीले यहाँ सबै कुरा स्पष्टसँग बुझेर भोलि राम्रोसँग प्रस्तुतिकरण गर्नुपर्छ है।
16: अब यी दुईवटा क्लासको बारेमा पनि मिससँग छलफल गरौँ।
17: मिस भित्र जानु भए जस्तो छ।
16: हो, मिस भित्र जानु भएको छ, आइहाल्नुहुन्छ नि।
18: मलाई त प्यास लागेर पानी लिन गए कि, तपाईँहरूले पानी पिउनु हो?
17: म पिउँछु मिस, मलाई पनि निकै प्यास लागेको छ।
18: डोलमा तपाईँ बिरुवा हेरेर किन टोलाइरहनु भएको, पानी पिउनुहोस् न।
16: हस् मिस, म पनि थोरै पानी पिउँछु।
17: मकै एक दलीय बिरुवा हो है मिस?
18: हो, मकै, उखु, केरा, बाँस, पिस्टिया आदि एक दलीय अथवा मोनोकटिलिडन बिरुवा हुन्।
17: डोलमा, हामीले मकै, उखु, केरा, बाँस सङ्कलन गरेर भोलि क्लासमा देखाउनु पर्छ है।
18: तपाईँले कस्तो राम्रो कुरा गर्नुभयो। प्रस्तुतिकरणका क्रममा यी बिरुवाहरू प्रस्तुत गरी एक दलीय बिरुवाका विशेषताहरू व्याख्या गर्दा सुनमा सुगन्ध थपिन्छ नि।
16: मिस, एक दलीय बिरुवाहरूको विशेषताहरूको बारेमा छलफल गरौँ है।
18: हुन्छ। मकै, उखु, केरा, बाँस सबैका पातहरूको अवलोकन गर्नुहोस् त। यस समूहमा पर्ने बिरुवाहरूको पात लामो सलक्क परेका हुन्छन्।
17: हो मिस, यिनीहरूका पातहरू लामा र सलक्क परेका छन्।
18: यिनीहरूको पातमा रहेका नसाहरू पनि समानान्तर हुन्छन्।
17: हो मिस, बीचको नसा अलिकति मोटो छ, तर अरू सबै नसाहरू पातको आधारबाट सुरु भएर समानान्तर रूपमा पातको टुप्पोसम्म पुगेका छन्।
18: हो, यस्तो किसिमको नसाहरूको अवस्थितिलाई समानान्तर भेनेसन भनिन्छ।
16: यिनीहरूको जराहरू पनि सबै एउटै स्थानबाट निस्किएको रहेछ।
18: हो, यी बिरुवाका जराहरू सबै बराबर र एकै ठाउँबाट निस्किएका झुप्प परेका अथवा फाइब्रस रुट गुच्छे जरा हुन्छ।
16: काण्ड पनि खोक्रो रहेछ।
18: हो, यिनीहरूमा काण्ड पनि खोक्रो हुन्छ। काण्डमा गाँठाहरू अथवा नोड्स स्पष्ट देखिन्छन्। गाँठोबाट पात निस्केको हुन्छ।
16: मकै र उखुको काण्ड त पुरै पातको तल्लपट्टिको भागले छोपेको छ।
18: हो, यिनीहरूमा काण्डलाई पातको आवरणले छोपेको हुन्छ। जाइलम र फ्लोएम तन्तु मिलेर बनेका भ्यास्कुलर बन्डल काण्डमा छरिएर रहेका हुन्छन्।
17: भ्यास्कुलर बन्डलको यिनीहरूमा के काम हुन्छ मिस?
18: भ्यास्कुलर बन्डलले परिवहनमा सहयोग गर्छन्।
16: यिनीहरूमा प्रजनन कसरी हुन्छ मिस?
18: यिनीहरूको फुल नै प्रजनन अङ्ग हो। यिनीहरूको फुलको विशेषता के छ भन्दा, फुलका भागहरू तीन वा तीनको गुणाङ्कको संख्यामा हुन्छन्।
17: यिनीहरूमा पराग सेचन कसरी हुन्छ नि?
18: यिनीहरूको पराग सेचन हावा, पानी र जनावरहरूको माध्यमबाट हुन्छ।
17: यिनीहरूको फलभित्र बिउ हुन्छ है?
18: हो, यिनीहरूको बिउ फलभित्र हुन्छ र एउटा मात्रै फक्लेटा हुन्छ। यसको बिउलाई दुई फक्लेटा पार्न सकिँदैन।
16: यिनीहरू कहाँ पाइन्छन् मिस?
18: यिनीहरू पानी र जमिन सबै ठाउँमा पाइन्छन्। गहुँ, जौ, लेम्ना आदि यस क्लास अन्तर्गत पर्छन्।
17: भटमासको बिरुवामा त यिनीहरूमा भन्दा फरक विशेषताहरू छन् त मिस?
18: हेर्नुहोस् त, यहाँ भएका सिमी, बोडी, भटमास, सुन्तला, आँपका विशेषताहरू समान छन् नि। यी सबै बिरुवाहरू दुई दलीय अथवा डाइकोटिलिडन बिरुवा हुन्।
16: यिनीहरूका अन्य विशेषताहरू के छन् मिस?
18: डाइकोटिलिडनमा पर्ने बिरुवाहरूको पातहरू फराकिला हुन्छन्। पातमा एउटा मुख्य नसा र मुख्य नसाबाट शाखा प्रशाखाहरू निस्किएका हुन्छन्।
17: पातको नसाहरू त लेमिनाभरि जालो जस्तै गरी फैलिएका छन् त मिस?
18: हो, यिनीहरूको पातमा रहेको नसाहरूको यस्तो किसिमको अवस्थितिलाई जालीदार भेनेसन अथवा रेटिक्युलेट भेनेसन भनिन्छ।
17: यिनीहरूको त पाठको बनावट पनि फरक फरक छ त।
18: हो, यिनीहरूमा एकल वा संयुक्त किसिमको पात हुन्छ। पात डाँटको अथवा पिटियोलको सहायताले काण्डमा जोडिएको हुन्छ।
16: हो त, हेर त मिथिलेश, बोडी र सिमीको पातमा तीन चारवटा पात एउटै पातबाट जोडिएको छ, तर आँप र सुन्तलाको पात एक्लै छ।
18: दुई दलीय बिरुवाको साइज पनि फरक फरक हुन्छ। कुनै साना झारपातहरू हुन्छन् भने कुनै धेरै ठुला रुखहरू पनि हुन्छन्।
17: हो नि, मैले त ध्यान नदिएको। चना पनि दुई दलीय बिरुवा हो अनि बर पनि दुई दलीय बिरुवा हो, तर यिनीहरूमा कति फरक छ नि?
18: मिथिलेशले एकदम सही भन्नुभयो। यी बिरुवाहरूको बनावट पनि फरक फरक हुन्छ। त्यसकै आधारमा यिनीहरूलाई झारपात, बुट्यान र रुख गरी तीन समूहमा विभाजन गरिएको छ।
16: तोरी, चना, झारपात हुन्। यिनीहरूको काण्ड कमलो नरम हुन्छ है मिस?
18: हो, अनि बुट्यान देख्नुभएको छ त?
16: छ मिस, गुलाब, नीलकाँडा आदि बुट्यान हुन्। यिनीहरूको काण्ड कडा हुन्छ।
18: रुखहरू त झनै ठुला र कडा काण्ड भएका लामो समय बाँच्ने हुन्छन्। काण्डमा काठ हुन्छ।
16: भटमासको बिरुवा यति सानो छ, तर पनि यसको काण्ड पनि कडा छ नि?
18: हो, डाइकोटिलिडनमा पर्ने प्राय सबै बिरुवाहरूको काण्ड खँदिलो र दह्रो हुन्छ। धेरै जसो बिरुवाको काण्डमा गाँठाहरू स्पष्ट देखिँदैनन्।
17: यिनीहरूमा मोनोकोटिलिडन जस्ता भास्कुलर बन्डल हुँदैन हो मिस?
18: किन नहुनु नि? यिनीहरूमा भ्यास्कुलर बन्डल काण्डको वरिपरि रिङको रूपमा हुन्छन्।
16: त्यति ठुला रुखहरूको टुप्पोसम्म पानी, लवण तथा पोषक तत्व पुर्याउन त धेरै विकसित भ्यास्कुलर बन्डल हुनु पर्यो नि, होइन?
17: हो त है, मैले त त्यस्तो सोच्दै सोचेन छु।
18: मिथिलेश, ऊ त्यहाँबाट भटमासको जरासहितको बिरुवा उखेलेर ल्याउनुहोस् त।
17: हस् मिस, ल्याइहाल्छु।
18: बिस्तारै उखाल्नुहोस् है, हातमा चोट लाग्ला।
16: उसलाई चोट लागे पनि दुख्दैन।
18: छ भने फुल र फल सहितको बिरुवा ल्याउनुहोस् है।
17: हेर्नुहोस् त मिस, हजुरले भने जस्तै बिरुवा ल्याए।
18: ल, अब यसको जरा कस्तो छ राम्रोसँग अवलोकन गर्नुहोस् र छलफल गरौँला।
16: यसको जरा त मकैको जरा भन्दा फरक छ।
18: सही भन्नुभयो डोलमा। यिनीहरूको एउटा मूल जरा हुन्छ। उक्त मूल जराबाट अन्य शाखा जराहरू निस्केका हुन्छन्। धेरै शाखा र प्रशाखा भएर जमिनमा चारैतिर फैलिएर रहेका हुन्छन्।
17: यो कस्तो किसिमको जरा प्रणाली हो मिस?
18: यस्तो जरा प्रणालीलाई मूल जरा प्रणाली अथवा ट्याप रुट सिस्टम भनिन्छ।
16: यिनीहरूको जराले धेरै माटो समातेको हुने रहेछ।
18: हो, त्यसैले त यिनीहरूलाई सानो हावाहुरूले पनि ढलाउन सक्दैन।
17: भटमासको फुल त कति सानो सानो छ।
18: अब फुलको पनि राम्रोसँग अवलोकन गर्नुहोस् है।
16: यसको फुलमा त चारवटा पुष्पदल र चारवटा पत्रदल छन्।
18: हो, डाइकोटिलिडनमा पर्ने बिरुवाहरूमा प्राय फुलका भागहरू चार वा चारको गुणाङ्कको संख्यामा हुन्छ।
17: यिनीहरू एकलिङ्गी हुन्छन् कि द्विलिङ्गी हुन्छन् मिस?
18: यिनीहरूमा कुनै बिरुवाको फुल एकलिङ्गी हुन्छन् भने कुनै बिरुवाको फुल द्विलिङ्गी हुन्छन्।
16: यिनीहरूमा कस्तो किसिमको परागसेचन हुन्छ नि?
18: कुनैमा सो परागसेचन हुन्छ भने कुनैमा हावा, पानी, जनावर आदिको मद्दतले पर परागसेचन हुन्छ।
17: कस्तो बिरुवामा सो परागसेचन हुन्छ?
18: द्विलिङ्गी फुलहरूमा स्त्रीकेशर र पुङ्केशर दुवै एउटै फुलमा हुने हुँदा यिनीहरूमा सो परागसेचन हुन्छ।
16: ए, त्यसो भए एकलिङ्गी फुलहरूमा पर परागसेचन हुन्छ हो मिस?
18: हो नि, भटमासको फल हेर्नुहोस् त कस्तो छ।
16: यसको त कोसा छ, त्यसको भित्र भटमासको दानाहरू छ मिस।
18: कोसा नै यसको फल हो। अब यसको दानालाई फुटाएर हेर्नुहोस् त, यसमा कतिवटा फक्लेटा छ?
17: यो काँचो दाना भएर होला, कति सजिलै फुटाउन सकिएको।
18: हेर्नुभयो, कतिवटा फक्लेटा रहेछ त?
16: दुईवटा फक्लेटा छन्।
18: भटमासमा जस्तै अन्य सबै डाइकोटिलिडनस बिरुवाहरूको बिउमा दुईवटा फक्लेटाहरू हुन्छन्। डाई भनेको दुई र कोटिलिडन भनेको बिउको फक्लेटा हो, त्यसैले यिनीहरूको नाम डाइकोटिलिडन राखिएको हो।
17: ढिलो भइसकेछ, अब जाउँ हिँड।
16: बाई बाई मिस।
19: हवस् त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिन्छौँ। नमस्ते।
20: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
21: लो किन नि, के भयो, सन्चो भएन?
20: होइन, यतिकै जानै मन लागेन।
21: यतिकै पनि हुन्छ?
20: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
21: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: श्रोतावृन्द नमस्कार, नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछौ। श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 सामाजिक अध्ययन विषयको एकाइ 2 विकास र विकासका पूर्वाधार अन्तर्गत पाठ 4 रहेको राष्ट्रिय गौरवका आयोजनाहरू पाठ शीर्षकमा केन्द्रित भई गरिएको छलफल प्रस्तुत गर्दैछौ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य मुद्दाहरू टिपोट गर्न तयार हुनुहोस् है। त तयार हुनुभयो?
2: ए, माइजू पो आउनु भएछ। नमस्कार माइजू। अनि किन बाहिर बस्नु भएको नि? भित्रै जाउँ न।
3: नमस्कार बाबु, थाकेर आएको छु, गर्मी पनि छ, एकछिन यही पिँढीमै बस्छु। अनि आमा खोइ त?
2: आमा र बा त मेला जानुभएको छ। माइजू गाडीमा आउनु भएको होइन र? निकै थाक्नु भएछ।
3: आउन त गाडीमा नै आएको हो बाबु, तर धेरै लामो बाटो भएकोले निकै थाकिएछ, सास फर्न लाग्यो। अब त दिदी भिनाजुको मेला छुट्ने बेला पनि भयो होला।
2: हो माइजू, अब केही बेरमा आउनुहुन्छ। माइजूलाई तिर्खा लाग्यो होला, म पानी ल्याउँछु है।
3: हुन्छ भान्जा, चिसो पानी ल्याउनु है।
2: यी लिनुहोस् माइजू।
3: कति मिठो पानी! कहाँको पानी हो बाबु?
2: मेलम्चीको पानी हो माइजू, निकै मिठो छ।
3: यो काठमाडौँमा पानीको कति दुःख थियो, पानीको हाहाकार भएर खुब दुःख पाइन्थ्यो।
2: मेलम्ची खाने पानी आयोजना सम्पन्न भएदेखि धारामा मिठो, सफा र स्वच्छ पानी आउन थालेको छ माइजू।
3: हो रहेछ बाबु, काठमाडौँको खाने पानी समस्या समाधान गर्न भनेर मेलम्ची खाने पानी आयोजना बनाइएको हो क्या र? जे होस्, सरकारको यो कामलाई चाहिँ राम्रै मान्नुपर्छ। राष्ट्रिय गौरवको आयोजना भनेर यसमा धेरै खर्च लागेको छ। अनि भाइ कता छन् नि बाबु?
2: भाइ त विद्यालयबाट आएर खेल्न गएको छ माइजू।
4: आहा, माइजू आउनु भएछ। नमस्कार माइजू।
3: नमस्कार भान्जा, खेलेर आएको हो?
4: होइन माइजू, म त साथीको घरमा गएको थिएँ। अस्ति म विद्यालय गएको थिइनँ, त्यही दिन नेपालका राष्ट्रिय गौरवका आयोजना भन्ने पाठ पढाइ भएको रहेछ, त्यही सिक्नको लागि साथीको घरमा गएको थिएँ। साथी त बल खेल्न भनेर पल्लो गाउँ पो गएको रहेछन्, सिक्नै पाइएन।
3: ए, त्यसो पो, ल आऊ यता बस। राष्ट्रिय गौरवका आयोजनाको बारेमा म पनि सिकाइदिउला नि भान्जा, धन्न मान्नु पर्दैन।
2: चिया लिनुहोस् माइजू, भाइ पनि चिया खाऊ, लाऊ।
3: ल, भान्जाले त कति छिटो चिया बनाएर पो ल्याइसकेछन्, अब एकछिन यतै चिया खाँदै बात मारौ न हुन्न।
2: हुन्छ माइजू। अनि माइजू, राष्ट्रिय गौरव कि के भन्दै हुनुहुन्थ्यो, के विषयमा गफ गर्दै हुनुहुन्थ्यो कुन्नी?
4: म राष्ट्रिय गौरवको आयोजनाको सम्बन्धमा सिक्न साथीको घर गएको थिएँ। साथी त खेल्न गएछ भनेर माइजूसँग गफ गर्दै थियौँ दाइ।
2: माइजू, हिजो पनि यसले मलाई राष्ट्रिय गौरवको आयोजनाको बारेमा भनिदिनुहोस् भन्दै थियो, मैले त त्यसको बारेमा थाहा नभएर केही भन्नै सकिनँ। यो कस्तो आयोजना हो माइजू?
3: नेपालले आर्थिक वर्ष विक्रम सम्बत 2068-69 देशका महत्त्वपूर्ण र ठुला विकास आयोजनाहरूलाई राष्ट्रिय गौरवका आयोजना भनेर घोषणा गरेको हो। त्यस्ता ठुला आयोजनालाई प्राथमिकता दिएर छिटो सम्पन्न गर्न राष्ट्रिय गौरवका आयोजना घोषणा गर्न थालेको हो। यस्ता आयोजनाहरू धेरै नै ठुला हुन्छन्।
2: ए, देशका ठुला ठुला आयोजनाहरू राष्ट्रिय गौरवका आयोजना रहेछन् है माइजू?
3: हो भान्जा, ठुला आयोजनाहरूमा धेरै लगानी गर्नुपर्ने हुन्छ। यस्ता आयोजनाबाट धेरै जनताले फाइदा पाउँछन्। राष्ट्रिय गौरवका आयोजनाका उद्देश्य फरक फरक भए पनि यस्ता आयोजनाले नेपाललाई समृद्ध बनाउन सहयोग गर्छन्। त्यसैले राष्ट्रिय गौरवका आयोजनालाई सङ्घीय सरकारले धेरै महत्त्व दिएर सञ्चालन गर्छ।
4: यस्ता ठुला आयोजना किन घोषणा गर्नु परेको होला है माइजू?
3: ठुला आयोजनाहरू नेपालको पहिचानसँग पनि सम्बन्धित हुन्छन्। यस्ता आयोजनाका कारण राष्ट्रलाई ठुलो आर्थिक लाभ हुन्छ। यी आयोजनाले गर्दा रोजगारीमा वृद्धि हुन्छ, पर्यटनको विकास हुन्छ, पूर्वाधारको विकास हुन्छ, प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण पनि हुन्छ।
2: मैले बल्ल बुझे, विक्रम सम्बत 2068-69 कुन कुन आयोजनालाई राष्ट्रिय गौरवका आयोजना भनी घोषणा गरिएको थियो त माइजू?
3: त्यति बेला मेलम्ची खाने पानी आयोजना, पुष्पलाल मध्य पहाडी लोकमार्ग, बुढी गण्डकी जलविद्युत आयोजना, तराई मधेस दूरत मार्ग लगायतका 17

0: आयोजनालाई राष्ट्रिय गौरवका आयोजना भनी घोषणा गरिएको थियो। पछि त्यसमा अरू नयाँ आयोजनाहरू थप्दै लगियो भने पुरा भइसकेका आयोजनाहरू हटाउँदै लगिएको छ।
1: मेरो साथीले पनि दुई तिनवटा आयोजनाको बारेमा त सिकाइदिए, पुस्तकमा पनि सबै आयोजनाको बारेमा लेखेको छैनन्, अनि मलाई गृह कार्य गर्न नै कठिन भयो क्या माइजो।
0: धन्न मान्नु पर्दैन भान्जा, म सबै सिकाइदिउँला, ल बस यता।
1: हस् माइजो। अनि उता मामा र भाइ बहिनीहरूलाई सन्चै छ त?
0: सबैलाई सन्चै छ बाबु, के गर्नु, फास्ट ट्र्याक बनेको भए मलाई यति धेरै शास्ति हुने थिएन आज।
1: हो र माइजो, के भयो र, बाटो बन्द भएको थियो?
0: हो नि भान्जा, कुलेखानीको बाटो र कान्ति राजपा दुवै बाटो बन्द रहेछन्। हेटौँडादेखि चितवन हुँदै आउँदा 3 घन्टाको बाटोलाई 6 घन्टा लाग्यो। फास्ट्याग मात्र बनेको भए जम्मा 2 घन्टाको बाटो थियो।
1: हो त नि माइजो, माइजोलाई साह्रै दुःख भएछ। यो सडक कहिले पुरा हुन्छ खै?
0: अब केही वर्षमा त पुरा हुन्छ होला। फास्ट्याकलाई तराई मधेस द्रुत मार्ग पनि भनिन्छ। छोटो समयमा नै यात्रा गर्न सकिने भएकाले यसलाई द्रुत मार्ग पनि भनिएको हो। यो सडक जम्मा 76 किलोमिटर मात्र लामो छ।
2: फास्ट्याग पनि राष्ट्रिय गौरवको आयोजना त हो नि, है माइजु?
0: हो भान्जा, यो धेरै नै महत्त्वपूर्ण र ठुलो आयोजना भएकोले राष्ट्रिय गौरवको आयोजना अन्तर्गत काम भइरहेको छ।
1: त्यो त मलाई पहिले नै थाहा थियो।
2: थाहा भए किन माइजुलाई सोधेको त?
1: फास्ट्याकको बारेमा थाहा पाएर के गर्नु, अरू आयोजनाको बारेमा थाहा छैन नि, त्यही भएर सोधेको।
0: ठिकै छ त, म पालै पालो सबै आयोजनाको सम्बन्धमा बताइदिउँला, तिमी मुख्य कुराहरू टिप्दै जाऊ है भान्जा।
1: हुन्छ माइजु। पशुपति क्षेत्र विकास कोष पनि राष्ट्रिय गौरवको आयोजना रहेछ है माइजु?
0: हो नि भान्जा, पशुपति क्षेत्र विकास कोष र लुम्बिनी क्षेत्र विकास कोष आयोजना दुवै राष्ट्रिय गौरवका आयोजना हुन्। नेपालमा झन्डै 80% भन्दा बढी हिन्दू धर्मावलम्बीहरू बसोबास गर्छन्। हिन्दूहरूको महत्त्वपूर्ण तीर्थस्थल पशुपतिनाथ हो।
2: अनि भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी बौद्ध धर्मावलम्बीहरूको तीर्थस्थल हो, होइन त माइजु?
1: पशुपतिनाथ मन्दिरमा त मानिसहरू टाढा टाढादेखि दर्शन गर्न आउने रहेछन्। गत महिना हामी पशुपतिनाथ दर्शन गर्न जाँदा त कति धेरै भिड थियो भने।
0: हो भान्जा, पशुपतिनाथ क्षेत्र र लुम्बिनी क्षेत्र दुवै नेपालका महत्त्वपूर्ण धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदा क्षेत्र हुन्। त्यसको संरक्षण, सम्वर्धन र विकास गर्नका लागि यी आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिएको छ नि।
1: पुष्पलाल मध्य पहाडी लोकमार्ग, भेरी बभै डाइभर्सन बहुउद्देश्य आयोजना, हुलाकी लोकमार्ग, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम र सुनकोशी मरिन डाइभर्सन आयोजनाका बारेमा त पुस्तकमा नै लेखेको छ, पढेर जानकारी पाइहालिन्छ। बाँकी आयोजनाका सम्बन्धमा छोटकरीमा बताइदिनुहोस् न माइजु।
0: हुन्छ भान्जा, त्यसो भए सिक्टा सिँचाइ आयोजनाबाट नै सुरु गरौँ न त।
2: हुन्छ माइजु, यो आयोजना कहाँ पर्छ माइजु?
0: सिक्टा सिँचाइ आयोजना लुम्बिनी प्रदेशको बाँके जिल्लामा पर्छ। राप्ती नदीमा बाँध बाँधेर सो पानीलाई नहरमा राखी राप्ती पूर्व र पश्चिमतर्फका जमिन सिँचाइ गर्न यो आयोजना बनेको हो।
1: यो आयोजना कहिले सुरु भएको थियो नि माइजो?
0: सिक्टा सिँचाइ आयोजना विक्रम सम्वत 2062-63 सुरु भएर 2084-85 सम्पन्न हुने अनुमान गरिएको छ। त्यस्तै यस आयोजनामा 25 अर्ब 2 करोड रुपियाँ खर्च हुने अनुमान गरिएको छ।
2: कति धेरै पैसा लाग्ने रहेछ है माइजु?
0: हो नि भान्जा, योभन्दा पनि धेरै खर्च लाग्ने राष्ट्रिय गौरवको अर्को आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना हो। यो आयोजना कर्णाली नदीमा बनेको छ। यस आयोजनाको लागत 36 अर्ब 80 करोड रहेको छ।
1: धेरै खर्च लाग्ने रहेछ, यसले कति जमिन सिँचाइ गर्छ त माइजु?
0: रानी जमरा कुलरिया सिँचाइ आयोजनाले 51,000 हेक्टर जमिन सिँचाइ गर्छ। आर्थिक वर्ष 2071-72 सुरु भएको यस आयोजना विक्रम सम्वत 2079-80 सम्पन्न गर्ने लक्ष्य रहेको थियो।
2: राष्ट्रिय गौरवका आयोजना अन्तर्गत धेरै ठुला आयोजनाहरू रहेछन्, सिँचाइ सम्बन्धी अरू आयोजना पनि छन् कि माइजु?
1: मेरो साथीले त महाकाली सिँचाइ आयोजना पनि राष्ट्रिय गौरवको आयोजना हो भन्थे, हो त माइजु?
0: हो बाबु, नेपालको सबैभन्दा पश्चिममा रहेको महाकाली नदीको धेरैजसो भाग नेपाल भारत सिमानामा पर्छ। नेपाल र भारत मिलेर यो आयोजना सम्पन्न गर्ने र त्यसबाट दुवै देशका खेतमा सिँचाइ गर्ने लक्ष्य लिएर यो आयोजना सञ्चालन गरिएको थियो। अहिले यो आयोजना सम्पन्न भइसकेको छ।
1: अनि माइजु, विद्युत प्रसारण आयोजना पनि राष्ट्रिय गौरवको आयोजना होइन र?
0: हो नि भान्जा, जल विद्युतलाई देशभर पुर्याउन र विदेशमा समेत जोड्नका लागि यो आयोजना सञ्चालन गरिएको हो।
1: यस आयोजनाले के काम गर्छ त माइजु?
0: यो आयोजनाले बिजुलीको प्रसारण लाइन निर्माण गर्दछ। देशका विभिन्न स्थानमा उत्पादन भएको बिजुलीलाई देशभर वितरण गर्न यसले मद्दत गर्छ। त्यसै गरी देशमा उत्पादित बिजुली विदेशमा निकासी गर्नका लागि पनि सजिलो हुन्छ।
2: नेपालमा ठुला ठुला राजमार्गहरू पनि निर्माण भइरहेका छन् नि, है माइजु?
0: हो भान्जा, नेपालमा पुष्पलाल मध्य पहाडी लोकमार्ग, हुलाकी राजमार्ग, उत्तर दक्षिण कोशी करिडोर, कालीगण्डकी करिडोर र कर्णाली करिडोर लगायतका ठुला सडकहरू निर्माण भइरहेका छन्। कुनै सडक भर्खर सुरु भएका छन् भने कुनै सडक निर्माण सम्पन्न हुने चरणमा छन्।
1: पुष्पलाल मध्य पहाडी लोकमार्ग र हुलाकी राजमार्गको सम्बन्धमा त पाठमा पनि लेखेको छ। उत्तर दक्षिण कोशी कोरिडोर, कालीगण्डकी करिडोर र कर्णाली करिडोरका सम्बन्धमा बताइदिनुहोस् न माइजु।
0: हाम्रो देशमा तीनवटा ठुला र लामा नदीहरू कोशी, गण्डकी र कर्णाली रहेका छन्। ती तीनैवटा नदीहरू हिमालमा उत्पत्ति भएर तराईसम्म पुगेका छन्। त्यसैले ती नदीको किनारै किनार सडक बनाउन सकियो भने कम खर्चमा तराईबाट दुर्गम हिमाली क्षेत्रसम्म सडक यातायातको सुविधा पुर्याउन सकिन्छ। त्यसैले यी नदीहरूको किनारा हुँदै उत्तर दक्षिण जोड्ने सडक निर्माण भइरहेका छन्।
2: कोशी करिडोर सडक कहिले निर्माण हुन्छ त माइजु?
0: 162 किलोमिटर लामो कोशी करिडोर सडक निर्माण कार्य आर्थिक वर्ष 2065-66 नै सुरु भएको हो। दक्षिणमा भारतको सिमाना जोगवानीदेखि तिब्बतको सिमाना किमानथान्कासम्म जोड्ने यो सडक आर्थिक वर्ष 2087-88 सम्पन्न गर्ने लक्ष्य रहेको छ।
1: अनि गण्डकी करिडोरको सम्बन्धमा पनि भनिदिनुहोस् न माइजु, म कापीमा टिप्छु।
0: ल सुन, गण्डकी करिडोर नवलपरासीको गैँडाकोटदेखि सुरु भएर उत्तरको सिमाना कोरालासम्म पुगेको छ। 445 किलोमिटर लामो यो सडकको धेरैजसो भाग काली गण्डकीको किनारै किनारा निर्माण भइरहेको छ। यो आयोजनाको निर्माण कार्य आर्थिक वर्ष 2066-67 सुरु भएको।
2: कर्णाली करिडोरको सम्बन्धमा पनि भनिदिनुहोस् न माइजु।
0: म भन्दैछु बाबु, ध्यान दिएर सुन। कालीकोट जिल्लाको खुलालुदेखि सिमीकोट हुँदै हिल्सा नाकासम्म कर्णाली नदीको किनारै किनार कर्णाली करिडोर निर्माण भइरहेको छ। यो कर्णाली राजमार्गको उत्तरी खण्ड हो। 268 किलोमिटर लामो यो सडक आर्थिक वर्ष 2065-66 सुरु भएर 2084-85 सम्पन्न गर्ने लक्ष्य रहेको छ।
1: अनि माइजु, नेपालमा रेल पनि छ रे नि त?
0: हो नि मान्छा, जनकपुरदेखि जयनगरसम्म त पहिलेदेखि नै रेल सञ्चालन हुन्थ्यो। अहिले पूर्व पश्चिम रेलमार्ग निर्माण भइरहेको छ। ठुला सहरहरूमा मेट्रो रेल र मोनोरेल पनि निर्माण गर्ने लक्ष्य पनि राखिएको छ।
2: हो माइजु, मैले पत्रिकामा पढेको थिएँ, रेल, मेट्रो रेल तथा मोनोरेल विकास आयोजना अन्तर्गत रेल यातायातको विकास सुरु भइसकेको छ।
0: हो भान्जा, तिमीले भनेको ठिक हो। सडकभन्दा रेलमार्गबाट सामान ढुवानु गर्नु सस्तो पर्छ, त्यसैले रेलमार्गमा जोड दिएको हो। यसले प्रदूषण पनि कम हुन्छ।
1: नेपाल जलस्रोतको धनी देश भन्छन्। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत विद्युत आयोजना चाहिँ पर्दैनन् त माइजु?
0: किन नपर्नु, पर्छन् नि। 1200 मेगावाट जल विद्युत उत्पादन क्षमता भएको पश्चिम सेती जल विद्युत आयोजना छ। त्यसै गरी 1200 मेगावाट क्षमताको अर्को आयोजना बुढी गण्डकी जल विद्युत आयोजना छ। यी दुवै आयोजनाहरूको निर्माण कार्य भने सुरु हुन सकेको छैन।
2: निजगढ अन्तर्राष्ट्रिय विमानस्थल पनि निर्माण हुन सकेको छैन है माइजु?
0: हो, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल पनि निर्माण हुन सकेको छैन। यो त नेपालकै सबैभन्दा ठुलो विमानस्थल हो। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भने सम्पन्न भएर सञ्चालनमा आइसकेका छन्।
2: गौतम बुद्ध र पोखरा विमानस्थल सञ्चालनमा आएको कुरा त टेलिभिजनमा हेरेको थिएँ। बाँकी ठुला आयोजनाहरू भने किन निर्माण नभएका होला नै?
1: धेरै खर्च लाग्ने भएर होला नि, होइन त माइजु?
0: हो भान्जा, ठुला आयोजनाहरूलाई ठुलै रकमको आवश्यकता पर्छ। नेपालसँग त्यति धेरै रकम नै छैन, त्यसैले यस्ता ठुला आयोजनाहरूका लागि विदेशी लगानी जुटाउने प्रयास भने भइरहेको छ।
2: अनि माइजु, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थल सञ्चालनमा आइसकेको होइन र?
0: हो भान्जा, यी दुई विमानस्थल सञ्चालनमा आइसकेका छन्। अब अन्तर्राष्ट्रिय विमानहरू काठमाडौँमा नै आउनुपर्छ भन्ने छैन। पोखरामा उत्रे पनि हुन्छ, भैरवमा उत्रे पनि हुन्छ। अब काठमाडौँमा विमानको चाप चाहिँ घट्ने भयो।
1: यो त राम्रो भयो नि माइजु।
2: राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न भएपछि त नेपाल छिट्टै विकसित हुने रहेछ नि है माइजु?
0: हो, यी आयोजनाले मात्रै त नेपाल विकसित हुने होइन, तर नेपालको विकास गर्न यस्ता आयोजनाहरूले ठुलो मद्दत गर्छन्। धेरै बिजुली उत्पादन गरेर देशमा औद्योगिकरण गर्न सकिन्छ भने विदेशमा बिजुली बेचेर आम्दानी बढाउन सकिन्छ।
1: अनि देशका उर्वर भूमिमा सिँचाइ सुविधा पुर्याएर उत्पादन बढाउन पनि सकिन्छ नि।
2: राजमार्गहरूको निर्माणले देशका कुना काप्चासम्म यातायात सुविधा पुग्छ अनि त्यहाँको उत्पादन बजारसम्म ल्याउन सकिन्छ। रोजगारी र आमदानीमा पनि वृद्धि हुन्छ है माइजु?
0: हो, तिमीहरूले भनेको सही हो। देशमा पर्यटन उद्योगको विकास भएर देशको आमदानी पनि बढ्छ। त्यसैले त राष्ट्रिय गौरवका आयोजनाहरूलाई महत्त्व दिएर सञ्चालन गरिएको नि।
1: बल्ल कुरा बुझियो माइजु। अब त म मेरो गृह कार्य राम्रोसँग गर्न सक्छु। धन्यवाद है माइजु।
0: ठिक छ भान्जा, मलाई पनि तिमीहरूसँग कुरा गर्न पाएकोमा निकै खुसी लाग्यो।
2: हामीलाई पनि धेरै खुसी लागेको छ माइजु।
3: हवस् त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिन्छौ। नमस्ते।
4: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौँ।
5: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म अशोक मिश्र। सुरुमा प्रमुख समाचार। संवैधानिक परिषद बैठकद्वारा सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मा सिफारिस। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहित 14 जना विरुद्ध 3 अर्ब 62 करोड रुपैयाँ भन्दा बढी बिगो माग दाबी सहित मुद्दा दायर। राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना। सत्य तथ्य समाचार सम्प्रेषण गर्नु पत्रकारको जिम्मेवारी भएको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। र इरान युद्ध अब चाँडै सक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा। समाचार अब विस्तारमा। संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मालाई सिफारिस गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री तथा संवैधानिक परिषदका अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको बैठकले सर्वोच्च अदालतका न्यायाधीश डाक्टर शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेको बैठकपछि सभामुख डोलप्रसाद अर्यालले जानकारी दिनुभयो। बैठकमा सभामुख अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद धाल, कानून न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङदम्बे तथा उपसभामुख रूबी कुमारी सहभागी हुनुहुन्थ्यो। परिषदले सिफारिस गरेपछि संसदीय सुनवाई समितिले नाम अनुमोदन गरी राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। नियुक्तिपछि डाक्टर शर्मा 33 प्रधान न्यायाधीश बन्नुहुनेछ। यसअघि न्याय परिषदले भावी प्रधान न्यायाधीश नियुक्तिका लागि 6 जना न्यायाधीशको नाम संवैधानिक परिषदमा सिफारिस गरेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहित 14 जना विरुद्ध 13 अर्ब 62 करोड रुपैयाँ भन्दा बढी बिगो माग दाबी गरी मुद्दा दायर गरेको छ। आयोगले विमानस्थल निर्माणका क्रममा मूल सम्झौताको प्रावधान विपरीत ठेकेदार कम्पनीलाई कर छुट दिएर आर्थिक अनियमितता गरेको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिनुभयो। आयोगले तत्कालीन अर्थमन्त्री कार्की सहित तत्कालीन सचिवहरू शङ्कर प्रसाद अधिकारी र महेश्वर न्यौपाने, तत्कालीन सहसचिवहरू सुरेश आचार्य, डुन्डु राज घिमेरे र केवल भण्डारी विरुद्ध 3 अर्ब 62 करोड 5 लाख 82 हजार रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो। यस्तै नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक संजीव गौतम र निवर्तमान महानिर्देशक प्रदीप अधिकारी, उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी, इन्जिनियर योगेश अर्याल विरुद्ध सोही रकम बराबरको बिगो माग दाबी गरी मुद्दा दायर गरेको छ। आयोगले चिनिया कम्पनी सिएएमसी, त्यसका अध्यक्ष र परियोजना व्यवस्थापक अनि कम्पनी व्यवस्थापक विरुद्ध समेत मुद्दा दायर गरेको छ। राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार एवं वरिष्ठ पत्रकार सम्मानबाट विभिन्न व्यक्तित्वहरूलाई पुरस्कृत एवं सम्मान गर्नुभएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहका बीच राष्ट्रपति पौडेलले यस वर्षको वरिष्ठ पत्रकार सम्मानबाट वरिष्ठ पत्रकार चन्द्रकिशोर झा र नम्रता शर्मालाई जनही नगद 2 लाख रुपैयाँ सहित सम्मान गर्नुभएको हो। त्यसै गरी राष्ट्रिय पत्रकारिता पुरस्कार बाट पत्रकारहरू उमेश श्रेष्ठ, भोला कुमार पासवान र रूपा गहतराजलाई जनही 2 लाख रुपैयाँका दरले पुरस्कृत गर्नुभयो। कार्यक्रममा राष्ट्रपति पौडेलले नेपालका हरेक राजनीतिक परिवर्तनमा पत्रकारको अहम भूमिका रहँदै आएको भन्नुहुँदै यस प्रकारका सम्मानले नयाँ पुस्ताका पत्रकारलाई सत्यको बाटोमा हिँड्न प्रोत्साहन मिल्ने बताउनुभयो। राष्ट्रपति पौडेलले निष्पक्ष पत्रकारिता र सत्य तथ्य समाचार सम्प्रेषण गर्नु पत्रकारको जिम्मेवारी हो भने पत्रकारलाई सुरक्षा प्रदान गर्नु सरकारको प्रमुख दायित्व रहेको पनि बताउनुभयो। कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सरकार स्वतन्त्र प्रेसको पक्षमा रहेको भन्नुहुँदै स्वतन्त्र, निष्पक्ष र मर्यादित पत्रकारिता आजको आवश्यकता रहेको बताउनुभयो। सञ्चार मन्त्री तिमिल सिन्हाले पत्रकारिता सूचनाको संवाहक मात्र नभई सामाजिक न्याय र समृद्धिको उत्प्रेरक पनि रहेको बताउनुभयो। सो अवसरमा नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्यले वर्तमान सरकारप्रति सबैको अपेक्षा रहेको भए पनि सूचनाको पहुँचमा भने कमी आएको बताउनुभयो। त्यसै गरी राष्ट्रिय पत्रकारिता दिवस एवं गोर्खा पत्र प्रकाशनको 126 वर्ष प्रवेशका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले सूचना प्रविधिको तीव्र विकास र डिजिटल मिडियाको बढ्दो प्रभावसँगै सञ्चार माध्यमले नागरिकको आवाज र सामाजिक हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभयो। मन्त्री डाक्टर तिमिल सिन्हाले समयसँगै पत्रकारिताको शैली, प्रविधि र कार्यप्रणालीमा व्यापक परिवर्तन आएकाले गोर्खापत्र संस्थानको पुनर्संरचना अपरिहार्य भएको बताउनुभयो। सो अवसरमा सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले गोर्खापत्रद्वारा आजदेखि प्रकाशन सुरु भएको सन्थाल र हायु भाषाको समाचार पृष्ठको प्रतिकृति पनि अनावरण गर्नुभएको थियो। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सदस्यहरूले लिपु लेखबारे भारत तथा चीन सरकारलाई नेपाल सरकारका तर्फबाट हालै पठाइएको कूटनीतिक नोटलाई सकारात्मक कदमका रूपमा लिएको धारणा राख्नुभएको छ। समितिको आज बसेको बैठकमा सदस्यहरूले भारत र चीन दुवै छिमेकीसँगको सम्बन्धलाई सन्तुलित तुल्याउँदै अतिक्रमणमा परेको नेपाली भूमि फिर्ता ल्याउन प्रभावकारी कूटनीतिक पहल आवश्यक रहेको बताउनुभयो। समितिका सदस्यहरूले नेपालको भूमि फिर्ता ल्याउन उच्च स्तरीय संयन्त्र गठन गरी प्रभावकारी कूटनीतिक प्रयास गर्नुपर्नेमा जोड दिँदै व्यापार, पारवाहन र सीमालाई व्यवस्थित गर्न सुझाव पनि दिनुभयो। बैठकमा समितिका सभापति सुमिनमा उदासले समितिको कार्यक्षेत्र र आगामी कार्यदेशबारे जानकारी गराउनु भएको थियो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले वैदेशिक रोजगारबाट हुने ठगी नियन्त्रण गर्न डिजिटलाइजेसन प्रक्रिया सुरु गरेको बताउनु भएको छ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा मन्त्री यादवले आफू मन्त्री भए यता 25 दिनभित्रमा वैदेशिक रोजगार विभागमा परेका 40,000 मुद्दामध्ये 13,000 मुद्दालाई डिजिटलाइजेसन गर्ने तयारी गरेको बताउनुभयो। मन्त्री यादवले आगामी साताभित्र सबै स्थानीय तहमा श्रम स्वीकृति दिने व्यवस्था गर्ने पनि जानकारी दिनुभयो। त्यस्तै वैदेशिक रोजगारसँग सम्बन्धित समस्या हेलो सरकारबाट र व्हाट्सएपबाट आएको गुनासोका आधारमा मन्त्रालयले 25 दिनभित्र 178 जनालाई उद्धार गरेको उहाँले बताउनुभयो। बैठकमा सांसदहरूले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउने, स्वदेशमै श्रमिकलाई सम्मानपूर्वक काम गर्ने वातावरण सिर्जना गर्ने, श्रमिक र उद्यमी बीचको सन्तुलन बनाउन नीतिगत योजना ल्याउने लगायत विषयमा सुझाव दिनुभएको थियो। वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठूलो रकम ठगी गरेको अभियोगमा प्रहरीले 5 जनालाई पक्राउ गरेको छ। सुनसरीका 32 वर्षीय राजकुमार तामाङले जापान पठाइदिन्छु भन्दै 1 जनाबाट 11,55,000, दाङका 31 वर्षीय प्रकाश केसीले अमेरिका पठाइदिन्छु भन्दै 12 जनाबाट 93 लाख, काभ्रेका 33 वर्षीय दिल्लीमान तामाङले 2 जनाबाट 14,75,000 रुपैयाँ ठगेको आरोपमा पक्राउ परेका छन्। यस्तै 5 थरका 47 वर्षीय श्री हाङले दक्षिण कोरिया पठाइदिन्छु भन्दै 1 जनाबाट 12,25,000 र स्याङ्जाका 28 वर्षीय नमुना भण्डारीले मकाऊ पठाइदिन्छु भन्दै 3 जना पीडितहरूबाट 5,50,000 रुपैयाँ ठगेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब बाँकी समाचार। परराष्ट्र मन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव मोहम्मद गुलाम सरवारले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ। परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा उहाँहरूबीच क्षेत्रीय सहयोग सुदृढ तुल्याउनेबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसै गरी परराष्ट्र मन्त्री खनालसँग दक्षिण एसियाका लागि युनिसेफका क्षेत्रीय निर्देशक सञ्जय विजय सेकराले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच बाल कल्याण, स्वास्थ्य, शिक्षा तथा खानेपानी, सरसफाई लगायत विभिन्न क्षेत्रमा नेपाल र युनिसेफ बीच जारी सहकारी सम्बन्धी विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीसँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिग लोरेन्जोले भेटवार्ता गर्नुभएको छ। सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच महिला सशक्तिकरण, बाल अधिकार संरक्षण, लैङ्गिक समानता, अपाङ्गता भएका व्यक्तिको अधिकार, ज्येष्ठ नागरिकको सम्मानजनक हेरचाह तथा सामाजिक समावेशीकरणका विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफको कार्यकारी बोर्डले नेपालका लागि विस्तारित कर्जा सुविधा कार्यक्रमको अवधि थप 2 महिना थप्ने निर्णय गरेको छ। आइएमएफले बुधबार जारी गरेको विज्ञप्ति अनुसार सो कार्यक्रम अब सन् 2026 जुलाई 11 सम्म कायम रहनेछ। आइएमएफका अनुसार विस्तारित कर्जा सुविधा कार्यक्रम अन्तर्गत 7 तथा अन्तिम समीक्षा पूरा गर्न पर्याप्त समय उपलब्ध गराउने उद्देश्यले कार्यक्रमको अवधि थप गरिएको हो। बाढीले अवरुद्ध बिपी राजमार्ग 3 दिनपछि खुलेको छ। अस्थायी डाइभर्सन बनाएर सो मार्गमा आज बिहानदेखि सवारी आवागमन खुलेको छ। जिल्ला प्रहरी कार्यालयले वर्षा जारी रहेकाले अति आवश्यक बाहेक यो मार्गबाट यात्रा नगर्न सम्बद्ध सबैमा अनुरोध पनि गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्ध चाँडै नसक्ने बताउनु भएको छ। युद्ध अन्तका लागि अमेरिकाले राखेको प्रस्तावलाई इरानले अझै विचार गरिरहे पनि अमेरिकी राष्ट्रपति ट्रम्पले युद्ध सक्ने बताउनु भएको हो। अमेरिकाले इरानसँग 14 बुँदे सहमति पत्रमा हस्ताक्षर गर्न लागेको बताउँदै व्हाइट हाउसले सो सहमति पत्रले आणविक वार्ताको विस्तृत ढाँचा बाहिर ल्याउने बताइएको छ। पाकिस्तानले पनि अस्थायी युद्ध विरामलाई दिगो शान्तिमा परिणत गर्ने प्रयास भइरहेको खुलासा गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी साता चीनको भ्रमण गर्नुहुने भएको छ। अन्तर्राष्ट्रिय मामिलाहरूले थप जटिल बन्दै गएको वैदेशिक सङ्कट गहिर्दै गएका बेला विश्वका 2 महाशक्ति राष्ट्रका प्रमुखहरूबीच छलफल हुन लागेको हो। अमेरिकी अधिकारीहरूका अनुसार आगामी साता अर्थात् मई 14 र 15 बेजिङमा हुने ट्रम्प र सी बीचको वार्तामा इरानको विषयमा गहल छलफल हुने बताइएको छ। अब आर्थिक समाचार।
4: युवाहरूलाई स्वरोजगार र उद्यमशील बनाउन सरकारले दिने सहुलियत कर्जाका लागि आवेदन दिएका मध्ये 3,103 स्टार्टअप परियोजनाहरू प्रारम्भिक छनौटमा परेका छन्। नेपाल सरकार औद्योगिक विकास प्रतिष्ठानले यस वर्षको स्टार्टअप कर्जा प्रवाहका लागि 3,103 स्टार्टअप परियोजनाहरूलाई प्रारम्भिक चरणका लागि छनौट गरेको हो। यस वर्षका लागि प्रतिष्ठानमा 10,000+ स्टार्टअपहरूले सहुलियत कर्जाका लागि आवेदन गरेका थिए। प्रारम्भिक छनौटमा परेका स्टार्टअपहरूलाई औद्योगिक विकास प्रतिष्ठानले 4 पृष्ठ लामो विवरण भरेर पठाउन भनेको छ। स्थानीय तहले गरेको मूल्याङ्कन, कम्पनीहरूले भरेर पठाएका विवरणहरू तथा मूल्याङ्कन समितिको मूल्याङ्कनका आधारमा ती स्टार्टअपहरूको अन्तिम छनौट हुनेछ। छनौटको क्रममा मूल्याङ्कनको आधारमा 50%+ अङ्क ल्याउने स्टार्टअपहरू सहुलियत कर्जा प्राप्त गर्न योग्य हुनेछन्। यस वर्षका लागि सरकारले स्टार्टअप सहुलियत कर्जाका लागि 1,26 करोड रकम विनियोजन गरेको छ। यस्तो कर्जा 3% उपलब्ध हुने प्रतिष्ठानले जनाएको छ। बिहिबार साँझ 6:30 देशभर जारी आर्थिक गणना अन्तर्गत 5,36,998 जनाले फारम भरेका छन्। यस अवधिसम्म 8,154 जनाले अनलाइन फारम भर्नका लागि टोकन लिएका छन् भने अनलाइन फारम भर्ने 1,865 रहेको तथ्याङ्क कार्यालयले जनाएको छ।
0: आर्थिक समाचारका साथ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार अजय बमबाट।
5: नेपालले स्कल्यान्डलाई पहिलो अभ्यास खेलमा पराजित गरेको छ। माथिल्लो मुलबानी क्रिकेट मैदानमा बिहिबार सम्पन्न पहिलो अभ्यास खेलमा स्कल्यान्ड नेपालको दोस्रो जुझाइको टोलीसँग 45 रनले पराजित भएको हो। नेपाल यसले दिएको 278 रनको लक्ष्य पछ्याएको स्कल्यान्ड 48.2 ओभरमा 232 रनमा समेटिएको थियो। स्कल्यान्डका लागि ओपनर फिल्ने म्याक्राउथले सर्वाधिक 52 रनको अर्धशतकीय इनिङ खेले। ज्याक जर्भिस 45, मार्क वाउट 37, ब्रन म्याकुलन 21, म्याथ्यु क्रस 22 र ओलिभर डेभिडसन 17 रनमा आउट भए। नेपाल एका लागि राशिद खानले 3 तथा सहाबाब आलम, युवराज खत्री र बसिर अहमदले समान 2 विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको नेपाल यसले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 277 रनको प्रतिस्पर्धात्मक युगफल तयार पारेको थियो। नेपाल एकका लागि देव खनालले सर्वाधिक 63 रनको अर्धशतकीय इनिङ खेले। ओपनर महिम यादव 45 रनमा आउट हुँदा अर्का ओपनर समेत रहेका कप्तान अनिल कुमार शाहले 18 रन जोडे। सन्दीप जोरा 34, पवन सराफ 31 तथा नारायण जोशी 8 रन बनाउँदै आउट भए।
0: अब मौसम। आज राति देशको हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ भने देशका पहाडी भूभाग लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका 1-2 स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संवैधानिक परिषद बैठकद्वारा सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मा सिफारिस। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहित 14 जना विरुद्ध 3,62 करोड रुपैयाँ भन्दा बढी बिगो माग दावी सहित मुद्दा दायर। राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना। सत्य तथ्य समाचार सम्प्रेषण गर्नु पत्रकारको जिम्मेवारी भएको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। र इरान युद्ध अब चाँडै सक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा। यसका साथै राति 9 बजेको समाचार सक्यो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यारघ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
7: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छ, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छ।
6: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ। जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ।
8: ल यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो। श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यारघ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
6: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
8: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
9: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक स्वास हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यारघ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
3: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

0: जहाँ मेहनत र परिश्रम छ त्यहाँ सफलता र सम्मान पनि छ। भनिन्छ, काम गरे दाम मिल्छ अनि सम्मान। यो हो पौरखीको कथा। नमस्कार, म अर्जुन श्रेष्ठ। कार्यक्रम पौरखीको कथामा यहाँलाई हार्दिक स्वागत छ। कार्यक्रम पौरखीको कथा रेडियो नेपालको मिडियम वेभ तथा एफएम ब्यान्डको 98, 100 र 103 मेगा हर्जमा हरेक साता यसै समयमा सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा कार्यक्रम पौरखीको कथा रेडियो नेपाल online.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। पौरखीको कथामा हामी देशभित्रै केही गर्न सकिन्छ भनेर आशा बोकेका व्यक्तित्वसँग कुराकानी गर्छौ। सङ्घर्षका बीच उहाँले देखेका सम्भावनाका कुराहरू पनि सुनाउनेछौ। कार्यक्रम पौरखीको कथामा आज मैले बेम्बो बजारको सञ्चालक मध्येकी एक युवा उद्यमी प्रकृति ढुङ्गेलसँग कुराकानी गरेको छु। स्नातक तहको पढाइमा गर्नुपर्ने प्रोजेक्ट वर्कका लागि दुईजना साथी मिलेर गरेको काम व्यवसायमा रूपान्तरण भएपछि बेम्बो बजारले यति बेला प्रकृतिलाई विद्यार्थीबाट उद्यमी बनाइदिएको छ। बाँसका विभिन्न सामग्री बनाउँदै आएको प्रकृतिको बेम्बो बजारले 13 जनालाई रोजगारी दिनुका साथै विभिन्न ठाउँमा उत्पादित सामग्रीको बजारीकरण समेत गरिरहेको छ। कार्यक्रम पौरखीको कथाको आजको श्रृङ्खलामा तिनै पौरखी व्यक्ति बेम्बो बजारकी सञ्चालक एवं युवा उद्यमी प्रकृति ढुङ्गेलसँग कुराकानी गरेको छु। कार्यक्रम पौरखीको कथामा यहाँलाई स्वागत छ।
1: थ्याङ्क यू।
0: यहाँले चाहिँ यो बेम्बो बजार भनेर बाँसका सामग्रीहरू उत्पादन गरेर बजारमा ल्याउनु भएको छ। छोटो समयमा निकै राम्रो यसको प्रगति देखिन्छ। कुराकानी चाहिँ यसैबाट सुरु गरौँ कि?
1: हुन्छ, स्योर। यो सुरु गर्दाखेरि ठुलो त्यो एकदमै बवाल हुन्छ, अथवा फुल टाइम म यसबाटै गर्छु, यत्रो मान्छेहरूलाई भारततिर जानलाई म फुल टाइम इम्प्लोइमेन्ट दिन्छु, त्यो भन्ने त केही पनि थिएन सुरु गर्दा। सो कलेजमा एउटा प्रोजेक्ट वर्क थियो, प्रोजेक्ट वर्कमा सस्टेनेबिलिटीलाई केही सोकेस गर्नुपर्ने थियो प्रोडक्टबाट, अनि हामीले बेम्बो चुज गर्यौँ। बेम्बो किन भनेर त्यतिखेर मलाई सस्टेन सस्टेनेबिलिटी भन्ने बित्तिकै के आयो दिमागमा भने, अब सस्टेनेबल भनेको त दिगो चल्ने चिज जस्तो लाग्यो। अब म हुर्केको जन्मेको हुर्केको क्लास 6 पढेको धनगढीमा कैलालीमा मेरो बाहरूले हजुरबाले अब त्यो सबै विभिङहरू गर्नुहुन्थ्यो, अनि त्यतिखेरदेखिको बाँसको सामान हाम्रो घरमा अहिलेसम्म पनि छ। अब त्यत्रो वर्ष टिक्ने भनेको फेरि फाल्यो भने कुहिएर जाने चिज, योभन्दा सस्टेनेबल त केही हुँदैन होला जस्तो लागेर हामीले बाम्बो चुज गर्यौँ। अनि बाम्बो चुज गरिसकेपछि अझै त्यसको बारेमा रिसर्च भयो। 2 मैले त्यसमा मजाले नै काम गर्ने मौका पाएँ, अनि यहीँ काठमाडौँ भक्तपुर ललितपुरको वरिपरिको धेरै कम्युनिटी हामीले भिजिट गर्यौँ, अनि त्यसपछि थाहा भयो कि बाम्बु त नेपालमा वर्ल्डको 5% पाउँदो रहेछ, अनि नेपालको ह्यान्डिक्राफ्ट भनेको त वर्ल्ड नोन रहेछ, होइन, एकदमै राम्रो आर्टिसन्सहरू हुनुहुँदो रहेछ यहाँ। अनि त्यसपछि चाहिँ ल यही राखौँ न त भनेर एज अ प्रोजेक्ट वर्क एज एन एक्सपेरिमेन्ट हामीले गर्यौँ।
0: हजुर, भनेपछि यहाँले कलेज पढ्दा पढ्दै यो बाम्बोको सामग्री चाहिँ प्रोजेक्ट वर्कको रूपमा चाहिँ अगाडि बढाउनु भएको
1: हो,
0: त्यसैबाट सुरु भयो।
1: हजुर हजुर, एक्ज्याक्टली, कलेजकै प्रोजेक्टबाटै सुरु भयो।
0: भन्दै हुनुहुन्थ्यो यहाँले यो कसरी सुरु गरियो भन्ने कुरा, मैले बिचमा अलिकति जोड दिन मात्रै खोजेँ।
1: हजुर, अनि त्यसरी नै सुरु गरेँ, अनि प्रोसेसले नै यहाँसम्म पुर्याएको। सुरु गर्दाखेरि म बाँसको युटिलिटीमा हो नि त, अहिले बाम्बो बजार धेरै चाहिँ हामी हरेक दिन युटिलिटी प्रोडक्टहरू युज हुने धेरै युज हुने सामानहरू बनाउँछौँ। अब हाम्रोमा कस्तो भइदियो भने, मैले त्यतिखेर सुरु गर्दाखेरि त ह्यान्डिक्राफ्ट थियो, मलाई युटिलिटी प्रोडक्टहरू बाँसको बन्छ भनेर पनि थाहा थिएन। अनि काम गर्दै गयौँ, कस्टमरसँग कुराकानी हुँदै गयो, कस्टमरले ल यो छ तपाईँसँग बाँसको, यो पनि ल्याउनु न त भन्नुभयो, ए ल यो पनि बन्दो रहेछ है भन्यो। त्यसपछि फेरि यो पनि गर्नु न, यो पनि गर्नु न, कस्टमरको कुरा सुन्दै अगाडि बढ्दै अनि यत्रो भएको।
0: हजुर हजुर, सस्टेनेबिलिटीको कुरा गर्नुभयो होइन, पढाइ पनि यो तपाईँको अहिलेको बेम्बो बजारसँग जोडिने थियो, अथवा चाहिँ प्रोजेक्ट वर्क गर्दै गर्दाखेरि चाहिँ बाटो मोडियो कि व्यवसायतिर मोडिएको हो कि, अथवा यहाँको पढाइ पनि यहीसँग मिल्दोजुल्दो थियो, कसरी यतातिर प्रवेश गरियो भन्ने कुरा अलिकति सुनाइदिनु।
1: स्योर स्योर, मेरो चाहिँ बिजनेस नै पढेको मैले, अनि मेरो कन्सन्ट्रेसन चाहिँ डिजिटल मार्केटिङ हो। मैले ब्याचलर्स इन बिजनेस एडमिनिस्ट्रेसन, कन्सन्ट्रेसन इज डिजिटल मार्केटिङ, त्यो पढे। अब हाम्रो मान्छे पढाइ गर्दाखेरि प्रोजेक्ट कम्पलसरी गर्नु पर्थ्यो, हाम्रो अलिकति डिफ्रेन्ट हिसाबमा पढाइ हुन्थ्यो, अनि त्यसमा चाहिँ प्रोजेक्ट बेसिसमा असाइनमेन्ट बेसिसमा हुन्छ मार्किङहरू सिस्टम, रिटर्न एक्जामहरू हुँदैन थियो हाम्रो, अनि त्यसले गर्दाखेरि प्रोजेक्टलाई सिरियसली नै लिनुपर्छ। मैले मात्रै होइन, कलेजको सबै स्टुडेन्टले सिरियसली गर्नुपर्ने हुन्थ्यो, मार्क्स आउँथ्यो। त्यसले गर्दाखेरि बिजनेस एज अ बिजनेस कस्तो हुन्छ, सुरु गर्ने कसरी भन्ने कुरा चाहिँ अलिअलि आइडिया थियो, किनभने बिजनेस नै पढेको। अनि मार्केटिङ कसरी गर्ने, सोसियली सोसियल मिडियामा एक्टिभ कसरी कसरी हुने भन्ने कुरा पनि कन्सन्ट्रेसन डिजिटल मार्केटिङ भएपछि अलिअलि त्यसबाट पनि आइडिया थियो. तर ह्याभिङ सेड द्याट, पढाइले मात्रै चाहिँ नि बिजनेसमा सबै थोक हुन्छ भन्ने चाहिँ हुँदैन रहेछ. अब अहिले गर्दै आएपछि, किनभने मैले त्यो मेरो फाइनल इयर, मेरो मैले बिजनेस 2 महिना मात्रै बाँकी थियो पढाइ कम्प्लिट हुन, त्यतिखेर सुरु गरेको. अनि बिजनेस सुरु गरेको 2 महिनापछि त मेरो ब्याचलर सक्यो. तर मैले बिजनेस जसरी ब्याचलर सकाए, जति सजिलो गरेँ त्यति सजिलो गरेँ, मेरो बिजनेस चाहिँ सकाउन मैले भन्नाले लग्न सकिनँ. एकदमै धेरै कुराहरू गाह्रो.
0: बिजनेस पढ्ने अथवा बिबिएस गर्ने धेरै युवाहरू हुनुहुन्छ अथवा विद्यार्थीहरू हुनुहुन्छ, उहाँले चाहिँ मास्टर सक्ने, त्यसपछि के गर्ने विदेश जाने, यी कुराहरू रहन्छन्। तपाईँ चाहिँ सामान्यत अब ब्याचलर पढ्दा पढ्दै, स्टुडेन्ट हुँदा हुँदै बिजनेस सुरु गर्नुभयो, त्यो चाहिँ तपाईँ प्रोजेक्टले बिजनेस म्यान बनाउन सिकायो भने धेरैलाई यसरी सिकाउँदैन. हामी पढ्छौँ, पढ्ने भनेको पढ्ने हो मात्रै हुन्छ, तर बिजनेसै सब्जेक्ट लिएर अथवा व्यवसाय अथवा कुनै बिजनेसको विषय लिएर पढ्दै गर्दा पनि हाम्रो दिमाग चाहिँ त्यहाँ जाँदैन कि, हामी ठिकै किताबमा मात्रै केन्द्रित हुन्छौँ. एउटा प्रोजेक्ट ओ पुरा गर्दै गर्दाखेरि व्यवसाय बन्न गयो, कस्तो लाग्छ नि अहिले चाहिँ?
1: एकदम अहिले हजुरले भन्नुभयो है, मलाई अहिले अपर्च्युनिटी आयो त्यो फर्केर हेर्ने, आफूलाई त्यतिखेरको प्रकृतिलाई हेर्ने. तर कस्तो, अहिलेको त अब आकाश जमिनकै डिफरेन्स छ. अहिलेको प्रकृति, अहिलेको म र त्यतिखेरको म त एकदमै अनप्रोफेसनल. अब हुन त मैले जब पनि गरिसकेको थिएँ, 8 महिनाको त मलाई जबको एक्सपिरियन्स थियो. म ब्याचलर्स फाइनल इयरमा मैले जब सुरु गरेको थिएँ, जब छोडेर मैले यो गरेको. अनि कस्तो हुन्छ, त्यतिखेरको म चाहिँ अननोन, धेरै कुराहरू थाहा थिएन मलाई, त अझै बोल्न पनि राम्रोसँग आउँदैन थियो. बिजनेस भन्या के हो, प्रफिट लस भनेको के हो, हरेक दिनको क्यास बुक भन्या के हो, पैसा भनेको चिज के हो, होइन, कस्टमर सेटिस्फ्याक्सन भन्या के हो, केही पनि थाहा थिएन. न म बिजनेस फ्यामिलीबाट, एकदमै मिडल क्लास फ्यामिलीबाट आएको, अनि हरेक कुरा सिक्नु पर्यो. यो 1.5 वर्षको दौरानमा त मैले यति धेरै आँसु झारिसकेको छु भन्ने कुरा त त्यो सानी नै छैन. अनि तर त्यसले मलाई एकदमै टफ बनायो, एकदमै धेरै वेल नोन, हाइली टलरेन्ट बनायो. म एकदमै धेरै धेरै तनाव हुन्छ, धेरै प्रेसर हुन्छ, होइन, एउटा कुरा मात्रै. म फाउन्डर भइसकेपछि मेरो काम यो मात्रै हो, म यो मात्रै गर्छु त भन्न पाइँदैन, अथवा मलाई यो आउँदैन, म त्यही भएर नगरेको भन्न नपाइँदैन.
0: त्यो क्षेत्रमा पक्कै पनि अवसर सँगसँगै चुनौती पनि हुन्छ,
1: धेरै हुन्छ,
0: दुवैको मुकाबिला गर्नुपर्छ. त्यो चाहिँ यहाँले अवसरसँगै चुनौतीको मुकाबिला पनि गर्नुभयो, चुनौतीले यहाँलाई चाहिँ अगाडि बढ्ने पाठ पनि सिकायो,
1: धेरै सिकायो.
0: एउटा युवा अथवा युवा पनि विद्यार्थी हुँदै गर्दाखेरि 2 जना साथी भएर सुरु गर्नुभयो, यो साथीको मेल चाहिँ कसरी भयो नि, यो कसरी मिल्यो, क्या विचार मिल्ने चाहिँ कसरी भयो?
1: कलेजले नै भेटाएको हो, कलेजले भेटाएको भन्नाले म आइटीबाट हो, अनि आइआइटी र बिबिएको चाहिँ फ्यु अफ द सब्जेक्ट्स कमन हुन्छ, सँगै पढ्नुपर्ने हुन्छ. अनि एउटा सब्जेक्टमा हामी सँगै थियौँ, अनि मैले ठ्याक्क जब छोडेको थिएँ मैले, उहाँले पनि आफ्नो जब छोड्नु भएको थियो. अनि अब जब छोडेपछि, एकचोटि जबमा लागिसकेपछि खाली बस्न मन लाग्दैन जेनरली, होइन, सिकिरहेको हुन्छ, गरिरहेको हुन्छ. अनि हामीलाई पनि केही गर्नु मन चाहिँ मलाई थियो, उहाँलाई पनि केही गर्नु मन थियो. अब हामीले यही गर्ने भन्ने ठोक्वा भएको थिएन, किनभने एक्सप्लोर नै गराएको थिएन. अनि मलाई चाहिँ बाँसमा काम गर्नु मन छ, प्रोजेक्ट वर्क पनि छ, यसलाई ट्राई गरौँ न त भनेर मैले चाहिँ उहाँलाई आइडिया राखेको. उहाँले पनि केही गरिराख्नु भएको थिएन त्यतिखेर, ल हुन्छ भनेर आइडिया उहाँलाई पनि मन पर्यो. अनि हामीले त्यो आइडियालाई एक्जिक्युट गर्दै गर्दै गर्दै गर्दै गएपछि अब यहाँसम्म पुग्यो. जस कलेजले नै हामी 2 जना को फाउन्डर्सलाई भेटाएको.
0: जुन अहिले यहाँले सुरु गर्नुभएको यो जुन बेम्बो बजार छ, तपाईँकै मुखबाट सुनाउन, अहिलेको बेम्बो बजार चाहिँ कस्तो बजार बनिरहेको छ नि?
1: बेम्बो बजार भनेको एकदमै सिम्पल भाषामा भन्दाखेरि बाँसको सामान, बाँस लगायत अन्य इको फ्रेन्डली सामान बनाउने, संकलन गर्ने, बेच्ने र मार्केटिङ गर्ने, यति काम गर्ने हाम्रो कम्पनी हो. अब यसमा हामीहरूले बिस्तारै धेरै भिजनहरू छ, धेरै काम गर्न सकिन्छ होला. अहिलेको कन्टेक्स्टमा चाहिँ नि हामीहरू अनलाइन मिडियाबाट, अनलाइन प्लेटफर्म छ, हाम्रो आफ्नै वेबसाइट पनि छ, त्यसबाट पनि हामी कस्टमर्सहरूलाई अर्डर गर्ने सेवा सुविधा दिइराखेको छौँ. हाम्रो सोसियल मिडिया छ, जसले गर्दाखेरि उहाँहरूसँग एभ्री डे हामी 1-on-1 कुरा गर्न पाइरहेछौँ, उहाँहरूको कुरा सुनेर हामीले उहाँहरूलाई त्यसरी पनि सर्भिस दिइरहेछौँ. अर्को भनेको सङ्घ संस्थाहरू, जस्तै ब्याङ्कहरू, इन्स्टिट्युसन्सहरू, कर्पोरेट्सहरू, उहाँहरूले पनि धेरै कर्पोरेट गिफ्टिङ गर्नुपर्ने हुँदो रहेछ. त्यतिखेर पनि हामीले ल इन्भाइरोमेन्ट फ्रेन्डली सामानहरू दिनुपर्छ भनेर त्यसमा प्रमोट गरिराखेको छौँ. अनि अर्को भनेको हाम्रो होटेल एमिनिटिजहरू, होटेलमा पनि धेरै नै प्लास्टिक कन्जम्सन हुँदो रहेछ धेरै. अनि काम गर्दै जाँदाखेरि फर्स्टमा त थिएन यति धेरै भर्टिकल्समा, अनि ग्याप फिल हुने बित्तिकै हामीले त्यहाँ गर्दै गयौँ. अब होटेलमा पनि हामी काम गरिरहेछौँ। सो यसरी डिफ्रेन्ट भर्टिकल्समा ब्याम्बो बजारले काम गरिरहेछ। हाम्रो डिमान्डहरू एकदमै राम्रो छ, हाम्रो सप्लाईमा हामी वर्कआउट गरिरहेछौँ। कम्पनीभित्र कम्युनिटी बेस्ड काम हो हाम्रो, धेरै कम्युनिटीबाट सामानहरू सङ्कलन गरेर हामीले बेच्ने हो, ट्रेनिङ पनि दिने हो, अनि त्यसले गर्दाखेरि हाम्रो अब बढिरहेछ। 7 कम्युनिटी थियो, यसपालि भर्खर दिक्तेल खोटाङको मेयर साहबले बाँसलाई, खोटाङ जिल्लालाई बाँसको क्यापिटल बनाउने भनेर लाग्नु भएको छ होइन। अनि अस्ति भर्खर म नयाँ वर्षमा गएर पनि आएँ, हाम्रो कुराकानी पनि भयो। अब हामीले उहाँहरूलाई यो सामान धेरै बिक्छ, यो बनाइदिनु भनेर हामीले भनेको छौँ। उहाँहरूलाई काम पुग्ने गरी, एक वर्षको काम उहाँहरूलाई पुग्ने गरी मैले अर्डर दिइसकेको छु। अब उहाँहरूले त्यो बनाउँदै हुनुहुन्छ, यसरी नै हामी अहिले कम्युनिटी पनि बढाउँदैछौँ।
0: भनेपछि अहिले बजारको कुनै समस्या छैन यहाँहरूलाई?
1: बजारको त्यस्तो धेरै समस्या छैन।
0: कार्यक्रम पौरखीको कथामा आज म बेम्बो बजारका सञ्चालक मध्येको एक प्रकृति ढुङ्गेलसँग कुराकानी गरिरहेको छु। प्रकृतिजी, यहाँले जुन अहिले बजारको खासै समस्या छैन भन्नुभयो होइन, जहाँ कच्चा पदार्थ छ अथवा जहाँ बाँस छ त्यहाँका समुदायसँग पनि मिलेर चाहिँ वस्तुहरू उत्पादन गर्ने, त्यसको बजारीकरण गरिदिने त्यो काम पनि सँगसँगै गर्नुहुन्छ? त्यसो भन्न खोज्नुभयो?
1: एक्ज्याक्टली, हजुरले मैले भन्ने कुरा राइटली भनिदिनु भयो, थ्याङ्क यू। हामीले गर्ने एक्ज्याक्टली त्यही नै हो। हामी बाँस जहाँ धेरै पाउँछ, बाँस बनाउने, बाँसको विभिङ गर्न सक्ने त्यो एक्सपिरियन्स भएको, जस्तो हाम्रो कन्टेक्स्टमा कुरा गर्ने भने पूर्वमा एकदमै राम्रो बाँस पाउँछ र बाँसमा काम गर्ने मान्छे पनि एकदमै राम्रो पाइन्छ। तर अहिले हाम्रो एक्सपिरियन्सले चाहिँ के भन्छ भने यसमा चाहिँ पुस्ता हस्तान्तरण नभएको देखियो ह्यान्डिक्राफ्टमा। हरेक ठाउँमा चाहिँ मान्छेले बाबा हजुरबाहरूले सिकाउँदै जाने, तर बाँस विभिङ गर्नेहरूले चाहिँ के भइदियो, इन्कम नभएर पनि होला सायद, अब धेरै विदेश पलायन हुने होइन, धेरै बाहिर जाने, अब यहाँ एकदमै बुढो भइसक्नु भएको छ, अब कसैले आँखा देख्नुहुन्छ, कसैले हात काम्न थाल्छ बुढेसकाल लगाएपछि, त्यसले गर्दा एकदमै अहिले चाहिँ कमी छ मान्छेको। अब हाम्रो अहिलेको कन्टेक्स्टमा बाम्बो बजारले के पनि गरिरहेछ भने एम्पावरमेन्ट पनि गरिरहेछ र मान्छेहरूलाई हजुरहरू गर्नु है, बाँसमा काम गरेपछि पैसा नहुने भन्ने चाहिँ हुँदैन, हजुरलाई पुग्ने कमाइन्छ भनेर चाहिँ भन्छौँ हामी।
0: यो बाँसमा पनि सम्भावना छ, यो पनि एउटा उद्यम हुन सक्छ। बेम्बो बजारले चाहिँ के के उत्पादन गर्छ नि यसले चाहिँ?
1: अहिले चाहिँ हामीसँग 30 जस्तो क्याटेगोरीको सामानहरू छ। हामीले सुरु गर्दाखेरि ठ्याक्कैसँगले किराना पसल जस्तै थियो, धेरै सामान थियो तर राइट प्याकेजिङ थिएन, कसरी बेच्ने, कहाँ लगेर बेच्ने, कसरी प्रेजेन्ट गर्ने भन्ने हामीलाई आइडिया थिएन। अब बिस्तारै हामी घटाउँदैछौँ, घटाउने भन्नाले स्ट्यान्डर्डाइज गरिरहेछौँ, किनभने एउटै प्रोडक्टलाई धेरै ठाउँमा पुर्याउनको लागि त त्यसको स्ट्यान्डर्ड साइज हुनु पर्यो, स्ट्यान्डर्ड प्याकेजिङ हुनु पर्यो नबिग्रिने गरी होइन, त्यस्तो बनाउन खोज्दैछौँ। अनि अहिले हामीसँग 30 जस्तो क्याटेगोरीको सामानहरू छ, भेराइटीको। अब त्यसमा हाम्रो सुरुवात उठेर फर्स्टमा चाहिने चिज भनेको टुथब्रस हो, टुथब्रसदेखि सुरु छ।
0: टुथब्रस पनि बन्छ?
1: हजुर, बाँसको टुथब्रस बन्छ। बाँस टुथब्रसमा पनि हामीसँग धेरै भेराइटीको छ। अब कसैको गिचाबाट रगत आउने हुन्छ होइन, उहाँहरूको लागि एकदमै सेन्सिटिभ गम्सको लागि हामीले टुथब्रस बनाएको छौँ, अरू नर्मल छ, बच्चाको टुथब्रस छ, अनि त्यसपछि काइयोहरू छ, अनि हामीसँग रेजर्सहरू छ, वाटर बोटलहरू छ, मग छ, टम्बलर छ, डायरी छ बेम्बोको, अनि त्यसपछि कर्क मटेरियलको पनि बेम्बो त्यो हाम्रोसँग डायरी छ, अनि त्यसरी नै बास्केट्सहरू थुप्रो छ, अब धेरै चिज छ। त्यसको लागि म सुनिराख्नु भएको मान्छेहरूलाई पनि एकचोटि thebambobazaar.com भन्ने वेबसाइट छ, त्यसमा गएर हेरिदिनु होला समय मिलेको बेला भन्न चाहन्छु।
0: यो बेम्बो बजारले चाहिँ bambobazaar.com भन्ने वेबसाइटबाट आफ्नो वस्तुहरूको मूल्यहरूको कुरा पनि होला, तपाईँहरूले त्यसमा राखिदिनु भएको छ,
1: सबै त्यसमै छ सर, एउटै प्लेटफर्ममा www.thebambobazaar.com भनेर छ।
0: ए हजुर, मूल्यको हिसाबले चाहिँ कस्तो रेन्जमा हुन्छ, अब सबैले प्रयोग गर्न सक्ने हुन्छ कि हामी जस्ताले पनि प्रयोग गर्न सकिने हो कि के हुन्छ?
1: हाम्रो यस्तो छ, हाम्रो प्राइस रेन्ज स्टार्ट हुन्छ 50 रुपियाँबाट अनि जान्छ 2000, हामीसँग 50 रुपियाँदेखि 2000 सामान छ होइन। अब 50 रुपियाँको के आउँछ भन्नुहुन्छ भने हामीसँग पेनहरू छ, प्लान्टेबल, युज गरिसकेर रिफिल सक्यो भने प्लान्ट गरिदिने उम्रिन्छ, पछाडि सिड राखेको हुन्छ, त्यस्तो पेन पेन्सिल छ हामीसँग। कुनैमा बेजलको हुन्छ, कुनैमा सागको हुन्छ, कुनैमा धनियाँको राखेको हुन्छौँ, अब सबैको अलग अलग। पहिला एकचोटि हामीले फ्लावरको पनि निकालेको
0: थियौँ,
1: हजुर, फ्लावरको पनि राखेको थियौँ, फ्लावरको चाहिँ अलिकति युजेबल, अब त्यो देख्नको लागि राम्रो भयो होइन। अब साग फलफुल केही राखियो भने त साग त सिजनमा खान मिल्ने चिज भयो, अनि बच्चाहरूलाई पनि ल यति छिटै उम्रियो खान पाइयो भन्ने बच्चाहरूलाई सिकाउनको लागि हो, त्यो चाहिँ धेरै कन्सेप्ट बनाएको। अनि अब टुथब्रसको कुरा गर्ने हो भने टुथब्रस हाम्रो 100 रुपियाँमा पाउँछ, हाम्रो टुथब्रस 100 रुपियाँमा हामीले यसको प्राइसिङ राख्दाखेरि चाहिँ भाटभटेनीमा गएर म 4 घन्टा, म र मेरो को फाउन्डर, हामी त्यो ग्रोसरीमै गएर 4 घन्टा टाइम स्पेन्ड गरेर आएको। त्यसले चाहिँ के सिकायो हामीलाई भने यति प्राइससम्मको, यतिसम्मको रहेछ, 100 रुपियाँ भने ठिकै प्राइस हो, धेरै मान्छेले, मिडल क्लास मान्छेले पनि अफोर्ड गर्न सक्ने हो भनेर हामीले त्यहाँबाट चाहिँ निकाल्यो कन्क्लुजन। अब सानो स्याम्पलिङ भयो होला, तर हाम्रो क्षमताले त्यति नै भ्यायो। त्यस पछाडि अब यस्तै यस्तै छ,
0: भाटभटिनीमा गएर दुई तिन घन्टा चाहिँ टाइम स्पेन्ड गरे, बिताए, त्यो विषयमा कुरा गर्न जाँदा भनेर भन्नुभयो नि त। यस्ता युवाहरू स्वदेशमै उद्यम गर्छु, आय आर्जन बढाउँछु भनेर लाग्दै गर्दाखेरि त्यो अवस्थामा चाहिँ युवाहरूलाई कस्तो खालको चुनौतीहरू आउँदो रहेछन्, त्यो पनि अनुभव छ यहाँसँग? त्यस्तो
1: छ नि, धेरै छ। अब केही थाहा नभएर सुरु गरेको मान्छेले त यहाँसम्म पुग्दा त मैले कति ठोकर खाएँ भन्ने त अब त्यो धेरै छ। राम्रो पनि भयो मलाई यतिको क्षमतावान बनायो होइन, अहिले हससँग बसेर बोल्न सक्नेको हैसियतको बनायो, यो त मलाई च्यालेन्जेसले नै हो नि त। कस्तो भयो, फर्स्ट च्यालेन्ज नै मलाई, म बिजनेस कलेजमा पढेको होइन, बिजनेस नै पढेको मान्छे मलाई बिजनेस दर्ता गर्न आएन। अब दर्ता गर्न आएन, पैसा थिएन आउटसोर्स गर्नलाई, अरूलाई गएर दर्ता गरिदिनु नि त भन्नु, दिन पैसा थिएन। र म आफैलाई पनि के लाग्यो भने मैले यत्रो बिजनेस गर्न खोजेको छु, त्यो दर्ता गर्न त सिक्नु पर्यो नि त, फर्स्ट स्टेप हो जस्तो लाग्यो। अनि आफै गर्न गएँ, आफै गर्न जाँदा कति गाह्रो भयो, अब त्यो प्रोसेस बुझिएन, त्यो सबै कुरा फर्स्ट टाइम गर्ने मान्छेलाई गाह्रै हुँदो रहेछ। मलाई अहिलेसम्म पनि याद छ, म आइआरडीको अफिसमा प्यान नम्बर लिन जाँदाखेरि म रुँदै बाहिर निस्केको, अनि बाबालाई फोन गरेर, बाबा म त अब सक्दिनँ जस्तो लाग्यो देशमा बस्न भनेर भने, अनि यति छिटै तिमीले हार खाइहाल्यौ भन्नुभयो बाबाले। अनि फेरि पछि होइन यस्तो नर्मल नै हुने जस्तो नर्मलाइज हुँदै जाँदो रहेछ।
0: कार्यक्रम पौरखीको कथामा आज म बेम्बो बजारका सञ्चालक मध्येको एक प्रकृति ढुङ्गेलसँग कुराकानी गरिरहेको छु। प्रकृतिजी, तपाईँहरू जस्तो युवाहरूलाई उद्यममा आकर्षित हुँदै गर्दा अथवा स्वदेशमै बसेर केही गर्छु भन्दै गर्दाखेरि के कुरामा चाहिँ राज्यले अलिकति सहजीकरण गरिदियो भने उत्साह चाहिँ बढ्थ्यो होला, के गर्नु पर्ला?
1: बेम्बो बजार त्यति ठुलो भइसकेको छैन मैले सरकारसँग यो माग गर्नलाई, होइन मसँग त्यस्तो केही पनि छैन, तर एउटा मात्रै मेरो रिक्वेस्ट के हो राज्यलाई मात्रै होइन सबैजनालाई के हो भने, यस्तो आन्दोलन हुल हडताल चाहिँ नगरिदियो हुन्थ्यो। किनभने म त भर्खर सुरु गर्दैछु होइन, मेरो त 13 मान्छेलाई त तलब दिनुपर्छ महिनाको एन्डमा, एक दिन मात्रै बन्द भइदियो, एक दिन मात्रै मैले बाटो हिँड्न पाइनँ भने त मेरो धेरै लस हुन्छ। राज्यले चाहिँ त्यो कुराको मेक स्योर गरिदिन पर्यो कि एक दिन पनि बन्द नहोस्।
0: अहिले चाहिँ यहाँले 12-13 चाहिँ रोजगारी दिनु भएको छ होइन, कुनै बेला आफूले रोजगारी खोज्दै हिँडेको याद होला होइन,
1: होइन
0: आज चाहिँ 1 दर्जन भन्दा बढी साथीभाइहरूलाई चाहिँ यहाँले रोजगारी दिने त्यो ठाउँ पुग्नु भएको छ। कहिले काहीँ रोजगारी खोज्दै हिँडेको पनि याद छ, अनि आज रोजगारी दिँदै गरेको अनुभव पनि छ। यो दुईटाको बिचको कुरा गर्दाखेरि कस्तो अनुभूति हुन्छ नि कहिले काहीँ?
1: पहिला बिजनेस सुरु गर्नुभन्दा अगाडि सिभी बनाएर सबैतिर अप्लाई गरेर इन्टरभ्यू दिँदै गएको पनि याद छ, अहिले आफूले सबै सिभी छानेर इन्टरभ्यू लिएको पनि एक्सपिरियन्स छ। यो दुईटामा चाहिँ हाम्रो देशमा भएको सबैभन्दा ठुलो समस्या मेरो मात्रै होइन धेरैको होला सायद, मान्छेहरू काम पाएन भन्ने मान्छे धेरै हुनुहुन्छ, अनि काम गर्ने मान्छे पाएन भन्ने पनि धेरै हुनुहुन्छ कि। अब म चाहिँ अहिले काम गर्ने मान्छे पाएन भन्नेमा पर्छु, राम्रो मान्छे मलाई पनि चाहिन्छ, मलाई मात्रै होइन सबैजनालाई राम्रो मान्छे चाहिन्छ। अब हाम्रो पुस्ताको समस्या पनि छ, देशको मात्रै समस्या, यो सिस्टमको मात्रै समस्या पनि होइन, हामी जेनजी भन्छ नि अलिकति भर्खरको मान्छेहरूको एकदमै ठुलो समस्या छ, हामी इम्पेसियन्ट छौँ, हामीलाई आजको भोलि एकदमै धेरै रिजल्ट चाहिन्छ जुन चाहिँ सम्भव छैन। सर्टकट भन्ने कुरा त सम्भवै छैन जस्तो लाग्छ मलाई, काहीँ पनि मैले 5 वर्षमा गर्ने काम 5 दिनमा त सकाउनै सक्दिनँ, त्यसको लागि समय चाहिन्छ, अब छिट्टो चाहिने रिजल्ट, इम्पेसियन्ट हुने, धेरै ठाउँमा जाने होइन, अनि लास्टमा भएन अब त म विदेशै जान्छु भन्ने, विदेशमा पनि सजिलो छैन, विदेशमा पनि गएर गर्ने एकदम घुम्ने कुर्सीमै बसेर गर्ने काम एकैचोटि कसैले पनि दिँदैन। अब यहाँ त बरु सजिलो किनभने खाने बस्ने घरमा गाह्रो हुँदैन, बाबा मम्मीले सबै म्यानेज गरिदिनु भएको हुन्छ, विदेशमा त सबै जेरोदेखि आफूले सुरु गर्न पर्यो होइन।
0: हामीमा कहीँ न कहीँ कमजोरी भनेको हामी युवासँग धैर्यता अलिक कम छ,
1: कम छौँ। अब सबैजना व्यापारी नै हुनुपर्छ भन्ने चाहिँ होइन, तर हरेक मान्छेले थोरै समय चाहिँ डेडिकेट गर्नै पर्छ, थोरै सङ्घर्ष, थोरै अलिकति कम्प्रोमाइज नगरिकन एकैचोटि चाहिँ हुँदैन, अब त्यो चाहिँ हामीमा कमजोरी नै हो। अब कतिले मान्नुपर्छ कतिले मान्नुहुन्न,
0: हजुर हजुर पक्कै पनि, पैसामा तुलना गर्न त सकिँदैन होइन, एउटा रोजगारी दिने कुरा, समुदायको उत्पादित वस्तुलाई बजारीकरण गर्ने कुरा, यो सबै पैसामा मात्रै तुलना त हुँदैन, हामीले गरेका काम कतिपय कामहरू आय आर्जनको हिसाबले मासिक अथवा वार्षिक
1: हजुर
0: राख्न सकिन्छ
1: ठ्याक्कै? अब नम्बर चाहिँ मिल्छ मिल्दैन मलाई अलिकति थाहा छैन होइन, तर म यति चाहिँ भन्न सक्छु कि 12-13 स्यालेरी दिन र भाडा तिर्न पुग्छ, सस्टेन हुन्छ कम्पनी। मैले र मेरो को फाउन्डरले हामी दुईजनाले स्यालेरी लिन थालेको 4-5 महिना मात्रै भयो, हामीले पैसै लिँदैनथ्यौँ कम्पनीबाट, अरूलाई चाहिँ स्यालेरी दिन्थ्यौँ।
0: हामी सस्टेन हुने बाटोमै छौँ भन्ने,
1: हामी एकदम सस्टेन भइराखेको छौँ, हामी एकदमै नै खुसी छौँ। 4-5 वर्षसम्म त हाम्रो धेरै पैसा हामीले कमाउँदैनौँ, हामीले सस्टेन गर्ने हो, मार्केटमा आफ्नो भिजिबिलिटी बढाउने हो, अनि यो बिजनेसबाट सिक्ने हो, जति सक्दो आफूलाई ग्रुम गर्ने, आफूलाई तिखार्ने र सिक्ने हो।
0: तपाईँको यो अहिलेसम्मको अनुभवको आधारमा चाहिँ युवाहरूलाई चाहिँ सल्लाह दिनु पर्यो भने कस्तो सल्लाह दिनुहुन्छ?
1: मेरो इन्भाइरोमेन्ट सराउन्डिङमा हुनुभएको 90% युवाहरू ट्राई नै नगरिकन विदेश भन्नुहुन्छ। हुन्छ जुन कम्प्लिटली रङ हो जस्तो लाग्छ मलाई. एकचोटि ट्राई गर्नुहोस्, विदेशलाई सेकेन्ड अप्सनमा राख्नु भन्छु म. विदेश तिनवटा कारणले जान्छ अरे, एउटा लर्न, एउटा अर्न, अर्को रिटर्न. एउटा चाहिँ पढ्न सिक्न जानुपर्छ, अर्को कमाउन जानुपर्छ, अर्को फर्किन जानुपर्छ. हाम्रो देश त संसारको एकदमै एकदमै धेरै अपर्च्युनिटी भएको देश हो नि त. हरेक कुरालाई हामीसँग सबै थोक छ, नेचुरल रिसोर्सेसको हामीसँग कमी छैन. अपर्च्युनिटी देख्नु पर्यो, अपर्च्युनिटीलाई चाहिँ ग्र्याब गरेर त्यतिको मेहनत र कन्सिस्टेन्सी धैर्य भएर गर्न सक्ने हो भने चाहिँ जति पनि छ.
0: उहाँ हुनुहुन्थ्यो बेम्बो बजारकी संचालक एवं युवा उद्यमी प्रकृति ढुङ्गेल. आफ्नो व्यावसायिक अनुभवका बारेमा हामीसँग कुराकानी गर्नुहुँदै कार्यक्रम पौरखीको कथा तपाईँलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया हाम्रो इमेल ठेगाना पौरखीको कथा @gmail.com पठाउन सक्नुहुनेछ. अर्को हप्ता यस्तै अर्का पौरखीको कथा लिएर आउने नै छु. तबसम्मका लागि म अर्जुन श्रेष्ठलाई बिदा दिनुहोस्. नमस्कार.
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
3: नेपालको समावेशी आवाज.

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। मिठो लोकधुन सँगै अबलाई लोकगीत सुनाउँदैछौ। पहिलो गीत रुविन गन्धर्वको स्वर र सङ्कलनमा।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको प्रस्तुति जनचासोका विविध विषयको अन्तर्क्रिया स्थलगत रेडियो बहस
1: हरेक शनिबार बिहान 10 बजेको समाचार पछि प्रसारण हुँदैछ। यसै गरी पुनः प्रसारण बिहिबार बेलुकी 9 बजेको समाचार पछि।
0: तपाईँहरूकै घर आँगनमा गरिने छलफलमा आधारित कार्यक्रम हो स्थलगत रेडियो बहस। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट मिडियम एफका साथै देशभर रहेका 35 एफएम रिले स्टेशनबाट 98, 100 र 103 मेगाहर्जबाट एकैसाथ सुन्न सकिन्छ।
1: पीएसबी नेपाल .gov.np, रेडियो नेपाल .gov.np र रेडियो नेपाल .online.com पनि संसारभर सुन्न सकिन्छ।
0: स्थलगत रेडियो बहस सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा हरेक शनिबार बिहान 10 बजेको समाचार पछि र बिहिबार बेलुकी 9 बजेको समाचार पछि
1: स्थलगत रेडियो बहस।

यो लोकगीत सुन्नुभयो जयानन्द लामा र सुन्दर श्रेष्ठको स्वर जयानन्द लामाकै सङ्कलनमा रेडियो नेपालबाट लोकगीत सुनिरहनु भएको छ। यो क्रममा अबलाई गोविन्द भण्डारीको स्वर डिक बहादुर तामाङको सङ्कलनमा रहेको लोकगीत

सुन्दै हुनुहुन्छ युक्त गुरुङ, दिपेन्द्र गुरुङ र साथीहरूले गाउनु भएको लोकगीत गुराँस गुरुङ र रेशम गुरुङको संकलनमा। यो गीतपछि केही विज्ञापन सन्देश, 10 बजे हिन्दीमा समाचारपछि मधुरीमा कार्यक्रम प्रसारण हुनेछ। सुन्दै रहनुहोस् रेडियो नेपाल।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: सवारी चालकको लापरवाहीले सडक संरचनामा क्षति पुगेमा क्षतिको भरपाई पनि तपाईँबाटै हुन्छ। तसर्थ सदैव ट्राफिक नियम पालना गरेर सवारी साधन चलाऊ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
5: त्यसो हो भने जिल्ला प्रशासन कार्यालयभित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनुहोला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
4: वैदेशिक रोजगार बोर्डको सचिवालय।
6: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यारघ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
7: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छ, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छ।
6: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ। जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ।
8: ल, यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो। श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यारघ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
6: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
8: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
9: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक श्वास हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यारघ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: लागु औषधको उत्पादन, सञ्चय, ओसार पसार, बिक्री, वितरण तथा सेवन कानूनतः दण्डनीय अपराध हुन्। यस्ता गतिविधिमा आफू पनि नलागौं र अरूलाई पनि लाग्न नदिऊ।
1: जनहितका लागि रेडियो नेपाल।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यार घ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
3: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छ, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छ।
2: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ, जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ।
4: ल यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो, श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यार घ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
2: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
4: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
5: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक श्वास हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यार घ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

जय नेपाल। यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.100 र 103 मेगाहर्ज तथा www.radionepalonline.com www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल वैशाख महिनाको 25 गते शुक्रबार, ज्येष्ठ कृष्ण पक्ष षष्ठी तिथि। तदनुसार मे 8 तारिक सन् 2026, नेपाल सम्बत 1146, बछलागा षष्ठी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक सहकर्मी शङ्कर भण्डारी, राजु थापा, सहकर्मी नरहरि न्यौपाने, प्रमिला गजुरेल अनि म रमा ढुङ्गाना। सधाझै आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।